0: सार्वजनिक पद धारण गरेका झण्डै 1500 जना एकै पटक पदमुक्त भए। यसबाहेक निर्माण क्षेत्र, शहरी क्षेत्र, सार्वजनिक खरिद, भूमि लगायतका महत्वपूर्ण विषयमा सरकारले अध्यादेश ल्याएर पुराना नीति बदलेको छ। ती अध्यादेश ऐनमा रूपान्तरित हुन्छन् या हुँदैनन् भन्ने विषय राष्ट्रिय सभाको वर्तमान संसदीय अंकगणितका कारण फेरि पनि कंग्रेस, एमाले र नेकपाकै हातमा रहेको छ। कंग्रेस सांसद रंजीत कर्ण आफूहरू सरकारको कामको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने पक्षमा रहेको बताउँछन्। कर्णले भनेका छन् सबै अध्यादेशको कुरा होइन, संवैधानिक परिषद सम्बन्धी अध्यादेश संविधानको मर्म बोक्दैन, यसमा हाम्रो प्रष्ट विरोध हुन्छ।
1: राष्ट्र बैंक, बैंकर एसोसिएशन र विभिन्न बैंकका सीओहरूले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीओ ज्योति प्रकाश पाण्डे पक्राउको घटनामा क्षेत्राधिकार उल्लंघन भएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको ध्यान आकर्षण गराएका छन्। बैंकको सीओ राष्ट्र बैंकको नियमनभित्र रहने र ऋण लिलामीको विषयमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 तथा सुरक्षित कारोबार ऐन 2063 मात्र आकर्षित हुने भन्दै उनीहरूले क्षेत्राधिकारबारे सीआईबीको ध्यान आकर्षण गराएका हुन्। सरकारी स्वामित्वमा आएको स्मार्ट टेलिकम प्राइभेट लिमिटेडको सम्पत्ति गैर कानूनी रूपमा बिक्री भएको भनिएको प्रकरणमा बुधबार प्रहरीले सीओ पाण्डेलाई पक्राउ गरेको हो। दूरसंचार ऐन 2053 अनुसार पाण्डेलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार 7, 8 र 9 गते चितवनमा गर्ने भएको छ। पार्टी स्थापनाको 4 वर्षमा रासपाले पहिलो पटक महाधिवेशन गर्न लागेको हो। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बुधबार बिहान बसेको केन्द्रीय कार्य समिति बैठकले महाधिवेशन मिति र स्थान टुंगो लगाएको हो। बैठकपछि राष्ट्रपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले असार 7, 8 र 9 गते चितवनमा पहिलो महाधिवेशन गर्ने निर्णय भएको जानकारी दिए। रासपा 2079 असार 7 गते स्थापना भएको हो। स्थापनाको मितिलाई नै राजनीतिक रूपमा प्रतिकारात्मक बनाउने गरी पार्टीले महाधिवेशनको मिति तय गरेको नेताहरूले बताएका छन्। रासपाको महाधिवेशन असार 7 देखि 9 सम्म चितवनमा शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ।

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

यो नया वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरीदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मशिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले आगामी 2 महिनाभित्र मधेश प्रदेशलाई साक्षर घोषणा गर्ने लक्ष्यसहित तयारी तीव्र बनाएको छ। यस अभियानलाई औपचारिक कार्यक्रम भन्दा पनि सामाजिक रूपान्तरण र मानव विकाससँग जोड़िएको दीर्घकालीन पहलका रूपमा अघि बढ़ाइएको सरकारवालाहरूले बताएका छन्। जनकपुरधाममा आयोजित कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले साक्षरता अभियानलाई केवल औपचारिकतामा मात्र सीमित नराखी सामाजिक परिवर्तनको माध्यम बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले हालै गठित स्तरीय विज्ञ कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन प्राप्त भएको उल्लेख गर्दै त्यसका निष्कर्ष र सुझावहरूको अध्ययनपछि आवश्यक निर्णय सरकारले गर्ने बताउनुभयो।
3: पश्चिम एशियामा युद्धका कारण इन्धन निर्माण सामग्रीहरू ढुवानी तथा श्रमिक लागतमा पटक पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकार तयार नभएपछि नेपाल निर्माण व्यवसाय महासंघले आन्दोलन गर्ने भएको छ।
2: विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि चुचुरोसम्मको मार्ग निर्माण कार्य सम्पन्न भएको छ। यसअघि यस वर्षको वसन्तयामको सगरमाथा आरोहण औपचारिक रूपमा खुल्ला भएको छ।
3: राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष 80-82 सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पेश गरिएको छ। बुधबार एक कार्यक्रमका बीच केन्द्रका सचिव सूरज कुमार वैद्यले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई समक्ष पेश गरेका हुन्।
2: खाली गरेपछि हटाइएका बस्तीमा पार्क, हरियाली क्षेत्र, करिडोर विस्तार र नदीको पहाड़ क्षेत्र बढ़ाउने तयारी सरकारले गरेको छ। शहरी विकास मन्त्रालय मार्फतको एकीकृत बागमती सभ्यता विकास समितिका सदस्य सचिव मच्चा काजी महर्सनका अनुसार यति बेला हटाइएका बस्तीमा भग्नावशेषहरू पन्छाउने काम भइरहेको छ।
3: बाँदरले दुःख दिन थालेपछि तिरथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउन आउँदो जेठ 1 गते नगरपालिका भर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बाँदरको आतंक नियन्त्रण गर्न सामूहिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गर्न भोलि जेठ 1 गते बिदा दिइएको हो।
2: सर्वोच्च अदालतको आदेशपछि लामो समयदेखि काम रोकिएको मध्य पहाड़ी राजमार्ग अन्तर्गत दैलेखको चारकोट माली सड़क खण्डको काम शुरू भएको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने यो सड़क खण्डमा निजी जग्गा बढ़ी पर्ने भन्दै विवादित भएका कारण निर्माण कार्य रोकिएको थियो। यो विवादको जड़ पनि सड़क विस्तारका क्रममा पर्ने जग्गाको क्षतिपूर्ति सम्बन्धी रहेको थियो।
3: अब शेयर बजार बुधबार कारोबार रकम 3 अर्ब रूपियाँ भन्दा तल झरेको छ। अघिल्ला 3 कारोबारको दिन बढ़दो गतिमा रहेको कारोबार रकम बुधबार भने घटेको हो।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415# हेस डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङ बीच बिहिबार बेजिङमा शिखर वार्ता हुँदैछ। विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकका शीर्ष नेताबीच हुन लागेको शिखर वार्तालाई विश्व समुदायले उच्च महत्वका साथ हेरिरहेको छ। नौ वर्षपछि तीन दिने राजकीय भ्रमणमा राष्ट्रपति ट्रम्प बुधबार साँझ चीनको राजधानी बेजिङ आइपुगेको चिनिया समाचार समिति सिन्हुवाले जनाएको छ। राष्ट्रपति ट्रम्पले चीन भ्रमणमा निस्कदै गर्दा बेजिङसँग व्यापार, प्रवृद्धि र भू राजनीतिक तनावलाई नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत दिएका छन्।
5: अब खेल र खेलाड़ीका खबर। अबको महिना दिन भन्दा कम समयमा 32 वर्षपछि अमेरिकामा फिफा विश्वकपमा फर्किनेछ। सन् 1994 पछि अमेरिकाले पहिलो पटक विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गरेको छ। जुन 11 जुलाई 19 हुने विश्वकपमा अमेरिका आयोजक, क्यानाडा र मेक्सिको सह आयोजकका रूपमा रहेका छन्।
4: छेद विच्छेद पुराना दलहरू शीर्षकमा कान्तिपुर दैनिकमा चन्द्रकिशोरले लेख्नु भएको छ। राज्यमा प्रभुत्व बढ़दै जाँदा मालिक फेरिए तर ग्राहक उहिरहे, काउन्टर उहिरह्यो, केवल साइनबोर्ड फेरियो। लाजजीवी कार्यकर्ता एक दलबाट अर्को दलमा, एक गुटबाट अर्को गुटमा टाँसिँदै गए। त्यसले सिंगो राजनैतिक वृत्तलाई भूतह समय प्रदूषित र दुर्गन्धित बनायो। यो स्थिति दलगत सत्ता संरचनाको संक्षिप्त समाजशास्त्र हो। प्रत्येक छेद विच्छेद दल समाप्त नै हुन्छन् भन्ने छैन। कतिपय दल फर्किन्छन् अझ विनम्र, वैचारिक र संगठित भएर, तर त्यसका लागि तिनले आफ्नै मिथक भत्काउनुपर्छ। पुराना दलको सबैभन्दा ठूलो संकट संसदमा कति सीट गुमाए भन्ने होइन, आफ्नो आत्मा गुमाए कि गुमाएनन् भन्ने हो।
5: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल वैशाख 31 गते बिहीबार, मे 14 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ कृष्ण पक्षको द्वादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: अब मन्त्रालयको संख्या 18 मात्र, विपक्षी दलद्वारा 8 अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता, प्रधानमन्त्री अनुपस्थित भएको भन्दै प्रतिनिधि सभामा विपक्षीको अवरोध।
1: रासायनिक मल आपूर्तिमा चुनौती, पर्याप्त खरिदका लागि सहजीकरण गर्न सांसदहरूको माग, रासुपा महाधिवेशन आगामी असार 7 देखि।
0: बहालवाला 3 उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचारको मुद्दा, कर्णालीमा वैकल्पिक प्रसारण लाइनबाट विद्युतको व्यवस्थापन, जिल्ला स्तरका अव्यवस्थित बसोबासीलाई व्यवस्थापनका लागि संघीय सरकारको सहयोग गर्दै स्थानीय तह।
1: हर्मुजको जलमार्ग हुँदै ढुवानीको सुरक्षा गर्न बेलायत र फ्रान्सलाई अस्ट्रेलियाको सहयोग, फिलिपिन्सको राजधानी मलिला स्थित संसद भवनमा गोली चल्यो, लेबनानमा इजरायली आक्रमणमा 13 जनाको मृत्यु।
0: र 8 महिनादेखि कोशी खेलकुद विकास बोर्ड पदाधिकारी विहीन, एक दिवसीय अलराउण्डरमा दिपेन्द्र 28 स्थानमा, क्रिकेट प्रशिक्षकको सुविधा र पारिश्रमिक बढ़ाउन माग।
2: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा मन्त्रालयको संख्या 18 सीमित गर्ने सरकारको निर्णयको प्रसंग।
1: सरकारले संघीय सरकारका मन्त्रालय 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा
2: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक

0: सात मन्त्रालयको संख्या घटाएको हो। सरकारको प्रशासनिक सुधार र मितव्ययता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादन थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित मन्त्रालयको संख्या घटाएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नव प्रबन्धक सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नव प्रबन्धक मन्त्रालय गठन गरिएको छ। अन्य मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयका मन्त्रालयलाई एकीकृत गरिएको छ। यस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय छुट्टै हुनेछ। अर्को संचार मन्त्रालय, यसै गरी युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछ। त्यस्तै गरी दुई मन्त्रालय गाभेर महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय बनाइएको छ भने अन्यलाई कार्य विभाजन हेरफेर गरी स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साबिकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्य अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको छ। त्यस्तै लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च कटौती र कार्य सम्पादनलाई चुस्त बनाउन सरकार मन्त्रालयको संख्या घटाउने गिरे कार्य थालेको छ। विगतका सरकारले भागभण्डा मिलाउन बढ़ाएको मन्त्रालयको संख्या कारण चालू खर्च चुलिएपछि वर्तमान सरकारले संख्या घटाउने तयारी थालेको हो। हाल लुम्बिनीमा मुख्यमन्त्री कार्यालय सहित 12 मन्त्रालय रहेका छन्। प्रदेश प्रमुखका सचिव कृष्ण प्रसाद काप्रीका अनुसार मन्त्रालयको अन्तिम संख्या टुंगो लाग्न बाँकी रहे पनि हालको 12वटाबाट घटाएर 5-7 कायम गर्ने विज्ञहरूको सुझाव रहेको बताउनुभयो। हिजो आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री चेत नारायण आचार्यले आगामी साउन 1 गतेदेखि नै कार्यान्वयन हुने गरी मन्त्रालयको संख्या घटाउन लागिएको समेत बताउनु भएको छ।
1: सरकारले ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट असफल गराउने रणनीतिसहित विपक्षी दलहरूले 8 अध्यादेश अस्वीकृत गर्ने सूचना संघीय संसदका दुवै सदनमा दर्ता गराएपछि सत्तापक्ष कानूनी र राजनीतिक दबावमा परेको छ। विपक्षी दलहरू एमाले 8, नेकपाले 4 र कांग्रेसले 2 अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता गराएका हुन्। अध्यादेशमा अस्वीकृत भए पनि प्रधान न्यायाधीश सिफारिश र खारेज भएका नियुक्ति फिर्ता हुने छैनन्। नयाँ नियुक्ति भने पुरानै कानून अनुसार हुनेछ। अध्यादेश निष्क्रिय भएमा राष्ट्रपतिले प्रतिनिधि सभामा करिब 2/3 पाए पनि राष्ट्रिय सभामा उसको उपस्थिति शून्य रहेकाले जे मन लाग्यो त्यही गर्न पाउँदैन भन्ने सन्देश मिल्ने कानूनविदहरूको भनाई छ। संविधानको धारा 114 उपधारा 2 खण्ड क अनुसार सरकारले ल्याएको अध्यादेश संघीय संसदमा दुवै सदनबाट स्वीकार हुनुपर्नेछ। दुई मध्ये कुनै एक सदनले मात्र अस्वीकृत गरे पनि अध्यादेश स्वतः निष्क्रिय हुनेछ। अध्यादेश जारी भएपछि बसेको संघीय संसदको दुवै सदनमा पेश गरिनेछ र दुवै सदनले स्वीकार नगरेमा स्वतः निष्क्रिय हुनेछ उक्त खण्डमा उल्लेख गरिएको छ। अध्यादेश स्वतः निष्क्रिय भएमा अध्यादेश मार्फत संशोधन गरिएका कानूनी व्यवस्थाहरू पुरानै अवस्थामा फर्कनेछन्। प्रतिनिधि सभामा सत्तारूढ़ राष्ट्रपाको बलियो बहुमत रहेकाले अध्यादेश सहजै स्वीकृत हुनेछ तर राष्ट्रिय सभामा राष्ट्रपाको उपस्थिति शून्य भएकोले त्यहीबाट अस्वीकार गर्ने रणनीतिमा विपक्षी दलहरू पुगेका हुन्। यसैबीच प्रतिनिधि सभाको बुधबारको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुने कार्यसूची पनि थियो तर प्रधानमन्त्री शाह अनुपस्थित हुने सूचना पाएपछि विपक्षी दलका सांसदहरू विरोधमा उत्रिए। हिजो दिनभर जसो नै विरोध भयो। उनीहरूले संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग पनि राखे। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको तर्फबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम छलफलका लागि बैठकमा टेबल गर्नुभएको थियो। प्रधानमन्त्री शाहका तर्फबाट पनि वाग्लेले नै जवाफ दिने सूचना पाएपछि विपक्षीहरू आक्रोशित भएका हुन्। सिंहदरबारमै रहनुभएका प्रधानमन्त्री संसद बैठकमा किन उपस्थित हुन सक्नु भएन भन्ने सांसदहरूको माग र प्रश्न छ। प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर प्रतिनिधि सभा बैठक 3 अवरूद्ध भयो। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह स्वयं सदनमा उपस्थित भएर उठेका प्रश्नको जवाफ दिनुपर्ने अडान राखेपछि संसद बैठक प्रभावित बनेको थियो। हिजो बिहान 11 बजेदेखि संसद

0: बैठकको कार्यसूची सार्वजनिक भइसकेका बेला 10 बजे मन्त्री परिषद बैठक राखी कार्यव्यस्तता देखाउनुभएका प्रधानमन्त्री संसदमा अनुपस्थिति हुनुलाई विपक्षी दलका सांसदहरूले सकारात्मक रूपमा लिन नसकिने प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्रीले संसदलाई व्यवस्था गरेको विपक्षी सांसदहरूले बताए। प्रधानमन्त्रीलाई संसदमा बोलाउने वा नबोलाउने भन्नेमा बुधबार हिजो बैठक सकियो। सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्रीलाई संसदमा बोलाउने विषयमा स्पष्ट जवाब दिन सक्नुभएन र रूलिङ पनि गर्नुभएन। सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहेका बेला प्रधानमन्त्री शाहका तर्फबाट अर्थमन्त्री सोडिम वाग्लेलाई जवाबका लागि अघि सारिएको भन्दै विपक्षी दलहरूले आपत्ति समेत जनाए। संसदमा प्रधानमन्त्रीको उपस्थितिको विषयलाई संघीय संसद सचिवालयले कसरी लिन्छ? हामीले संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीलाई सोधेका छौं।
1: नियमावलीमा चाहिँ अब कतिपय काममा प्रधानमन्त्रीले समय दिनु नभ्याउँदाखेरि जस्तो विधेयकहरूको टेबल गर्ने विधेयकमाथिको उत्तर दिनै पर्दाखेरि पनि कहिले कहिले कुनै कुनै विधेयकमा भयो कोही सार्वजनिक गर्ने महत्वका प्रस्तावहरू भए तिनीहरूमा पहिला पनि तोक्नी गरेको चाहिँ देखिन्छ होइन। नियमावलीले ठ्याक्क त्यस्तो स्पष्ट रूपमा चाहिँ प्रधानमन्त्रीले अब जस्तो अहिले नीति तथा कार्यक्रमको कुरामा त अरूमा अलिअलि अभ्यास चाहिँ छ। जस्तो विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू हुन्छन् ती प्रतिवेदनहरू पनि प्रधानमन्त्रीले नै पेश गर्ने भन्ने हुन्छ। यद्यपि यस्ता प्रतिवेदनहरू प्रस्तुत गर्न पेश गर्न पनि अर्कै पनि मन्त्रीलाई तोकिएको पनि विगतदेखि नै तोकिने गरिएको पनि छ। नीति तथा कार्यक्रमको हकमा चाहिँ अब खासै अब यस्तो उदाहरणहरू हेर्न बाँकी नै छ। हामीले
2: सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा दलका भातृ संगठनमा आबद्ध नहुन निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना मार्फत राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाट हटाउन सकिने चेतावनी समेत दिएको हो। नेपालको संविधान र प्रचलित कानूनको निजामती सेवालाई राजनीतिक रूपमा तथस्थ निष्पक्ष व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको मन्त्रालयले स्पष्ट पारेको छ। निजामती सेवा ऐन 2049 दफा 61 उपदफा 1 को खण्ड ङलाई उद्धृत गर्दै मन्त्रालयले राजनीतिमा भाग लिने कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त योग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने पनि कानूनी व्यवस्था रहेको स्मरण गराएको छ। सीआईएनसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता एकदेव अधिकारी,
3: निजामती सेवाको आधारभूत चरित्र भनेको सेवा प्रवाह हो, निष्पक्षता हो, व्यावसायिकता हो, तटस्थता हो। तटस्थताको अर्थ गैर राजनीतिक रूपमा तटस्थ हो, नतिजा प्रति तटस्थ भन्ने विषय होइन। सेवा प्रवाहमा सेवाग्राहीको अधिकारको विषयमा उहाँहरूको सेवा सुविधा प्राप्त गर्ने सन्दर्भमा कर्मचारीको प्रभावकारिताको विषयमा तटस्थता होइन कि राजनीतिक रूपमा चाहिँ तटस्थ हुनुपर्छ, नभएदेखि सेवा प्रवाह अन्य विकास निर्माणका कामहरू, नीति कार्यान्वयनका विषयहरू, नीति तर्जुमाका विषयहरू निष्पक्ष हुन सक्दैनन्, स्वार्थयुक्त हुन्छन्। त्यसैले गर्दाखेरि यो विषयलाई चाहिँ भइरहेकै कानूनी व्यवस्थालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीँ कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कारवाही गर्छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा प्रदेश र स्थानीय तहबीच असमझदारी र यसको प्रभाव
4: वास्तवमा यति धेरै खर्चिलो तीन त नेपालमा आवश्यक छैन र प्रदेश सरकार संघले नै पैसा पठाइदिने, उसले खालि बीचबाट एउटा माध्यमको काम मात्रै गरेका देखिन्छ। प्रदेश सरकारको काम धेरै प्रभावकारी हुन सकेको छैन।
2: बहालवाला 3 उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचारको मुद्दा, कर्णालीमा वैकल्पिक प्रसारण लाइनबाट विद्युतको व्यवस्थापन लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: रामी, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
6: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
7: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
5: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
8: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
6: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
9: हो नि। यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
11: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
12: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
11: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
13: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा डायलासिस सेवा प्रभावित जोखिममा बिरामीको जीवन शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। सातामा कम्तीमा दुई पटक डायलासिस नभई मृगोला फेल भएका बिरामी को ज्यानै तलमाथि हुन सक्छ, तर सरकारले कबूल गरेको रकम भुक्तानी नदिएपछि डायलासिस सेन्टर र निजी अस्पतालले मृगोला बिरामीलाई डायलासिस सेवा दिन इन्कार गर्न थालेका छन्। त्यस्तै भित्री पृष्ठमा प्रधानमन्त्री खोज्दै संसदमा दिनभरि गल्पत्ती शीर्षकमा पनि खबर छ भने राष्ट्रपाको महाधिवेशन 7-9 असार शीर्षकमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन आगामी 7-9 असारसम्म गर्ने निर्णय गरेको छ। हिजो पशुको केन्द्रीय समितिको बैठकले 7-9 असारसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको सचिवालय सदस्य गणेश पराजुले बताउनु भएको छ। बैठकमा सभापति रवि लामिछानेले प्रथम महाधिवेशनको मिति प्रस्ताव गर्नुभएको थियो, जसलाई बैठकले अनुमोदन गरेको हो। महाधिवेशन मिति घोषणा भएसँगै केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण पनि गरिएको छ। केन्द्रीय समिति बैठकले महाधिवेशन तयारीका लागि विभिन्न उपसमिति गठन गरेको राष्ट्रपा सचेतक प्रकाशन परियारले बताउनुभयो। त्यस्तै अन्तर्जातीय प्रेम सम्बन्धको न्यूमा दलित परिवारमाथि कुटपिट शीर्षकमा रौतहटको खबर प्रकाशित छ भने बालवाला 3 उपसचिवसहित 5 विरूद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा अर्को खबर छ। झण्डै 3 करोड़ रूपियाँ राजस्व हिनामिनाको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 3 जना बालवाला उपसचिवसहित 5 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुखेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरको आमदानी राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले मुद्दा दर्ता गरेको हो। त्यस्तै देउबा पक्षको बागमती प्रदेश स्तरीय भेला एकताको वातावरण बिग्रिँदै गएको निष्कर्ष शीर्षकमा पनि प्रेम गौतमले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
0: अर्को खबर छापिएको छ कान्तिपुर दैनिकमा। बजेटमा अर्थमन्त्रीका 5 प्राथमिकता, सुशासन सँगै अर्थतन्त्र सुधार्ने गरी बजेट ल्याइँदै शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले आगामी बजेटमा सुशासनदेखि मध्यम वर्गलाई करको बोझ कम गर्ने, आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने लगायत 5 क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भएको छ। अर्को खबर छापिएको छ ऋणी लिलामीलाई व्यापारिक विश्वासघातको अर्थ लगाई सीईओ पाण्डे पक्राउ शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको हो। क्षेत्राधिकार उल्लंघन भन्दै राष्ट्र बैंक, बैंक एसोसिएशन र बैंकका सीईओले गराए सीआईबीको ध्यानाकर्षण शीर्षकमा यो खबर लेखिएको छ। गोर्खापत्र दैनिकमा छापिएको खबर छ रासायनिक मल आपूर्तिमा चुनौती, प्रयोगमा पूर्व सतर्कता अपनाउन आग्रह शीर्षकमा। बर्खे धान लगाउने बेला मलको माग र खपत धेरै हुने समय नजिकै गर्दा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वैकल्पिक उपाय मार्फत आपूर्ति सहज बनाउने काम गरिरहेको जनाएको छ। मन्त्रालयले विज्ञप्ति निकाल्दै देशभर रासायनिक मल आपूर्ति र बिक्री वितरण व्यवस्थित बनाउन प्रयास गरिरहे पनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही चुनौती थपिएको उल्लेख गरेको हो। अन्तर्राष्ट्रिय बजारबाट मल खरिद र आपूर्तिमा हुन सक्ने सम्भावित समस्याप्रति मन्त्रालयले पूर्व सतर्कता अपनाउन समेत सबैमा अनुरोध गरेको छ। हिजो बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने सांसदहरूले पनि मल आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण गराए। अर्को खबर छापिएको छ नागरिक दैनिकको भित्रीपन्नामा सुकुम्बासी बस्तीमा पार्क र नदीको बहाव क्षेत्र बढ़ाउने तयारी शीर्षकमा भुवन शर्माले लेख्नु भएको हो। सुकुम्बासी बस्ती खाली गरेपछि हटाइएका बस्तीमा पार्क हरियाली क्षेत्र करिडोर विस्तार र नदीको बहाव क्षेत्र बढ़ाउने तयारी सरकारले गरेको छ। शहरी विकास मन्त्रालय मार्फतको एकीकृत बागमती सभ्यता विकास समितिका सदस्य सचिव मच्चा काजी महर्जनका अनुसार यति बेला हटाइएका बस्तीमा भग्नावशेषहरू पन्छाउने काम धमाधम भइरहेको छ। सर्वोच्चको आदेशपछि मध्यपहाड़ी राजमार्गको काम शुरू भएको बारेमा गोविन्द केसीले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ भने धौलागिरीमा मानव स्पर्शको 700 जना भन्दा बढ़ीद्वारा आरोहण शीर्षकमा वासुदेव पौडेल र सन्तोष गौतमले म्याग्दीबाट लेख्नु भएको खबर छापिएको छ। डुंगामा डुंगा तारेर सुस्ता बचाइँदै शीर्षकमा बोमलाल गिरीले लेख्नु भएको खबर गोर्खापत्र दैनिकमा छ। नवलपरासीको सुस्ता गाउँपालिका 5 बस्तीमा नारायणी नदी पसेर हरेक वर्ष डुबान गर्न थालेपछि तटबन्ध निर्माणको कामलाई तीव्रता दिइएको छ। नयाँ सस्तो र भरपर्दो आरसीसी प्रोकोफाइन प्रविधिबाट तटबन्ध निर्माणलाई तीव्रता दिइएको हो। नदीको बहाव हुने अघिल्लो भागमा प्रोकोफाइन लगाए पनि पछिल्लो भागमा ढुंगाको पर्खाल लगाएर तटबन्ध निर्माण गरिँदैछ। त्यसका लागि झण्डै 10,000 घनमिटर ढुंगा चाहिने आयोजकको अनुमान रहेको छ। नारायणीको बगरमा बालुवा मात्र भएकाले ढुंगा खोज्न निकै समस्या भएको आयोजना प्रमुख डाक्टर नारायण प्रसाद सुवेदीले जानकारी दिनुभएको छ। अर्को खबर सरकारको महत्वाकांक्षी ऊर्जा योजना जलाशययुक्त आयोजना बिनाको ऊर्जा रणनीतिक जोखिममा शीर्षकमा खुशराज कोइरालाले नागरिक दैनिकमै लेख्नु भएको छ भने संसदले खोजिरह्यो प्रधानमन्त्री भने तर्किरहे शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्रेले लेख्नु भएको खबर छ। उग्रियो सगरमाथाका ढोका शिखर चुम्न लालायित आरोही शीर्षकमा शिवप्रसाद ढुंगानाले ओखलढुंगाबाट लेख्नु भएको छ। 11 पथ प्रदर्शकको पहिलो चुम्बन शीर्षकमा पनि खबर छ। हिउँदको सेतो कफन भित्र लुकेका हजारौं सपना र साहसको जीवन्त गाथा हो सगरमाथा। हरेक वसन्तमा जब सूर्यको किरणले हिमालका थुम्काहरूलाई स्वर्ण बनाउँछ तब विश्वभरका साहसिक आँखा यही शिखरमा ठोकिन्छन्। बुधबार बिहान 10:25 डोरी टाङ्ने रोप फिक्सिङ टोलीले सगरमाथाको चुचुरोमा पाइला सफलतापूर्वक टेकेसँगै यस वर्षको बाटो पूर्ण रूपमा खुला गरिएको छ। आर्थिक कारोबार दैनिकमा आगामी बजेट कस्तो आउनु पर्ला शीर्षकमा विशेष सामग्रीहरू छ भने निर्माण क्षेत्रको मूल्य समायोजनमा सरकार मौन व्यवसायी आन्दोलनमा शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छ। निर्माण व्यवसायीले बिहिबारदेखि ज्ञापन पत्र बुझाउने र धरना दिने कार्यक्रम पनि शुरू गर्ने उल्लेख गरिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। पश्चिम एसियामा जारी तनावका बीचमा हर्मुजको जलमार्ग हुँदै हुने ढुवानीको सुरक्षा गर्न बेलायत र फ्रान्सको नेतृत्वलाई अस्ट्रेलियाले सहयोग गर्ने भएको छ। अस्ट्रेलियाले आगामी बजेट पछि निगरानीका लागि विमान सहयोग गर्ने जनाएको हो। अस्ट्रेलियाका रक्षा मन्त्रीले 40 भन्दा बढ़ी देशका मन्त्रीहरूसँग छलफल भएको समेत बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। बैठकमा हर्मुज नाका मार्फत हुने ढुवानी स्वतन्त्रताका लागि समर्थकहरूको पुष्टि रहेको समेत बताइएको छ। फिलिपिन्सको संसद भवनमा गोली चलेको छ। संसद भवनमा 12 भन्दा बढ़ी गोली चलेको बीबीसीमा उल्लेख छ। फिलिपिन्सका सिनेटर रोनाल्ड डेला रोजालाई गिरफ्तार गर्ने प्रयासका बीचमा गोली चलेको हो। डेला रोजामाथि अन्तर्राष्ट्रिय अपराध न्यायालयद्वारा मानवताका विरूद्धमा अपराध भएको आरोप लगाइएको छ र दक्षिण लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परि 13 मृत्यु हुनका साथै 14 घाइते भएका छन्। हवाई आक्रमणमा लेबनानी सैनिक र एक सिरियाली नागरिक सहित 4 पनि मृत्यु भएको छ। गत मार्च 2 लेबनान विरूद्ध चलिरहेको इजरायली आक्रमणमा परि मृत्यु हुनेको संख्या 2,882 पुगेको लेबनानको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाल क्रिकेट प्रशिक्षक संघले प्रशिक्षकहरूको सेवा सुविधा भत्ता तथा पारिश्रमिक बढ़ाउन माग गर्दै नेपाल क्रिकेट संघ क्यानलाई पत्र बुझाएको छ। संघका अध्यक्ष जगत टमताले क्यान अध्यक्ष शत्रु बहादुर चन्द र सचिव पारस खड्कालाई समय अनुसार प्रशिक्षकहरूको योगदानको कदर गर्दै उचित सुविधा दिनुपर्ने मागसहितको पत्र बुझाउनु भएको हो। कोशी प्रदेशको खेलकुद बोर्डमा सदस्य सचिव र अन्य पदाधिकारी नियुक्त हुन नसक्दा आठ महिनादेखि खेल गतिविधि प्रभावित बनेको छ। कोशी प्रदेश सरकारले गत भदौदेखि सदस्य सचिव सहित समितिका सदस्य नियुक्त गर्न सकेको छैन। एमाले कांग्रेस गठबन्धनको कोशी प्रदेश सरकारमा भागबण्डा नमिल्दा पदाधिकारीको नियुक्ति नभएको हो। अमेरिका र स्कटल्याण्डको शीर्षमा रहने होड चलेको छ। क्रिकेट विश्वकप लीग दुईको नयाँ सर्कल 2024 शुरू भएको हो। किर्तिपुर स्थित त्रिभुवन क्रिकेट मैदानमा बिहिबार हुने अमेरिका र स्कटल्याण्ड बीचको खेलले प्रतियोगिताको दुई वर्षपछिको सम्भावित विजेताको चित्र देखाउनेछ। र नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरी आईसीसी एकदिवसीय अलराउण्डर वरियतामा तीन स्थान उक्लन सफल हुनुभयो। आईसीसीले एक साताको अन्तरमा दोस्रो पटक मेको सबै फर्म्याटको वरियता सार्वजनिक गरेको हो। नयाँ वरियता अनुसार दिपेन्द्र एक दिवसीय अलराउण्डरको 28 स्थानमा पुग्न सफल हुनुभएको छ। एक दिवसीय ब्याटिङ वरियतामा नेपालका आसिफ शेखले 13 स्थान सुधार गर्नुभएको छ।
2: अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वयको आवश्यकता कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो
16: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो भन्ने
2: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
16: हो सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
17: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौं।
2: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफलपछि निस्कन्छ निष्कर्ष।
18: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
19: तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो
16: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिने छन् तपाईँका सवालहरू।
20: हाम्रा दुःख एउटा सरकारी खेती गरिछौ र पानी पिडला।
2: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद।
16: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी।
2: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा तीन तहका सरकारको समन्वयका कुरा। संविधान अनुसार नेपालमा तीन तहको सरकारको व्यवस्था छ, तर पछिल्लो समय तीनै तह बीच राम्रो समन्वय हुन सकिरहेको छैन। नयाँ सरकार समन्वय र अव्यवस्थित बसोबासीको व्यवस्थापनका बारेमा हामीले बझाङको जय पृथ्वी नगरपालिकाका प्रमुख चितराज बजालसँग कुराकानी गरेका छौं।
4: केही सुकुम्बासी जैन पनि छन्, वास्तविक सुकुम्बासी नै छन्, तर सुकुम्बासीहरूको भण्डार काठमाडौँ होइन नि त। सुकुम्बासीलाई व्यवस्थित गर्नुपर्छ भने काठमाडौँभन्दा बाहिर जहाँ जग्गा सस्तो छ तराईतिर गर्नुपर्छ। काठमाडौँको महँगो जग्गा किन चाहियो सुकुम्बासीलाई? सतहसँग गएर बसे हुँदैन? अनि कतिपय मान्छेलाई घर छँदा हुँदै त्यस्तो सुकुम्बासी हुने, त्यसमा राजनीति गर्ने कुराहरू र विगतका सरकारहरूले यसलाई समाधान गर्न चाहेन अथवा सकेनन्। त्यसैले म यसमा धेरै टिका टिप्पणी गर्न चाहन्न। सरकारको आफ्नो आफ्नो काम गर्ने तौर तरिका हुन्छ। वर्तमान सरकारले राम्रै सोचेर कदम अगाडि चालेको होला, यद्यपि केही मानिसहरूलाई दुःख पनि भएको छ। म यति मात्र यसमा भन्न चाहन्छु, वास्तवमै सुकुम्बासी पहिचान गरेर सरकारले सुकुम्बासीको व्यवस्थापन वर्तमान सरकारको आफ्नो कार्यशैली र नीति अनुसार गर्नुपर्छ।
0: बझाङको केही त्यस्तो समस्या छ कि छैन सुकुम्बासी अथवा अव्यवस्थित बसोबासी?
4: अलिकति अव्यवस्थित बसोबास छ, त्यसमा दुई थरीको छ। एउटा परम्परागत रूपमा अर्काको जग्गामा बस्दै आएका दलितहरू जसको आफ्नो नाममा जग्गा अहिलेसम्म सारिदिएको छैन त्यसलाई उनीहरूको नाममा सारिदिनुपर्छ, र केही जग्गा जमिन कमाउँदै आएका तर तिनीको नाममा लाभार्थी नभएका, त्यस्ता दुई खाले अव्यवस्थित बसोबास बढी छ हामी कहाँ सुकुम्बासी भन्दा पनि, त्यसलाई व्यवस्थित गर्नुपर्ने अलिअलि समस्या छ, धेरै ठूलो समस्या छैन।
0: त्यसमा प्रदेश सरकार अथवा संघीय सरकारले सहयोग गर्नुपर्छ केही व्यवस्था गर्नुपर्छ।
4: त्यसमा संघीय सरकारले सहयोग गर्नुपर्छ। वास्तवमा यो जो सुकुम्बासी समस्या सँग आयोग गठन गर्थे यो नै गलत हो मेरो विचारमा। त्यहाँ माल पनि छ, भूमि सुधार पनि छ, स्थानीय तह पनि छ, जिल्ला प्रशासन कार्यालय पनि छ। हामी चारवटालाई यो कुरा तपाईँहरूले व्यवस्थित गर्नु भनेर केही साधन सब जुटाइदिएर अलिकति कर्मचारीको व्यवस्था पनि थोरै रकम पठाइदिएर हामीलाई नै त्यो अधिकार दियो भने हामी नै सुकुम्बासीको व्यवस्थापन गर्थ्यौं नि। केन्द्रबाट त्यत्रो करोड़ रुपियाँ खर्च गरेर वर्षको 25 करोड़ रुपियाँ किन खर्च गर्नु पर्यो? त्यो नीति नै गलत थियो वास्तवमा भन्नुहुन्छ भने।
0: अहिले त्यसले सरकारले जुन कदम चालेको छ, खारेज गरेको छ, त्यो ठिक लाग्यो?
4: एकदम खारेज गर्नुपर्ने थियो, ठिक गर्यो सरकारले। त्यो शब्दमा सिडिओ साहबलाई अधिकार दिएर त्यसमा मालपत्र नाभि अनि स्थानीय तह तीनटा यो चारवटा संस्थालाई जिम्मा दियो भने त सुकुम्बासी व्यवस्थापन त्यो स्थानीय तहमा हुन्छ नि। यत्रो तामझाम केन्द्रमा आयोग बनाउनु पर्ने के कारण छ र भने? यो त कार्यकर्ता भर्तीलाई गरेका काम हो।
0: अनि प्रदेश सरकारबाट स्थानीय सरकारले केही अपेक्षा गरेको अथवा नभएको जस्तो केही छ कि छैन?
4: सरकारको पहिलो कुरा, प्रदेश सरकार नेपालको उसमा आवश्यक हो कि होइन भन्ने कुरा नै तपाईँको बहसको विषय हो। हेर्नुहोस्, वास्तवमा अहिले धेरै खर्चिलो तीन त नेपालमा आवश्यक छैन र प्रदेश सरकार संघले नै पैसा पठाइदिने, उसले खालि बीचबाट एउटा माध्यमको काम मात्रै गरेका देखिन्छ। प्रदेश सरकारको काम धेरै प्रभावकारी हुन सकेका छैन।
0: बझाङको जय पृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: अब मन्त्रालयको संख्या 18 मात्र, विपक्षी दलद्वारा 8 वटै अध्यादेश अस्वीकृत गर्ने सूचना दर्ता, प्रधानमन्त्री अनुपस्थित भएको भन्दै प्रतिनिधि सभामा विपक्षको अवरोध,
0: रासायनिक मल आपूर्तिमा चुनौती, पर्याप्त खरिदका लागि सहजीकरण गर्न सांसदहरूको माग, राष्ट्रपा महाधिवेशन आगामी असार 7 देखि,
1: बहालवाला 3 उपसचिव सहित 5 विरूद्ध भ्रष्टाचारको मुद्दा, कर्णालीमा वैकल्पिक प्रसारण लाइनबाट विद्युतको व्यवस्थापन, जिल्ला स्तरका अव्यवस्थित बसोबासलाई व्यवस्थापनका लागि संघीय सरकारको सहयोग कुर्दै स्थानीय तह,
0: हर्मुजको जलमार्ग हुँदै ढुवानीको सुरक्षा गर्न बेलायत र फ्रान्सलाई अस्ट्रेलियाको सहयोग, फिलिपिन्सको राजधानी मनिला स्थित संसद भवनमा गोली चल्यो, लेबनानमा इजरायली आक्रमणमा 13 मृत्यु,
1: र 8 महिनादेखि कोशी खेलकुद विकास बोर्ड पदाधिकारी विहीन, एक दिवसीय अलराउण्डरमा दिपेन्द्र 28 स्थानमा, क्रिकेट प्रशिक्षकको सुविधा र पारिश्रमिक बढ़ाउन माग।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ संसद भवनको बाहिरपट्टि जम्मा हुने पत्रकार संचारकर्मी र त्यहाँ संसद भवनबाट बाहिर निस्कदै गरेका सांसदहरू पत्रकारहरूको विभिन्न प्रकारका प्रश्नको सामना गर्नुपर्छ भनेर तर्किन खोजेको पछिल्लो अवस्थालाई व्यङ्ग गर्न खोजिएको छ। यहाँ बाहिरपट्टि ढोका छ, ढोका भन्दा बाहिरपट्टि थुप्रै क्यामेराहरू तिर्साइएको छ भने त्यहाँ ढोकामा नपुग्दै एकजना सांसद जस्ता देखिने व्यक्ति छन्, हातमा झोला फाइल जस्तो देखिन्छ र उनी चाहिँ त्यहाँ नजिकै रहेको झ्यालै तोडेर बाहिर हामफालेर कुद्न खोजेको जस्तो देखिन्छ र नजिकै रहेका मर्यादा पालक जस्ता देखिने व्यक्ति पनि छन्। तल चाहिँ यस्तो लेखिएको छ, सांसदज्यू निस्कने बाटो त्यता होइन, त्यता यता पो हो त।
1: हस्त प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज
1: दैनिक रु 197 मा रु 50 लाख को बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
3: Kajaria Tiles, your world-class luxury.
4: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा
5: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक स्याहारकर्ता समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ
4: मिति 2083 साल वैशाख 31 गते समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका
5: मेलाका आकर्षणहरू
4: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक
5: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय
4: लोक दोहोरिए
5: बाल बालिकाका लागि फेस पेन्टिङ
4: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी
5: बाल कथा वाचन
4: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल
5: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप
4: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमुना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन
5: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन
4: बाल गीत तथा नृत्य
5: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप लाखे नाच टाकटुके नाच जातजातिको भेषभूषा आदि आयोजक रामेछाप नगरपालिका रामेछाप सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन
6: के तपाईँलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने
7: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उपप्रमुखको समजवत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ
6: निरूपण गर्ने प्रकृतिका विवादहरू
7: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद
6: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद
7: चरण घाँस दाउरा सम्बन्धी विवाद
6: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद
7: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद
6: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद
7: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद
6: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद
7: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद
6: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद
7: सदियारको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद
6: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो वस्तुभाव निकाल्ने निकास वस्तुभाव चराउने चौर कुलो नहर पोखरी पाटी पौवा अन्त्येष्टि स्थल धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद
7: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
6: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद
7: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद
6: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद
7: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद
6: गाली बेइज्जती सम्बन्धी विवाद
7: लुटपिट सम्बन्धी विवाद
6: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद
7: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद
6: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको सम्बन्धी विवाद
7: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद
6: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बादी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद।
7: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world-class luxury.
2: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 9896625998।
1: Kajaria Tiles, your world class luxury.
5: दुध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
1: Kajaria Tiles, your world class luxury.

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे छापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
0: हजुरको रेडियो 102.1 MHz।
1: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
4: Kajaria Tiles, your world class luxury।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुरको रेडियो 102.1 MHz।
1: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
2: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागिएको प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 साल वैशाख 31 गते। समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म। स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
2: मेलाका आकर्षणहरू:
1: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
2: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
1: लोक दोहोरिए,
2: बाल बालिकाका लागि फेस पेन्टिङ,
1: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
2: बाल कथा वाचन,
1: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
2: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
1: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमूना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
2: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
1: बाल गीत तथा नृत्य,
2: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, काकटुके नाच, जात जातिको वेशभूषा आदि।
3: आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन।
4: Kajaria Tiles, your world-class luxury.
2: हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावाहुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा, सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू:
1: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू:
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0485041106, इमेल sfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: Kajaria Tiles, your world-class luxury.
6: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
2: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: Kajaria Tiles, your world-class luxury.
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मंगल सूत्र झुम्का र पाउजू कहाँ बनाएर ल्याउनु हो ए भाउजू? कति राम्रो
7: स्वाद, राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी

0: नै भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मंगल सूत्र झुमका र पाउजु कहाँ बनाएर ल्याउनु हो ए भाउजू, कति राम्रो स्वाको।

0: हजुर, यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको
1: ए भाउजू कति राम्रो स्वाको।

0: हजुर, यहाँ आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाको हतराज, सम्पर्क नम्बर 9855069080, 9829044342। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: Kajaria Tiles, your world-class luxury.
3: होइन यी बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 9869422544।
5: 9840378093। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
6: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के कि नि? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
9: सम्पर्क नम्बर 0475904669692 99।

0: हजुरको रेडियो 102.1 मेगा
1: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
2: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागिएको प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 साल वैशाख 31 गते, समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म, स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
2: मेलाका आकर्षणहरू:
1: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
2: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
1: लोक दोहोरिए,
2: बाल बालिकाका लागि फेस पेन्टिङ,
1: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
2: बाल कथा वाचन,
1: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
2: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
1: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमुना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
2: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
1: बाल गीत तथा नृत्य,
2: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जातजातिको वेशभूषा आदि।
3: आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेशन।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: Kajaria Tiles, your world-class luxury.
7: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
8: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
7: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
8: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
7: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
8: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौ अघि बढौ।
9: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
10: हो र, होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
12: केही भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
12: हुन्छ।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
6: Kajaria Tiles, your world class luxury.
0: अहिले बिहानको 8 बजे हजुरको रेडियो

0: देशभरिका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। सरकारले आउँदो आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रममा देशको अर्थतन्त्रलाई आधुनिक, पारदर्शी र प्रविधि मैत्री बनाउने योजना अघि सारेको छ। संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा डिजिटल रूपान्तरण, सूचना प्रविधि र अनलाइन सेवालाई अर्थतन्त्र र सुशासनको मुख्य आधार बनाइएको छ। केही वर्ष यता चर्चा गरिँदै आएको सूचना प्रविधि र ज्ञानमा आधारित सिप रहित एवं तौल रहित अर्थतन्त्रलाई सरकारले राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसात गर्ने भएको हो। डिजिटल पार्क, उच्च क्षमताका डेटा सेन्टर र सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई आईटी हबका रूपमा अघि बढ़ाइने सरकारको लक्ष्य छ। समग्रमा नीति तथा कार्यक्रम कस्तो आयो त? आजको कार्यक्रममा सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी बजेट बारे वरिष्ठ अर्थविद डाक्टर दिल्लीराज खनालसँग कुराकानी गर्छौं।
1: धन्यवाद।
0: सरकारले भर्खरै अब नीति तथा कार्यक्रम लिएर आएको छ, यो नीति तथा कार्यक्रम कस्तो आयो?
1: मलाई लाग्छ कतिपय क्षेत्रमा चाहिँ केही नयाँपन, नयाँ ढंगले अझ उहाँहरूले भन्ने गरेको रूपान्तरणको हिसाबले केही प्रयासहरू, पहलहरू भएका छन्। त्यसभित्र पनि खास गरी हेर्दाखेरि आर्थिक क्षेत्रमा चाहिँ एउटा नयाँ चरणको आर्थिक चाहिँ तपाईँको सुधारको श्रृङ्खला नै भन्नुभएको छ उहाँहरूले श्रृङ्खला। त्यसभित्र पनि कतिपय कानूनका कुराहरू, संस्थागत व्यवस्थाहरूमा गर्नुपर्ने सुधारहरू र त्यससँग जोडेर खास गरी यो उद्योग

0: त्यसले नै हाम्रो चाहिँ योजना बजेट सिङ्गो हाम्रो परिपाटीमै आर्थिक परिपाटीमै ठूलो समस्या र चुनौती थपेको छ। त्यसलाई समेत हृदयङ्गम गरेर आर्थिक सुधारका कुराहरू, त्यसभित्र अब डिजिटलाइज सिस्टममा जाने कुरा, त्यसपछि अनलाइन तपाईँको सेवा सुविधाहरू उपलब्ध गराउने कुरा, एपबाट 100 सेवाहरू होइन एकीकृत ढंगले उपलब्ध गराउने, यसरी त्यो सँगै जोडेर आर्थिक सुधारको कुरालाई पनि अगाडि बढाउने र त्यसभित्र मैले अघि भने जस्तो उद्योग व्यवसायको क्षेत्रदेखि लिएर तपाईँको यो आइटी सेक्टरलाई बढी जोड दिएर डिजिटल इकोनोमी अनि त्यसभित्र पनि हरित इकोनोमीलाई जस्तो औद्योगिकरणलाई पनि हरित औद्योगिकरणसँग जोड्दै र कतिपय जुन चाहिँ बजेटसँग त्यसपछि खर्चसँग जोडिएका कतिपय विषयहरू छन् खर्चलाई पनि बढी परिणाममुखी बनाएर जाने र अझ करभित्र वास्तवमा मैले हेर्दाखेरि मैले खर्च अझ बढी फोकस गरेर हेर्थेँ। अझ मैले यो बीचमा धेरै कर सम्बन्धी अध्ययन गरेको छु आफैले। त्यो करमा हेर्दाखेरि यति धेरै तपाईँको विकृति समस्या र चुनौतीहरू छन् कि त्यसलाई पनि केही केही ढङ्गले तपाईँको करलाई खास गरिकन उत्पादनसँग होइन उद्योगको प्रवर्धनसँग त्यसलाई त्यो उत्प्रेरकको हिसाबले अगाडि बढाउने भन्ने ढङ्गले यसरी केही केही नयाँ ढङ्गले अगाडि बढ्ने जमर्को र चाहिँ साहस गरिएको छ भन्ने मलाई लाग्छ।
1: यो नीति तथा कार्यक्रममा उल्लेख गरिएका आर्थिक प्राथमिकता कतिको व्यवहारिक छन्?
0: यो मलाई लाग्छ तपाईँले हामीले विगतदेखि पनि हो अहिले अहिले नयाँ ढङ्गले त्यसलाई चाहिँ पुनर्व्याख्या गर्ने र प्राथमिकरण गर्ने गरिएको छ। म आफैले गरेका कतिपय अध्ययनहरूले पनि नेपालको भन्नु हो भने त अहिलेको हिसाबले जुन तुलना लाभको हिसाबले भोलिको सम्भावनाको हिसाबले सबभन्दा बढी हाम्रा चाहिँ एउटा सम्भावना बोकेका क्षेत्रहरू भनेको चाहिँ तपाईँको ऊर्जा हो, कृषि हो, पर्यटन होइन र अहिले आएर चाहिँ तपाईँको यो उदयमान भन्नुहोस् न उदयमान चाहिँ तपाईँको सूचना प्रविधिको त्यसलाई एउटा उद्योगको रूपमा विकास गर्ने र अझ यसमा अझ अलिकति नीति र कार्यक्रममा आएको छ। अस्ति मैले यो तपाईँको सरकारको यो व्हाइट पेपरको बारेमा टिका टिप्पणी गर्दाखेरि त्यहाँ 4 क्षेत्रलाई छोएको छ होइन किन उद्योगलाई छोएन भनेर भनेको थिएँ, यहाँ अलिकति उद्योगलाई पनि छोड्ने काम गरेको छ। त्यसैले हाम्रा प्राथमिकताका क्षेत्रहरूलाई नयाँ ढङ्गले अगाडि बढाउने कुरा गरिएको छ, त्यो ठिकै ढङ्गले त्यही नै हो। तर त्यससँग जोडेर चाहिँ के हो भने अर्थतन्त्रलाई नयाँ ढङ्गले रूपान्तरण र समृद्धिको अगाडि बढाउने र ठिक ढङ्गले लैजानुभयो भने त्यसले दिगो गुणात्मक आर्थिक वृद्धि र विकासमा पनि योगदान गर्ने र सँगै रोजगारीमा पनि त्यसले टेवा दिने कुरा हो। तर त्यसलाई हाम्रो अर्थतन्त्रभित्रका जुन उत्पादक शक्तिहरू छन् ती उत्पादक शक्तिहरूको विकाससँगै त्यसलाई एउटा एकीकृत ढङ्गले हामी यो प्राथमिकताका क्षेत्र तिनको रूपान्तरण गरेर जान्छौँ भन्ने जुन किसिमको एकीकृत ढङ्गले चाहिँ आउनु पर्थ्यो, त्यो त्यहाँनिर चाहिँ मैले अलिकति कमजोरी देखेँ। अर्थात् के हो भन्नुहुन्छ भने शिक्षा स्वास्थ्य यद्यपि आएका छन् छरिएर आएका छन् उद्यमशीलताको विकास गर्ने कुरा अझ एउटा महत्त्वपूर्ण छुटेको तपाईँले जुन किसिमको अस्ति चाहिँ तपाईँको यो 18 बुँदामा जुन किसिमको प्रतिबद्धताहरू आएका छन् त्यसको ओपेनिङमै सुरुमै चाहिँ के भने हाम्रो जुन जनसङ्ख्यिक लाभ छ त्यो जनसङ्ख्यिक लाभलाई चाहिँ हाम्रो विकासको अझ हाम्रो मध्यस्तरीय नेपाललाई पुर्याउने रणनीतिको एउटा मुख्य हिस्सा बनाउनेछ भनेर त्यहाँ बोलिएको छ। यहाँ चाहिँ जनसङ्ख्यिक लाभको बारेमा चाहिँ कुरा गरिएको छैन। त्यसो भन्दा बित्तिकै त्यसको अन्तर सम्बन्ध श्रमशक्तिको विकास गर्ने क्षमताको विकास गर्ने र श्रम शक्तिलाई हाम्रो सिङ्गो आर्थिक सामाजिक रूपान्तरण र समृद्धिमा को एउटा अङ्ग बनाएर लिएर जाने जसका कारणले सबै रोजगारी पनि प्रवर्धन गर्नुहोस् त्यसमा त्यो त्यो एउटा रणनीतिक नीतिगत हिसाबले त्यो त्यो अगाडि बढाउने एउटा सोच र मान्यताका हिसाबले त्यहाँ चाहिँ प्रश्न त्यति चाहिँ देखिएन। तर पनि त्यो त्यो जुन किसिमका प्राथमिकताका क्षेत्रहरू तोकिएको छ त्यसमा अहिले मैले अघि भने जस्तो उद्योगलाई पनि जोडिएको छ त्यो आफ्नो ठाउँमा चाहिँ नि जसरी स्ट्रेस गरिया छ प्राथमिकीकरण गरिया छ त्यो हिसाबले चाहिँ ठिक छ भन्ने मलाई लाग्छ।
1: नीति तथा कार्यक्रममा छुटेको जनसङ्ख्यिक लाभ बाहेक अन्य केही महत्वपूर्ण विषयहरू पनि छन्?
0: त्यो त धेरै छन्। मैले त अहिले त्यसका के सकारात्मक पक्ष हुन् भनेर मैले चाहिँ होइन जुन पहल भएको छ त्यसको त्यो सकारात्मक पक्षलाई मैले चाहिँ कोट्याएको हुँ अथवा त्यसलाई त्यो त्यो ठिकै ढङ्गले आएको छ भनेर मैले त्यो ढङ्गले प्रस्तुत भएको हुँ। त धेरै चाहिँ के हो भने अर्थतन्त्रमा अहिले विद्यमान के हो भने बाह्य होइन तपाईँको पेट्रोलियम पदार्थदेखि त्यसका कारणले गर्दाखेरि मूल्यको ठूलो चाप परेको छ। आन्तरिक रूपमा पनि अर्थतन्त्र धेरै वर्षदेखि ओह्रालो लागेको सुस्त भएको होइन दिनको 2000 भन्दा बढी युवाहरू चाहिँ विदेशीमा जानु परेको

0: यो एउटा अवस्था र सँगै अर्को के हो भन्नुहुन्छ भने अघि मैले भने जस्तो र फेरि यो जुन सम्पत्तिको जुन चाहिँ क्षय भएको छ निजी क्षेत्रको पनि सरकारको पनि र त्यसले अर्थतन्त्रमा थप रूपमा चाहिँ नि एउटा सुस्तता र चाहिँ तपाईँको कतै थप अरुवालो लाग्ने भन्ने अर्थ अवस्था छ। त्यसो भए उनीहरूले पहिलो कुरा के हो भने जनतालाई यति धेरै ठुलो म्यान्डेट चाहिँ नि नेपाली जनताले दिएको तर त्यहाँ चाहिँ नि आम जनतालाई अझ गरिब र विपन्न जनतालाई चाहिँ नि त्यहाँ मध्यम वर्गलाई चाहिँ नि केही करको भारबाट मुक्त गरिने भनेर त त्यहाँ उल्लेख छ तर आम गरिब विपन्न ज्यादै उच्च रूपमा मूल्य बढेको छ र अरू हिसाबले उनीहरू प्रताडित भएका छन् तिनीहरूलाई राहत दिने यसरी गइनेछ भन्ने कुरो नीतिगत कार्यक्रममा कतिको उल्लेख छ नि एउटा कुरा। त्यसैसँग जोडेर अर्को पक्ष के हो भने के गर्नु पर्थ्यो भने अर्थतन्त्रमा जुन किसिमको समस्या छ 12-13 खरबको तपाईँको ब्याङ्किङ सेक्टरमा पैसा आइडियल भएर बसेका छ अनि ब्याङ्किङ सेक्टरमा चाहिँ ठुलो सङ्कट आउने हो कि भनेर पटक पटक चाहिँ तपाईँको सेन्ट्रल ब्याङ्कले त्यहाँबाट पैसा निकाल्ने गरेको स्थिति छ होइन। त्यस अर्थात् के हो भनेदेखि निजी क्षेत्र अहिले पनि आश्वस्त हुन सकिरहेको छैन। निजी क्षेत्रबाट सञ्चालन भएका उद्योग व्यवसायहरू पनि पूरा रूपमा अहिले सञ्चालन हुन सकेका छैनन्। त्यो अवस्थामा समस्या छन्, चुनौतीहरू छन्, सुस्त अर्थतन्त्र छ, त्यसलाई उकास्ने गरिकन तात्कालिक के हो त अघि मैले भने जस्तो जनतालाई दिने राहत र अर्थतन्त्रलाई वा उद्योग व्यवसायलाई उकास्ने गरिकन अनि त्यो उकासेर त्यसको बलमा अनि अगाडि बढ्ने गरिकन जसरी त्यो नीतिगत यद्यपि अब हिजै सरकारले मलाई लाग्छ यी दुईटा कुराहरूमा तात्कालिक रूपमा कुनै एउटा कार्ययोजना र एक्सन प्लान ल्याउनु पर्थ्यो त्यो ल्याएन, त्यो आफ्नो ठाउँमा छँदैछ, त्यो नल्याइनेको पनि अहिले कमसेकम नीतिमा त्यो उल्लेख गरेर त्यसले गर्दाखेरि कमसेकम बजेटले पनि त्यही ढङ्गले चाहिँ नि तयारीसहित अगाडि आउनेछ भन्ने एउटा आशा र भरोसा हुन सक्थ्यो। त्यो कुराहरू चाहिँ आइरहेको छैन र अरू दुई तिनवटा पक्षहरू चाहिँ ज्यादै गम्भीर भनेका छन्। त्यो के हो भन्नुहुन्छ भने अहिले यो बीचमा यति धेरै सम्पत्ति र आएको असमानता बढेर गएको छ। भर्खरै एउटा अन्तर्राष्ट्रिय संस्थाहरूले गरेको अध्ययनले के देखाउँछ भन्नुहुन्छ भने 10% मान्छेको हातमा 58% भन्दा बढी सम्पत्तिको हिस्सा केन्द्रीकृत भएर गएको छ। त्यसो भएको हुनाले त्यो केन्द्रीकृतलाई कसरी तपाईँको अलिकति आयमा अथवा सामाजिक न्यायको हिसाबले अरू हिसाबले समतलाको हिसाबले जान सकिन्छ, त्यसको नीतिगत कार्यक्रमिक डिस्कोर्स बाटो के हो भन्ने कुरा चाहिँ तपाईँको कतै पनि त्यहाँ चाहिँ उल्लेख भएको छैन। र अझ आम रूपमा अझ त्यसबाट भन्दाखेरि जुन ढङ्गले तपाईँको वाचापत्रमा होइन जुन किसिमका प्रतिबद्धता र अझ एउटा रूपान्तरकारी हिसाबले नयाँ ढङ्गले फड्को मारेर हामी जानेछौँ भनेर जुन किसिमको प्रतिबद्धता व्यक्त गरिएको त्यो आम रूपमा केही पहलहरू सुरु भएका छन् होइन, तर पनि मूल रूपमा अहिलेको राज्य सम्पत्र यति कमजोर र फितलो भएर गएको छ, धेरै चाहिँ भद्दा छ, त्यसलाई चुस्त दुस्त गर्ने कुरा नगरिकन तपाईँले आम रूपमा अरू तपाईँले चाहिँ सुशासनका कुरा गरेर मात्रै पुग्दैन। त्यसो भएको त्यो त्यसभित्रका संस्थागत परिपाटीलाई बलियो भरपर्दो चुस्त दुरुस्त बनाउने कुरा त्यहाँ गरिएन। अर्कोतिर अर्थतन्त्रलाई तपाईँले सुन्नुभयो भने सरकारमा आइसकेपछि जिम्मेवार मान्छेहरूले अर्थतन्त्रको पुनर्संरचना गरिनेछ भनेर चाहिँ अभिव्यक्ति दिनुभएको थियो होइन। त्यो अर्थतन्त्रको पुनर्संरचनाभित्र पनि अझ बजेटको पुनर्संरचना गर्ने कुरा अनि अनुत्पादक र फजुल खर्चहरू व्यापक रूपमा कटौती गर्ने कुरा होइन, त्यसपछि बजेट प्रणालीलाई नै चाहिँ तपाईँको परिणाममुखी बनाउने गरिकन हामीले भन्दै आएको के हो भने कार्य सम्पादनमा आधारित बजेट प्रणाली ल्याउनुपर्छ र हामीले भनेर भनेका थियौँ। व्यापक खर्च कटौती गर्ने कुरा प्रणालीगत रूपमै बजेट प्रणालीलाई चाहिँ चुस्त व्यवस्थित र परिणाममुखी बनायो किनभने तपाईँले सिङ्गो स्टेटमेन्ट दिएर वक्तव्यबाजी गरेर विगतमा पनि आए नि ठूला ठूला महत्वाकांक्षी लक्ष्यहरू आए नि, त्यसो भए जुन किसिमको 10 वर्षको आर्थिक वृद्धि जो त्यहाँ कुरा गरिएको छ वा चाहिँ तपाईँको नेपाललाई चाहिने मध्य आय भएको मुलुकमा चाहिने रूपान्तरण गर्ने 100 बिलियनको डलरको अर्थतन्त्र बनाउने जुन किसिमको लक्ष्य राखेको तद अनुरूप एउटा भन्छ नि तपाईँको जुन व्यापकतम रूपमा हाम्रा अवरुद्ध भएका संस्थागत संरचनागत नीतिभित्रका विरोधाभासहरूको जुन परिपाटी छ त्यसलाई समष्टिगत रूपमा तपाईँले कसरी सम्बोधन गरेर जानुहुन्छ र अनि सेक्टर स्पेसिफिक पनि के देखियो भने अझ सेक्टर क्षेत्रगत रूपमा तपाईँले हेर्नुभयो भने पनि केही नयाँ ढङ्गलीका कतिपय कुराहरू जस्तो ऊर्जामा वा कृषिमा वा अरू क्षेत्रमा ल्याउन खोज्नु भएको छ, तर जुन ढङ्गको तपाईँले रूपान्तरणको कुरा गरिरहनु भएको छ नि तपाईले रूपान्तरण भन्दा बित्तिकै त पुनर्संरचना नगरिकन जस्तो कृषिमा एक्सनको लागि भन्नुहोस् न बिचौलियाको जगजगी छ जनताले टाइममा चाहिँ तपाईँको किसानहरूले चाहिँ मल पाउँदैनन् प्रविधिको समस्या छ बजारको समस्या छ बजारको समस्या छ एक प्रकारले चाहिँ अझ बजार त तपाईँको चाहिँ खण्डीकृत छ होइन त्यो एकीकृत पनि छैन त्यसले गर्दाखेरि यति धेरै समस्या छन् कि आधारभूत रूपमा कृषकको उत्पादन बढाउने भन्दा पनि कृषिमा ठहरा उद्योग चाहिँ एकपछि अर्को गरिकन गिरावट आएको त्यसका कारणले गर्दाखेरि सेवा क्षेत्र बढेको र सेवा क्षेत्र पनि के भन्नुहुन्छ भने तपाईँको केही व्यावसायिक र अनि व्यक्तिगत सेवा भन्छ नि त्यो सेवा यस्तो हो जहाँ चाहिँ तपाईँको उत्पादन र उत्पादन एकदम कमजोर हुन्छ जसका कारणले आम चाहिँ त्यस व्यवसाय र व्यवसायलायक मान्छेहरू चाहिँ तपाईँको उनीहरूको चाहिँ जीवनस्तर सुधार्नको निम्ति ठूलो समस्या हुन्छ त्यस्तो किसिमको चक्र त्यो फन्दाबाट अर्थतन्त्र गुज्रिएको रहेको अवस्थामा तपाईँको कृषिमा वा उद्योगमा वा अरू क्षेत्रमा जुन किसिमको रूपान्तरकारी परिवर्तनको चाहिँ सोच आउनुपर्थ्यो त्यो आएन अझ शिक्षामा तपाईँले हेर्नु भने कतिपय केही के कुराहरू छन् मैले अहिले व्यक्तिगत रूपमा पनि मैले फिल्डमा गएर चाहिँ हेरेको छु कुनै विद्यालयहरू खुलेका छन् न शिक्षक छन् कतिपय ठाउँमा चाहिँ के हुन्छ प्राथमिकमा पढाउने शिक्षकले चाहिँ नि तपाईँको 10+2 चाहिँ पढाइरहेको स्थिति छ कम्प्युटरलाई दिनुभएको छ त्यो आइटी पढेको त्यो ज्ञान भएको चाहिँ नि शिक्षक छैन गुणस्तर खतम छ अझ कस्तो टेन्डेन्सी रहेछ भने निजी विद्यालयहरू खोलेको हुनाले अलिकति सम्पन्न हुनेहरूले उता गर्ने तपाईँको यता चाहिँ जुन सरकारी विद्यालयहरू छन् तिनीहरू कसैले वास्तै नगर्ने जसले पैसा दियो त्यसको अनुगमन नगर्ने गुणस्तर पनि नगर्ने स्वास्थ्यमा त अझ यति धेरै समस्या छ आम जनताले तपाईँको सरकारी अस्पताल र स्वास्थ्य केन्द्रहरूमा चाहिँ पैसा तिरेर टेस्ट गर्ने होइन औषधि जग्गा औषधि 3 महिनालाई पनि चाहिँ तपाईँको स्वास्थ्य केन्द्रमा चाहिँ औषधि हुँदैन ती गरिब र विपन्न जनताले तपाईँको चाहिँ स्वास्थ्य उपचार गर्न पाइरहेका छैनन् होइन भने अहिले पनि तपाईँको सामा जति यो जुन ढङ्गले यो राजनीतिकरण गर्दै सामाजिक सुरक्षा कार्यक्रम गरियो यसले सरकारको दायित्व त बढ्या छ तर पनि इफेक्टिभली तपाईँले हेर्नुभयो भने दक्षिण एसियामा सामाजिक सुरक्षामा जम्मा आयको हिसाबले 19% मान्छेहरू मात्रै सामाजिक सुरक्षामा चाहिँ आबद्ध छन् अर्थात् के भने जनसङ्ख्याको ठूलो हिस्सा चाहिँ तपाईँको जोखिमपूर्ण छ जोखिममा बाँचिरहेको छ तपाईँले सामाजिक सुरक्षाको यहाँ कुरो बोलिएकी छैन होइन त्यसो भएको हुनाले पनि यति धेरै हाम्रा जटिल समस्या छन् त्यसलाई रूपान्तरणकारी ढङ्गले परिवर्तन गर्ने यत्रो जनताको मेन्डेट लिएको सरकारले चाहिँ नि जसरी चाहिँ नि एउटा परिवर्तनकामी हिसाबले होइन त्यसको चाहिँ नि सबैले अब त गर्न लाग्यो भन्ने त्यो विश्वसनीय हिसाबले जसरी नीति र कार्यक्रम आउनु पर्थ्यो त्यो कार्यक्रम आएको छैन धेरै कुराहरू यसमा चाहिँ छुटेका छन् होइन एउटा चाहिँ नि यसै सामान्य हिसाबले चाहिँ नि चाहिँ त्यहाँ प्रस्तुत गर्ने एउटा क्रमागत हिसाबले भन्नुहोस् न यथास्थितिको हिसाबले दुवै मन्त्रालयहरू कार्यक्रम आएका छन् त्यसो भएको हुनाले पनि यहाँ भएका ल्याप्सेसहरू कमजोरीहरूलाई चाहिँ नि अब करेक्सन गर्ने गरिकन बजेट ल्याउनुपर्छ र बजेटले एकदमै ठूलो चाहिँ नि एउटा छलाङ मार्ने ढङ्गले तयारी गरेर आयो भने चाहिँ अब त्यो उहाँहरूले गरेको बाचा होइन हामीले सबै जनताले गरेको जुन किसिमको भरोसा र आशा हो त्यो अनुरूप चाहिँ डेलिभर भएर जाला अदरवाइज चाहिँ यसैले मात्रै केही केही त हुन्छ नै तर पनि आम रूपमा जुन किसिमको एक्सपेक्टेसन र अपेक्षा थियो त्यो अनुरूप चाहिँ नीति र कार्यक्रम आएन भन्ने मलाई लाग्छ
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी बजेट बारे कुराकानी गरिरहेका छौं आज हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद डाक्टर डिल्लीराज खनाल अब सर यो नीति तथा कार्यक्रम आउँछ होइन हामीले जति बजेटलाई प्राथमिकता दिन्छौं नीति तथा कार्यक्रमलाई चाहिँ त्यति धेरै प्राथमिकता दिएको पाइँदैन भन्ने पनि छ नि यसमा चाहिँ तपाईँको के
0: होइन हो नै हो नीति र सामान्यतया के हुन्छ भने अब यो हुन त त्यो ठिक उल्टो हुनुपर्ने हो किनभने नीति र कार्यक्रम भने त त्यसको मूल नेतृत्व अपनत्व भनेको जसले सरकारको नेतृत्व गर्छ मूल रूपमा प्रधानमन्त्री प्रधानमन्त्री भनेको त सबै क्याबिनेटका मिनिस्टरहरू होइन हुने भयो त्यसो भएको हुनाले पनि त्यो ठ्याक्कै सबभन्दा एउटा अर्थ राजनीतिको दस्तावेज भनेकै छ तपाईँको नीति र कार्यक्रम त्यसले तपाईँको कस्तो बाटो पक्रिनुहुन्छ त्यो बाटो त्यो गन्तव्यमा जानको निम्ति तपाईँले कस्तो नीति लिनुहुन्छ अनि त्यो नीतिलाई होइन त्यो नीति अनुरूप तपाईँले कार्यक्रम कसरी ल्याउनुहुन्छ त्यो कार्यक्रम अनुरूप तपाईँले कसरी कार्यक्रम मैले सधैँ भन्ने गर्छु त्यो एउटा माला के उने जस्तो गरेर होइन तपाईँको उद्देश्य लक्ष्य त्यो लक्ष्य अनुरूपको तपाईँको अझ रणनीति अनि नीति अनि कार्यक्रम अनि कार्यान्वयन गर्ने एउटा एकीकृत एउटा रोडम्याप जस्तो नि गरेर अगाडि जाने गरिकन आउनुपर्ने हुन्थ्यो नीति र कार्यक्रम यहाँ चाहिँ नि नीति र कार्यक्रम चाहिँ नि सामान्य मन्त्रालयहरूले होइन आफ्नो कसरी जाने भनेर रिपोर्टिङ गरेर त्यो पठाउँछन् दस्तावेज, त्यसलाई अलिअलि जोड घटाउ गरेर तपाईँको प्लस माइनस गरेर कपी पेस्ट गरेर निकाल्ने जस्तो गरिकन गर्ने त्यस्तो परम्परा छ, त्यो रुनु हुँदैन त्यो। तर अघि मैले भने जस्तो के हो भने यस अहिलेकोमा चाहिँ एटलिस्ट चाहिँ आर्थिक क्षेत्रमा केही केही नयाँ ढंगले जाने चाहिँ पहलहरू भएका छन्। तर समस्या अघि मैले भने जस्तो के भने आधारभूत रूपमा त्यसलाई जोडेर होइन तपाईँले त्यो जमर्को गरेर अगाडि ल्याउन खोजेका कुराहरू व्यवहारमा ठोस रूपमा कार्यान्वयनमा जाने कुरालाई सुनिश्चित गर्ने जुन अवरोधपूर्ण चाहिँ संरचना नीति संस्थागत परिपाटी छ नि त्यसलाई हस्तक्षेप गरेर कसरी सुधार गरेर अगाडि बढ्नुहुन्छ भन्ने कुरो को आएन भन्ने हो। तर पनि तपाईँले भने जस्तो के हो भने नीति र कार्यक्रम अझ बजेटभन्दा अझ एक स्तरको उन्नत भएर आउनुपर्ने चाहिँ हो भन्ने मलाई लाग्छ।
1: विश्वमा अलिकति आर्थिक मन्दीको अवस्था छ, मध्य पूर्वमा भइरहेको यो द्वन्द्वले गर्दाखेरिमा सरकारले घोषणा गरेका योजनाले अहिलेको आर्थिक मन्दी कम गर्न कतिको मदत गर्छ? किनकि बाहिर जाने बित्तिकै बजारमा त सबै कुराको भाव बढ़िसक्यो, नागरिकको आय स्तर कम छ, यो अवस्थामा चाहिँ यो योजनाले कतिको काम गर्छ यो नीति तथा कार्यक्रमले? किनकि मानिस त पहिला सुरु जोडिने त बजारसँग हो नि त,
0: बजेट कसरी आउँछ त्यो हेर्नु बाँकी छ होइन। त्यसो भएको उनीहरूले हामी आउँदै आउँदैन भनेर पूर्वाग्रही हुने कुरो भएन होइन, जे हो तथ्य हो त्यो तथ्यगत विश्लेषण गर्नुपर्छ हामीले चाहिँ एटलिस्ट होइन। तर यसको सबभन्दा कमजोरी के भयो भनेको
1: यो द्वन्द्वले गर्दाखेरिमा सरकारले घोषणा गरेका योजनाले अहिलेको आर्थिक मन्दी कम गर्न कतिको मदत गर्छ? किनकि बाहिर जाने बित्तिकै बजारमा त सबै कुराको भाव बढ़िसक्यो, नागरिकको आय स्तर कम छ, यो अवस्थामा चाहिँ यो योजनाले कतिको काम गर्छ यो नीति तथा कार्यक्रमले? किनकि मानिस त पहिला सुरु जोडिने त बजारसँग हो नि त,
0: बजेट कसरी आउँछ त्यो हेर्नु बाँकी छ होइन। त्यसो भएको उनीहरूले हामी आउँदै आउँदैन भनेर पूर्वाग्रही हुने कुरो भएन होइन, जे हो तथ्य हो त्यो तथ्यगत विश्लेषण गर्नुपर्छ हामीले चाहिँ एटलिस्ट होइन। तर यसको सबभन्दा कमजोरी के भयो भन्नुहुन्छ भने बाह्य जुन प्रतिकूलता छ त्यसले बढाएको एक्सनको लागि मूल्य छ, मूल्य यहाँ उपभोक्ताले चाहिँ मूल्य बढ्ने कुरा त आफ्नो ठाउँमा छँदैछ होइन, त्यो व्यापक रूपमा त्यसले चाहिँ पार्ने जुन किसिमको उद्योगमा व्यवसायमा यो त कस्तो हुन्छ भने चेन इफेक्ट नि, अहिले मूल्य बढ्यो अनि झन बढ्दै गयो झन बढ्दै गयो होइन, सबैतिरबाट चाहिँ त्यसले अनन्तगत्ता ठूलो एउटा संकट ल्याउने र आम जनताले आफ्नो साँझ बिहानको पनि रोजीरोटीको चाहिँ समाधान गर्न नसक्ने हुन्छ। त्यो पनि कुन स्थितिमा भने वैकल्पिक तपाईँको अवसरहरू छैन होइन, अनि सबै चाहिँ वैकल्पिक रोजगारी छैन भनेदेखि त्यसले ठूलो समस्या ल्याउँछ। त्यो हिसाबले मलाई लाग्छ आन्तरिक कारणले सँगै बाह्य कारणले जनतालाई राहत दिने गरिकन त्यो नीति र कार्यक्रम चाहिँ नि आएन। अब बजेटले कसरी सम्बोधन गर्नुपर्छ र त्यसमा अझ मैले अघि जोड्दै थिएँ, अब यत्रो चाहिँ नि युवा शक्तिको होइन, विदेशमा बस्ने नेपाली पनि स्वदेशका नेपाली पनि एउटा भन्ने हो भने एक प्रकारको एउटा हस्तान्तरण एउटा के भन्नुहोस् न यो जेनेरेसनको होइन चाहिँ नि एउटा हस्तान्तरण लिडरसिपको हिसाबले पनि राजनीतिक हिसाबले पनि युवाहरू यसरी ठूलो मात्रामा जाने ठूलो साइजमा जाने आएका छन् र त्यसमा प्रबुद्ध हो अहिलेको सरकारको पार्टीभित्र छ। तर पनि यति फितलो तपाईँको त्यो रोजगारीसँग जोडेर होइन, किन रोजगारी भयो भने त तपाईँले आय आर्जन भएपछि त अलिकति राहत पनि हुन्छ नि, त्यसले पनि अर्को प्रकारले रोजगारीका कार्यक्रमहरू मूलत यही परम्परागत चाहिने कुराहरूलाई र अब जस्तो के दस वर्षको भनिएको छ त्यो त यो वर्षको बजेटमा पनि थियो, अझ त्यसमा त आन्तरिक होइन रोजगारी सिर्जना गर्ने दस वर्षमा चाहिँ नि व्यापक रूपमा गर्ने भन्ने थियो। अस्ति आएको दस्तावेजमा चाहिँ 15 लाख पाँच वर्षमा 15 लाख रोजगारी सिर्जना गर्ने भनेको छ र त्यो ठोस रूपमा तपाईँले लिने नीतिहरू समग्र अथवा आर्थिक वृद्धि अथवा विकास गर्ने अघि हामीले भनेका 6-7 वटा सेक्टरहरूको प्राथमिकरण र तिनलाई व्यापक रूपमा अगाडि बढ्दा त्यसबाट होइन एउटा अटोमेटिक प्रोसेसमा पनि विकासको गतिलाई तीव्र बनाउँदा त्यसबाट हुने रोजगारी सृजनाको एउटा पक्ष भयो, त्यसले पुग्दै पुग्दैन फेरि के हो भने अर्थतन्त्रलाई तपाईँको पिकअप गर्नै मलाई लाग्छ अहिले युद्ध स्तरमा तपाईँले काम गर्नुभयो भने पनि अर्थतन्त्रलाई पिकअप गर्नुको किनभने हामी त धेरै समस्यामा छौँ गर्न टाइम लाग्छ, त्यसो भएको उनीहरूले पनि आर्थिक वृद्धिले पिकअप गर्ने कति टाइम लाग्ने हो भन्ने यहाँ चाहिँ अन्यताको स्थिति छ। त्यो भएको हुनाले पनि के भने ठोस रूपमा यद्यपि स्टार्टअपदेखि लिएर के एकीकृत रूपमा के चाहिँ सेवा सुविधाहरू उपलब्ध गराउने होइन त्यसपछि पुँजी उपलब्ध गराउने कुरा चाहिँ गरिया छ, त्यो ज्यादै चाहिँ नि तपाईँको मात्रात्मक रूपमा त्यसको नगण्य प्रभाव हुने हिसाबले चाहिँ नि त्यहाँ कुराहरू गरिएको छ। आम रूपमा रोजना चाहिँ हाम्रो विकास प्रक्रियाबाट र अनि तपाईले गर्ने लक्षित

0: कार्यक्रमबाट रोजगारी यसरी कमसेकम पनि जुन किसिमको प्रतिबद्धता गरिएको छ त्यो अनुसार हामी रोजगारीको सुनिश्चित गर्छौँ भन्ने ढंगले युवा शक्तिहरूलाई आश्वस्त पार्ने ढंगले पनि चाहिने यो नीति र कार्यक्रम आएन र यो किन यस्तो भयो किन यति धेरै चाहिँ उपेक्षा भयो भन्ने कुरा म आफूले बुझ्न सकिरहेको छैन।
1: अब निजी क्षेत्रको तीन चारवटा जुन छ हामीसँग संस्थाहरू त्यसमा पनि अहिले नयाँ नेतृत्व आइरहेको छ, सीएनआईमा पनि नयाँ नेतृत्व आयो, एफएनसीसीमा पनि नयाँ नेतृत्व आयो, सरकार पनि नयाँ छ भनेपछि अब निजी क्षेत्रको मनोबल बढाउने खालका कार्यक्रमहरू कस्ता कार्यक्रमहरू आउनुपर्छ, यो तीनवटै सेक्टर यो नयाँ नयाँ मिलेर चाहिँ कसरी अगाडि बढ्नुपर्छ। निजी क्षेत्रले 100 खर्बको अर्थतन्त्र भनेर पहिलेदेखि भन्दै आएको हो र सरकारले पनि अहिले त्यही नीति लिएर आएको छ।
0: पहिले 5 वर्ष भनिएको थियो अहिले 10 वर्षको कुरा आयो के भने 7 वर्ष के अरे तपाईँले 5 वर्षमा 7% आर्थिक वृद्धि हासिल गरेर तपाईँ $3,000 पुग्न सक्नुहुन्न। अझ तपाईँले 100 अरबको $ चाहिने अर्थतन्त्रको कुरै छोडिदिनुहोस्। कमसे कम पनि 5 वर्षलाई गर्दाखेरि 11-12% आर्थिक वृद्धि हुनुपर्थ्यो। अहिले उहाँहरूले अलिकति मार्जिन राखेर 10 वर्षको कुरा गर्छ। तर पनि के हो भन्नुहुन्छ भने जुन ढंगले चाहिने आर्थिक वृद्धि एकदम उच्च गर्ने कुरा होइन व्यापक रूपमा चाहिने तपाईँको प्रति व्यक्ति आय र अर्थतन्त्रको आकारै बढाउने कुरा गरिएको छ त्यसको मेन पिलार मेन खम्बा भनेकै होइन सम्भाग भनेकै के हो भने निजी क्षेत्र हो। किनभने निजी क्षेत्रको 75-80% त निजी क्षेत्रको लगानी हुन्छ होइन लगानी हुन्छ। त्यसो भएको हुनाले पनि मलाई लाग्छ के हो भन्नुहुन्छ भने त्यो जुन प्राथमिकता खास गरी किन उद्योगको क्षेत्रमा ऊर्जाको क्षेत्रमा पर्यटनको क्षेत्रमा सँगै व्यवसायिक कृषिसँगै जोडेर व्यापक औद्योगिकरणको त्यो कार्यक्रम त्यसलाई एउटा कम्प्रिहेन्ड गर्ने भन्छ कि एउटा कम्प्रिहेन्सिभ सामग्रिकतामा त्यहाँ भएका निजी क्षेत्र होइन यद्यपि त्यहाँ एकद्वार प्रणाली केही सुविधाको कुरा गरिरहेको छ के हो भन्नुहुन्छ भने एक महिनामा तपाईँले चाहिँ कुनै उद्योग दर्ता गर्ने हो भने चाहिँ त्यो एक महिनामा गर्ने भन्ने कतिपय कुराहरू त्यसमा आएका छन्। तर के हो भन्नुहुन्छ भने तपाईँको जुन किसिमको यहाँ सुधारको होइन अर्को चरणको चाहिँ सुधार गर्ने भनिएको छ ट्याक्स जस्तो तपाईँले कर चाहिने यस्तो यो कस्तो भयो भन्नुहुन्छ भने यो सम्पूर्ण वा अधिकांश चाहिने के हो भने मार्जिन खाने भन्छ नि मार्जिन खाने बिचौलिया तन्त्र यति हाई भयो कि त्यो 5 वर्षमा तपाईँले 300 अरबको कर छुट दिनुभयो सुविधा उद्योग व्यवसायको नाउँमा तर जिनवन उद्योग व्यवसायले चाहिँ पाएन। त्यसभित्र अझ सबभन्दा समस्यामा किनभने 90% त साना उद्योग व्यवसाय छन् ती सबभन्दा प्रताडित छन् होइन प्रताडित छन्। अनि त्यस्तै आइकरिकन ऊर्जा क्षेत्रमा पनि जुन इन्डिजिनियस लगानीकर्ताहरू छन् अब अहिले त्यसलाई त अलि ओपन अप गर्ला उनीहरू लगानी गर्दाखेरि चाहिने त्यो प्रोसेस नपुगेर वर्षौंदेखि उनीहरू लाइनअप भएर चाहिँ बस्नुपर्ने एउटा स्थिति छ। पर्यटन क्षेत्रलाई पनि तपाईँको ठ्याक्कै लोकल स्थानीय तहसम्म चाहिँ नि पर्यटनलाई चाहिँ नि जोड्दै साहसिकदेखि लिएर अरू प्रकारका पर्यटनहरूलाई चाहिँ अगाडि बढाउनु पर्ने स्थिति छ। त्यसरी आम रूपमा के गर्नु पर्यो भने जुन किसिमका करका कारणले अब तपाईँको जग्गा खरिदका कारणले ठेक्का पट्टादेखि लिएर अरू थुप्रै जटिलता फेसिलिटेसहरूका कुराका कारणले बजारका मैले हेर्दै थिएँ मैले कर्को अस्ति त्यो म छलफल गर्न म वीरगंज गएको थिएँ त्यहाँ जाँदाखेरि त्यहाँका थुप्रै उद्योग व्यवसायका चाहिँ त्यहाँका स्थानीय नेतृत्व निजी क्षेत्रका नेतृत्वकर्ताहरूले भन्नुभयो कुनै उत्पादन गरेको तपाईँले वीरगंजमा उत्पादन गरेको चिज काठमाडौँमा ल्याउँदाखेरि 4 ठाउँमा तपाईँले कर तिर्नुपर्ने हुन्छ। अझ स्थानीय तहमा अहिले फरक ढंगले चाहिँ कर लगाउने होइन सम्पत्तिमा पनि वा त्यो ढङ्ग कतिपय ठाउँमा लगाउने प्रदेशले लगाउने अनि त्यसपछि आएर यहाँ सङ्घले चाहिने लगाउने करको कुरा मूल्याङ्कनदेखि लिएर मैले हेरेको थिएँ अब जस्तो कुनै एउटा उद्योग व्यवसायी वा व्यवसाय गरे अरू प्रकारको व्यवसाय गरेको मान्छे अब कुनै करको अफिसियल मान्छे आउने हो भन्दा बित्तिकै तपाईँको चाहिने उनीहरूले पसल वा होइन व्यवसाय उद्योग बन्द गरेर जानुपर्ने होइन त्यस किसिमको एउटा क्राइसिस त्यस्तो भयो भने तपाईँले आश्वस्त विश्वस्त कर चाहिने एकदम विलिङली तिर्ने हो भन्ने कुराको तपाईँले विश्वस्त नगरिकन अनि मान्छे उद्योग व्यवसायमा कसरी आउन सक्छन् आउन सक्दैनन् होइन त्यसो भएको हुनाले जुन किसिमका संस्थागत र अरू प्रकारका नीतिगत होइन र झन्झट दुःख दिने चाहिने जुन किसिमको परिपाटी छ अनि त्यसपछि आएर बीचमा जो तपाईँ शुभ लाभको लागि हरेक जे गर्ने चाहिने एउटा स्थिति छ त्यसलाई अन्त गर्नु पर्यो र सँगै यो प्रक्रियामा चाहिँ अर्थतन्त्रलाई औपचारिकरणको गति दिनु पर्यो कहाँ कहाँ के कारणले गर्दाखेरि अर्थतन्त्र औपचारिकता भएन यद्यपि त्यो ट्याक्सदेखि लिएर अरू झन्झटले पनि त्यस कुरा त्यो देखेको छ एउटा रजिस्ट्रेसन गर्नुपर्ने प्रत्येक वर्ष रजिस्ट्रेसन गर्नुपर्ने रिन्यू गर्नुपर्ने अनि 10 ठाउँमा 15 ठाउँमा तपाईले चाहिँ त्यो रेकर्डिङ गर्नुपर्ने भन्नाबित्तिकै जुन किसिमको तपाईको एउटा वातावरण हो नि उद्योगी व्यावसायिक जुन किसिमको चाहिँ नि वातावरण हो त्यो ज्यादै प्रतिकूल भएको छ र त्यसँग अलिकति बजारसँग पनि जोडिएको छ बजारसँग बजारको पनि तपाईले एक प्रकारले कसरी फेसिलिटेट गर्ने र त्यो प्रतिस्पर्धामा कसरी उनीहरूलाई लेभल प्लेइङ फिल्ड भन्छ नि त्यो लेभल प्लेइङ फिल्ड कसरी दिने भन्ने कुरा एउटा यो पाटो हैन अर्कोसँगै के हो भन्नुहुन्छ भने उद्योग व्यवसायको हिसाबले यद्यपि सरकारले अहिले 100 रुपैयाँ भन्दा बढीको चाहिँ तपाईको बोर्डरमा हैन कर नतिरिकन सामानहरू ल्याउन नदिने भनेको छ म आफै छलफलमा जाँदाखेरि पनि मैले त्यहाँ अवस्था यस्तो देखेको थिएँ कि बोर्डरमा शनिबार त त्यहाँ माखो पनि चाहिने त्यो बाटो सडकमा हिँड्दै सबै चाहिने बोर्डर पारी गएर सारा सामानहरू ल्याउने भन्दा बित्तिकै स्थानीय तहको उद्योग र व्यवसायहरू चाहिँ कसरी चल्ने भन्दा बित्तिकै समानान्तर रूपमा जुन ढङ्गले अनौपचारिक अर्थतन्त्र वा अन्डर रेकर्डेड मैले एउटा कार्यक्रममा यो व्यापार व्यवसायसँग सम्बन्धित चाहिने व्यवसायहरूले चाहिने भन्दै हुनुहुन्थ्यो कि उहाँहरूले हिसाब गरेको 500 अरब रुपियाँको अनरेकर्डेड ट्रेड छ भनेर त उहाँहरूले हिसाब गर्नुभएको छ एकातिर इलिगल ट्रेड अर्कोतिर तपाईँको चाहिने विभिन्न किसिमका झन्झट र प्रक्रियाहरू छ तिनलाई एकदम हामीले हेऱ्यौँ नि दक्षिण पूर्वी एसियामा जुन ढङ्गले त्यहाँको उद्योगीकरण भयो तपाईँले साउथ कोरियाको उदाहरण गर्नु थाइल्यान्डको उदाहरण गर्नुहोस् मलेसियाको तपाईँले चाहिने उदाहरण लिनुहोस् अरू कतिपय अहिलेका चाहिने नव औद्योगिक राष्ट्रहरूको तपाईँले उदाहरण लिनुभयो भने पनि जुन चाहिने सुविधासहित फेसिलिटेट गर्दै अनुकूलता प्रदान गर्दै चाहिने उद्योग व्यवसायलाई प्रवर्धन गरिएको थियो त्यो ढङ्गले चाहिने फेसिलिटेट गरेर अगाडि जानुपर्ने आवश्यकता छ त्यसो भनेको चाहिने के हो भने एक प्रकारको जुन किसिमको क्राइसिस अफ कन्फिडेन्स छ त्यसलाई चिर्दै एक प्रकारले एउटा कम्प्याक्ट ठोस समन्वयमा सहकार्यमा चाहिँ निजी क्षेत्र अनि सरकार अगाडि बढेर जानुपर्छ त्यसमा अझ मैले जोड दिएको के हो भने साना उद्योग व्यवसायहरू सबभन्दा प्रचारित छन् तिनले सबभन्दा धेरै मान्छेलाई चाहिँ रोजगारी दिन्छन् तिनले नै हाम्रो स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गर्छन् त्यो गर्ने गरिकन जानुपर्ने खाँचो छ र त्यसैले भने मैले औपचारिक अर्थतन्त्र र जुन इलिगल गैर कानुनी कारोबारहरू छ तिनीहरूलाई पनि प्रोत्साहन गर्नुपर्छ त्यो नगरिकन तपाईँले यतापट्टि उद्योग र व्यवसायलाई पनि अगाडि प्रमोट गरेर लान सक्ने स्थिति चाहिँ छैन।
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी बजेट बारे वरिष्ठ अर्थविद डाक्टर दिल्लीराज खनालसँग कुराकानी गरिरहेका छौ। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin.
4: World's number one tire brand.
5: Classic Deco 16th anniversary offer. Jatima chayo, tetima payo. Budget ra package tapai ke rozai ko. Abo internet TV ra Wi-Fi 6 router pani tetimai paincha. Classic Deco kunai pani plan kharidma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12,000 ko internet bonus. सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
6: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
6: हाम्रा सेवाहरू
7: ओपिडी सेवा,
6: विशेषज्ञ ओपिडी सेवा,
7: निशुल्क औषधि वितरण,
6: सशुल्क फार्मेसी सेवा,
7: फिजियोथेरापी सेवा,
6: अकुपंचर सेवा,
7: योग परामर्श सेवा,
6: क्रियाकल्प सेवा,
7: पूर्व कर्म पंचकर्म सेवा,
6: छार सूत्र सेवा,
7: जलौका सेवा,
6: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
7: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
6: विस्तृत जानकारीका लागि
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01 41 10 6 96 98 5 14 24 063।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगासँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी बजेट बारे वरिष्ठ अर्थविद डाक्टर दिलीराज खनालसँग कुराकानी गरिरहेका छौं। सरलाई कार्यक्रम बदलिदो नेपालमा फेरि पनि स्वागत छ।
3: धन्यवाद। जस्तो हामीले अब नीति तथा कार्यक्रम कस्तो आयो भन्ने कुरा पनि गर्यौं, यसको प्राथमिकता कतिको व्यवहारिक छन् भन्ने कुरा गर्यौं र यससँग छुटेका महत्वपूर्ण पक्षका साथसाथै रोजगारीका कुरा, यो आर्थिक मन्दीमा कसरी अगाडि बढ्न सक्छ भन्ने बारेमा पनि कुराकानी गर्यौं। अब यो उत्पादन र निर्यात बढाउने स्पष्ट रणनीति चाहिँ यो नीति तथा कार्यक्रममा देखिन्छ कि देखिँदैन?
4: थाकी राखिएको छ, त्यसरी भन्नु पर्यो, किनभने हामीले गर्दै जानेछौँ भन्ने आज नयाँ चरणको आर्थिक सुधारका कुराहरू जुन छन् नि, मलाई लाग्छ त्यो चाहिँ नि ठ्याक्कै जस्तो करको कुरा, अहिलेको सबभन्दा समस्या के हो भन्नुहुन्छ भने करलाई तपाईँले उत्पादन र उत्पादनसँग जोड्नुहुन्छ, किनभने बीचमा कसैले फाइदा लिने होइन, मार्जिन खाने होइन, तपाईँको आयातलाई चाहिँ प्रोत्साहन गर्ने, यहाँको चाहिँ यो बैंकिङकीयकरणलाई चाहिँ प्रोत्साहन गर्ने, खास उत्पादनशील क्षेत्रमा लगानी गर्ने र उत्पादन क्षेत्रबाट लगानी गरेर अनि पुँजीको सञ्चय गर्दै दिगो हिसाबले अर्थतन्त्र अगाडि बढाउने, त्यो क्रममा हाम्रा स्रोत र साधनहरूको पनि अधिकतम उपयोग हुने, जसका कारणले रोजगारी पनि स्वदेशमै चाहिँ सिर्जना हुने, त्यो डिस्कोर्स त्यो बाटोमा हामी नगएको भएको हुनाले पनि जस्तो करमा हामी उत्पादन उत्पादनसँग जोड्छौँ, समग्र सुधारका कुराहरू जस्तो लागत चाहिँ कम गर्ने कुरा, अनि त्यसपछि उद्योग व्यवसायलाई चाहिँ सुरक्षित गर्ने कुरा, अनि आइटी र अरू प्रविधिहरूलाई चाहिँ नयाँ ढङ्गले इन्ट्रोड्युस गर्ने कुरा, र अब कृषि उद्योग इत्यादिलाई चाहिँ प्राथमिकता दिने कुरा होइन, सँगै ऊर्जालाई पनि प्राथमिकता कुरा दिने कुरा, यिनी कतिपय चाहिँ तपाईँको उत्पादन उत्पादनशीलतासँग जोडिएका छन्। त्यसो भएको हुनाले यिनलाई जुन किसिमको नयाँ चरणको आर्थिक सुधारको कुरा गरिएको छ त्यसलाई ठोस रूपमा विगतभन्दा फरक ढङ्गले, यहाँ त कस्तो स्थिति छ भन्नुहुन्छ भने कहिलेकाहीँ अब यो सुधारको कुरा गर्दाखेरि ठ्याक्कै हिजो असफल भएको एक प्रकारले त्यो हामी नवउदारवाद भन्छौँ, त्यसले चाहिँ उत्पादनशील क्षेत्र लगानीलाई पनि प्रोत्साहन नगर्ने, त्यसपछि आय असमानता पनि व्यापक रूपमा बढाएर लिएर जाने र त्यसका कारणले गर्दाखेरि अब नेपालको सन्दर्भमा त अझ रेमिटेन्स अनि उपभोग होइन, त्यसले गर्दाखेरि एउटा दिगो ढङ्गले अर्थतन्त्र अगाडि बढेर पनि जान नसक्ने हाम्रो तितो अनुभव छ, र ग्लोबली पनि जुन ढङ्गले यान्त्रिक तरिकाबाट त्यो नवउदारवादको नीतिलाई अगाडि बढाइयो त्यसलाई ठ्याक्कै तपाईँको सुधारलाई पनि त्यस्तै ढङ्गले जाने हो भने चाहिँ त्यसको केही अर्थ भएन। एकदम उत्पादनशील क्षेत्रमा लगानी गर्ने, लगानी गर्नको निम्ति चाहिँ नि तपाईँको अझ यसमा अघि मैले एउटा कुरा छुट्याएँ के हो भन्नुहुन्छ भने लगानीका स्रोतहरू बाहिर पनि अहिलेका नयाँ तपाईँको इन्स्ट्रुमेन्टहरू युज गरेर होइन विभिन्न विकल्पहरूको लागि लगानीमा चाहिँ नि लागि स्रोतको परिचालन गर्ने भनिएको छ, तर एउटा मैले नबुझेको कुरा के हो भने हाम्रो अथवा ब्याङ्किङ सेक्टरमा 12-13 खरबको पैसा आइडल भएर बसेको छ, स्रोतको कमी त छैन नि, त्यसलाई पनि तपाईँले चाहिँ कुनै न कुनै रूपमा तपाईँले गलत ढङ्गले परियोजना चयन गर्ने अनि अन्धाधुन्ध चाहिने खर्च गर्ने गरेर गर्नुभयो भने त्यसले अर्को प्रकारको सङ्कट ल्याउँछ, ब्याङ्कलाई पनि सङ्कट ल्याउने भयो, सिङ्गो अर्थतन्त्रलाई पनि सङ्कट ल्याउँछ। तर पनि अलि सुविचारित ढङ्गले बुद्धिमत्तापूर्ण ढङ्गले एउटा परियोजनाहरूको चयन निजी र चाहिँ तपाईँको सरकार चाहिँ पब्लिक सेक्टर मिलेर गर्ने र मध्यत वा दीर्घकालीन हिसाबले अनि त्यसको रिटर्न कसरी आउने भनेर गर्न सकियो भने मलाई लाग्छ कि यो त अहिले जुन कुरा हामीले छलफल गरिरहेका छौँ त्यसलाई पनि उपयोग गर्ने कुरा यो वा त्यो ढङ्गले आउँछ भन्ने मलाई लागेको थियो, नीति र कार्यक्रममा आएको छैन, मलाई लाग्छ बजेटले यतातिर पनि ध्यान दिनुपर्छ, त्यसको समेत उपयोग गर्दै प्राथमिकता क्षेत्रमा ठोस ढङ्गले छिटो रिटर्न दिने, मध्य रूपमा रिटर्न दिने, अलि लामो कालमा रिटर्न दिने होइन, त्यस ढङ्गले लगानीलाई त्यो सरकारको लगानी सँगै ब्याङ्किङ सेक्टरबाट हुने लगानीलाई पनि उत्पादनशील क्षेत्रसँग उत्पादन क्षेत्रमा निजी क्षेत्रले गर्ने लगानीसँग जोडेर उनीहरूलाई विभिन्न ढङ्गले इन्सेन्टिभ उत्प्रेरित गर्ने गरेर गयो भने त्यहाँ उत्प्रेरणाका हामीले पुनर्संरचना गर्छौँ भन्ने कुरा पनि आएको छ, हामीले आशा गरौँ कि बजेटमा त्यसलाई चाहिँ अन्तर सम्बन्धित बनाएर आउनेछ भन्ने हामी आशा एवं विश्वास गरौँ।
3: अब यो नीति तथा कार्यक्रम कार्यान्वयनमा सबैभन्दा ठूलो चुनौती चाहिँ के देखिन्छ?
4: जबसम्म तपाईँले ज्यादै चुरिएका समस्याहरू छन् नि, गहिरिएका समस्याहरू छन् नि, तिनलाई तपाईँले एकाङ्की रूपमा त्यहाँ अलिकति चलाउने र कसैले सुन्दाखेरि एकदम कर्ण पिरियो कि के गर्न लाग्छ भन्ने इलुजन भन्छ नि, भ्रम दिने रङ्गले गएर चाहिँ हाम्रो काम लाग्दैन। मैले भनेको थिएँ अब बजेट आउने बेला भएको छ, कार्य सम्पादनमा आधारित बजेट त्यो भने के हो भने कति तपाईँले खर्च गर्दा कति तपाईँको प्रतिफल आउँछ भन्ने कुराको सुनिश्चित गरेर मात्र, अनि जुन चाहिँ प्रोजेक्ट बन्छ त्यो प्रोजेक्ट ब्याङ्कको स्क्रुटिनीबाट मात्रै चाहिँ परियोजनाहरू त्यहाँ सञ्चालन गर्ने गरेर, र अनि तपाईँले कार्य सम्पादनमा आधारित बजेट बनाएपछि त्यसैसँग जोडेर के हुनु पर्यो भने कार्य सम्पादनमा आधारित मूल्याङ्कन र अनुगमन प्रणाली। त्यो भने के हो भने यो कार्य सम्पादन भन्दा बित्तिकै तपाईँले विभिन्न तपाईँले परिसूचकहरू राख्नुहुन्छ, परिसूचक चाहिँ नि तपाईँले ठेक्का कहिले गर्नुहुन्छ अथवा तपाईँले त्यो ठेक्का पछि तपाईँले जुन चाहिने चाहिने सामग्रीहरूको तिनको आपूर्ति कसरी गर्नुहुन्छ, कहिले कार्य सम्पादन गर्नुहुन्छ, त्यसले कहिले चाहिने त्यसले रिटर्न दिन्छ भनेर त्यो रोडम्याप चाहिँ तपाईँले तयार गर्नुहुन्छ र त्यसभित्र जवाबदेही ताको परिपाटीलाई पनि तपाईँले सुनिश्चित गर्नुहुन्छ र एउटा समयबद्ध अनुगमन र मूल्याङ्कनको परिपाटीलाई पनि मन्त्रालय त्यसपछि योजना आयोग त्यसपछि प्रधानमन्त्री स्तरमा त्यो गर्ने कुरालाई पनि सुनिश्चित गरेर तपाईँले राखेका प्रस्ताव गरेका नीति प्रस्ताव गरेका कार्यक्रम प्रस्ताव गरेका परियोजनाहरू समयबद्ध रूपमा सम्पन्न हुने कुराको तपाईँले त्यो बजेट तर्जुमाकै बेलामा त्यो रेडिनेस भन्छ नि त्यो रेडिनेस गर्नुभएको हुन्छ। अब त्यो दिशामा मलाई थाहा छैन कति तयारी भइरहेको छ, त्यो गर्यो भने मात्रै यो नीति र कार्यक्रम यसमा टेकेर बन्ने जुन बजेट हो त्यो बजेट कार्यान्वयन भएर जाने एउटा स्थिति बन्न सक्छ। तर यसभित्रको एउटा महत्वपूर्ण पाटो र एउटा सकारात्मक चाहिँ के हो भने अघि मैले सुरुमा भनेको छु सुशासनमा जवाबदेहीको परिपाटीमा त्यसभित्र पनि तपाईँको यो डिजिटलाइज सिस्टममा सेवा सुविधालाई चाहिँ एज अ टाइमली गर्ने कुरा अनलाइन गर्ने कुरा होइन यी सबै कुराहरूलाई जुन ढंगले चाहिँ फोकस गरिएको छ त्यसलाई अझ सोलो डोलो एकीकृत ढंगले त्यसलाई मूर्तिकृत गर्ने गरेर एक्सनमा जाने गरिकन बजेटले त्यसलाई अलि यथार्थपरक ढंगले अलि वस्तुवादी ढंगले अलि लागू नै हुन्छ भन्ने कुराको सुनिश्चितता गर्ने हिसाबले आयो भने यो जुन किसिमको सबभन्दा ठूलो यो अवरोधपूर्ण कार्यान्वयन नहुने जुन किसिमका जटिलताहरू छन् ती जटिलताहरूलाई चिर्दै अगाडि बढ्न जान सकिन्छ भन्ने मलाई लाग्छ।
3: कार्यक्रम बदलिदो नेपालमा आज हामी सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट बारे कुराकानी गरिरहेका छौं। हामीसँग हुनुहुन्छ आज वरिष्ठ अर्थविद डाक्टर डेलीराज खनाल। यो सहकारी बैंक तथा वित्तीय क्षेत्र सुधारका विषयमा कार्यक्रम कतिको स्पष्ट छ?
4: अनि आंशिक रूपमा आएको छ अब, तर पनि जुन लेभलको जुन स्तरको समस्या छ अब त्यो स्तरको समस्यालाई एक त के हो भने अब त्यो कतिपय चाहिँ जसले ठगी गरेका छन् तिनी भागे, तिनको सम्पत्ति कहाँ छ भन्ने पनि टुङ्गो छैन, र अहिले जति चाहिँ त्यो रेकर्डेड छ त्यति मात्र नभए त्यो ठगीको स्केल र मात्रा अझ व्यापक र अझ ठूलो छ। त्यसो भएको हुनाले यो आंशिक रूपमा आएको छ, यो पर्याप्त छैन, यसलाई अझ ठोस गरेर एक्सनमै गएर जो चाहिँ पीड़ित छन् उनीहरूलाई क्षतिपूर्ति दिने कुरा गर्नु। फेरि के हो भने यसका कारणले गर्दा पनि अर्थतन्त्रमा अझ तपाईँको स्थानीय तहको अर्थतन्त्रमा होइन सहरकै पनि कतिपय हिसाबले चाहिँ अर्थतन्त्रमा यसले पनि थप प्रतिकूलता थपेको एउटा स्थिति छ। अर्थतन्त्रलाई त्यो ठगी र जुन चाहिँ पीड़ित छन् तिनीहरूलाई होइन पीड़ितलाई को एउटा प्रकारले उपचार गर्ने कुरा सहयोग रिलिफ दिने कुरा एउटा पक्ष हो, यससँग जोडिएको समग्र अर्थतन्त्रलाई पनि माथि उठाउने कुरासँग पनि यो जोडिएको हुनाले त्यही ढंगले यसलाई प्राथमिकता दिनुपर्छ भन्ने मलाई लाग्छ।
3: अब हामीले नीति तथा कार्यक्रमको एक व्यापक चर्चा गर्यौं, धेरै पक्षहरू हामीले समेट्यौं, अब सरकार बजेटमा केन्द्रित हुँदैछ, अब यो बजेट आउँदा सरकारले कुन क्षेत्रमा बढी ध्यान दिनुपर्छ? हामीले हरेक वर्ष बजेट आउँछ तर जहाँ प्रयोग हुनुपर्ने हो त्यहाँ प्रयोग भइरहेको देख्दैनौ, जहाँ खर्च गर्नुपर्ने हो त्यहाँ खर्च गरिरहेको देख्दैनौ, नागरिकले बजेटबाट अपेक्षा अनुसार फल पाइरहेको हुँदैन। भनेपछि अब यो स्थिर सरकार पनि हो, पाँच वर्ष काम गर्ने हो, अनि फेरि पाँच वर्ष काम गर्दै गर्दा बजेटका पनि चरणहरू हुन्छन् भन्ने मैले सुन्छु, त्यसमा तपाईँहरू अझै विज्ञ हुनुहुन्छ। यसमा पहिलो वर्ष कुन लेभलको बजेट ल्याउने, दोस्रो लेभलमा कुन, तेस्रो लेभलमा कुन, र पाँचौं वर्षमा कस्तो ल्याउने भन्ने हुन्छ। अब यो पहिलो चरणमा पहिलो सरकार अहिलेसम्म हामीले हरेक बजेटमा टिका टिप्पणी गर्दै आउँदाखेरिमा अब यो बजेटमा सुधार गर्नुपर्ने मुख्य कुराहरू चाहिँ के छ?
4: मैले यो बजेटको साइजको कुरा गर्दाखेरि मैले साइज चाहिँ यदि साइज आवश्यक छ तर त्यसले धेरै म्याटर गर्दैन नेपालको सन्दर्भमा भन्ने गरेको, र अहिले बजेटको साइजको चाहिँ जुन कुरा भइरहेछ, हिजो अन्तरिम सरकारको बेलामा जुन एउटा खाका तयार भएको थियो सायद त्यसैलाई निरन्तर दिन छ कि भन्ने अहिलेसम्मको स्थिति छ।
3: हजुर,
4: त्यो त्यो बजेटको आकार हुने, तर त्यो बजेटको आकार भन्दा पनि तपाईँले, मैले त भन्दै आएको कुरा हो, मैले अहिले पनि भनिरहेको छु के भन्नु छ भने, यो वर्ष विभिन्न समिति गभर्मेन्ट बोडीजको लागि भनेर विभिन्न मन्त्रालयहरूलाई छुट्याइएको रकम 111 अरब रुपियाँ छ। तपाईँ विचार गर्नु, 2075 हामीले अधिकांश त्यसलाई खारेज गर्यौँ, गर्न भनेका थियौँ, त्यो पैसा तपाईँले बचाएर शिक्षामा, स्वास्थ्यमा, गरिबी निवारणमा, उद्यमशीलतामा, होइन, यता पुँजीगत चाहिने राम्रा रणनीतिक महत्वका परियोजनाहरूमा पैसा लगाउनु भएको भए के हुन्थ्यो? त्यो अवसर त गुम्यो। तर कुरा के हो भन्नुहुन्छ भने, त्यसैले सबभन्दा पहिलो र फर्मोस्ट कुरा के हो भन्नुहुन्छ भने, तपाईँले अनुत्पादक खर्च, यो काम लगाग्ने यी परि के अरे कोष समितिहरू खारेज गरेर खारेज गर्नुहुन्छ गर्नुहुन्न, अनि तपाईँले चालु खर्चलाई चाहिँ व्यापक रूपमा नियन्त्रण गरेर, अघि मैले भनेको कुरा सहित खर्चको आकार अहिलेको जुन छ त्यसभन्दा अझ धेरै घटाउने चालु खर्चभित्र, अनि तपाईँले पुँजीगत खर्च कमसेकम 500 अरब बढाउने, 400 अरबको त यो वर्षै ल्याएको थियो, यदि 40 र 45% चाहिने बीचमा तपाईँको अर्धवार्षिक समीक्षामा चाहिने कटौती गरियो, तर ल्याउन त ल्याइएको थियो नि। त्यसो भएको हुनाले एकदमै के हो भन्नुहुन्छ भने, 500 अरबको करिब चाहिने, त्यही सिलिङभित्र है, मैले भनेको त्यही सिलिङभित्र 500 अरबको पुँजीगत खर्च पुर्याउने, त्यसभित्र के गर्ने भने, अहिलेसम्म अहिले काम नलाग्ने 40% परियोजनाहरू पुँजीगत खर्चभित्रका छन् सबै खारेज गर्ने, अहिले भएका जुन रणनीतिक महत्वका रूपान्तरकारी भनेर आज नीति र कार्यक्रममा ती रूपान्तरकारी परियोजनाहरूको पुनर्संरचना गर्ने, जस्तो उहाँहरूको बाचामा के छ भने, 10 राष्ट्रिय गौरवका आयोजनाहरूलाई हामी चाहिँ 2 कम्प्लिट गर्छौँ भन्नुभएको छ, के अरे राष्ट्रिय गौरव भन्ने नामै खारिज गर्नु भनेको थियौँ हामीले 2075। हिजो नीति र कार्यक्रममा त्यो कति पर्या छैन, अब रूपान्तरकारी भन्ने आएको छ, के आउँछ हेरौँ। तर पनि महत्वपूर्ण कुरा के हो भन्नुहुन्छ भने, त्यो कन्क्रिटली यिनको पुनर्संचालन गरेर केही नयाँ, जस्तो आइटी सेक्टरलाई अगाडि बढाउने कुरा, तपाईँले पूर्वाधार विकास गर्नु पर्यो, त्यस किसिमको तपाईँको चाहिँ टेक्निकल ह्युमन रिसोर्स पनि तपाईँले तयार गरेर लिएर जानु पर्यो, तपाईँले बाहिर त्यही ढङ्गले चाहिँ मार्केटको पनि विकास गर्नु पर्यो, व्यापक लगानी गर्नुपर्ने खाँचो र आवश्यकता छ। कृषिमा तपाईँले नयाँ गर्न जाने भन्नुभएको छ, ऊर्जामा भन्नुभएको छ, उद्योगमा भन्नुभएको छ, अनि उद्योग व्यवसायलाई उत्प्रेरणा गर्ने कुरा चाहिँ गर्नुभएको छ, शिक्षा स्वास्थ्य कुरा, त्यसैले आम रूपमा के हो भन्नुहुन्छ भने, 500 अरबको बजेट बनाउने, केही कंक्रीट चाहिने राष्ट्रिय महत्वका रणनीतिक महत्वका परियोजनाहरू त्यसमा समावेश गर्ने गरेर आउनु पर्यो, पहिलो फर्मोस्ट कुरो। त्यसपछि के हो भने, अघि मैले भने जस्तो के हो भने, ल्याएका प्राधिकरण त अघि पनि मैले भने त्यो लगभग ठिकै छ, कृषिलाई प्राथमिक किनभने त्यो मेरुदण्ड नै, कृषिलाई व्यावसायिक गर्ने, त्यसँग उद्योगसँग जोडेर औद्योगिकरण गर्ने नगरिकन त तपाईँ जानै सक्नुहुन्न। त्यसो भएको ऊर्जाको कुरा, तर ऊर्जामा मेरो एउटा भनाइ चाहिँ के छ भन्नुहुन्छ भने, ऊर्जामा निजी क्षेत्र धेरै सबल भएर आइरहेको छ, त्यसो भएको हुनाले निजी क्षेत्रले जहाँ जहाँ तपाईँको चाहिँ लगानी बढी गर्न सक्छ त्यस्तोमा निजी क्षेत्रलाई प्रेरित गर्ने, ऊर्जामा सरकारले कम लगानी गर्ने, अनि त्यसपछि त्यहाँबाट बस्ने पैसा अरूतिर लगाउने, र के हो भन्नुहुन्छ भने, जस्तो ऊर्जा भन्दा बित्तिकै त त्यसले त एउटा रूपान्तरण अर्थात् ऊर्जाको विकासलाई तपाईँले हरित विकाससँग जोड्नु सक्नुहुन्छ, अहिले उद्योगलाई पनि तपाईँले हरित उद्योगसँग जोड्न सक्नुहुन्छ, कृषिलाई पनि तपाईँले होइन त्यो पुरानो परम्परा खेतीबाट नयाँ ढङ्गले जाँदाखेरि त्यसलाई तपाईँले हरितसँग जोड्नु सक्नुहुन्छ। त्यसो भएको हुनाले ऊर्जा नै यस्तो ड्राइभिङ हो जसले तपाईँको हरित अर्थतन्त्रलाई चाहिँ व्यापक रूपमा अगाडि बढाएर लिएर जान सक्छ। सँगै कतिपय हाम्रा निर्माणका कुराहरू छन्, ती निर्माणका कुराहरूलाई पनि तपाईँले त्यही ढङ्गले चाहिने त्यो अलिकति मोर इन्भाइरोमेन्ट फ्रेन्डली बनाएर लिएर जानु पर्यो। त्यसो भएको हुनाले त्यसरी यी प्राथमिकरणका क्षेत्रमा ठोस गरिकन सरकारले नीति वा आफ्नो कार्यक्रम, सँगै तपाईँले जस्तो किसान हो भने किसानलाई, अनि जस्तो उद्योग व्यवसायलाई उद्योग व्यवसायलाई, अरू लगानीकर्तालाई कसरी उत्प्रेरित गरेर ती प्राथमिकरणका क्षेत्रमा नयाँले अगाडि जान सक्नुहुन्छ भन्ने कुरा जान पर्यो। यसभित्र एउटा अघि मैले चाहिँ अहिलेसम्म नभनेको एउटा कुरा के हो भन्नुहुन्छ भने, निर्माणको क्षेत्र खास गरिकन यो इन्फ्रास्ट्रक्चरमा, इन्फ्रास्ट्रक्चर पनि सडकदेखि पूर्वाधार, पूर्वाधारको चाहिँ ठुलो ग्याप छ। तर ग्यापभित्र पनि अर्को के छ भने, यति धेरै त्यहाँ गुणात्मक पक्ष चाहिँ यति कमजोर छ पूर्वाधारको विकास र त्यो ग्याप, अनि त्यसपछि आएर त्यसको गुणात्मक पक्ष, र यसैसँग अझ जोडेर के हो भने, जुन किसिमको अन्तर प्रदेशीय जुन किसिमको ग्याप छ, असमानता छ, त्यो असमानतालाई पनि यो बजेटले होइन कसरी देखिन्छ नि, तपाईँको हरेक इन्डिकेटर्सले तपाईँले हेर्नुभयो भने मध्य प्रदेश, त्यसपछि कर्णाली, त्यसपछि आएर सुदूरपश्चिम, त्यो रूपान्तरण त त्यो पनि हो नि त होइन, जुन किसिमको असमानता छ त्यसलाई, असमानतालाई पनि मिनिमाइज गर्ने पनि त एक प्रकारको नयाँ ढङ्गको रूपान्तरण हो नि। त्यसो भएको हुनाले त्यो असमानतालाई चाहिँ कम गर्दै अर्थतन्त्रलाई नयाँ ढङ्गले चाहिँ तपाईँको रूपान्तरण गर्ने, र त्यसभित्र सिङ्गो अघि मैले भनेको थिएँ, युवा बेरोजगारीलाई कसरी मिनिमाइज गर्दै अथवा युवाहरूलाई पुरा हाम्रो चाहिँ नेसन बिल्डिङमा राष्ट्र निर्माणमा कसरी उनीहरूलाई चाहिँ सहभागी गराएर रोजगारीलाई पनि व्यापक रूपमा सिर्जना गर्न सकिन्छ भन्ने कुराको एउटा ठोस तपाईँको रणनीति नीति कार्यक्रम कार्यान्वयनको चाहिँ एउटा परिपाटी त्यसलाई चाहिँ बडा एकीकृत ढङ्गले जसका कारणले गर्दाखेरि भोलि बिहान तपाईँले ल्याएका कार्यक्रमहरू पनि सुरु नै नहुने, लागू नै नहुने, लागू भए पनि एक वर्ष भन्यो भने दस वर्ष पनि लागू नहुने जुन किसिमको तितो अनुभव छ, व्यतिथिपूर्ण चाहिँ नि यो कार्यान्वयनको चाहिँ नि एकदम पुरा डिफल्ट जुन किसिमको चाहिँ स्थिति र अवस्था छ त्यसलाई चिर्दै ल्याएका कुराहरू कार्यान्वयन हुने कुरालाई प्रत्याभूत सुनिश्चित गर्दै बजेट आउनुपर्ने खाँचो र आवश्यकता छ भन्ने मलाई
3: म कार्यक्रमको अन्त्यतिर छु। अब अहिलेको आर्थिक अवस्थालाई हेर्दा सरकारको लक्ष्य कतिको प्राप्त गर्न सकिने देखिन्छ? सरकारले एउटा योजना कार्ययोजना पनि तयार पार्यो, त्यही अनुरूप नीति तथा कार्यक्रम लिएर आयो, अब बजेट ल्याउँदैछ। अब यो सरकारले कसरी अगाडि बढ्नुपर्छ जसले गर्दा यो बजेट नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि साथसाथै नागरिकले चाहिँ यस्ता नीति तथा कार्यक्रम सरकारले ल्याउँदै गर्दा अपेक्षा चाहिँ के गर्ने?
4: त्यो बजेटले अघि मैले भने जस्तो बजेट बजेटको लागि आउने, बजेटप्रति विश्वस्तता नहुने, अझ कस्तो छ भन्नुहुन्छ भने बजेट आयो छ महिनामा अर्धवार्षिक समीक्षा गर्ने, पहिले बजेट चाहिँ नि संसदबाट लोकतान्त्रिक विधि र प्रक्रियाबाट तपाईँले पास गर्ने, त्यो पनि कसरी कमा फुल स्टप चेन्ज नगरिकन, त्यहाँ कमा फुल स्टप चेन्ज गर्न नपाइने बजेट ल्याएकोमा, अनि त्यसपछि अर्थ मन्त्रालयको टेबलमा बसेर तपाईँको 40-45 भयो, यो वर्ष त 45 कि कति प्रतिशत चाहिने, 40% माथि तपाईँको पुँजीगत खर्च चाहिँ कटौती गरेको छ, कसैसँग सोध्नै परेन होइन, यस किसिमले एक प्रकारको ज्यादै ठूलो अविश्वास
3: बजेट प्रति
4: समीक्षाको नाउँमा बजेट प्रति नै चाहिने ठूलो अविश्वास र त्यसले अर्को के गर्छ त भन्दा ठूलो विकृतिसित, जस्तो कृषिमा 7% आर्थिक वृद्धि गर्ने, त्यसभित्र चाहिँ तपाईँ कृषिका परियोजनाहरू यी सरकारले लागू गर्ने अथवा चाहिँ कृषि सेवाका यी सुविधा उपलब्ध गर्ने, निजी क्षेत्रबाट पनि यसरी लगानी आउला भन्ने अनुमानमा गर्नुहुन्छ, तपाईँले जे जे परियोजना जे जे कार्यक्रम नीति राख्नु भएको थियो त्यो सबैलाई छोडिदिएपछि तपाईँले बजेटमा लक्षित गर्नुभएको थियो, तपाईँले त्यसलाई सबै छोडिदिनुभयो, अझ त्यसमा ट्रान्सफर गर्नुहुन्छ, अझ के छ भने वर्षको अन्तिममा 40% चाहिने तपाईँले आषाढमा चाहिने खर्च गर्नुहुन्छ होइन, उनीहरूको त त्यसै भएको हुनाले पनि जनताको बजेट प्रतिको चाहिँ नि विश्वास नभएको हो र मान्छेहरूले चाहिँ एक प्रकारले इन्डिपेन्डेन्ट भन्छ नि, आए पनि नआए पनि के भयो र भनेर आम जनताले चाहिँ त्यस्तो किसिमको एउटा त्यसलाई उपेक्षा गर्नुपर्ने एउटा त्यस्तो बाध्यताको चक्रबाट हामी गुजिरहेका थियौँ। त्यसो भएको हुनाले बजेटको फर्मोस्ट कुरा चाहिँ के हो भन्नुहुन्छ, जुन किसिमको लक्ष्य लिएको छ आगामी वर्ष 7% आर्थिक वृद्धि सम्भव छैन, मेरो हिसाबमा के छ भने चाहिँ मैले आफ्नो हिसाब पनि गरेको थिएँ 6% आर्थिक वृद्धि हासिल गर्न सकिन्छ निजी क्षेत्रको लगानी सरकारको लगानी अनि त्यसपछि आएर नपुग चाहिँ नि हाम्रा नेपालीहरू विदेशमा बस्ने नेपालीहरू र प्रत्यक्ष विदेशी लगानीलाई चाहिँ तपाईँले करिब 2 खरबको डेफिसिट हुन्छ भन्ने लाग्छ मलाई अहिले हिसाबले जाँदाखेरि 6% आर्थिक वृद्धि गर्नुको निम्ति 6% आर्थिक वृद्धि गर्ने त्यो आर्थिक वृद्धि पनि कस्तो भने गुणात्मक हिसाब होइन ती जुन जुन प्राथमिकता क्षेत्रहरू छन् तिनको नयाँ ढङ्गले रूपान्तरण गर्ने जसका कारणले उत्पादन वृद्धि हुने त्यो प्रक्रियामा जनताको ठूलो हिस्सा सहभागी र त्यसको लाभमा पनि चाहिँ सहभागी हुने त्यो प्रक्रियाबाट तपाईँले जाने र अनि बजेटलाई अघि मैले भने जस्तो जुन किसिमका विकृति विसङ्गति केही लागू नहुने एउटामा राखेको पैसा अर्कोतिर खर्च गर्ने चाहिँ बजेटभन्दा बाहिरबाट चाहिँ पैसा लगानी गर्ने अझ त्यो बहुवर्षीय ठेक्काको नाउँमा स्रोत सुनिश्चितता गर्ने त्यो पनि डुबिएस प्रकारका परियोजनाहरूमा गर्ने अनि चाहिँ त्यो राजनीतिकरण गरेर राष्ट्रिय गौरवका परियोजना भनेर राख्ने होइन त्यसको जस्तो चाहिँ अब यही हिसाबले हो भने 41 वर्ष लाग्छ भनेर विश्व ब्याङ्कले भनेको छ भन्दा बित्तिकै यो किसिमको जुन किसिमको अवस्था र स्थिति छ यसलाई चिरेर लक्ष्यहरू यो यसरी गर्दाखेरि हामी त्यो लक्ष्य प्राप्त गर्न सक्छौँ भन्ने कुराको सुनिश्चितता सहित र बजेट अब यहाँ नीति र कार्यक्रममा अलिकति आएको छ कि हामी चाहिँ लास्टमा खर्च गर्ने कुरालाई रोक्छौँ भनेर आएको छ एकदमै के हो भन्नुहुन्छ भने बजेटको एज ए अङ्गको रूपमा नीतिमा पनि अलिकति त्यहाँ कुरा परेको छ कार्ययोजना बजेट तर्जुमाकै क्रममा अहिले जसरी बजेट बनिरहेछ त्यो बजेटकै क्रममा कार्ययोजना बनाउने एक्सन प्लान बनाउने कुन चाहिँ नि तपाईँको मन्त्रालय कुन परियोजना कुन कार्यक्रम को जिम्मेवार होइन ठेक्कापट्टा कहिले सम्पन्न नभएमा त्यसको जिम्मेवार को हुने यी सबै कुराहरूलाई एउटा एकीकृत ढङ्गले बजेटको एउटा अङ्ग बनाउने र साउन एक गतेदेखि तपाईँको ठोस रूपमा कार्यान्वयनमा जानु त्यो कुरालाई सुनिश्चित गर्यो भने बजेटप्रतिको विश्वासनीयता पनि बढ्छ र सँगै के हो भन्नुहुन्छ भने अर्को जहाँसम्म जनताको पक्ष छ बजेट भनेको अर्थ राजनीतिको दस्तावेज पनि भएको हुनाले यसले सबै सरोकारहरू यहाँ के देखियो भन्नुहुन्छ भने तपाईँले बिजुलियाको भन्दा बित्तिकै त जो त्यस्तैमा लागेका छन् तिनीहरूका आवाजहरू तिनीहरूका प्रेसरहरू तिनीहरूका इन्ट्रेस्टहरू मात्रै बजेटमा होइन जस्तो संसारमा कहीँ नभएको ट्याक्सका नियमहरू एकापट्टि छन् कानूनहरू त्यो कानूनको रिभ्यू गर्न नपर्ने ओभरनाइट चाहिँ राति बसेर अनि जोड घटाउ गरेर करका चाहिँ दरहरूलाई तलमाथि गर्ने जुन किसिमको परिपाटी हो नि अनि बजेटको अघि मैले भनिसकेँ यो यस्तो किसिमको परिपाटीलाई चाहिँ तपाईँको सरकारका लागि अन्त गर्ने गरेर सरकारहरू र त्यसभित्र पनि मैले सुरुमा भने जस्तो आम जनता विपन्न जनता गरिब जनता अनि त्यसपछि बेरोजगार जो बाहिर जान बाध्य भएका छन् तिनलाई र उद्योग व्यवसायलाई पनि एउटा अर्थ राजनीतिको हिसाबले यो नीति यो कार्यक्रम ल्याउँदाखेरि त्यो लक्षित समुदाय लाभान्वित हुन्छ भन्ने गरिकन जुन ढङ्गको जनमत चाहिँ छ त्यो जनमतको सम्मान गर्दै त्यो ढङ्गले ल्याउने परिपाटीको थालनी गर्यो भने होइन बजेटप्रतिको विश्वासनीयता पनि बढ्छ अनि जनताले पनि हामीलाई केही पा नभए त जिरो सम गेम हेर्नु बजेट आउँदा जान्छ केही जाने तपाईँको चाहिने पावर सेन्टरसँग चाहिने नेक्सस भएका मान्छेहरू होइन वा चाहिने बिचौलिया वा अरू प्रकारकाले चाहिँ त्यसको पुरा लाभ लिइरहेका हुन्छन् त्यसो भएको हुनाले चाहिँ आम जनतालाई चाहिँ हात लगाएको सुन्न त्यो यो जुन किसिमको परम्परा परिपाटी छ संस्कार छ यसलाई आमूल रूपमा नष्ट गर्ने र नयाँ एउटा बाटोबाट एउटा जाने एउटा डिपार्चर हुने ढङ्गले बजेट आयो भने अनि जनतालाई पनि सुन्ने वा हाम्रो बजेट हो भन्ने एउटा अनुभूति हुनेछ भन्ने मलाई लाग्छ।
3: हस्, समय र जानकारीका लागि सरलाई धेरै धेरै धन्यवाद।
4: अनि मलाई पनि आफ्ना कुराहरू राख्ने जुन किसिमको मौका र अवसर दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अर्थविद डाक्टर डिल्लीराज खनाल। आज हामीले सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी बजेट बारे कुराकानी गर्यौं। यो कुराकानी सँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को बिहिबार अर्को आर्थिक विषयको कुराकानी लिएर फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म विकास चापागाई बिदा हुन्छु। नमस्कार।

0: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबू, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
3: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ्ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 साल वैशाख 31 गते। समय बिहान 10 बजेदेखि अपरान 4 बजेसम्म। स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
3: मेलाका आकर्षणहरू:
2: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
3: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
2: लोक दोहोरी,
3: बाल बालिकाका लागि फेस पेन्टिङ,
2: प्रारम्भिक बाल विकासका लागि सिकाइ सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
3: बाल कथा वाचन,
2: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
3: सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप,
2: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमुना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन,
3: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
2: बाल गीत तथा नृत्य,
3: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुके नाच, जात जातिको वेशभूषा आदि। आयोजक रामेछाप नगरपालिका रामेछाप। सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा। सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन।
4: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
5: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
6: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
3: रामेछाप नगरपालिकाको अनुरोध:
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury.
11: Hello?
12: Hello, baini, sanchai chau?
11: Hajur, sanchai chu.
13: अहिले बिहानको 9 बज्यो।
1: हजुरको रेडियो

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज पनि बस्दै, बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, कर्मचारीलाई राजनीति नगर्न सरकारको आग्रह, जागिरबाट हटाउने स्तम्भको चेतावनी। सिन्धुलीमा चट्याङ लागेर एक किशोरी गम्भीर घाइते, जंगली च्याउ खाँदा सिन्धुलीमा 6 जना बिरामी। ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नम्बर 8 का किसानलाई जैविक विषादी बनाउने सिप प्रदान। अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सीबीच आज शिखर वार्ता हुँदै, र कोलकातालाई हराउँदै आरसीबी आईपीएल क्रिकेटको शीर्ष स्थानमा।
1: प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाइ मेला 2083 हार्दिक निमन्त्रणा।
2: प्रारम्भिक उमेरका बालबालिकाको सर्वाङ्गीण विकास तथा बाल अधिकार र सुनिश्चितताका लागि अभिभावक, स्याहारकर्ता, समुदाय र सरकारवाला निकायहरूको सचेतनापूर्ण भूमिका बढ़ने हेतुले गर्न लागि प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाई मेला भव्यताका साथ सफल पार्न यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 साल वैशाख 31 गते। समय बिहान 10 बजेदेखि अपरान्ह 4 बजेसम्म। स्थान गौरी शंकर बहुमुखी क्याम्पस प्राङ्गण रामेछाप नगरपालिका।
2: मेलाका आकर्षणहरू:
1: प्रारम्भिक बाल विकासको लागि उचित स्याहार सम्बन्धी नाटक,
2: प्रारम्भिक बाल विकासमा बुबाको भूमिका सम्बन्धी अभिनय,
1: लोक दोहोरिए,
2: बाल बालिकाका लागि फेस पेन्ट,
1: प्रारम्भिक बाल विकासका लागि सिकाई सामग्री, प्रदर्शनी तथा प्रयोग सम्बन्धी जानकारी,
2: बाल कथा वाचन,
1: प्रारम्भिक उमेरका बाल बालिका र अभिभावकका लागि खेल,
2: सृजनात्मक स्थित सिकाई सम्बन्धी क्रियाकलाप,
1: प्रारम्भिक बाल विकास राष्ट्रिय न्यूनतम मापदण्ड अनुरूप नमूना बाल विकास केन्द्र तथा सिकाई क्रियाकलापको प्रदर्शन,
2: परम्परागत बाल बालिका हुर्काउने राम्रो अभ्यास प्रदर्शन,
1: बाल गीत तथा नृत्य,
2: सांस्कृतिक महत्व झल्काउने क्रियाकलाप, लाखे नाच, टाकटुकी नाच, जात जातिको वेशभूषा आदि।
3: आयोजक रामेछाप नगरपालिका रामेछाप, सहकार्य सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सहयोग रामेछाप नगरपालिका र चाइल्ड एड नेटवर्क फाउन्डेसन।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: हजुरको रेडियो 102.1 मेगा
0: अब समाचार विस्तारमा। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो। नीति तथा कार्यक्रम पेश गर्न प्रधानमन्त्री बालन शाह नआएपछि प्रतिपक्षी सांसदहरूले सदन अवरूद्ध गरेका थिए। सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूचीमा उल्लेख छ, तर पनि उहाँ आजको बैठकमा समेत सहभागी हुने नहुने निश्चित छैन। बुधबार भने उहाँले आफू सदनमा उपस्थित नभएर अर्थमन्त्री मार्फत नै काम चलाउन खोज्नु भएको थियो, जुन प्रयासको प्रतिपक्षी दलले विरोध गरेका हुन्। सम्भावित कार्यसूचीमा नीति तथा कार्यक्रमलाई आज निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ। त्यसै गरी राष्ट्रिय सभाको बैठक पनि 11:15 आज बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ। विपक्षी दलहरू कंग्रेस, एमाले र नेकपाले संघीय संसद सचिवालयमा अध्यादेश अस्वीकृतको सूचना दर्ता गराएका छन्। एमाले 8 अध्यादेश निष्क्रिय बनाउनुपर्ने भन्दै अस्वीकारको सूचना दर्ता गराएको छ। यस्तै नेपाली कंग्रेसले संवैधानिक परिषद र केही नेपाल ऐनलाई संशोधन गर्न ल्याएको अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना दर्ता गराएको छ। यस्तै नेकपाले केही नेपाल ऐन, संवैधानिक परिषद, विश्वविद्यालय र सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी अध्यादेश अस्वीकार होस् भनेर सूचना दर्ता गराएको संसद सचिवालयले जनाएको छ। यसअघि संसद अधिवेशन नरहेका बेला सरकारले विभिन्न 8 अध्यादेश ल्याएको थियो। यी अध्यादेशहरू संघीय संसद अन्तर्गतको दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश भइसकेका छन्। विपक्षीहरूले राखेको अध्यादेश अस्वीकारको प्रस्ताव अस्वीकृत भएमा मात्रै सरकारले अध्यादेशले व्यवस्था गर्न ल्याएका प्रावधान प्रतिस्थापन विधेयकबाट पारित गर्ने बाटो खुल्छ। संघीय संसदका कुनै एक सदनले मात्रै विपक्षीको प्रस्ताव पारित गरे अध्यादेश त्यहीबाट निष्क्रिय हुने संवैधानिक व्यवस्था छ। प्रतिनिधि सभामा सत्तारूढ रासोपाको दुई तिहाई निकट समर्थन रहेकाले विपक्षी दलहरूले राख्ने प्रस्ताव पारित हुने सम्भावना छैन। राष्ट्रिय सभामा सरकारको प्रतिनिधित्व नभएकाले अध्यादेश स्वीकृतिका सरकारलाई विपक्षी दलहरूको पहर पर्नुपर्ने हुन्छ। यदि कुनै एउटा सभाबाट समेत अध्यादेश अस्वीकृत भयो भने पनि त्यो निष्क्रिय हुने कानूनी व्यवस्था छ। राष्ट्रिय सभामा रहेका ठूला दलहरू एक भए भने अध्यादेश अस्वीकृत समेत हुन सक्ने सम्भावना छ। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकालेर निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। सरकारको सिफारिशमा यही वैशाख 20 राष्ट्रपतिले जारी गरेको अध्यादेशले निजामती सेवा ऐनको ट्रेड युनियनको व्यवस्था खारिज गरेको छ। यस विरूद्ध रिट परेपछि गएको सोमबार सर्वोच्च अदालतले अध्यादेशको व्यवस्था कार्यान्वयन नगर्न नगराउन सरकारको नाममा अल्पकालीन आदेश दिएको सर्वोच्चको आदेशपछि तत्कालका लागि अध्यादेश कार्यान्वयन रोकिएपछि सरकारले ट्रेड युनियनहरूलाई लक्षित गरेर राजनीतिक गतिविधिमा संलग्न नहुन निर्देशन दिएको हो। नेपालको संविधान तथा प्रचलित कानूनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी सेवाको रूपमा परिकल्पना गरेको उल्लेख गर्दै निजामती सेवा ऐनको व्यवस्था सम्झाएको छ। प्रचलित निजामती सेवा ऐन 2049 दफा 61 उपदफा 1 खण्ड 9 निजामती कर्मचारीले राजनीतिमा भाग लिए भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था छ। सबै निजामती कर्मचारीले प्रचलित कानूनमा व्यवस्था भए बमोजिम अनुशासन तथा आचरण सम्बन्धी व्यवस्थाको पूर्ण पालना गरी कुनै पनि राजनैतिक गतिविधिमा

0: संलग्न नहुन तथा निजामती सेवाको तटस्थता, निष्पक्षता र विश्वसनीयता कायम राख्न सूचना प्रकाशित गरिएको मन्त्रालयले बताएको छ। राजनीतिक गतिविधिमा संलग्न हुने, संगठनको सदस्यता लिने वा चुनावमा उम्मेद्वार बन्ने कर्मचारीलाई सेवाबाट हटाउन सकिने व्यवस्था रहेको मन्त्रालयले उल्लेख गरेको छ। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नव प्रवर्धन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रालय गठन गरेको छ। अरू मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ, जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साबिकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको छ। 20 वर्षपछि विवाह गर्ने विद्यमान कानूनी व्यवस्थामा परिवर्तन नगर्न बाल अधिकार कर्मीले जोड़ दिएका छन्। बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिचपले हिजो आयोजना गरेको बिहेवारी 20 वर्ष पारी अभियानमा संचारकर्मीको भूमिका विषय छलफल कार्यक्रममा वक्ताहरूले विवाह गर्ने उमेरलाई घटाएर 18 वर्ष ल्याउन कतिपय पक्षले दबाव लिए पनि त्यस्तो प्रभाव अघि बढ़न नहुनेमा जोड़ दिएको हो। राष्ट्रिय बाल अधिकार परिषदका पूर्व कार्यकारी निर्देशक तारक तितालले विवाह गर्ने विद्यमान उमेर घटाउँदा शैक्षिक, मानसिक, आर्थिक र सामाजिकका साथै प्रजनन स्वास्थ्यमा प्रतिकूल असर पर्ने अध्ययनबाट देखिएको बताउनु भएको छ। उहाँले चीन, दक्षिण कोरिया, भारत लगायत मुलुकमा पनि 20 वर्षपछि नै विवाहको कानूनी प्रबन्ध भएको दृष्टान्त दिनुभएको छ। अधिकार कर्मी तितालले नेपाल सरकारले ल्याएको बाल विवाह अन्त्य सम्बन्धी रणनीति 2072 प्रभावकारी कार्यान्वयनका लागि सबै तहका सरकार, निजी क्षेत्र र संचारकर्मीले भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ। सम्भावित बाढ़ी तथा सड़क निर्माण कार्यका कारण काभ्रे पलाञ्चोक सिन्धुली स्थित पीपी राजमार्ग र हुम्लाको हिल्सा सिमकोट सड़क खण्डमा सवारी आवागमन बन्द गरिएको छ। प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै काभ्रे पलाञ्चोकको फुरकोट नेपालथोक कटुञ्जेबेसी हुँदै सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ। प्रहरीका अनुसार मिति 2083 साल वैशाख 21 गते साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म उक्त सड़क खण्डमा चल्ने पूर्ण सवारी साधन अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको। यसै गरी हुम्लाको नामठा गाउँपालिका 2 च्यादोक क्षेत्रमा सड़क विस्तारको काम भइरहेका कारण हिल्सा सिमकोट सड़क खण्डमा पनि आवागमन बन्द गरिएको छ। च्यादोक होटलदेखि च्याछरासम्म सड़क खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले यही वैशाख 29 गतेदेखि जेठ 2 गतेसम्म उक्त सड़क खण्डमा यातायात सञ्चालन रोकिएको प्रहरीले जनाएको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्केकिने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692599998।
7: हजुरको रेडियो 102.1 MHz।
0: विश्राम बस हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। दोलखा जिरी नगरपालिकाका एक व्यवसायीलाई सस्तमा होलसेल सामान दिने भन्दै छलाक ठगी गरेर भाग्ने क्रममा वैशाख 3 गते तामाकोशी गाउँपालिका 7 किर्णटारबाट राजकुमार राउत पक्राउ परेका छन्। पक्राउ परेका उनीमाथि अनुसन्धान गर्दै जाँदा उनी देशकै भरका साना व्यवसायीलाई सस्तमा सामान दिने भन्दै झण्डै 2 दशकदेखि ठगीमा संलग्न रहेको खुलेको छ। अनुसन्धानका क्रममा उनी नाम परिवर्तन गर्दै नेपाली सेनाको कोट मास्टर भन्दै साना व्यवसायीलाई सुलभ मूल्यमा होलसेल सामान दिने भनेर ठगी गर्दै आएको खुलेको दोलखाका प्रहरी निरीक्षक श्री राम तिमल सिन्हाले बताउनु भएको छ। जिरीका व्यवसायीलाई चरीकोटको नेपाली सैनिक गण अगाडि सामान लोड गर्न जानु भनेर छलाख लिएर भाग्ने क्रममा राउत पक्राउ परेको उहाँले बताउनु भएको छ। सप्तरीको सुरुङ्गा नगरपालिका 3 का राउत ठगी आरोपमा 4 वर्ष कैद भुक्तान भएर 2076 पुनः ठगीमै सक्रिय रहेको देखिएको उहाँले बताउनु भएको छ। हालसम्म उनलाई उदयपुर, भक्तपुर, नुवाकोट, काभ्रे पलाञ्चोक, सुनसरी, काठमाडौँका प्रहरीले खोजी गरिरहेको खुलेको उहाँले बताउनु भएको छ। कतै आर्मीको कोटमास्टर, कतै राशन ठेकेदार, अनेक रूपमा साना व्यवसायी नजिकिएर नाफाको लोभमा फसाउने गरेको उनले बताउनु भएको छ। विभिन्न जिल्लाको प्रहरीलाई नै चकमा दिने गरी फिल्मी शैलीमा ठगी गर्ने गरेको तिमल सिन्हाले बताउनु भएको छ। व्यवसायीका पसलमा सामान डिल गरेर अर्कै ठाउँमा पैसा लिएर सामान लिन आउनु भन्दै पैसा लिएपछि बेपत्ता हुने गरेको खुलेको छ। पक्राउपछि धेरै जिल्लाबाट ठगिएकाहरू सम्पर्कमा आएको तिमल सिन्हाले बताउनु भएको छ। हाल उनीमाथि 6 वटा जिल्लामा आपराधिक लाभ र आपराधिक विश्वासघातमा मुद्दा दायर भएको छ। सिन्धुलीमा 2 छुट्टा छुट्टै घटनामा 1 किशोरी गम्भीर घाइते भएकी छिन् भने 6 जना बिरामी परेका छन्। चोटाङ लागेर सिन्धुलीको दुधौली नगरपालिका 13 पातलेकी 17 वर्षीय उर्मिला तामाङ गम्भीर घाइते भएकी हुन्। उनलाई हिजो दिउँसो घरमै बसिरहेको अवस्थामा वर्षासँगै परेको चोटाङ लागेको प्रहरीले जनाएको छ। चोटाङ लागेर बेहोस भएकी उनको नगर अस्पताल सिरथौलीमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको सिन्धुली प्रहरीले जनाएको छ। सिन्धुलीकै मरिन गाउँपालिका 3 मा जंगली च्याउ खाँदा 5 जना स्कूले बालबालिका सहित 6 जना बिरामी भएका छन्। जंगली च्याउ खाएर मरिनकी 70 वर्षीय हस्तमाया विका, सोही स्थानका 14 वर्षीय संगीता सेन्चुरी, उनका दाई 16 वर्षीय मिलन सेन्चुरी, सोही स्थानकै 9 वर्षीय रितिका विक, उनकी दिदी 10 वर्षीय सुमित्रा विक र 6 वर्षीय कपिल विक बिरामी भएका हुन्। प्रहरीका अनुसार बिरामी भएकाहरूको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ। त्यसमध्ये हस्तमायाको अवस्था गम्भीर रहेको छ भने कपिलको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। विद्यालय तहमा अध्ययनरत बाल बालिकालाई बाल अधिकार सम्बन्धी सचेतना प्रदान गरिएको छ। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका स्थित जालपा माध्यमिक विद्यालय र सगरमाथा जनता माध्यमिक विद्यालयका 72 जना विद्यार्थीहरूलाई सचेतनामूलक प्रशिक्षण दिएको हो। कोशी प्रदेश प्रहरी कार्यालयको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले कक्षा 9 र 10 अध्ययनरत विद्यार्थीहरूलाई बाल अधिकार तथा बाल बालिका विरूद्ध हुने अपराध सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी ईश्वर अधिकारीले जानकारी दिनुभएको छ। कार्यक्रममा विद्यार्थीहरूलाई बाल अधिकार, बाल बालिका विरूद्ध हुने विभिन्न अपराध, साइबर अपराध, दुर्व्यसन तथा हिंसाबाट बस्ने उपायका विषयमा जानकारी गराइएको थियो। विद्यालय तहदेखि नै यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीमा कानूनी सचेतना अभिवृद्धि हुनुका साथै समाजमा हुने अपराध न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नम्बर 8 का कृषकलाई जैविक विषादी बनाउने सिपसँगै आवश्यक सामग्री वितरण गरिएको छ। कृषि ज्ञान केन्द्र ओखलढुङ्गाले बुधबार 50 जना कृषकलाई जैविक तथा वनस्पतिक विषादी प्रयोग विस्तार गर्ने उद्देश्यले तालिमसहित सामग्री हस्तान्तरण गरेको। चालू आर्थिक वर्ष 2082-83 अन्तर्गत स्वीकृत 85,000 रूपियाँ बजेटबाट कृषकलाई 50 लिटर क्षमताका ड्रम र 1,001 वटा वितरण गरिएको कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका निमित्त प्रमुख पेशल खतिवडाले जानकारी दिनुभएको छ। कार्यक्रम मार्फत कृषकलाई स्थानीय स्तरमा उपलब्ध वनस्पति तथा जैविक सामग्री प्रयोग गरेर विषादी तयार गर्ने तरिका, प्रयोग विधि र सुरक्षित खेती प्रणालीबारे जानकारी गराइएको थियो। रासायनिक विषादीको प्रयोग न्यूनीकरण गर्दै सुरक्षित तरकारी तथा खाद्यान्न उत्पादनमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ। समाचारको क्रममा मौसम समाचार। काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा बिहान पख पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा लगायतका ठाउँमा पानी परिरहेको छ। यस्तै पश्चिममा पर्वत, म्याग्दी, कास्की, पाल्पा, स्याङ्जा र पूर्वमा ताप्लेजुङ र शंखुवासभामा पनि हल्का वर्षा भइरहेको छ। गैराती गण्डकी प्रदेशदेखि पूर्वका पहाड़ी तथा हिमाली धेरैजसो ठाउँमा पानी परेको छ। पछिल्लो 6 घण्टामा ताप्लेजुङमा सबैभन्दा धेरै 47.2 मिलिमिटर पानी परेको छ। महाशाखाको मौसम बुलेटिन अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका 1-2 ठाउँमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। भोलिको मौसम पनि यस्तै रहने महाशाखाले जनाएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेसँगै विश्वका दुई महाशक्ति बीच उच्चस्तरीय वार्ताको तयारी शुरू भएको छ। चिनिया राष्ट्रपति शी जिनपिङसँग हुने दुई दिने शिखर वार्तामा व्यापार, युद्ध, कृत्रिम बुद्धिमत्ता, मध्य पूर्व युद्ध तथा ताइवानको सुरक्षा मुख्य एजेण्डाका रूपमा अघि सारिएका छन्। बेजिङ विमानस्थलमा ट्रम्पलाई चीनका उपराष्ट्रपति हान जेङले स्वागत गर्नुभएको छ। यसलाई चीनले अमेरिकी राष्ट्रपतिलाई दिएको विशेष सम्मानका रूपमा हेरिएको छ। ट्रम्पसँग उहाँका छोरा एरिक ट्रम्प सहित अमेरिकी प्रविधि तथा उद्योग क्षेत्रका चर्चित व्यक्तित्वहरू पनि चीन पुगेका बीबीसीले जनाएको छ। भ्रमण टोलीमा एलन मक्स, जेनसेन हाङ, टिम कुक लगायतका शीर्ष व्यवसायी सहभागी छन्। अमेरिका चीनबीच पछिल्ला वर्षहरूमा व्यापारिक सम्बन्ध तनावपूर्ण बन्दै गएको छ। दुई देशबीचको व्यापार सन् 2022 $690 अर्ब पुगेकोमा गएको वर्ष घटेर झण्डै 415 अर्ब डलरमा सीमित भएको छ। ट्रम्प प्रशासनले चीनसँगको व्यापार घाटा घटाउने लक्ष्य राखेको छ। ट्रम्पले चीनलाई अमेरिकी प्रविधि र लगानीका लागि अझ खुला बनाउन आग्रह गर्ने बताउनु भएको छ। चीनले अमेरिकी चिप्स र उच्च प्रविधिमा पहुँच विस्तार गर्न चाहेको छ। शिखर वार्तामा इरान इजरायल युद्ध पनि महत्वपूर्ण विषय बनेको छ। चीन इरानी तेलको प्रमुख खरिदकर्ता भएकाले युद्धका कारण तेल आपूर्ति प्रभावित हुँदा चीनिया अर्थतन्त्रमा दबाव परेको छ। अमेरिकाले चीनलाई इरानमाथि आफ्नो आर्थिक तथा राजनैतिक प्रभाव प्रयोग गर्न आग्रह गरिरहेको छ। चीनले पनि युद्ध अन्त्यको पक्षमा रहेको संकेत दिएको छ। वार्ताको अर्को संवेदनशील विषय ताइवानको सुरक्षा हो। अमेरिकी संसदले गएको वर्ष ताइवानलाई 14 अर्ब डलर बराबरको हतियार बिक्री स्वीकृत गरेपछि बेजिङ असन्तुष्ट छ। खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीले कोलकाता नाइट राइडर्सलाई हराएको छ। आरसीबी 6 विकेटले विजयी भएसँगै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। रायपुरमा हिजो टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले 4 विकेट गुमाएर 192 रन बनायो। कोलकाताले दिएको 193 रनको लक्ष्य पछ्याएको आरसीबीले 19 ओभर 1 बलमा 4 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। आरसीबीको जितमा कप्तान विराट कोहलीले अभिजित रहँदै 60 बलमा 105 रनको शतकीय पारी खेल्नुभएको छ। त्यस्तै देवदत्त पाडिकलले 39 रन बनाउनुभयो। आईपीएलको अङ्क तालिकामा आरसीबी 12 खेलमा 16 अङ्कका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने कोलकाता 11 खेलमा 9 अङ्कका साथ तालिकाको 8 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 धर्मशालामा पंजाब किङ्स र मुम्बई इण्डियन्सले खेल्दैछन्। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज पनि बस्दै बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने। कर्मचारीलाई राजनीति नगर्न सरकारको आग्रह। जागिरबाट हटाउने सम्मको चेतावनी। सिन्धुलीमा चट्याङ लागेर 1 किशोरी गम्भीर घाइते। जंगली च्याउ खाँदा सिन्धुलीमा 6 जना बिरामी। ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नम्बर 8 का किसानलाई जैविक विषादी बनाउने स्थिति प्रदान। अमेरिकी राष्ट्रपति ट्रम्प र चीनिया राष्ट्रपति सी बीच आज शिखर वार्ता हुँदै र कोलकातालाई हराउँदै आरसीबी आईपीएल क्रिकेटको शीर्ष स्थानमा पुग्यो। अवस्थ बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्री राज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: bărbănă nu cu la ghidor, ciment, josta pata, taine, cabată la uniulă, periu mântălimă testura în roaduri cu poșelte ca o la bătit.
1: Caca, tinlai etini thațaină? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845-40682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845-40892 र 0485-40385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनुहुनी हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि होइन धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73-65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
6: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
4: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
9: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिशा पिसाब जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफार तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफात मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
4: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854-343-305 0485-43-305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप
5: पौडी मात्र खेलेर के गर्नु खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो खुर्कुटमा
4: लौ के को चिन्ता चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा लोकल कुखुरा खसी बदेलको मासु खाना पाइने एसी सहितको सफा रुम भएको मिटिङ हलको पनि व्यवस्था भएको पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि
5: साथै कुक कुक हेल्पर वेटर हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला
4: प्रोप्राइटर अमूल कार्की सम्पर्क नम्बर 9844-20596-0475-90-453
5: सनराइज होटल एन्ड रिसोर्ट गोलन्जर 7 खुर्कोट सिन्धुली
10: वाउ देव पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी कहाँ गएर बनायौ
9: हेर न तोसीमा हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको अहिले साउन्ड पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भन्या
4: हजुर, तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ। इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ। पार्ट पुर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ। सावधान, उस्तै उस्तै देखिने स्पियर पार्ट होइन, पिङ स्टिकर भएका बजाजका पार्ट मात्रै जेनुन हुन्। बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्।
10: थप जानकारीको लागि सम्पर्क नम्बर 9860-84-85-30, 048-590-530, एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्क रामेछाप।
11: Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury.

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: Kajaria Tiles, your world-class luxury.
3: Ayani, daat dushara marna lage ma. Herde ta mera daat ma kye bhasa?
4: Kye, nuni, aafna aakhale ramro sanga dekhnu pani ta paryo ni.
3: E kaka kaki, kye ko ganthan manthan ho? E babu po basa na ye tai. के को गन्थन बन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त
5: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
6: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 048-45-305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
2: Kajaria Tiles, your world-class luxury.
7: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
7: हाम्रा विशेषताहरू
8: 40% मात्रै डाउन पेमेन्ट
7: सजिलो मासिक किस्ता सुविधा
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
7: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
8: आवश्यक कागजातहरू
7: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप
7: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 048-45-1006 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
2: Kajaria Tiles, your world-class luxury.
9: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौं वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं
10: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं
9: वन डढेलो रोकौं वन जंगल र जैविक विविधताको संरक्षण गरौं
10: सावधान वन जंगल नजिक आगो नबालौं आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं
9: सलाई लाइटर मट्टितेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
10: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
9: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
6: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ
11: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
3: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाउँ त लिएर आऊ
12: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफूल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
13: बुहारी रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
14: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
15: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
14: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
16: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
14: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
16: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

स्वागत गर्दै कार्यक्रम लोककोशेलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पनि तपाईँसँगै रहन्छौ। आज बिहिबारको व्यवसाय छ। तपाईँले हजुरको रेडियो मार्फत बजेका जुनसुकै कार्यक्रमलाई सञ्चालन गर्न सक्नुहुन्छ यदि तपाईँलाई कार्यक्रम चलाउन आउँदैन। म चाहिँ गीत गाउँछु भन्ने साथीले मिठा आफ्नो गीत गाउन सक्नुहुन्छ। गीत पनि सधैँ गाइराखेको त हो नि, आज चाहिँ म केही नयाँ फरक खालको प्रस्तुतिहरू सुनाउँछु भन्ने लाग्छ भने पनि तपाईँले चाहिँ कथा कविता गजलहरू पनि सुनाएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले 0840 40 00 26 सहभागिता जनाउन सक्नुहुनेछ भने तपाईँ यो समय उकाली ओह्राली रेखदेश गर्दै हुनुहुन्छ। साथी भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षा त घडी सकिसकेको छ, हामी आइसकेका छौं। कार्यक्रममा बेचा र मायरा मञ्चले लोकगीतहरूको साथसाथै तपाईँसँग रहेर यो एक घण्टाको समय सहयात्रा गर्नेछौ भने तपाईँले हामीलाई हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डस्कम हजुरको यापतामा कोसिफएम 95 मेगाहर्जबाट सुन्दै हुनुहुन्छ। साथै तपाईँले फेसबुक लाइभबाट कार्यक्रम सुनिरहँदा कार्यक्रम मनपर्छ भने तपाईँले शेयर गर्न सक्नुहुनेछ। तपाईँका कमेन्टहरूलाई पनि हामीले कार्यक्रममा वाचन गर्नेछौ। तपाईँलाई थाहा छ, तपाईँ यदि नियमित कार्यक्रम सुन्ने साथी हुनुभएको छ भने तपाईँलाई थाहा छ खासमा हामीले कार्यक्रमको बारेमा भनिराख्नु पर्दैन। यदि तपाईँ नयाँ साथी हुनुहुन्छ भने चाहिँ मैले तपाईँलाई जानकारी गराइसकेको छु भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ निष्ठा बन्जारीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायो। तपाईँ फटाफट फोन डायल गर्दै गर्नुहोस्। यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्छौ एकदमै मिठो अनि रमाइलो गीत। गीतपछि हामी आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: Caricăm că struvat na am lera că mi tre nici a ni ramai lu gete railway sala la bani bol cu gete rai gotiu. Ata pai de sune stop nu vai do sha. Este ne chiar amare lu gitar cu sa asta te pai sune ro hera yo ganta cu sume so yatra garsam to pai gian lai so ha vai ta zanai la sat din stop nu sa azu to pai lai. Azi ce prostuti sunau la monșo to pai lai apla man pani prostuti eu sunau la stop nu sa. यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु. हेलो,
1: नमस्कार हजुर.
0: नमस्कार हजुर, यो आवाज कहाँदेखि हो?
1: यो आवाज धरानदेखि हो हजुर.
0: धरानदेखि हुनुहुन्छ हजुरको शुभ नाम?
1: दिवसी
0: छ खबर?
1: एकदम ठिकै छ हजुर, आराम छु, सन्चै छु, राम्रै छ है. यसो खाना बनाउन बनाउन लागेको, यता रुखको सिलीतिर पो सहभागी जनिहालामा पहिले भन्ने लाग्यो हजुर.
0: ल पक्कै पनि खाना पनि आफैले बनाउँदै हुनुहुन्छ हाम्रो व्यवस्थाले?
1: एकदम हजुर, आफै नै हजुर, आफ्नो काम आफै गर्नुपर्छ नि त हो होइन हजुर?
0: पक्कै पनि अब यतिसम्म जान्ने बुझ्ने ज्ञानी मान्छे भएपछि त अरूले दुःख पनि गर्नुपर्ने, अरूलाई आज चाहिँ खाना पकाउनु पर्छ है, हामी यस्तो काममा जाँदैछौँ भनेर नि भन्नु परेन. आफूले बुझेपछि, आफ्नो घर परिवारको सदस्य बाहिर अन्य काममा गएपछि पनि आफूले खाना चाहिँ बनाउनु पर्छ है भन्ने त भयो, सजिलो पनि भयो अन्य सदस्यहरूको लागि होइन विवश्य?
1: एकदम एकदम हो नि हजुर, आफ्नो अगाडि जे काम पर्छ गर्नुपर्छ, सघाउनु पनि पर्छ जस्तो लाग्छ हजुर.
0: ल पक्कै पनि पर्छ, अब सबैको शरीर भनेको उस्तै हो, काम गरेर थकान उस्तै लाग्छ होइन, भोक तिर्ख प्याज सबैको लागि एउटै हुन्छ, त्यो भएर सबैले आफूले जाने जतिको कामहरू समग्रमा

0: आफ्नो घर परिवारलाई अब सकिन्छ भने अब हामीले कामको परिस्थिति समय हेरेर आफ्नो छिमेकीलाई पनि सघाउन सकियो, तर विशेष गरी आफ्नो घर परिवारलाई साथ सहयोग माया दियो भने पक्कै पनि यो आफ्नो परिवारभित्रको पारिवारिक सम्बन्ध कहिले पनि टुट्दैन पनि होला। ल सबैजना खुसी हाँसी उमङ्गका साथ बस्नुहोला, एकदमै खुसी लाग्यो। अब अन्य कामहरू गरेर खानपिन बनाउँदैछु भन्दै हुनुहुन्छ, अहिले चाहिँ कार्यक्रम सुनेर हामीलाई फोन गरेको छु भन्नुभएको छ। मजाले मिठो पारेर खाना बनाउनु होला, हामी पनि अब आज त आउन भ्याइदिन, कुनै समय धरानतिर यदि आइएछ भने विपक्षीको घरतिर बसेर पनि हामी चिया कफी खान्छौँ है। ल हुन्छ, सम्भव त अब हामी मान्छे हौ, हरेक ठाउँमा ढिलो चाँडो होला, जे होस् हाम्रो यात्रा भइरहन्छ, गइन्छ, भेटिन्छ होइन।
1: पृथ्वी गोल छ, एक दिन भेट हुन्छ, घुमेर आउँछ भन्ने अब एउटा भनाइ पनि थियो छ होइन हजुर।
0: पक्कै पनि गोलो छ, घुम्दै गर्दाखेरि कहाँसम्म पुगिन्छ, को व्यक्ति कहाँ भेटिन्छ भन्ने कुरा अहिले नै थाहा हुँदैन। ल त्यसो रमाइलो मिठो कुराकानी भयो, विभस्तीसँग कुराकानी गर्दा छुट्टै खालको खुसी खालको होइन चाहिँ महसुस गर्छु मैले होइन।
1: एकदम धेरै खुसी लाग्छ हजुर, हजुरको रेडियो अब धेरै अगाडि सुरु भएको रेडियो रहेछ, म काममा धेरै व्यस्त बिजी रहन्छ होइन, बिचमा यो हल्का फुल्का सुन्न चाहिँ पाउनु थियो, आजभोलि चाहिँ अलिक बढी के भन्छ समय मिलाएर सुनिरहेको छु हजुरको रेडियोमा सहभागी जनाउनु पाउँदा एकदम धेरै खुसी लाग्छ हजुर, साथीहरू पनि धेरैजना हुनुहुन्छ रेडियो सुन्ने होइन हजुर।
0: पक्कै पनि अब योभन्दा अगाडि यहाँले सुन्न नपाउनु भए तापनि अहिले समय मिलाएर चाहिँ रेडियोलाई माया गरिदिइराख्नु भएको छ, यो माया साथ सहयोग तपाईँ हाम्रो सहयात्रा सधैँभरि यसै गरी रहोस् हामीले पनि कामना गर्छौ। आज चाहिँ हामीलाई विभक्षीले के सुनाउनुहुन्छ त?
1: खै हजुर, मसँग त त्यस्तो खास केही पनि हुँदैन खै, अब थरी गीत यसो गुनगुनाउँछु है हजुर।
0: ल हुन्छ, सुरु गर्नुहोस्।
1: पोखराको बजारैमा मर्ची चल्छ तिनमा, पोखराको बजारैमा मर्ची चल्छ तिनमा, बहिनीसँग भेट भयो शुक्रको दिनमा, बहिनीसँग भेट भयो शुक्रबारको दिनमा, दाई तिमलाई आज होइन हिजो हो देखेको, दाई तिमलाई आज होइन हिजो धोकेको, तिम्रो हाम्रो भेट हुन भावीले लेखेको, माथि मारा न हे दाई हो आजलाई चटनी, माथि मारा माथि मारा न हे बहिनी छैन नि घडिया कस गरुनी। यति नै जाने हजुर गुनगुनाउन आजलाई।
0: ल माछि मारा न, एकदमै मिठो गीत गाउनु भयो हाम्रो विभक्षीले।
1: हजुर धन्यवाद हजुर, मिठो भनिदिनु भयो
0: होइन, एकदमै मलाई पनि मनपर्छ यो गीत, अब विशेष गरी हाम्रो विभक्षीकै यो सुरिलो आवाजमा गीत सुन्न पाएपछि त झन् हामी के ल सधैँ फेरि हाम्रो आवाजलाई सुनिदिनु होला, माया गर्नुहोला, साथ दिनुहोला कार्यक्रममा आएर। यहाँलाई मिठो गीत गाइदिनु भएकोमा यहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै आजको लागि हामी छुटौँ है। हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो विभस कुलोङ पृथकजी धरानदेखि हुनुहुन्थ्यो, उहाँले माछि मारा न हो भन्ने बोलको गीत गाएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ, पालो तपाईँको रहेको छ। आजको बसाई तपाईँसँगै रहेर सहयात्रा गर्दै तपाईँकै आवाजमा हजुरको रेडियो मार्फत बजेका कार्यक्रम चलाउन आउँछ भने तपाईँले कार्यक्रम चलाउन सक्नुहुन्छ। यदि तपाईँलाई कार्यक्रम चलाउन आउँदैन, म चाहिँ गीत गाउँछु भन्ने साथीले गीत पनि गाउन सक्नुहुन्छ, र गीत पनि मैले गुनगुनाइरहेको छु है हरेक प्रस्तुतिहरूमा हरेक कार्यक्रमहरूमा भन्ने लाग्छ भने, तपाईँले आफूले रच्नुभएका लेख्नुभएका कथा कविता गजलहरूलाई पनि कार्यक्रममा चाहिँ तपाईँले सुनाउन सक्नुहुन्छ। तपाईँलाई थाहा छ, थाहा पाइसक्नु भएको छ, कार्यक्रम लोककोशेली साताको साथै दिन आउँछ, तर फरक बार फरक प्रस्तुति रहन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो, कोही साथी हुनुहुन्थ्यो, उहाँको टेलिफोन कटेको छ, जो साथी हुनुहुन्छ तपाईँको फोन फेरि पनि लाग्छ। हामी तपाईँकी आवाजमा आजको बसाइमा प्रस्तुति सुन्छौ, 0840 40 00 26 तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: दिदी, नमस्ते। नमस्ते
0: नमस्ते नमस्ते अनि नमस्कार, के छ हाम्रो धनुजी, त्यो खबर म एकदम सन्चै छु अहिलेसम्म धनुजीको आशीर्वादले र मेरो खाना पनि भइसकेको छ।
2: हजुर हजुर, खाना त तपाईँको पक्कै नै हुन्छ भनेर मलाई थाहा चाहिँ थियो, तर अब कार्यक्रममा आएपछि यसो
0: सोधिदिउँ न त भनेर
2: सोध्नु पर्छ नि। सबैभन्दा ठुलो अब हाम्रो खाना स्वास्थ्यमा अब कस्तो छ, स्वास्थ्यको लागि अनि खाना त्यस्तो त हो नि सोध्नु त।
0: पक्कै पनि अब सबैभन्दा ठुलो अनि महत्वपूर्ण कुरा भनेको स्वास्थ्य, स्वास्थ्यपछि खाना। यदि खाना खाइएन भने काम गर्न सकिएन, स्वास्थ्य अस्वस्थ छ भने पनि काम गर्न सकिएन।
2: एकदमै हो नि त,
0: अरू भनेको त सधैँ छ होइन धनुजी?
2: एकदमै
0: ठिक छ। अनि हाम्रो धनुजीको त छैन होला जस्तो लाग्छ मलाई, अहिले नै खानुहुन्न, कहिले काहीँ मात्र छिटो खानुहुन्छ?
2: आज त म त बारीतिरै पुछु अनि अब घर खाने हो।
0: अहिलेसम्म घरमा खाना पाकेको छ कि छैन थाहा छैन?
2: थाहा
0: छैन। अब घरतिर कोही हुनुहुन्छ भने त यति बेला पाक्दैछ होला, रेडियो सुन्दै हुनुहुन्छ भने म चाहिँ खाना बनाउँदै थिएँ, हाम्रो धनुजले चाहिँ खाना पाकेको छ कि छैन थाहा नै भएको छैन भन्दै हुनुहुन्छ होला।
2: पक्कै पनि हो, मम्मी हुनुहुन्छ, बनाउँदै हुनुहुन्छ होला।
0: पक्कै पनि मम्मीले बनाउँदै हुनुहुन्छ होला। ठिकै छ, अब बारीतिरको कामहरू सकाएर चाहिँ यहाँले घरमा गएर खाना खानु होला। ठिक छ, अरू त समग्रमा सब ठिकै छ है?
2: एकदमै सबै ठिकै छ भन्नुपर्छ दिदी।
0: ल, सब ठिकठाकको साथमा ठिकठाक भएर बस्नु होला, हामीलाई पनि सुन्नुहोस्, माया गर्नुहोस्। आज चाहिँ हामीले के सुनाउनुहुन्छ त?
2: आज म थोरै कार्यक्रम सञ्चालन गर्छु नि, यसो प्रयास गर्छु गर्न सक्नु र
0: सुरु गर्न सक्नुहुन्छ। ल धनुजीले योभन्दा अगाडि धेरै मेचा अनि रमाइला गीतहरू गाइराख्नु भएको थियो है, आज चाहिँ हामीले केही फरक प्रस्तुति सुन्न पाइने भयो?
2: अब आज कार्यक्रमको नियमै अब कार्यक्रम चलाउने हो, अब नआउनेलाई गीत गाउन पनि पाउनुहुनेछ भन्नुभएको छ। अब धेरै अब राखेको छ, अब डाइलेक्ट बोल्ने, क्यारिकेचर गर्ने, अब भनौँ न कथा कविता के छन् सुनाउने राख्नु भएको छ, तर पनि कार्यक्रमको नियम गर्दैन म चाहिँ। आज चाहिँ यसो कार्यक्रम चलाइदिउँ भनेको, अब बिर्से कि के हो।
0: ल हुन्छ, जति आउँछ त्यति नै सुनाइदिनुहोस् हुन्छ धनुजी?
2: ओके हुन्छ,
0: सुरु गर्नुहोस्।
2: नमस्ते नमस्कार साथीहरू, यो हो हजुरको रेडियो 102.1 MHz कार्यक्रम हो लोककोशेली। लोककोशेलीको साथमा आइसकेको छु म धनु गजमेर, र मेरो प्राविधिकमा सपोर्ट गर्दै हुनुहुन्छ सम्झना खड्के। सम्झना खड्केको साथमा म पनि आइसकेको छु। तपाईँहरूले एकदमै मनपर्ने कार्यक्रम, अब खानाको मिठासँगै यो कार्यक्रम सुनिदिनुहुन्छ, आइदिनुहुन्छ, मन पराइदिनुहुन्छ, एकदमै हामी पनि खुसी लाग्छ। र आज चाहिँ फरक दिन फरक प्रस्तुति कार्यक्रम लोकको साथमा हामी आज बिहिबारको बसाइमा आएका छौँ। बिहिबारको बसाइमा चाहिँ तपाईँहरू आउनुहुनेछ, तपाईँहरूलाई जे कला छ त्यो सुनाउन पनि सक्नुहुनेछ, र फेसबुक मार्फत पनि सुनेर साथ दिनुहोला। हामी लाइभमा आएका छौँ, लाइभ पनि सेयर गरिदिनु होला र छोटो कमेन्ट पनि गरिदिनु होला। धेरै माध्यम छन् कार्यक्रम सुन्ने माध्यम, फेसबुक लाइभमा सुन्न हुने सुन्न सक्नुहुनेछ, हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुनेछ रेडियोलाई सर्च गरेर। र फरक प्रस्तुति फरक हामी आज बिहिबारको बसाइमा आइसकेका छौँ। आज तपाईँहरू आउन सक्नुहुनेछ, आएर तपाईँहरूलाई जुन कला छ त्यो सुनाउन सक्नुहुनेछ, गीत पनि गाउन सक्नुहुन्छ, कार्यक्रम चलाउन नआउनेले गीत पनि गाउन सक्नुहुनेछ, डाइलेक्ट बोल्न सक्नुहुनेछ भने डाइलेक्ट पनि बोल्न सक्नुहुनेछ, र हामी कथा कविता गजल चुर्किला जी भन्न सक्नुहुनेछ। आज चाहिँ विशेष चाहिँ कार्यक्रमको नियम हो कि कार्यक्रमको फलो गरिदिनु होला, कार्यक्रम चलाइदिनु होला भन्न पनि चाहन्छु। र आज कार्यक्रममा आएर गेस्ट गर्न सक्नुहुन्छ त्यो गर्नुहोला। र स्टुडियोको फोन नम्बर चाहिँ तपाईँहरू आउने माध्यम चाहिँ 048-40-0026 आउँदै होला। हामी भने कार्यक्रमको सुरुवात गर्न चाहन्छौँ यो निकै नै मिठो भएकोबाट। त्यति नै भन्न चाहन्छु है दिदी।
0: ल अब एक किसिममा मिठो भाका पनि बस्छ, धनुजीले भाका राख्छु भन्नुभएको छ, कुन चाहिँ भाका बज्छ है? हामीले पनि सुन्छौ, धनुजले पनि सुन्नुहुन्छ कार्यक्रमलाई एकदमै मजाले होइन। यहाँले प्रस्तुति गरेर सुनाइदिनु भयो आफ्नो प्रस्तुति आफ्नो कलालाई, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रमलाई सुन्दै गर्नुहोस्। अहिलेको लागि भने हामी छोड्छौ है।
2: नमस्ते।
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी, उहाँले कार्यक्रम लोककोशेलीकै बिहिबारे बसाएको कार्यक्रम सञ्चालन गरेर उहाँ छुटेर गइसक्नु भएको छ पालो तपाईँको, तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। हाम्रो धनुजीले पनि भनिसक्नु भएको छ तपाईँसँग के कथा कविता गजल तपाईँका लेख रचना के छन्, तपाईँका लेख रचना सुन्छौ र कार्यक्रमलाई पनि सुन्नेछौ, फोन डायल गर्दै गर्नुहोस् भन्दै यति बेलाको व्यवसायमा हामी कार्यक्रममा मिठो गीततर्फ लाग्छौ। गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि जानेछौ, विश्रामपछि फेरि आउँछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
3: लाग्छ हामी बल्ल थाहा पाउँछौँ।

0: कुरा बस्न बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
1: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्रेक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: मंगल सूत्र झुमकारा पाउजू कहाँ बनाएर ल्याउनु भो ए भाउजू, कति राम्रो स्वाको।

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप राइटर निशाको हतराज, सम्पर्क नम्बर 9855069708942443. सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
5: Kajaria Tiles, your world-class luxury.
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
7: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864417188।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
7: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
8: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
9: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाइ देश जाने रे, खै नेपालमा केही भएन?
10: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
8: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पाल्ने ढेस पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
10: ए हो र भन्या, अनि फाइदा होला र है?
8: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
10: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
8: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त, 9854040239।
10: कति रे, 9854040 अनि
8: 9854040239। फोन नम्बर चाहिँ 0485402390।
10: 0485402390।
11: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
10: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मङ्गलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुस् न है।
11: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
8: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
12: विराज किसानको साथी।
5: Kajaria Tiles, your world class luxury.
4: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है। लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
13: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: के तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
14: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाई यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
14: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
14: सम्पर्क नम्बर 0845410043, 9863023422।
4: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
15: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
4: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
15: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
4: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
15: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।

0: कार्यक्रमलोकको सेरीमा राखिएको मिठो गीत गीतपछि भने हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको व्यवसाय के गर्ने भन्ने तपाईँलाई थाहा छ, तपाईँले नियमित कार्यक्रम सुन्नुहुन्छ भने चाहिँ, र पहिलोचोटि कार्यक्रम सुन्ने साथीलाई भने मैले फेरि पनि जानकारी गराउन चाहन्छु। आजको व्यवसायमा तपाईँले हजुरको रेडियो मार्फत बजेका जुनसुकै कार्यक्रम सञ्चालन गर्न सक्नुहुन्छ। यदि तपाईँलाई आउँदैन भने गीत गाउन सक्नुहुन्छ, त्यसको साथसाथै अनि तपाईँका लेख रचनाहरूलाई पनि सुन्छौ, तपाईँले सहभागी जनाउनुहोला। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार हजुर। हाम्रो लगायत हजुरको रेडियो परिवारको खबर एकदमै ठिक छ, राम्रो छ, रमाइलो छ। अनि हाम्रो सक्रजीको के छ, के हुँदैछ भन्नुहोस् न?
1: सबै समाधान, सबै ठिकठाकै छ। घाम लाएर घमाइलै छ घरकोतिर, त्यही त राम छापेर के गर्दैछ दिदी? हजुर,
0: त्यही त घाम लागिरहेको छ।
1: हजुर हजुर, एकदमै भन्नुभएको छ दिदी। हजुर,
0: यता त पानी पर्ला पर्ला कि जस्तो पो छ त।
1: यो त आज छ सात दिन जतिको अलिक घाम बढेको छ भन्नुभएको छ दिदी। हजुर,
0: ल मजाले घाम लागिरहेको छ।
1: हजुर हजुर, एकदमै अब सुन्दै अब कार्यक्रम सुन्दै हजुर गएर पनि कामको सिलसिला गर्दै हजुरलाई सुन्दै अब रेडियो अब हजुरको रेडियो पुरानै कार्यक्रममा रहेको रेडियो अब लोक गरी अब त्यसले अब कार्यक्रममा मैले र अन्य सुझाव मैले बारम्बार अब दिदीहरूसँग अब अहिले 2 वर्ष जति भएर कार्यक्रममा अनुसार लागिरहेर अब यो हुँदै आएको कार्यक्रम पनि अनुसार गरिरहेको छ। अब धेरै समय छ, मैले कार्यक्रममा यता त लिनलाई अब समय छैन, मैले जान्दिनँ पर्छ अब कार्यक्रममा के कसो गर्नु मलाई नै थाहा छ, मैले जानकारी गराउनु नपर्ला मलाई, त्यही अब कार्यक्रम पाखा नै लाग्यो नि त दिदी।
0: ल हुन्छ, त्यसो भए आज हामीलाई के सुनाउनुहुन्छ त नि?
1: कार्यक्रम सञ्चालन गर्छु नि त दिदी।
0: ल हुन्छ, सुरु गर्नुहोस्।
1: त्यो हजुरको रेडियो हजुरको साथ नाम छाजु लाग्छ पहिले सामुदायिक रेडियो हजुरको रेडियो आज अब तपाईँहरू गरिदिनुहुन्छ कुन कुन माध्यममा त सुन्नुहुन्छको लागि चाहिँ साथै हाम्रो हजुरको न्युज कम सवाल मार्फतै त्यसै गरी सुन्दै हुनुहुन्छ भने चाहिँ हजुरको लाइफ कमेन्ट आइरहन्छ। अब हजुरको म्यासेज मार्फत पनि कार्यक्रम हजुरलाई कुन कुन कार्यक्रम सहज लाग्छ र कुन कुन माध्यमबाट सुन्नलाई सजिन्छ त्यो विकास सहजबाट सुनिदिनु होला। र अब कोही साथीभाइहरू सिकाने अब अफिसियली काम हुन्छ, कतिपय अब सरकारी कार्यालयहरूतिर जाने तयारी गर्दैछ। हुन त मैले बिहान 9 बजेबाट सुरुवात गरेको त्यो सरकारी कामहरू भने चाहिँ अब मैले अब यसमा कतिपयले खाइसक्नुभयो होला, कतिपयले खान खाँदै छ अब र मेलाफा त्यो चाहिँ दसैँ भन्दा पनि त्यो चाहिँ फरक लाग फरक कसरी आफ्नो आउने पुरानो सरकार साथीलाई त थाहा नै छ, अब नयाँ सरकार साथीलाई थाहा नहुन सक्छ, यसको लागि तिमीले जानकारी गराउनु पर्ने हुन्छ। आइतबारको बसाहरूले नै गीत गाउनेछौँ भने चाहिँ कलाकारहरूको गीतहरू किन्नुपर्ने हुन्छ र अब तपाईँहरूले अब त्यो काठको व्यवस्था गर्ने ठाउँमा आइतबारको बसमा मात्र बसमा हजुर त्यहाँ अब तपाईँहरूले मार्फत त्योहरू सुन्न सक्नुहुन्छ नि आइतबारको बसमा कमेन्ट भएको नि त्यहाँ बाटो बसमा पूर्व मार्फलीसँग भएर बिदाहरू सुन्न सक्नुहुन्छ नि बिदाबारको बसैमा र बिदाहरू तपाईँहरूले जुन छिटो कार्यक्रमहरू नि हजुर त्यो रेडियो मार्फत अब बिहान र बिचि रात 11 बजीसम्म गर्ने कार्यक्रम जुन चाहिँ सञ्चालन गर्न सक्नुहुनेछ भने अलि रचना अब गीत सङ्गीत पनि गाउन सक्नुहुन्छ भने शुक्रबारको सङ्गीतले स्थानीय कलाकारहरूको गीतहरू पार्न सक्नुहुनेछ। शनिबारको बस्ने भने तपाईँहरूले अब आफ्नै आवाजमा गीत सुनाउनु पर्ने चाहिँ यो त भयो कार्यक्रमको छोटो जानकारी। तपाईँहरूले टेलिफोन गर्नको लागि हजुरको स्टुडियोको टेलिफोन नम्बर 0840 40 0 9 6 रहेको छ भने चाहिँ अब हामीलाई त्यही छ सुन्नको लागि चाहिँ अब 95 मेगा बाटो पनि 107 सुन्दै रहनुहुन्छ भने चाहिँ अब मैले यो कार्यक्रम सुरुवातमा एकदमै मिठो भाग राख्न चाहन्छु भने म अब यो हजुरको धेरै मार्फत मिलेको कार्यक्रमलाई त अब निरन्तर मिले बात पनि गरेँ त्यही पनि अब लेख रचना लिएर आउनु पर्दा चाहिँ अब मैले अब यो गीत गाउने कार्यक्रम पनि राख्नु त लेख रचना अब म यो छोटो गीत पनि कार्यक्रम मार्फत अब गाउन जान्छु त दिदीहरू
0: गीत पनि गाउनुहुन्छ हाम्रो चक्रजीले
1: एकदमै भन्छ दिदी त मलाई त्यहाँ काम गर्नलाई चाहिँ अब सहजै अब यो कार्यक्रम सञ्चालन कतिवटा क्षेत्र साथीले गीत पनि गाउँदैन कार्यक्रम पनि सञ्चालन गर्दैन कसैले नाम मात्रै भनिदिनु
0: होइन यस्तो छ चक्रजी यो चाहिँ के हो भने अब कार्यक्रम चलाउन नआउने कार्यक्रम चलाउनको लागि अप्ठ्यारो हुने साथीहरूको लागि चाहिँ गीत गाउने अन्य आफ्नो प्रस्तुति लेखहरू सुनाउने भन्ने हो यदि कार्यक्रम चलाउने साथीले कार्यक्रम मात्रै चलाउन पाउनुहुन्छ भन्ने चाहिँ छ है त हुन्छ सुरु गर्नुहोस् ल सुरु गर्नुहोस्
1: आफ्नै मान्छे बनाउन सजान एक हो माया जैले साथै माया मारे जै हो भने तिमीलाई भुल्न खातिर मैले नि तिमीलाई रोजगानी आफ्नै मान्छे बनाउन सजान एक हो माया जैले नि साँच्चै नयाँ मारे तिमीलाई घुम्न सक्छु मैले साँच्चै नयाँ मारे भने तिमीलाई घुम्न सक्छु मैले सर्वाथेमा बिसिकले रहिदिए नि खान्थेमा एक
0: हुन्छ कार्यक्रम नै चलाउनु भयो गीत पनि गाउनु भयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु कार्यक्रम सुन्दै गर्नुहोस् अहिलेको लागि छुट्यौँ है त हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो चक्रबहादुर घिसिङजी उहाँले गीत पनि गाउँछु भन्नुभयो र कार्यक्रम पनि चलाउनु भयो सकेसम्म अलि जस्तो कि कार्यक्रम चलाउँदाखेरि अलिकति हामीलाई लामो समय खर्चिनुपर्छ त्यो हुँदाखेरि चाहिँ अन्य साथीहरूले पनि अब पालो पाउनुपर्छ भन्ने साथीहरूको गुनासोहरू फेरि आउन सक्छ त्यही भएर अब तपाईँले कार्यक्रम चलाउने साथीले चाहिँ बिहिबारको प्रस्तुतिमा चाहिँ अब कार्यक्रम पनि चलाउने अनि गीत पनि गाउने हुँदाखेरि चाहिँ अलिकति एउटै मात्रै साथीलाई बढी समय खर्चिलो भएको हो कि भन्ने लाग्छ त्यही भएर चाहिँ कार्यक्रम मात्र चलाउनु होला कार्यक्रम चलाउने साथीले गीत गाउने साथीले गीत मात्र गाउनु होला किनकि हाम्रो चाहिँ पालो नै आउँदैन भन्ने साथीहरू पनि हुनुहुन्छ किनकि गीतै मात्र गाए तापनि उहाँहरूले कार्यक्रममा सहभागिता जनाउनु सबैभन्दा ठूलो कुरा छ त्यही भएर चाहिँ तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ भन्न चाहन्छु यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ भन्दै थिए यति बेला चाहिँ हुनुहुन्न है भन्दै हुनुहुन्छ 10:44 गइसकेको छ म तपाईँको फेसबुक कमेन्टहरूलाई पनि वाचन गर्छु यति बेला मनको साथी जीवन कार्कीजी लेख्नुहुन्छ हजुर शुभ बिहानी पोखरेली नमस्कार सन्चै हुनुहुन्छ कार्यक्रम सुनिरहेको छु है लोककोशेली पोखराबाट आजको कार्यक्रम मार्फत अब बस्ने गीत सबै रेडियो परिवार लगायत सम्पूर्ण साथीलाई समर्पण गर्छु ल भन्दै हुनुहुन्छ जीवनजीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसै गरी बिर्जन लिम्बुजीले पनि हेलो हजुर श्रीमा नमस्ते है मलाई चाहिँ लेख्नुहुन्छ उहाँले अब बस्ने गीत सुनाउनु पर्दा विनोद डेकेन्द्र सुमन आसनले बोतारा शंकर अभिषेक मगरलाई भन्दै सबै सबैको लागि अब बज्ने मिठो गीत भन्दै छुट्टिन्छु भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भने रामजे घिमिरेजे पनि लेख्नुहुन्छ नमस्कार यता सुन्दैछु हाजिर भए चितवनदेखि भन्दै हुनुहुन्छ त्यसै गरी सुशीला विश्वकर्माजीले पनि लेख्नु भएको छ नमस्ते है हजुर म सुशीला विश्वकर्मा हो यता शंखुवा सभाबाट अब बज्ने गीत मार्फत समर्पण गर्नुपर्दा साथीहरूमा अमिना सुनवार जुगिता चामलिङ राई भावना मगर सलिमा नछिरिङ फुच्चे संस्कृति लामा मिडिया प्रेमी निमो शेर्पा दाए अञ्जन थुलुङको लागि घायल अभिमान सुनवार राई सफल आयुष मिडिया प्रेमी राई अनिशा लगायत मलाई जति साथीहरूले सुशीला विश्वकर्मा भनेर चिन्नुहुन्छ उहाँहरू सबैको लागि चाहिँ अब वर्ल्ड नम्बर टुगेदर समर्पण गर्छु ल भन्नुभएको छ। त्यसै गरी हुनुहुन्छ यति बेला अर्को साथी दिलसा राई, उहाँ पनि लेख्नुहुन्छ, हेलो शिवा, म दिलसा राई ग्रीन सिटी इलामदेखि कार्यक्रम सुन्दैछु। है साथीहरूलाई सम्झनु पर्दा मित्र आले, कान्छी फूलमा राई, प्यारी मान्छे युनिसा तामाङ, त्यसै गरी ब्युटिफुल अलिसा लिम्बुक लागि, मायालु सरोज छेत्री, प्यारी अनुषा मगरको लागि भन्दै हुनुहुन्छ भने डियर रिमा थामी, आदरणीय दाई आशिष नयन बस्नेत, दाई ढकाल धर्मराज, दाई जीवन पविनको लागि, त्यसै गरी शमशेर लिम्बु, विवश गुरूङ पृथक, आशिष मगरको लागि, प्यारी नाना लक्ष्मी बान्तुबा, प्यारी नारा जोनिता चामलिङ राई लगायत मलाई जति पनि साथीहरूले दिलसा राई भनेर चिन्नुहुन्छ उहाँहरू सबै सबैको लागि अब बस्ने मिठो गीत समर्पण गर्न चाहन्छु भनेर लेख्नु भएको छ। उहाँको लागि पनि विशेष रूपमा धन्यवाद व्यक्त गर्न चाहन्छु भने यति बेला अनिता तामाङजी पनि लेख्नुहुन्छ, नमस्ते नमस्कार दिदी, के छ खबर, खाना खानु भयो, म चाहिँ यता सिन्धुलीको तीन कन्यादेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। मणिताजीले पनि लेख्नु भएको छ, नमस्ते हाई हजुर, उमाकुण्ड साथ रामेछाबाट कार्यक्रम सुनिरहेको छु, अब भजन गीत सबैको लागि भन्नुभएको छ। सौरभ केसीजीले पनि लेख्नुहुन्छ, नमस्ते हजुर, म यता बागचौर नगरपालिकाको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुनिरहेको छु, है अब भजन गीत मलाई सौरभ केसी भनेर चिन्ने सबै सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी यति बेला अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भएको छ, सुमित्रा याखा लिम्बु खेमजीले पठाउनु भएको छ, म उहाँको कमेन्ट वाचन गर्दैछु। उहाँ लेख्नुहुन्छ, हेलो नमस्ते शिवारो, है मैता संकुवा सभाबाट मीडियालाई अत्यन्तै माया गर्ने मान्छे, सयपत्री मीडिया ग्रुपको मेम्बर सुमी याखा भन्दै हुनुहुन्छ। साथीहरूलाई सम्झनु पर्दा चाहिँ समीक्षा जोशी, मनकुमारी, कान्छी कुलुङ, रिमा थामे, सानु कमला, दिलसा राई, सुनिता कुलुङ भनेर उहाँले लेख्नु भएको छ भने अमृता मोक्तान, चामलिङ जोनिता राई, भावना मगर, सपना तामाङ मोक्तान, त्यसै गरी सपना बान्तबा, सपना शाशंकर, चन्द्रमाया तामाङ लगायत जति साथीहरूले मलाई चिन्नुहुन्छ उहाँहरू सबैको लागि भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। विनोद बरुवालजी पनि लेख्नुहुन्छ, हेलो हजुर नमस्ते, है म पनि कार्यक्रम सुन्दैछु यता सालुबाट, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। सिका तामाङजीले पनि नमस्ते, है हजुर कार्यक्रम सुनिरहेको छु, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। गीता लिम्बुजीले पनि सबैलाई सम्झिरहेको छु, चन्द्र लिम्बु भन्दै हुनुहुन्छ, इलामदेखि सुनेको जानकारी पुर्याउनु भएको छ। गीताजीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहे। त्यसै गरी यति बेला रिमा थामीजी पनि लेख्नुहुन्छ, नमस्ते नमस्कार, म यता भोजपुर युङपाङबाट रिमा थामी हो भन्दै हुनुहुन्छ। साथीहरूलाई सम्झनु पर्दा यस कार्यक्रम मार्फत सत्यकोला इसहारा, डियर एल्सा दिलसा राईको लागि, सुनिम शेर्पा, प्यारी मीडिया प्रेमी नेमो शेर्पाको लागि, मीडिया प्रेमी राई अनिसा, प्यारी दिदीहरूमा कविता, त्यसै गरी पूर्णिमा थामी, चामलिङ निर्मला राई, जुनु सपना तामाङको लागि, सपना तामाङ मोक्तान, त्यसै गरी सुमैता याखाको लागि, लिम्बुनी सुशीला विश्वकर्मा, सानो कमला, अनिता तामाङ, त्यसै गरी चन्द्र माया तामाङ, अस्मि सोताङ, सरस्वतीको लागि भन्दै हुनुहुन्छ भने, अनिता गदाल बराइलीको लागि, त्यसै गरी सफल थामी, सुरज राई, त्यसै गरी तुम्सा तीर्थ राई, विक्रम शंकर लगायत मलाई रिमा थामी भनेर चिन्ने सबैको लागि अब बज्ने मिठो गीत समर्पण गर्न चाहन्छु हाई भन्दै हुनुहुन्छ भने, यति बेला अमिनाजी पनि लेख्नुहुन्छ, नमस्ते है नाना, के छ, म यता कार्यक्रम सुन्दैछु दोलखाबाट भन्दै हुनुहुन्छ, उहाँले हाव अ अन्डरफुल डे भन्दै हुनुहुन्छ, सबैको लागि चाहिँ शुभ दिनको कामना गर्नुभएको छ। प्यारी मान्छे सुशीला विश्वकर्माको लागि मिठो माया, त्यसै गरी प्यारो दाई राजकले मगर, विवश कुलुङ पृथकको लागि, तिलक विष्ट, त्यसै गरी मायालु अलिसा लिम्बु, कविता घतानी, हरपल रोस्ने, सरस्वता पोखरेल, कुमार प्रजा लगायत अमिना सुनवार भनेर चिन्ने सबैको लागि अब बज्ने मिठो गीत भन्दै हुनुहुन्छ। टेक बहादुर पुमाजी पनि लेख्नुहुन्छ, गुड आफ्टरनुन भन्दै हुनुहुन्छ, यो समय गुड मर्निङ कि छ है हजुर, यो समय गुड आफ्टरनुन भइसकेको छैन, भर्खरै घर बस्न लागेको छ। नेपाली नमस्ते नमस्कार सहित श्रोताज्यूमा भन्दै हुनुहुन्छ। अहिले म यता उदयपुर चौधरी गढी नगरपालिका सबेल्टार टोलचोकबाट भन्दै हुनुहुन्छ। फेसबुकलाईदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी गुली आप्पाको छोरी भन्ने आइडी छ, उहाँ संगीता लामाजी हुनुहुन्छ, नमस्ते है हजुर, म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। यता दुलखाबाट बज्ने गीत सबैको लागि भने भन्दै हुनुहुन्छ। त्यसै गरी बुद्ध वज्राचार्यजीले पनि सबैलाई सम्झिरहेको छु भन्दै हुनुहुन्छ। हाम्रो श्रीराजजीलाई, त्यसै गरी निशाजीलाई र सम्झनाजीलाई पनि धेरै माया सम्झना भन्दै हुनुहुन्छ। मनोज सुन्दासजीले पनि लेख्नुहुन्छ, नमस्कार छ हजुर भन्दै हुनुहुन्छ। यहाँलाई पनि मेरो तर्फबाट नमस्कार भन्दै अब चाहिँ कार्यक्रमबाट पनि विदा माग्ने बेला भइसकेको छ। लगभग यतिन्जेलसम्म तपाईँका प्राप्त भएका कमेन्टहरूलाई पनि मैले वाचन गरेर सघाइसकेको छु भन्दै अब चाहिँ समय सकिसकेको छ। आजको कार्यक्रममा सहभागी हुने साथी दिवस कुलुङ पृथक, उहाँले एकदमै मिठो अनि रमाइलो गीत गाउनु भएको थियो। त्यसै गरी धनु गजमेरजीले पनि कार्यक्रम प्रस्तुत सञ्चालन गर्नुभएको थियो। चक्रबहादुर घेसिङजीले गीत पनि गाउनुभयो, कार्यक्रमलाई पनि चलाइदिनु भएको छ। तर हरेक समय चाहिँ हाम्रो शुक्रजीले चाहिँ कार्यक्रम एकै खालको, जस्तो कि अब आइतबारदेखि शनिबारसम्म चाहिँ के कार्यक्रमहरू आउँछ भन्ने खालको कार्यक्रमहरूलाई मात्र उहाँले प्रस्तुत गर्नुहुन्छ। अब 10 बजेको कार्यक्रममा चाहिँ आइतबारदेखि शनिबारसम्म के कार्यक्रम आउँछ भन्ने कुरा नियमित कार्यक्रम सुन्ने साथीहरूलाई खास त्यो यहाँले प्रस्तुत गरिराख्नुपर्छ होला जस्तो मलाई लाग्दैन, होइन? तपाईँलाई अन्य कार्यक्रमहरू चाहिँ सहज लाग्छ भने अन्य तपाईँले कार्यक्रमलाई सञ्चालन गर्न सक्नुहुन्छ। साथैको साथै दिनको कार्यक्रम हरेक हप्ता यो यहाँले कार्यक्रममा प्रस्तुत चाहिँ भन्दा पनि अनि केही खालका नयाँ प्रस्तुतिहरूलाई चाहिँ प्रस्तुत गर्नुहोस् भन्न चाहन्छु, किनकि साथीहरूले पनि कार्यक्रममा एउटै मात्र हुन्छ त भन्ने खालको प्रतिक्रियाहरू दिनुहुन्छ। त्यो हुँदाखेरि हामीले पनि केही नयाँ सुनौ कि भन्ने मात्र है चक्रजी, त्यसको लागि चाहिँ अन्यथा नलिनुहोला भन्दै कार्यक्रम लोकोशेले अवधि बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टालाई विशेष धन्यवाद। साथै तपाईँले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, सबैलाई धेरै भन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै यतिन्जेलसम्म प्रविधि सबैजनामा रहेर मलाई साथ दिनुभयो निशा भण्डारी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मेट अनि रमाइलो एउटा गीत छोड्दै आजको लागि कार्यक्रम लोकको शैलीको बसाईबाट म तपाईँकै साथी ललिता हायु पनि बिदा हुन चाहन्छु। तपाईँ भने भिडियो सुन्दै गर्नुहोला, हवस् त नमस्ते।

नमस्कार नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गी। यो खबर तपाईँले हजुरको रेडियो 102.1 मेगाहर्ज, इन्टरनेट अनलाइन हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र अन्य विभिन्न माध्यमबाट पनि एकैसाथ सुनिराख्नु भएको छ। अब खबरहरू विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाब खोज्दै विपक्षी दलहरूले अवरोध गरेपछि हिजो स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बोलाएको छ। बिहान 11 बजे बोलाएको आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने रहेको छ। गएको सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरेपछि बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो। नीति तथा कार्यक्रम पेश गर्न प्रधानमन्त्री नआएपछि विपक्षी सांसदको सदनले अवरूद्ध गरेका थिए। सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाब प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूचीमा उल्लेख छ। नीति तथा कार्यक्रमलाई आज निर्णयसाथ प्रस्तुत गर्ने तयारी रहेको छ। त्यसै गरी राष्ट्रिय सभाको बैठक पनि 11-15 बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल कायम रहने सम्भावित कार्यसूचीमा रहेको छ। सरकारले बाह्रवटा जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै क्यासिनोहरूमा नेपाली नागरिकको प्रवेशमा कडाई गर्न भनेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले बुधबार एक परिपत्र जारी गर्दै क्यासिनोहरूको सूक्ष्म निगरानी र एवं स्थलगत अनुगमन गर्न भनिएको हो। पछिल्लो समय केही क्यासिनोहरूले नेपाली नागरिकलाई प्रवेश गराई खेल खेलाएको र इजाजत पत्रमा उल्लेख भए बाहेक अन्य अवैध खेलहरू समेत सञ्चालन गरिएको भन्ने गुनासो बढ़ेपछि विभागले यो कदम चालेको स्पष्ट पारेको छ। यस विषयमा संघीय संसदको प्रतिनिधि सभा बैठकमा समेत कुरा उठेको थियो। विभागका निर्देशक हिमाल गौतमद्वारा हस्ताक्षरित निर्देशनात्मक पत्र झापा, मोरङ, बारा, पर्सा, भक्तपुर, काठमाडौँ कास्की, रूपन्देही, कपिलवस्तु, बाँकी, कैलाली र कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयलाई पठाएको छ। स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गा, जमीन र भौतिक पूर्वाधार सुरक्षा तथा संरक्षणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको हो। मन्त्रालयले यसका लागि परिपत्र नै जारी गरेर अतिक्रमण भएको जग्गाको लगत पनि लागेको छ। मन्त्रालयले आफ्नो जग्गाको साधन सिमाना स्वीकृत नक्सा अनुसार भए नभएको यकिन गरेर जग्गामा कुनै अनधिकृत संरचना निर्माण वा अतिक्रमण भए नभएको विस्तृत विवरण तयार पार्न भनेको छ। त्यस्तै अतिक्रमण भएको पाए सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समय सीमा तोकी लिखित सूचना जारी गर्न, सूचनाको पालना नभई जिल्ला प्रशासन कार्यालय, पालिका तथा सुरक्षा निकायसँग समन्वय गरी अतिक्रमण हटाउन र अस्पतालको भोगाधिकार र पूर्ण कायम गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ। भविष्यमा पूर्ण अतिक्रमण हुन नदिन, अतिक्रमण मुक्त गरिएको वा खाली जग्गाका घेराबार गर्न आवश्यक सुरक्षात्मक उपाय अपनाउन पनि निर्देशन दिएको हो। मन्त्रालयले जग्गा सम्बन्धी लालपूर्जा र श्वेता अध्यावधिक र गरी मालपोत तथा नापी कार्यालयबाट प्रमाणित अभिलेख सुरक्षित राख्न पनि भनिएको छ। मन्त्रालयले जारी गरेको परिपत्रमा वीर अस्पताल बीपी कोइराला स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम उल्लेख रहेको छ। त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, भरतपुर अस्पताललाई पनि निर्देशन दिएको छ। परिपत्रमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, राजेन्द्र नारायण सिंह अस्पताल, परोपकार प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम उल्लेख रहेको छ। त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तथा

भारती बाल अस्पताल राष्ट्रीय ट्रमा सेन्टर कोशी अस्पताल भेरी अस्पताल आयुर्वेद चिकित्सालय पशुपति होमियोप्याथोलिक चिकित्सालय सिंहदरबार वैद्यखाना विकास समिति र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाको नाम उल्लेख रहेको छ। अस्पतालहरूको सम्पत्ति संरक्षण र सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले मन्त्रालयले यस्तो कदम चालेको हो। गत 24 घण्टामा 2,365 जना सवारी चालक सवारी नियम उल्लंघन गरेको आरोपमा ट्राफिक प्रहरीको कार्यवाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जसबाट राज्य कोषमा 21,77,504 राजस्व दाखिला भएको जनाएको छ। कार्यालयले मादक पदार्थ सेवन गरेको 88 नियम विपरीत राइड सियरिङ गरेका र 258 संकेत बत्ती उल्लंघनकर्ता र 156 तीव्र गतिमा सवारी साधन हुइक्याएर 174 जनालाई कार्यवाही गरिएको जानकारी दिनुभएको छ। त्यसै गरी लेन अनुसार पालना नगर्ने 123 निषेधित क्षेत्रमा हर्न बजाउने 128 सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने र 124 एकतर्फी सड़कमा सवारी चलाउने 163 र अन्य सवारी नियम पालना नगरेको 1,121 जनालाई कार्यवाही गरेको ट्राफिक प्रहरीले जनाएको छ। केही दिन देशका सबैजसो ठाउँमा बदली वर्षा र हिमपातको सम्भावना कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार देशका सबैजसो भूभागमा वर्षा र बदली कायमै रहने भए पनि कोशी बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्ने अनुमान रहेको छ। अबको तीन दिनसम्म नै देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद ढकालले बताउनुभयो। प्री मनसूनको समय भएकाले तत्कालका लागि अबको तीनै दिन वर्षा र बदली कायम नै रहने र त्यसपछि पनि पानी परिरहने उहाँको भनाइ छ। काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्वी भेगमा केही ठाउँमा आज बिहान पख पानी परेको छ। आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी हिमाली र पहाड़ी भूभागमा थोरै ठाउँमा तथा मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा एक दुई ठाउँमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहिबार चीन भ्रमण पुगेसँगै विश्वका दुई महाशक्तिबीच उच्च स्तरीय वार्ताको तयारी शुरू भएको छ। राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति शी जिनपिङसँग हुने दुई दिने शिखर वार्तामा व्यापार युद्ध कृत्रिम बुद्धिमत्ता एआई पश्चिम एसियामा जारी युद्ध तथा ताइवानको सुरक्षा मुख्य एजेण्डाका रूपमा अघि सारिएका छन्। बेजिङ विमानस्थलमा राष्ट्रपति ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले स्वागत गर्नुभएको छ। यसलाई चीनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई दिएको विशेष सम्मानका रूपमा हेरिएको हो। राष्ट्रपति ट्रम्पसँग उहाँका छोरा एरिक ट्रम्प सहित अमेरिकी प्रविधि तथा उद्योग क्षेत्रका चर्चित व्यक्तिहरू पनि चीन पुगेका बीबीसीले जनाएको छ। भ्रमण टोलीमा एलेन मास्क, जेन सेन हाङ र टिम कुक लगायतका शीर्ष व्यवसायी सहभागी रहेका छन्। हस्त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्म सहयात्री साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै म सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। हस्त नमस्कार।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाइ जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0484043585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
6: Kajaria Tiles, your world class luxury.
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
9: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
9: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
10: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
9: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
11: सम्पर्क नम्बर 0475904662, 9869962998।
10: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
13: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि, त्यहीँ गए त भइगयो नि, मिठो पनि सुख
14: पनि।
15: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
16: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
17: Kajaria Tiles, your world-class luxury.

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम भिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: सूचना
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
0: जिल्ला अस्पताल रामेछाप।
3: हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
4: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
3: ए हो र?
4: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
5: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सड़क मन्थली रामेछाप।
6: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
7: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
6: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 5 96 0 47 5 90 453।
6: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
7: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
7: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउँ।
7: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
7: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
7: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0 47 52 14 13।
8: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
0: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायीहरूमा आउँदैछन्।
8: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
0: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
8: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
0: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

वेलकम अनि नमस्कार नमस्कार हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम टप अफ दिपकको पर्खाईमा बस्नुहुने तपाईँहरू सम्पूर्णलाई हजुरको रेडियो 102.1 हार्जबाट हरेक दिन यसै बेला प्रसारण हुँदै आइरहेको प्रोग्राम टप अफ दिपकको बसाईमा सदा दिन जस्तै आज पनि तपाईँको रेडियोको सेटैमा कार्यक्रम लिएर उपस्थित भइसकेकी छु म निशा भण्डारी। यति बेला भने मलाई प्राविधिकबाट साथ दिनुभएको छ एकदमै राम्रै अनि एकदमै केउटी मान्छे सम्झना खड्कीलाई विशेष धन्यवाद भन्दै साथमा तपाईँहरू हुनुहुन्छ तपाईँहरूलाई नै विशेष धन्यवाद। हामी टप अफ टिपअपको मा छौँ होइन कार्यक्रममा छौँ तपाईँहरूलाई थाहा नै छ होइन हामी हरेक दिन यसै बेला होइन 11:15 बाह्र बजेको समयसम्म तपाईँहरूसँग एकदमै राम्रा राम्रा पप गीतहरूको साथमा र तपाईँहरूसँग एकदमै मिठा मिठा कुराकानीहरू गर्न तपाईँहरूकोमा आज आइराख्छौँ। तपाईँहरूलाई थाहा नै छैन आज पनि हामी विशेष नयाँ साथीहरूसँग कुराकानी गर्दछौँ। तपाईँहरूलाई थाहा छ टप अफ दिपकको कार्यक्रममा पनि हामी फरक दिन फरक फरक विषयवस्तु लिएर तपाईँहरूमा आज उपस्थित हुँदै आइरहेका हुन्छौँ। सो यी क्रममा आज पनि बुधबारे बसाइरहेको छ बिहिबारे बसाइरहेको छ। सो बिहिबार भने हामीले नयाँ नयाँ साथीहरूलाई पहिलो प्राथमिकता दिनुपर्ने हुन्छ। सो दिन्छौ पनि तपाईँहरू आज नयाँ नयाँ साथीहरूलाई दिने गर्छौँ होइन पक्कै पनि तपाईँहरू आउन सक्नुहुन्छ होइन। फोन नम्बर तपाईँहरूको लागि खुल्ला छ 0848 40 00 26 तपाईँहरूको लागि खुल्ला गरिसकेका छौँ। तपाईँहरू भने फटाफट आउँदै हुनुहोला आउँदै गर्नुहोला होइन टप अफ दिपकको कार्यक्रममा छौँ हामी अहिले पक्कै पनि तपाईँहरूलाई थाहा नै छ तपाईँले हरेक दिन सुन्दै आउनुभएको छ होइन अनि केही रमाइला रमाइला फरक फरक विषयवस्तुको साथमा तपाईँहरूमा आज उपस्थित हुने गर्दछौँ हामी तपाईँहरूलाई थाहा नै जस्तो आज पनि सही बसाईमा उपस्थित भइसकेका छौँ होइन। सो तपाईँहरू आउँदै गर्नुहोला हाम्रो स्टुडियोको नम्बर 0848 40 00 26 तपाईँहरूको लागि खुल्ला नै छ। यति बेला भने सुरुमै एउटा मिठो पप सङ तपाईँहरूको लागि तपाईँहरू भने फोन डायल गर्दै गर्नुहोला।

0: निकै नै मिठो होइन एकदमै जाम्मी भन्नुपर्छ है हाम्रो कार्यक्रम अलिकति पप स्टाइलले जानुपर्छ तपाईँहरूलाई थाहा नै छ सो एकदमै जाम्मी गीत सुनिसक्यो तपाईँहरूकोमा तपाईँहरू भने फटाफट आउन सक्नुहुन्छ 048-40-00-26 होइन तपाईँहरूको लागि खुल्ला गरिसकेका छौँ सो तपाईँहरू आउनुहोला आज भने तपाईँहरूले मिठा मिठा गजल कविताहरू होइन एकदमै मिठा मिठा भावनात्मक कुराहरू सुनाउनुमा आनन्दले मनोरञ्जन लिँदै सुनिरहेको छु पक्कै पनि साथीहरू पनि नयाँ साथीहरू पनि आउनुहोला पुरानो साथीहरू पनि आउनुहोला सो मिठा मिठा कुराहरू होइन तपाईँभित्र रहेका प्रतिभाहरू देखाउनुहोला म भने अवश्य पनि सुनिरहेछु मजाले सुनिराख्नेछु होइन तपाईँहरू फोन गर्न सक्नुहुन्छ हामीलाई फेसबुक लाइभबाट पनि हेरिराख्नु भएको छ होइन फेसबुक लाइभतिर पनि गएर मिठा मिठा कमेन्टहरू गर्न सक्नुहुन्छ पक्कै पनि हामीले सोही कमेन्ट पनि यस कार्यक्रममा वाचन गर्ने नै छ तपाईँहरूलाई थाहा नै छ है तपाईँहरू भने छिटो छिटो छिटो आउनुहोला होइन हामीसँग समय पनि खासै धेरै हुँदैन होइन तपाईँहरूसँग रङ्ग रमाइलो गर्ने त इन्जोय गर्ने त धेरै हुन्छ होइन मन धेरै हुन्छ तर के गर्नु समयले साथ दिँदैन गाह्रो छ पक्कै पनि हामी टप अफ दि पफको बसाइमा छौँ तपाईँहरूसँग खुब मजा लिन्छौँ आज पक्कै पनि होइन एकदमै रमाइलो गर्ने सिलसिला बोकै राखेकी छु म सो तपाईँहरू आउन सक्नुहुन्छ 048-40-00-26 बिहानको बजाई छ होइन जो खाजा साजा खाए खाना खाइसक्नुभयो पक्कै पनि होइन खाना खाएर अफिसतिर हुनुहुन्छ व्यापार व्यवसायतिर व्यस्त हुनुहुन्छ होइन व्यस्त मस्त हुनुहुन्छ घुमफिर गर्दै हुनुहुन्छ होइन घाम लागिरहेछ घुम्न हिँडिराख्नु भएको छ साथीसँगै बसेर बिन्दासमा रमाइलो गरिराख्नु भएको छ त्यो घर काम काजतिर व्यस्त हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ खुसी रहनु सुखी रहनु अनि कार्यक्रम टप अफ दि पफलाई सुनिरहनु होइन दुई दिनको लाइफ हो होइन इन्जोय त गर्नु परिहाल्यो होइन समय अनुसार होइन एज अनुसार हुन्छ नि अब भर्खरको लेडिजहरू जेन्ट्सहरूलाई त एकदमै रमाइलो होइन साथीभाइसँग हिँड्ने डुल्ने टक्क खाने रहरहरू हुन्छ सो रहरहरू पनि पुरा गर्नुहोला त्यो दिन फर्केर आउँदैन होइन भन्दै थिएँ तर यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार
1: मायाको उपहारमा हौसला बढाउँछु मायाको उपहारमा हौसला बढाउँछु भन्यौँ हेस लाइटअप पनि नगरिने भर दियो तिमीले मलाई सेन्स लाइटअप पनि तिमीले भर दियो मलाई हजुर दिनुहोस् काल
0: वा वा भन्नु बिर्सेँ क्या मैले यति मिठो रचना आएको साथमा कहाँदेखि कसको नमस्कार सपनाजी भन्नुभयो है के छ हाम्रो सपनाजीको हाल खबर मेरो पढाउने एकदमै ठिकै छ सपनाजी खाना खानुभयो तपाईँको बाँकी छ भनेपछि पक्कै पनि मेरो पनि बाँकी नै छ है त पक्कै पनि कार्यक्रम सकिआएपछि म खुसी हाम्रो सपनाजीको घरमा आउँछु अनि टक्क दुवैजनाले मिठो मिठो खानेकुरा बनाएर खानुपर्छ है मेरो रोजाईको खानेकुरा बनाएर राख्नुहुन्छ है पक्कै पनि हाम्रो सम्झनाजीले म पनि जान्छु न कहाँ एक्लै जान लागि भनेर मलाई उताबाट कराउँदै हुनुहुन्छ के गर्ने होला सम्झनाजीलाई पनि निम्तो छ चुलै है समयले साथ दिएसम्म होइन मिलेसम्म पक्कै पनि हाम्रो सम्झना शिष अनि म तपाईँको घरमा होइन मिठो भेटघाट अनि मिठो खानाको लागि अवश्य आउने नै छ है त सपनाजी अरू के छ नयाँ हाल खबर
1: पानी पर्छ कि जस्तो भइरहेको छ अहिलेसम्म चाहिँ ठ्याक्कै तपाईँ आउनु भएको छ कि अलि घाम लागेको जस्तो
0: भइरहेको के हो हाम्रो सपनाजीको गाउँतिर म घाम बनेर आएँ क्या हो पक्कै पनि म अलिअलि काली काली भएर होला कि त्यस्तो घाम लागेको हुन नि सक्छ है सपनाजी म अलिकति काली छु नि त हेलो हजुर अ निकै नै मिठो कुरा गर्ने हैन रमाइलो भन्ने चीज गर्नु पर्छ बिहामा हैन हाम्रो सपनाजी आउनु भएको थियो होइन निकै नै मिठो कुराकानी भइरहेको थियो तर हाम्रो यतैतिर थोरै मिस्टेक भइरहेको छ होइन मिस्टेक भन्दा पनि के मिस्टेक भन्नु तर यो प्राविधिकतिर एकदमै हाम्रो चाहिँ धेरै दिन भइगयो होइन चार पाँच दिनै भयो हामी राम्रोसँग साथीहरूसँग कुराकानी गर्न सकिरहेको छैनौँ होइन फोनहरू पनि खासै लागेको छैन भन्छु म होइन पहिला जस्तो चाहिँ अलिकति फोनहरू पनि फोनमा पनि राम्रोसँग रमाइलो तरिकाले कुरा गर्न सकिरहेको छैन त्यसको लागि हामी रेडियो परिवारले र प्रत्यक्ष मैले तपाईँहरूसँग सबैसँग माफी माग्न चाहन्छु होइन सो यसको बावजुद पनि तपाईँहरूसँग कुराकानी गर्ने हामी जुटिरहेका छौँ होइन कुराकानी गर्ने नै छौँ पक्कै पनि समयले साथ दिए होइन अब हाम्रो नेटहरू सबै कुराले साथ दिए पनि हामी अवश्य तपाईँहरूसँग कुरा गर्ने नै छौँ सो तपाईँहरू पनि आउँदै गर्नु होला 0848 40 00 26 तपाईँहरूको लागि खुल्ला छ होइन आज एकदमै रमाइला खाले कुराकानी गर्न मन छ के गर्नु है टप अफ दि पपको कार्यक्रममा रहेर होइन एकदमै रमाइला रमाइला तपाईँहरूसँग मिठा मिठा कुराकानीहरू होइन मजाले गर्ने मन छ तपाईँहरूलाई अलिअलि थोरै थोरै झिस्काउने पनि मन छ तपाईँहरू आउन सक्नुहुन्छ होइन अब कार्यक्रममै यस्तै छ झिस्किने अनि झिस्काउने होइन ठिक छ हामी अवश्य नै जिस्किने अनि जिस्काउने त अवश्य नै गर्ने नै छ तपाईँहरू भने आउनु होला 0848 40 00 26 तपाईँहरूको लागि खुल्ला छ अनि म तपाईँहरूको पर्खाइमा पनि छु सो आउँदै गर्नु होला यति बेला भने फेरि आँखामा आउने सब पनि एकदमै दामी गीत तपाईँहरूको लागि बजाउँछ तपाईँहरूलाई नै आउँदै गर्नु होला
2: छत्तिस छुट्टी भइसक्यो अब त भाउजूलाई भन्नु
3: भाउजाई भाउजाई भाउजाई

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मिर्गौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सडक मन्थली रामे छ।
4: दैनिक ₹197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
7: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको
8: सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
6: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0447590453।
6: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
9: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
7: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
9: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
7: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
9: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
7: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
9: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
7: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
9: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
7: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
9: सूचना।
10: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
9: जिल्ला अस्पताल रामेछाप।
11: सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
9: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन्।
11: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
9: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

अहँ निकै नै मिठो गीत अनि छोटो ब्रेक पछि पुनः तपाईँहरूमा आज उपस्थित भइसकेकी छु। सो हामी टपअफ टिपअफको कार्यक्रममा रहेका छौँ, होइन बसाइमा रहेका छौँ। पक्कै पनि तपाईँहरूलाई थाहा नै छ, होइन तपाईँहरूले आज के गर्नुपर्छ भन्ने त तपाईँहरू सम्पूर्णलाई थाहा नै छ। विशेष हाम्रो यतिहीतिरको सानो प्रब्लमले गर्दा तपाईँहरू हामीमा आज उपस्थित हुन सक्नु भएको छैन। सो कोही उपस्थित भइसक्नु भएको छ भने पनि तपाईँहरूले सक्दो प्रयास गर्न सक्नुहुन्छ, होइन हामी सकेसम्म तपाईँहरूले अवश्य पनि लिनेछौँ। हामीलाई फेसबुक लाइभ मार्फतबाट पनि धेरै सपोर्टेड हुनुहुन्छ, होइन धेरै सपोर्ट गर्नुहुन्छ, धेरै माया गर्नुहुन्छ, धेरै कमेन्टहरू गर्नुहुन्छ। हजुरहरूलाई थाहा नै छ हामी हजुरको रेडियो 102.1 MHz पनि तपाईँहरूलाई प्रत्यक्ष धेरै कार्यक्रमहरू हामी फेसबुक लाइभमा हाम्रो च्यानल छ, होइन हाम्रो अफिसियली पेज छ, त्यहाँ हामीले सबै कार्यक्रमहरू त्यहाँ लाइभ गरिरहेका हुन्छौँ। सो त्यहाँ गएर पनि मिठा मिठा कमेन्टहरू पठाउन सक्नुहुन्छ, हामीले सही कमेन्ट पनि वाचन गर्ने नै छौँ। टपअप टिपअपको कार्यक्रममा छौँ हामी पक्कै पनि, तपाईँहरू फोन डायल गर्न सक्नुहुन्छ, होइन हामीसँग मिठा मिठा र माइला हँसिला रसिला होइन कस्तो खालको होइन कमेडी मलाई आएर खेति त हँसाउन सक्नुहुन्छ, होइन रुहाउन सक्नुहुन्छ, कतिपय कुराहरू रोनी पनि सुनिन्छ, होइन हँसाउन रुहाउन र माइलो मनोरञ्जन दिन सक्नुहुन्छ तपाईँहरूले पक्कै पनि दिनुहोला पनि भन्न चाहन्छु, होइन आफ्नो प्रतिभा लुकाएर राख्नु भने पटक्कै हुँदैन जस्तो लाग्छ मलाई। किनभने म अलिकति आफूले सानैबाट हुन्छ नि आफू एकदम चञ्चले भएर आएको, होइन म चाहिँ कसैसँग नडराउने, मतलब कसैसँग नडराउने भन्दा पनि आफ्नो हुन्छ नि अब आफ्नो कुराहरू राख्न चाहिँ नडराउने त्यस्तो भएर होला, मलाई अरूहरूलाई पनि त्यस्तै हुनुपर्छ है भनेर सल्लाह दिन मन लाग्छ, होइन किनभने आफ्नो प्रतिभा लुकाएर राख्यो भने त्यो सधैँभरि पछाडि नै परिराख्ने। सो आफूले जानेका कुराहरू चाहिँ सबैको सामुन्ने राख्न सक्नुपर्छ, होइन त्यतिको आँट चाहिँ हुनुपर्छ लेडिज जेन्ट्स सबैमा, होइन आजभोलि त के लेडिज के जेन्ट्स होइन सबैको भन्दा को के कम, होइन त पक्कै पनि निकै नै रमाइलो हुन्छ, होइन यस्तै कुराहरू गर्न त अब तपाईँहरू आउनु पनि भन्ने हुन्छ। म एक्लै बोलेर मात्रै पक्कै पनि हुँदैन, होइन म एक्लै बोलिरहन पनि सक्छु, होइन तर पनि अब तपाईँहरूसँगको कुरा अझै स्पेसल हुन्छ, होइन छुट्टै हाले हुन्छ। सो हामीले यहाँ मिठा मिठा पप गीतहरू पनि सुनिरहेका छौँ, होइन तपाईँलाई कस्तो लाग्छ पपसँगहरू? पक्कै पनि भर्खरका जेन्जी होइन अहिलेको स्टाइलले भन्नुपर्दाखेरि म एकदमै जेन्जी भाइबाजीहरूलाई चाहिँ बेस्ट मनपर्छ पक्कै पनि, एकदमै पप गीतहरू टक्क कानमा इयरफोन लाएर सुन्दै हिँड्न चाहिँ त होइन बवाल हुन्छ पक्कै पनि, तपाईँहरूलाई थाहा नै छ है। सो सुनिन्छ, हामीले पनि सुने हो होइन सुनिरहेको छु, होइन म पनि धेरै एजेड होइन, म पनि जेन्जीभित्र नै पर्छ तपाईँहरूलाई थाहा नै छ है। सो हामीले सुनिरहेका हुन्छौँ होइन, एकदमै रमाइलो पनि गरिरहेको छौँ। हाम्रो हजुरको रेडियोबाट चाहिँ थुप्रै कार्यक्रम हुन्छ, फरक फरक तपाईँहरू सम्पूर्णलाई हुने खालको के हुन्छ नि त, अब धेरै कार्यक्रमहरू छ, कुनैमा लोकदोहोरीहरू बज्छन् हाम्रो बुढा बाबाहरूलाई सुन्नको लागि, होइन पुराना भाकाहरू पनि बज्छन् हाम्रा हजुरबुवा हजुरआमालाई मध्यनजर गर्दै। सो पपहरू गीतहरू पनि बज्छन् हाम्रा भर्खरका युवा युवतीहरू रमाइलो गर्नुहुन्छ भनेर। सो सबैलाई मध्यनजर गर्दै एक एकवटा छुट्टा छुट्टै कार्यक्रमहरू लिएर आउँछौँ तपाईँहरूमा, तपाईँहरूले थाहा नै छ। सोहो कार्यक्रम चलिरहन्छ, दिनकै सुन्न पाउनुहुन्छ होइन, दिनकै रमाइलो इन्जोय गर्न पाउनुहुन्छ। डाँडा पाखातिर घाँस दाउरा गर्ने क्रममा पनि टक्क रेडियो बजायो होइन, मिठा मिठा गीतहरूमा मनोरञ्जन लिँदै दाउरा घाँस गर्नको मजा पनि बेग्लै हुन्छ, तपाईँहरूलाई थाहा नै छ। सबै कुराहरू हुन्छ, सबै कुराले रमाइलो पनि लिनुपर्छ होइन पनि भन्न चाहन्छु। हामीलाई फेसबुकबाट पनि धेरै साथीहरूले कमेन्ट गर्नुहुन्छ, माया देखाउनुहुन्छ होइन, तपाईँहरूको मायाप्रति हामी आभारी नै छौँ पक्कै पनि। यो माया तपाईँहरूको यो माया चाहिँ सधैँभरि पाइराखौँ भनेर म आशा पनि गर्छु होइन, मेरो आशालाई पक्कै पनि निराशा नगराइदिनु होला है पनि भन्न चाहन्छु। भन्दै अब म फेसबुक लाइभतिर यसो झल्किन चाहन्छु होइन, हाम्रो साथीहरू कताबाट के भन्दै हुनुहुन्छ होइन, कसरी सम्झिँदै हुनुहुन्छ हामीलाई, सो यतातिर झल्किन चाहन्छु। अप्सराजी हुनुहुन्छ, नमस्ते सुन्दैछु है, रामी साहबको नामदीबाट अप्सरा खड्का भन्नुभएको छ, धन्यवाद अप्सराजी, के छ आरामै हुनुहुन्छ पनि भन्न चाहे। सुना कन्दुवा हुनुहुन्छ, शिवारो नमस्कार आरजे निशा शेष हजुर, म सुना कन्दुवा पूर्व अञ्चलबाट कार्यक्रम सुन्दैछु, कमेन्ट गरे ल भन्नुभएको छ पक्कै पनि सुनाजी। सम्झना छ साथीहरूलाई, टिकाराम सुनवार, लेखान्त बान्तवार, आइदिनेश दिवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की,
लक्ष्मी ब्रह्मा धनु गजमेर सरस्वती खत्री हिराबहादुर लक्ष्मी रंजन थुर्लुङ पवित्र तामाङ अनिता अर्याल सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सृजला सापकोटा सुनिता बेमा सृजना हेङहान बिहा लिम्बू दिया राई सुसन थामी सुराज महतो दीपक तामाङ मनसुन तामाङ रूपा चौधरी रिमा साही सुमिता थारू सम्झना नेवा खड्की उर्मिला दिवाली लाली एमएल थापा मेनुका श्रेष्ठ लक्ष्मी आली मगर रन्जु मगर केशव सेन्चुरी सन्तोष छे सिंह मीन छेत्री कृष्ण ढुङ्गाना हिम्मत खड्की युक्ति प्रसाद श्रेष्ठ देवेन्द्र दाहाल घाइल अभिमान देवन किशोर अन्जान समीर सहयोगी किरात आरजे जीवन चामलङ एन्डाइन बेली अछामी मिनागी सिंह सुनिता याम बुकुलुङ सबैलाई भन्नुभएको छ विशेष धन्यवाद छ तपाईँलाई दिलिसा राई हुनुहुन्छ हेलो सेवामा दिलिसा राई सिटी लामबाट प्यारो साथी मित्रले कान्छी फुलमया राई प्यारी मान्छे युनिसा तामाङ ब्युटिफुल एलिसा लिम्बू मायालु सरु छेत्री प्यारी अनुसा माङफाङ डियर रिमा थामी आदरी दादा आशिष नयन बस्ने दादा ढकाल धर्मराज दादा जीवन प्रवीण दादा समीर लिम्बू दादा विवस क्लुम पृथक आशिक मगर प्यारी नानी नाना लक्ष्मी बान्तवा नाना प्यारी नाना जुनिता चामलिङ राई साना भावना मगर प्यारी चन्द्रा माया तामाङ सपना तामाङ मोक्ताङ प्यारी सुस्मिता याक्का सुशीला विश्वकर्मा अनमोल छेत्री दुखिरिया भनेर बाई बाई भन्नुभएको छ विशेष धन्यवाद गोली अप्पा किशोरी गुड मर्निङ नमस्ते नमस्कार सन्चै हुनुहुन्छ दिदी म पनि सुन्दैछु है प्रोग्राम राम्रो लाग्छ दोलखाबाट संगीत लामा मिस यु अल माई फ्रेन्ड्स प्यारी दिजु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँलाई पनि सुमिति याता मगर हुनुहुन्छ याता सुनवार किरात हुनुहुन्छ गुड मर्निङ हजुर म रामेश साफ देउराली हाल केटिएमबाट सुमित याता सुनवार किरात म पनि प्रोग्राम सुन्दैछु धेरै मनपर्छ अब बज्ने सङ हजुरको लागि र मेरो घर फ्यामिलीको लागि सुनाउन जान्छु भन्नुभएको छ विशेष धन्यवाद तपाईँलाई रिमाजी हुनुहुन्छ हाई गुड मर्निङ नमस्ते सिस्टर इस्मी भोजपुरी पाङबाट रिमा थामी सुन्दैछु प्रोग्राम लाइभबाट मिस यु प्यारी भन्नुभएको छ मिस यु प्यारी सत्यकला इसारा डियर दिलिसा राई प्यारी मिडिया प्रेमी निमु शेर्पा मिडिया प्रेमी अनिसा सुनिम शेर्पा दिदीहरू भन्नुपर्दा कविता पूर्णिमा सुमिता याक्खा सुशीला विश्वकर्मा सानु कमला अनिता गोदल बरलाई ब्राइली चन्द्रमाया तामाङ सपना तामाङ मोक्ताङ अस्मी सुताङ अमृता सन्ध्या भन्नुभएको छ होइन सपल सुरज तीर्थ शङ्कर लगायत सबैलाई भन्नुभएको छ विशेष धन्यवाद दिल दुखी दिदी कमेन्ट गर्नुभएको छ विशेष धन्यवाद छ तपाईँलाई विराजीजी हुनुहुन्छ र मिलाजी हुनुहुन्छ होइन मिसिङ हेलो नमस्ते भन्नुभएको छ नमस्ते बुद्धजी हुनुहुन्छ बुद्धजीले पनि निशा म्याम नमस्कार भन्नुभएको छ एकदमै विशेष नमस्कार छ तपाईँहरूलाई पनि होइन निकै नै मिठा कमेन्टहरू आउँछ ओहो तपाईँहरूको यो मायाले त हामीलाई त होइन यति विधि गर्छ कि के गर्नु है कविताजी हुनुहुन्छ नमस्ते हजुर सुन्दैछु केटिएमबाट कविता घाटनी बज्नी सङ्घ लाफा राजघली मगर जानकी राजा अली मगर दिलीप राणा मगर टिकाराम सुनवार र घाइला बिरमान सुनवार शुक्रराज र साइली निर्दोष सबिना सुनवार धनु गजमेर गीता लिम्बू राम कुमार लिम्बू मिलन नेपाली विक्रम लामी छाने सबैको लागि भन्नुभएको छ विशेष धन्यवाद मुनाजी हुनुहुन्छ हेलो सिस दर्शन नमस्कार म धनकुटाबाट सुन्दैछु सम्पूर्ण साथीहरूलाई मिठो सम्झना छ ल भन्नुभएको छ तपाईँलाई पनि विशेष धन्यवाद छ रूपसनाजी हुनुहुन्छ म सिन्धुलीबाट दुङ्गेशबाट रूपसना योगी मिस्यू भन्नुभएको छ विशेष धन्यवाद छ तपाईँलाई अर्जुनजी हुनुहुन्छ दर्शन सेवा हजुर महिता संस्था सभा धर्म देवी दुई तमकबाट अर्जुन याक्का सम्झना छ साथीहरू भन्नुभएको छ हरपरोस निराज घले मगर अर्विन लाली चाहिँ भन्नुभएको छ विशेष धन्यवाद छ तपाईँलाई मिसिङ रिवातले भन्नुभएको छ नमस्ते अब बज्ने गीत विराज बिहानी अनुष्का सरला गीता राई प्रीति मनिषा स्मृति फुसी संस्कृति अस्मी एलिसा सम्पूर्णको लागि निर्मला होइन सम्पूर्णको लागि सम्झिनु भएको छ होइन तपाईँहरूको यो माया सधैँभरि पाइरहेको है पनि भन्न चाहन्छु सबैजनाले सेयर गरेर पनि साथ दिनु भएको छ होइन लाइभबाट पनि विशेष धन्यवाद छ तपाईँहरूलाई तपाईँहरूको यो माया सधैँभरि पाइरहेको पनि भन्न चाहन्छु होइन के गर्नु अब समयले नेटवर्क काटिसकेको छ तपाईँहरूसँग त मलाई एक दुई घन्टा यस्तो रमाइलो कुराकानी गर्नु मन लाग्छ होइन तर के गर्नु म पाउँदिन सो ठिकै छ केही पनि छैन होइन अब यस्तै आज कुराकानी भन्ने अलिक कम भयो सो माफी माग्न चाहन्छु हाम्रै नै प्राविधिकबाट थोरै मिस्टेक भइरहेको छ होइन थोरै
अब के गर्न समस्या आइरहेको छ. अब समस्यालाई तपाईँहरूले पनि बुझ्नुहुन्छ होइन, तपाईँ धेरै बुझ्ने हुनुहुन्छ. सो थ्याङ्क यू सो मच भन्न चाहन्छु. भन्दै आज कार्यक्रममा सहभागिता हुनुभएको थियो एकजना मात्रै प्यारी मान्छे सपनाजी, तपाईँलाई विशेष धन्यवाद. ज जसले सम्पर्क ट्राई गर्नुभयो तपाईँहरूलाई सम्पर्कलाई विशेष धन्यवाद भन्दै, यतिन्जेलसम्म मलाई प्राविधिक बसेर साथ दिने प्यारी मान्छे सम्झना खड्कीलाई विशेष धन्यवाद दिँदै, आजको कार्यक्रम टप अफ दिपकको बसाईबाट म निशा भण्डारी पनि तपाईँहरूमा आज एउटा मिठो गीत राख्दै म निशा भण्डारी पनि विदा हुन चाहन्छु. तपाईँहरूले पनि रेडियो सुन्दै गर्नुहोला. शुभ दिन, नमस्कार.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ता बन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055 048541106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
0: अहिले 12 बजे हजुरको रेडियो

0: उपेन्द्र शाह उपस्थित नभएसम्म संसदमा विरोध जारी राख्ने जनाएको छ। पार्टीका सचेतक निष्कल राईले प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीको उपस्थित अनिवार्य हुनुपर्ने र नभए विरोध जारी रहने बताउनु भएको छ। बैठकमा आज प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वार्षिक नीति तथा कार्यक्रम बारे सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुहुने कार्यसूची छ। संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार वार्षिक नीति कार्यक्रममाथि परेको संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। यस्तै वार्षिक नीति कार्यक्रम पारितका लागि संसद बैठकमा सभामुखले निर्णयार्थ पेश गर्नुहुने सूचीमा उल्लेख छ। त्यही अनुसार अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष 83-84 लागि विनियोजन विधेयक सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यसूची छ। संसदमा आज पनि प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिने हुनुभएको छ। हिजो प्रतिपक्षी दलहरूको विरोधका कारण आजको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची तय गरिएको थियो, तर अन्तिम समयमा आएर त्यो स्थगित गरिएको छ। नीति तथा कार्यक्रममाथिको छलफल तथा जवाफका लागि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह खोजिरहेका छन्। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षीहरूले लगातार नाराबाजी र अवरोध गरेका थिए। प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रममाथिको प्रस्ताव सदनमा टेबल गर्नुपर्ने विपक्षी दलहरूको माग छ। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अस्वाभाविक आर्जनबारे सूचना तथा उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आयोगले राजनीतिक पदाधिकारीदेखि सरकारी कर्मचारीसम्मले गैर कानूनी ढंगले सम्पत्ति आर्जन गरेको आशंका भए प्रमाणसहित जानकारी उपलब्ध गराउन आग्रह गरेको हो। आयोगका अनुसार सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले आफू परिवार आफन्त वा अन्य व्यक्तिको नाममा नेपाल तथा विदेशमा सम्पत्ति लुकाएर राखेको हुन सक्ने भएकाले यस्ता विवरण संकलन गर्न सूचना जारी गरेको छ। आयोगले शंकास्पद व्यक्तिको सम्पत्ति विवरण सम्पर्क नम्बर तथा इमेल उपलब्ध गराइदिन पनि आग्रह गरेको छ। उजुरीकर्ताको पहिचान पूर्ण रूपमा गोप्य राखिने आयोगले जनाएको छ। यसैबीच आयोगले प्रधानमन्त्रीदेखि सहसचिव स्तरसम्मका बहालबाला तथा अवकाश प्राप्त सार्वजनिक पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। संघीय संसद पालिकाका मेयर तथा उपमेयर लगायत दायराभित्र पर्ने सबै पदाधिकारीलाई अनिवार्य रूपमा सम्पत्ति विवरण पेश गर्न भनिएको छ। स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गा जमीन र भौतिक पूर्वाधार सुरक्षा तथा संरक्षणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको छ। मन्त्रालयले यसका लागि परिपत्र नै जारी गरेर अतिक्रमण भएको जग्गाको लगत पनि माग गरेको हो। मन्त्रालयले आफ्नो जग्गाको सात सीमाना स्वीकृत नक्सा अनुसार भय नभएको यकिन गरेर जग्गामा कुनै अनधिकृत संरचना निर्माण वा अतिक्रमण भए नभएको विस्तृत विवरण तयार पार्न भनेको छ। यस्तै अतिक्रमण भएको पाइए सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समय सीमा तोकी लिखित सूचना जारी गर्न, सूचनाको पालना नभए जिल्ला प्रशासन कार्यालय पालिका तथा सुरक्षा निकायसँग समन्वय गरी अतिक्रमण हटाउन, अस्पतालको भगाधिकार पुनः कायम गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ। भविष्यमा पुनः अतिक्रमण हुन नदिन, अतिक्रमण मुक्त गरिएको वा जग्गा खाली जग्गामा घेराबार गर्न र आवश्यक सुरक्षात्मक उपायहरू अपनाउन पनि भनिएको छ। मन्त्रालयले जग्गा सम्बन्धी लालपूर्जा र श्रेष्ठ अध्यावधि गरी मालपोत तथा नापी कार्यालयहरूबाट प्रमाणित अभिलेख सुरक्षित राख्न पनि भनेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मनासलु हिमाल आरोहणको 70 वर्ष पूरा, 3643 जनाले आरोहण गरे, मुस्ताङको लोमानथाकमा पर्यटकीय चहल पहल बढ़्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौ।
1: ग्यास सिलिण्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौ।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
2: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौ।
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौ। सेउला, माटो, बालुवा थुपारेर राखौ।
2: आग लागिबारे चासो राखौ, चनाखो बनौ। सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि अर्थमन्त्री वाग्लेले जवाफ दिने कार्यसूची, प्रधानमन्त्री उपस्थित नभएसम्म संसदमा विरोध जारी रहने प्रतिपक्षी दलको अडान कायमै, गैर कानूनी सम्पत्ति बारे उजुरी दिन सर्वसाधारणलाई आयोगको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव 300 रूपियाँले र चाँदीको भाव 35 रूपियाँले बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाव प्रति तोला 3,02,500 रूपियाँमा कायम भएको छ भने चाँदी 5,745 रूपियाँमा कारोबार भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन 4,700 र चाँदी 87 रूपियाँ अमेरिकी डलरमा कारोबार भइरहेको छ। मनास्लु हिमाल आरोहणको 70 वर्ष पूरा भएको छ। विश्वको 8 र नेपालको 7 यो हिमाल यस अवधिमा 3,643 आरोहीले आरोहण गरेका छन्। प्रथम पटक सन् 1956 मे 9 जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ग्याल्जेन नोर्बु शेर्पाले 8,163 मिटर अग्लो मनास्लुमा मानव स्पर्श गर्न सफल हुनु भएको थियो। सन् 1973 अप्रेल 22 भयो पहिलो पटक नेपाली आरोही उर्केन छिरिङ शेर्पाले मनास्लुको सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ। मनास्लु हिमाल आरोहण गर्न थालेको 70 वर्ष पुगेको अवसरमा हालै गोर्खा र पोखरामा विशेष कार्यक्रम आयोजना गरिएको छ। यस्तै उपल्लो मुस्ताङको लोमानथाङ गाउँपालिका 5 लोमानथाङका होटलहरू विदेशी पर्यटकले भरिभरा भएका छन्। हिजोदेखि शुरू भएको ऐतिहासिक तथा धार्मिक पर्व तीजी अवलोकनका लागि गएका विदेशी पर्यटकको उपस्थितिले लोमानथाङ बजारका झण्डै 3 दर्जन बढ़ी होटलहरू पर्यटकले भरिभरा भएका हुन्। तीजी अवलोकन गर्न हिजो 307 विदेशी पर्यटक गएका अन्नपूर्ण लोमानथाङ संरक्षण आयोजना एक यात्री जनाएको छ। अब विदेशको खबर। भारतको उत्तर प्रदेशमा गैराती आएको ठूलो आँधी र वर्षाका कारण 56 जनाको ज्यान गएको छ भने दर्जनौं मानिस घाइते भएका छन्। भारतीय संचार माध्यमका अनुसार सबैभन्दा बढ़ी क्षति प्रयागराज, भदौही र मिर्जापुर जिल्लामा भएको छ। प्रति घण्टा तीव्र गतिको हावाहुरीका कारण सयौं रूखहरू उखालिएका छन्, बिजुलीका पुलहरू ढलेका छन् भने कच्ची घरहरू भत्किएका छन्। धेरैको ज्यान घरको पर्खाल भत्केर वा रूखले च्यापिएर गएको हो। आधीका कारण मानिसका साथै पशुचरामा पनि ठूलो क्षति भएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले तत्काल आर्थिक सहायता रकम उपलब्ध गराउन र घाइतेहरूको निशुल्क उपचार गर्न जिल्ला प्रशासनहरूलाई कड़ा निर्देशन समेत दिनुभएको खबरमा उल्लेख छ। आधीका कारण धेरै ठाउँमा विद्युत सेवा अवरूद्ध भएको छ, राहत तथा उद्धारको काम चलिरहेको छ। मृतकको संख्या अझै बढ़न सक्ने आशंका गरिएको छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा अमेरिकासँगको खेलमा स्कटल्याण्डले अहिले ब्याटिङ गरिरहेको छ। किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरिरहेको स्कटल्याण्डले ताजा अवस्थामा 23 ओभर 5 बलको खेल सकिँदा 2 विकेट गुमाएर 124 रन बनाएको छ। किर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलाको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपाल अस्ति स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको थियो। नेपालले आफ्नो दोस्रो खेलमा आउँदो आइतबार जेठ 2 गते अमेरिकासँग, तेस्रो खेल जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेल जेठ 8 गते फेरि अमेरिकासँग खेल्नेछ। लीग टू अंक तालिकामा नेपाल 25 खेलमा 18 अंकसहित 7 स्थानमा छ। अमेरिका 24 खेलमा 36 अंकसहित शीर्ष र स्कटल्याण्ड 29 खेलमा 36 अंकसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभा बैठक शुरू। नीति कार्यक्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यसूची। प्रधानमन्त्री उपस्थित नभएसम्म संसद अवरोध जारी राख्ने प्रतिपक्षको अडान कायमै। सार्वजनिक पदाधिकारीको गैर कानूनी सम्पत्ति बारे उजुरी दिन सर्वसाधारणलाई आयोगको आग्रह। उजुरी दिने व्यक्तिको विवरण गोप्य राखिने। स्वास्थ्य मन्त्रालयद्वारा देशभरका सरकारी अस्पतालको अतिक्रमित जग्गाको लगत माग खाली जग्गामा घेरबार गर्न र आवश्यक सुरक्षा गर्न निर्देशन।

भारतको उत्तर प्रदेशमा शक्तिशाली आँधीका कारण 56 जनाको ज्यान गयो। राहत तथा उद्धारको काम चल्दै मृतकको संख्या अझै बढ्न सक्ने। र आईसीसी लीग टू क्रिकेटमा अमेरिकासँगको खेलमा स्कटल्याण्ड ब्याटिङ गर्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
3: Kajaria Tiles, your world class luxury.
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 048-545-143, 98-63-023-422।
3: Kajaria Tiles, your world class luxury.
5: ये गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँले त हुर्केकै गिरिराज चल्लाको ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कठोर बोर्ड छेउ मन्थली रामेछाप।
5: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
8: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
7: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
8: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
9: तन्ने पैसो कमाइएला भनेर 100/36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
10: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो, अब अहिले यो दुःख।
9: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
4: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
11: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848 540 398, 0848 540 398।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
11: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम सुने सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गी। प्रविधि संयोजनमा हुनुहुन्छ ललिता हायो। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nb का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफएम 95 MHz पनि एकैसाथ सुनिराख्नु भएको छ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहोला। र तपाईँले यो कार्यक्रम साताको साथै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सही क्रम जारी रहेको छ। आजको विषयमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। हामीले चाहिँ बिहिबारको विषयमा चाहिँ जहिले पनि चलचित्र सम्बन्धी केही प्रश्नहरू लिएर आउँथ्यौं र आजको विषयमा हामीले लिएर आएका छैनौं र तपाईँसँग हाम्रो टेलिफोन सम्पर्कमा समस्या छ। तपाईँले चाहिँ अब साथीहरूको अब साथीहरूलाई पनि अलि अप्ठ्यारो जस्तो पनि लागेको छ होला सायद। र कार्यक्रममा चाहिँ हामीले आजको विषयमा प्रश्न उत्तर सोध्ने छैनौ र तपाईँले चाहिँ कार्यक्रममा फोन लाग्छ भने सहभागिता जनाउन सक्नुहुनेछ। मिठा गीत संगीतहरू राखेर तपाईँलाई हामी मनोरञ्जन दिनेछौ र तपाईँले चाहिँ कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव दिनुहोला। कार्यक्रम अवधिभरि एकदमै मिठा गीत संगीतहरू बज्नेछ र तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहोला र कार्यक्रममा पनि सहभागिता फोन लाग्छ भने सहभागिता जनाउन सक्नुहुनेछ। सकेसम्म हाम्रो टेलिफोन सम्पर्कमा पनि केही समस्या देखिएको छ। त्यो कारणले गर्दा पनि आजको विषयमा हामीले केही प्रश्नहरू चाहिँ लिएर आएका छैनौं। अन्य विषयमा अर्को हप्ता हामी पक्कै पनि लिएर आउनेछौं र तपाईँले चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। भन्दा यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ। कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीतबाट त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठो गीत जाउला रेलैमा सरेर गोर्खा पल्टन एकदमै मिठो गीत राखेर चाहिँ हामीले कार्यक्रम सिने सौगातको शुरूआत गरिसकेका छौँ। यस्तै मिठा र मायाला चलचित्र गीत आजको समय अवधिभर हामी राख्नेछौ र तपाईँसँग हामी कुराकानी पनि गर्नेछौ। सम्भव भएसम्म आज चाहिँ हाम्रो टेलिफोन सम्पर्कमा पनि केही समस्या देखिएको छ बिहानदेखि नै, र सकेसम्म हामी तपाईँसँग कुराकानी पनि गर्नेछौ। कार्यक्रम अवधिभर मिठा गीत सँगै चाहिँ बस्नेछ आजको बसाईमा, र अन्त्य बसाईमा हामी अर्को हप्ता रूल अनुसार नै तपाईँसँग हामी उपस्थित हुनेछौ। यति बेला अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। हाम्रो टेलिफोन सम्पर्कमा केही समस्या अझै छ, आजको बसाई हामी तपाईँसँग कुराकानी गर्न सक्दैनौ जस्तो लागिरहेको छ। जो साथी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद। हामी प्रयास त जारी नै छ, जारी गरिरहेका छौँ होइन, तपाईँसँग कुराकानी गर्ने जमर्कोमा छौँ, तर पनि केही होइन समस्याको कारणले गर्दा तपाईँसँग हामी कुराकानी गर्न सकेनौ, यसमा हामी क्षमा प्रार्थी छौँ। र आजको बसाईमा मिठा गीत संगीतहरू राख्नेछौँ, सकेसम्म हामी प्रयास गर्छौँ केही समयपछि। र यति बेला चाहिँ हामीलाई धेरै कमेन्टहरू पनि पठाउँदै हुनुहुन्छ। हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्ते सिस, म बुटोलबाट सुन्दैछु है भन्नुहुन्छ। हिराजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी अभागी राई युनिसाजीले पनि मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। सौरभ केसीजी हुनुहुन्छ, हेलो सिस, गुड आफ्टरनुन, म बागसौर नगरपालिकाको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि हजुरको प्रोग्राम सुन्दैछु। मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्नुहुन्छ। र त्यसै गरी अर्को साथी हुनुहुन्छ बाबुराम मगरजी हुनुहुन्छ, हेलो दिदी नमस्ते, म बाबुराम मगर हो है दिदी, ओखलढुङ्गा पोकली घर भई हालसे रियादबाट सुन्दैछु। सबै साथीलाई धेरै माया सम्झना छ र मेरो घर परिवार अनि साथी संगी र लाई पनि धेरै माया सम्झना, साथै प्यारो साथी रञ्जित कालेलाई पनि धेरै माया सम्झना छ है भनिदिनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी दुर्गा फैयालजी हुनुहुन्छ, दुलखाली तयाको छ च्यामाबाट चाहिँ सुन्दैछु है म पनि भन्दैहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी भावना मगरजी हुनुहुन्छ, मिस यु अल फ्रेन्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। आज हाम्रो टेलिफोन सम्पर्कमा समस्या छ है साथीहरू, हामी प्रयास गर्छौ त्यसपछि चाहिँ तपाईँसँग हामी कुराकानी गर्ने जमर्कोमा उठ्ने नै छौ। कमला ओनिमजी हुनुहुन्छ, हेलो नमस्ते सेवाहरू, म सयपत्री मीडिया ग्रुपको प्रवासको मेम्बर काली कमला ओनिम लिम्बु ताप्लेजुङ घर भइहाल्छ कुवेतबाट, विशेष गरी मेरो घर परिवारमा मिठो माया सम्झना छ, साथीहरूलाई सम्झनु पर्दा डियर सन्देश गुरूङ मीडिया प्रेमी निर्मला ओनिम, खुशी यमुना विष्ट, सृजना विश्वकर्मा, अतितञ्जान राई, काला मान सुनवार, रत्नबहादुर थापा, सुजन राई, तुम्सा, अरूण भण्डारी, चेम निर्दोष, खड्ग सुब्बा, जीवन सुब्बा, युक्त प्रसाद श्रेष्ठ, वसन्त श्रेष्ठ, लक्ष्मी राई, लक्ष्मी छेत्री, मुना मुखिया, कुमार प्रजाट, कालधर्मराज, हरपल रोशनी, छतरायम फु, अमित किरात, नम्रता शेर्पा, तिलक साम्पाङ, पूर्वेली आकाश राई, त्यसै गरी हुनुहुन्छ तिपुराज वालिङ पूर्वेली, टेक बहादुर पुमा, विष्णु खनाल, हतरमन राई, देवान देवान, अन्त्यमा प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्णलाई मिठो माया सम्झना छ भन्दै चुरिन्छु, नमस्ते भन्नुभएको छ कमलाजी पनि विशेष धन्यवाद। यति बेला हामी कार्यक्रम सुने सौगातको बसाईमा छौं, आजको बसाईमा हामी तपाईँसँग धेरै कुराकानी गर्ने जमर्को हुँदा हुँदै पनि हामीलाई टेलिफोन सम्पर्क अहिले साथ दिएको छैन, तर पनि तपाईँले चाहिँ देश तथा विदेशमा रहेर विभिन्न माध्यम लगइन गरेर सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला, र फेसबुक पेजबाट पनि आफ्नो साथीसँगलाई सम्झना सन्देश लेख रचना गजल जे छ भने पनि तपाईँले पठाउन सक्नुहुनेछ, वाचन गर्ने प्रयास गर्नेछौ। त्यसै गरी हुनुहुन्छ भरत रेवतजी हुनुहुन्छ, हजुर ढोगदिया है के छ खबर, म पनि हेर्दैछु भारत देखि सम्झना सोना कन्दमा सराघटका मनसुन तामाङ हिराबहादुर लगाए काली कमला लगाए सम्पूर्णलाई चाहिँ मिठो माया सम्झना साई भन्नुहुन्छ। भरतजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै तपाईँले पठाउनुभएका मायालु कमेन्टहरू हामी वाचन गर्दै यति बेला चाहिँ कार्यक्रममा अर्को एक दुई मिठो गीत हामी कार्यक्रममा राख्छौ। त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि जानेछौ, विश्रामपछि फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
2: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
1: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 0596 0447 590 453।
1: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
3: के तपाई कब्जियत, पाइल्स, फिस्टर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाई यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
5: Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury.
2: जथाभावी सड़क नखनौ, वन जंगल र वन्य जन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
6: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
2: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
6: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
2: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
6: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
2: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
4: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50(4) बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
7: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउँ।
2: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0447 52 14 13।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: सुन्नुहोस् है, सुन्नुहोस्,
1: हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
4: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
4: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: कार्यक्रममा हामीलाई एकदमै मिठो गीत राख्यौं। गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा। सम्झना खड्गी पनि प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ। ललिता हायु साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्दै हुनुहुन्छ। आजको विषयमा तपाईँसँग हामी कुराकानी मात्रै गर्नेछौं र होइन, आफ्नो साथीसँगलाई पनि छोटो मिठोमा सम्झना सन्देश राख्नुहोला र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला हाम्रो सम्पर्कमा साथी हुनुहुन्छ, भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। हेलो हेलो हेलो हेलो, कोही साथी हुनुहुन्छ जस्तो लागेको थियो, उहाँ बाहिरिनु भइसक्यो अथवा हाम्रो टेलिफोनमा केही समस्याको कारणले गर्दाखेरि चाहिँ उहाँको आवाज हामीले सुन्न सकेनौ। जे भए पनि हामी प्रयास चाहिँ जारी नै रहेको छ, तपाईँले प्रयास गर्नुहोस्, सकेसम्म हामी तपाईँसँग बोल्ने प्रयास गर्नेछौ। यदि भएन भने पनि कार्यक्रममा एकदमै मिठा गीतहरू बजिराखेका छौ र तपाईँ उकाली ओह्राली भन्ज्याङ चौतारी मेलापात गरिराख्नु भएको छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, हामीलाई सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। यति बेलाको साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार
0: हजुर, विवस्ती बोल्नुभयो? हाम्रो विवस्तीको आवाज चाहिँ एकदम हामीले प्रष्ट सुनेका छौँ, अन्य साथीहरूको आवाजै सुन्न सकेनौ, के भएको होला यस्तो?
1: योभन्दा अगाडि पनि हजुर मेरो आवाज आइरहेको थिएन भने हो, हजुरहरूको आवाज आइरहेछ त्यस्तै भइरहेको
0: छ। अगाडि पनि आउनु भएको थियो? ठिक छ, अहिले चाहिँ भने हामीले आवाज सुन्न सक्यौँ होइन। अब केही कहिले काहीँ यस्तो प्राविधिक समस्याले गर्दाखेरि पनि हजुरहरूसँग हामी बोल्न मन हुँदा हुँदै पनि होइन अलिकता यो समस्या आइदिन्छ। ठिकै छ, समस्याको बावजुद पनि हामीसँग कार्यक्रममा उपस्थित हुनुहुन्छ, एकदमै खुसी लाग्छ। विवस्ती, अनि त्यताको मौसम कस्तो छ? अनि कता हुनुहुन्छ, घरतिर हुनुहुन्छ कि कोठा गर्दै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ?
1: यताको मौसम हजुर शीतल शीतल छ, म चाहिँ यता घरतिरै छु हजुर। अहिले भर्खरै खाना खाँदैछु, क्यारिकम पनि सुन्दैछु हजुर।
0: भर्खरै खाना खानुभयो, आज ढिला भयो है?
1: हजुर,
0: ठिक छ, यस्तै हो, कहिले काहीँ ढिलो चाँडो भइरहेको छ, तर सकेसम्म चाहिँ हामीले समयमै खानाहरू खानुपर्ने हुन्छ है त विवस्ती। ल, आज चाहिँ हामीले प्रश्नहरू लिएर आएका छौँ कि न भने चाहिँ अब प्राविधिक समस्या छ, साथीहरूसँग पनि राम्रो कुराकानी भएको थिएन बिहानदेखि, त्यही भएर चाहिँ हामीले अब साथीहरूसँग यदि कुराकानी राम्रो भइहाल्यो भने आफ्नो साथीसँगलाई सम्झना दिने भनेर मैले अगाडि कार्यक्रमको सुरुवातमै भनिसकेको छु। हामी कार्यक्रमतर्फ लाग्छौँ है त।
1: हुन्छ हजुर, सम्झिनु पर्दा कुशल चामलिङ, राजकाले, अमिना सुनवार, हरपल रोशनी, दिलसराई, कल्पना सामसाङ, गगन पेरोसुनी, इतराम चौधरी र मामा रोशन फुलाङ लगायत अहिले हजुर सबै साथीहरूमा सम्झना भन्दै बिदा भयो हजुर। नमस्कार।
0: हस् त, नमस्ते। उहाँ हुनुहुन्थ्यो विवास कुलुङ पृथकजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पारा तपाईँको फटाफट फोन गर्नुहोला, आजको बसाईमा तपाईँसँग कुराकानी गर्नेछौ, मिठाई गीतहरू पनि कार्यक्रममा राख्नेछौ। यति बेला अर्को साथी पनि आइसक्नु भयो है, भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: नमस्ते। नमस्कार
0: है। नमस्ते। नमस्कार दानुजी, आरामै हुनुहुन्छ?
2: हजुर आरामै, प्यारी दिदी हजुर आरामै हुनुहुन्छ?
0: एकदम, म त एकदम आरामै छु त। हजुरहरूको मायाले अहिलेसम्म केही भएको छैन, केही हुन पनि दिँदैन?
2: हजुर एकदमै, हामी हुन पनि दिँदैनौँ है
0: त। पक्कै पनि हजुरहरूको माया साथ सपोर्टले त हामीलाई केहीले पनि छुन सक्दैन कि?
2: हजुर हो नि त।
0: अनि कस्तो छ मौसम त्यता, के गर्दै हुनुहुन्छ, केमा व्यस्त हुनुहुन्छ त?
2: मौसम त बिहानसम्म पानी पर्यो, हिजो पनि मजाले पानी परेको छ ओखलढुङ्गा खिची खोलातिर त, अनि भर्खरै चाहिँ हल्का हल्का घाम लागेको हो कि जस्तो चाहिँ भएको छ, तर पानी आउँछ होला। अनि के छ अनि रामेछापतिर?
0: यता चाहिँ अब हिजो पनि, हिजो अस्ति होइन, मजाले घाम लागिरहेकै छ, बेलुकाखेरि चाहिँ हल्का थुम्मो भएको थियो, पानी पर्ला जस्तो भएको थियो, पानी चाहिँ परेन होइन, तर पनि अहिले चाहिँ मौसम घाम मजाले लागिरहेको छ हाम्रो रामेछापतिर चाहिँ होइन, राम्रो रमाइलो घमाइलो छ भन्नुपर्छ धनुजी। अब उता चाहिँ पानी पर्ला पर्ला जस्तो छ, भर्खर घाम लाग्न सुरु गरेको छ भन्दै हुनुहुन्छ, अब चिसो चिसो हुन्छ, आफ्नो केयर पनि गर्नुहोला। आज चाहिँ अब कार्यक्रम सुन्दै हुनुहुन्छ भने मैले कार्यक्रमको बारेमा जानकारी पनि गराइराख्नु पर्दैन होला है?
2: हजुर पर्दैन,
0: त्यसो भए हामी साथीसँगै सम्झनातर्फै लागौँ न त है।
2: हुन्छ फर्स्टमा यति मिठो आवाजमा कार्यक्रम सञ्चालन गरिदिनु हुन्छ हजुरकै लागि भन्न चाहन्छु प्राविधिक दाई अथवा दिदी लगायत सबैको लागि भन्न चाहन्छु अनि यहाँ घर परिवारमा सुन्दै हुनुहुन्छ मम्मीको लागि काठमाडौँदेखि हुनुहुन्छ बाबाको लागि यहाँ सुन्दै छिन् छोरी निशानाको लागि भन्न चाहन्छु निशाराताको लागि करिना खर्च बहिनीलाई पनि सम्झना छ सम्झना प्रधान बहिनीलाई पनि सम्झना छ भन्न चाहन्छु दाईहरू सुन्दै हुनुहुन्छ ल ल यता देशमाझी दाई अनि दुर्गा पाण्डे दाईलाई पनि सम्झना छ भन्न चाहन्छु दोलाखाको दाई हुनुहुन्छ नरकी सिंह भएर शिवकोटी दाईलाई पनि सम्झना छ भन्न चाहन्छु अनि हाम्रो एकदमै मलाई माया गरेर बोल्ने हुने दाईहरू र यता बास्थरको दाई अभिष लिम्बू सिन्धुलीको दाई शङ्खलाल तामाङको लागि पनि धेरै सम्झना छ दाईहरू भन्न चाहन्छु दिदी कविता मगर कविजी धेरै समय भयो हराउनु भएको उहाँलाई पनि सम्झना छ भन्न चाहन्छु त्यसै गरी सम्झनु पर्दा साथीहरू हुनुहुन्छ ग्यारी साथीहरूमा हुनुहुन्छ हिमाली छेत्री अनुलङ्गेली मगर जेनिसा श्रेष्ठ निश्रेष्ठ निशा लामा दुर्गा मगर को लागि सम्पाली शेर्पा अमिना सुनवारको लागि अनि हुनुहुन्छ बेली अछामीको लागि पनि भन्न चाहन्छु साथी मौसम अछामीको लागि कृष्ण सुनवारको लागि राजगली माउ लागि भन्न चाहन्छु कुमार श्रेष्ठको लागि वीरेन्द्र विष्ट ईश्वर बस्नेतको लागि सञ्जय बस्नेतको लागि अनि हुनुहुन्छ साथीहरू त धेरै हुनुहुन्छ उहाँहरू सबैको लागि अनि एकदमै मेरा नै साथी हुनुहुन्छ भर्खरै सम्पर्कमा आउनुभयो धेरै समय पछाडि शिला अधिकारीलाई धेरै धेरै माया छ भन्न चाहन्छु र सबैजनालाई उत्तिकै माया उत्तिकै सम्झना भन्दै जान्छु ल नमस्ते
0: हस्त नमस्ते उहाँ हुनुहुन्थ्यो धनु गजमेर खलडुङ्गा केजी फ्लाटेबाट हुनुहुन्थ्यो हामी अन्तिममा आएर पनि होइन दुईजना साथीसँग चाहिँ एकदम मजाले कुराकानी गर्न सफल भयौं अवश्य पनि हामीलाई त्यस्तो धोका नदेला टेलिफोनले पनि अन्य व्यवसायमा हामी कुराकानी गर्ने नै छौं समय कम छ फटाफट तपाईँले छोटो मिठोमा कुराकानी गर्नेछौ आउनुहोला भन्न चाहन्छु यति बेला अर्को साथी पनि आइसक्नु भएको छ उहाँलाई म स्वागत गर्छु नमस्कार नमस्ते हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ जुना हायु भन्नुभयो जुसना भन्नुभयो अझै मैले आवाज बुझेन सिना भन्नुभयो शिला भन्नुभयो शिला सीमा सिना भन्नुभयो ल सिनाजीको खबर के छ मेरो पनि एकदम ठिकठाक छ राम्रो रमाइलो छ मौसम कस्तो छ त्यता सिन्धुलीतिरको यता पनि मजाले घाम लागिरहेको छ सिनाजी यस्तै छ अनि अनि बच्चामा के गर्नुहुन्छ हाम्रो सिनाजीले ल एसी दिएर बस्नु भएको छ अनि एकदमै पास भन्नु भयो होला नि त कुन डिभिजनमा पास हुनुभयो त कति जिपी आयो त भनेको
2: मेरो
0: ल ठिक छ राम्रै छ है अझै प्रगति गर्दै जानुहोला अब इलेभेनको पनि होइन राम्रो तयारी गर्नुहोला राम्रोसँग आफ्नो पढाइलाई निरन्तरता दिनुहोला ध्यानपूर्वक पढ्नुहोला समय मिल्दा हामीलाई पनि सम्झिनुहोस् है त हामी कार्यक्रमतर्फ लाग्छौ समय कम छ हजुरसँग छोटो मिठोमा कुराकानी गरे हाम्रो चाहिँ योभन्दा अगाडि चाहिँ एकदम प्राविधिक समस्याले गर्दा साथीहरूसँग धेरै साथीहरूसँग कुराकानी गर्न हामी सकेनौ र अन्तिममा भए पनि केही साथीहरूसँग कुराकानी गर्न पायौं एकदमै खुसी पनि छु अन्तिममा हाम्रो सिनाजीसँग पनि कुराकानी गर्न पायौं धेरै खुसी छु आफ्नो साथीसँगलाई छोटो मिठोमा सम्झना गर्नुहोस् न है
2: साथीहरू भन्नुपर्दा चाहिँ आयो अन्त आयो आरती आयो श्रमिक आयो सुस्मिता आयो सन्जु नेपाली अन्त भण्डारी र प्रिन्स आएको लागि पनि भनिदिन्छु
0: हस्त नमस्ते उहाँ हुनुहुन्थ्यो सिनाहायु सिन्धुलीबाट अब चाहिँ हामी फोन मार्फत कुराकानी गरिदिनु समय कम छ छोटो मिचमा तपाईँले पठाउनुभएका कमेन्टहरूलाई पनि भाषण गर्नुपर्ने हुन्छ देवेन किशोर अञ्जानजी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ त्यसै गरी रिमा थामीजी हुनुहुन्छ मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ र विवश कुलुङ पृथकजी हुनुहुन्थ्यो उहाँले होइन आफ्नो फोन मार्फत आफ्नो साथीसँगले सम्झना गर्नुभयो र विवश कुलुङ पृथकजीले पनि लेख्नु भएको थियो म चाहिँ नमस्कार है विवश कुलुङ पृथक धरानबाट आज टेलिफोनमा केही समस्या रहेछ मलाई मिल्छ भने नेपाली चलचित्र परदेशी कान्छाबाट चाहिँ यो मायाको मोहनी बोल गीत बजाइदिनुहोस् न है भन्नुहुन्छ उहाँले हाम्रो ललिता शिष्यलाई राख्नुहुन्छ होला यो मायाको मोहनी भन्ने गीत चाहिँ हृदयमा फाड्नु भएको छ हाम्रो विवशजीले चाहिँ पक्कै पनि हामी राख्ने प्रयास गर्नेछौ। त्यसै गरी हुनुहुन्छ यति बेला अर्को साथी तो बहादुर फुलामीजी हुनुहुन्छ, उहाँले चाहिँ लेख्नु भएको छ गुड आफ्टरनून भन्नुभएको छ र विवश कुलुङ पृथकले चाहिँ गीत रोजैमा पार्नु भएको छ कान्छा परदेशी कान्छाको मुभी संघबाट चाहिँ यो मायाको मोहनी भन्ने गीत चाहिँ रोजैमा पार्नु भएको छ, त्यो गीत हामी राख्छौ पनि। र त्यसै गरी हाम्रो तो बहादुरजी हुनुहुन्छ गुड आफ्टरनून भन्नुभएको छ, उहाँलाई गुड आफ्टरनून। त्यसै गरी कुसुमीजी हुनुहुन्छ, हेलो गुड आफ्टरनून नमस्कार सिस्टर इस्मी खोटाङबाट चाहिँ हाल चाहिँ खोटाङ घर भई हाल चाहिँ अहिले किटिमबाट कुसुमी हो मिस यु मुटु भन्नुभएको छ, सम्झना सुनुवार त्यसै गरी सानी तारा सुनुवार त्यसै गरी सालिमा नाचरिङ त्यसै गरी हुनुहुन्छ टुबिट राई भन्नुभएको छ, खाइल अबिर मानस सुनुवार एमपी विवश लिम्बू त्यसै गरी ह्यारी जेम्स भन्नुभएको छ त्यसै गरी पदम बस्नेत अस्मि सोताङ मुना घिसिंह सत्यकलाई सहराल सना कुलुङ राई सुजता यखा इलुम्बाङ भन्नुभएको छ, छिरिङ योजान चन्द्रकला युजन तामाङ पवित्रा तामाङ भन्नुभएको छ, सीमा चामलिङ राई श्रिया चामलिङ राई बाँकी सबैमा मिठो माया सम्झना साई भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी सना कुलुङ राईजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, गोले आपाको छोरी भन्नुभएको छ, गुड आफ्टरनुन नमस्ते नमस्कार है सन्चै हुनुहुन्छ दिदी हजुर, म पनि प्रोग्राम सुन्दैछु राम्रो लाग्छ, म चाहिँ दोलखाबाट संगीता लामा हो, मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ, प्यारी दिज्यू भन्नुभएको छ, थ्याङ्क यू सो मच हजुरलाई पनि भन्दै अब चाहिँ छुट्टिनु पर्ने हुन्छ। आज चाहिँ हामी अन्तिममा भएर पनि टेलिफोनले साथ दिएर चाहिँ हाम्रो साथी विवश कुलुङ पृथक थानुकचमेर सिना हायुजीसँग चाहिँ कुराकानी गर्न पायौं, एकदमै खुसी छौं। योभन्दा अन्य बसाईमा पनि हामी उपस्थित हुने नै छौं, तपाईँले सहभागिता जनाउनुहोला पनि भन्न चाहन्छु। र यतिन्जेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुनेर साथ दिनुभयो, फेसबुक पेजबाट आफ्नो साथीसँगले सम्झना गर्नुभयो र जो साथीले जहाँबाट जुन जुन माध्यमबाट सुन्दै हुनुहुन्छ सम्झना साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा अवधिपुर बजेका मिठा र मायाला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समीक्षणबाट मलाई तिनजेलसम्म साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा व्यवस्थाले रोजाइमा पार्नु भएको गीत एकदमै मिठो गीत रोजाइमा पार्नु भएको छ, यो मायाको मोहनी यो चलचित्र परदेशी कान्छाको गीत रहेको छ। सोही गीत हामी छोड्दै आजको बसाई सिनेमा सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते, शुभ दिन।

0: Kajaria Tiles, your world-class luxury.
1: अहिले दिउँसोको एक बजे
2: हजुरको रेडियो 102.1 मेगा
3: वाउ होइन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
4: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइसबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ
0: Kajaria Tiles, your world-class luxury.
3: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
4: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
3: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
5: हाम्रा सेवाहरू बिरामी जाँच चौबिसै घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिसा पिसाब जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफार तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
3: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854043305 0485 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: Kajaria Tiles, your world class luxury।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
3: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422।
1: Kajaria Tiles, your world class luxury।
4: दैनिक रु 197 मा रु 50 लाख को बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98543 42 255, 0845 41 106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
1: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
2: 98407793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे। मा बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054145, 98146906, 98064178।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
7: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
8: सम्पर्क नम्बर 0475904662, 98692065998।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
10: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
10: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896910।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम भिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1488।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: जन्म पत्री एक ही और इनके नाम भी एक है, माही।
8: एकदम बैट बॉल जैसी जोड़ी है। वेट फॉर इट।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury.
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
5: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
4: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
5: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
4: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98369235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
5: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।

नमस्कार, हजुरको रेडियो 102.1 MHz को दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, तामाकुसी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा वितरण नगरीसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 रूपियाँ घरबाट उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आज सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका छन्। समितिका सभापति हरि ढकालका अनुसार शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीहरूले सुकुम्बासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण पेश गर्दै उक्त योजना बारेमा जानकारी दिनुभएको छ। हाल काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि स्क्रीनिङ भइरहेको र सो प्रक्रिया सकिए लगतै फास्ट ट्र्याकबाट लाल पूर्जा वितरण गरिने सरकारको लक्ष्य छ। शहरी विकास मन्त्रालयले यस प्रयोजनका लागि आवश्यक स्रोतको सुनिश्चितता भइसकेको समितिलाई जानकारी गराएको छ। यसका साथै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारका बालबालिकाको शिक्षाका लागि विद्यालय बसको व्यवस्था गरिएको र सुत्केरी महिलाहरूको पोषणका लागि उचित प्रबन्ध मिलाइएको सरकारी पक्षको दावी छ। प्रतिनिधि सभाको बैठक शुरू भएको छ। आजको बैठकमा 6 वटा कार्यसूची रहेका छन्। नीति तथा कार्यक्रमलाई छलफल गर्ने पहिलो कार्यसूची रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख 28 गते सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 को लागि नेपाल सरकारले तयार पारेको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। यसउपर प्रतिनिधि सभामा छलफल हुन पाएको छैन। बुधबार छलफल गर्ने कार्यसूची रहे पनि विपक्षी दलहरूको बारम्बारको अवरोधका कारण सम्भव भएन। नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिने कार्यसूची पनि आजै रहेको छ। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अस्वाभाविक आर्जनबारे सूचना तथा उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आयोगले राजनैतिक पदाधिकारीदेखि सरकारी कर्मचारीसम्मले गैर कानूनी ढंगले सम्पत्ति आर्जन गरेको आशंका भए प्रमाणसहित जानकारी उपलब्ध गराउन आग्रह गरेको छ। आयोगका अनुसार सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले आफू परिवार आफन्त वा अन्य व्यक्तिको नाममा नेपाल तथा विदेशमा सम्पत्ति लुकाएर राखेको हुन सक्ने भएकोले त्यस्तो विवरण संकलन गर्न सूचना जारी गरेको छ। आयोगले शंकास्पद व्यक्तिको सम्पत्ति सम्बन्धी विवरण सम्पर्क नम्बर वा इमेल उपलब्ध गराइदिन पनि आग्रह गरेको छ। उजुरीकर्ताको पहिचान पूर्ण रूपमा गोप्य राखिने आयोगले स्पष्ट पारेको छ। आयोगले सकेसम्म कार्यालयमै उपस्थित भएर सूचना दिन आग्रह गरे पनि उपस्थित हुन नसक्नेले हुलाक वा इमेल मार्फत पनि उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ। यद्यपि त्यस्ता उजुरीमा नाम, ठेगाना र सम्पर्क नम्बर खुलाउनु पर्नेछ। यसबीच आयोगले प्रधानमन्त्रीदेखि सचिव स्तरसम्मका बहालवाला तथा अवकाश प्राप्त सार्वजनिक पदाधिकारीलाई 1 महिनाभित्रै सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। संघीय संसद पालिकाका प्रमुख तथा उपप्रमुख लगायत दायराभित्र पर्ने सबै पदाधिकारीलाई अनिवार्य रूपमा सम्पत्ति विवरण पेश गर्न भनिएको आयोगले जनाएको छ। सुनको भाउ आज सामान्य बढ़ेको छ। सुनको भाउ 300 रूपियाँले बढ़ेर तोलाको 3,02,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको 3,02,200 रूपियाँ रहेको थियो। आज चाँदीको भाउ पनि बढ़ेको छ। चाँदीको भाउ 35 रूपियाँले बढ़ेर तोलाको 5,745 रूपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। काठमाडौँ उपत्यकामा सञ्चालन हुँदै आएको सार्वजनिक गाड़ीहरूको अवस्था, सुरक्षा मापदण्ड र ट्राफिक नियमको पालना बारेमा निगरानी गर्न उपत्यका ट्राफिक प्राधिकरणले विशेष अनुगमन तथा सड़क निरीक्षण अभियान शुरू गरेको छ। यात्रुको सुरक्षा, सार्वजनिक यातायातको सेवा सुधार तथा दुर्घटना न्यूनीकरणका लागि लक्षित गर्दै हिजोदेखि नियमित रूपमा सड़क निरीक्षण थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्राधिकरणले जनाएको छ। उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधनमा अनिवार्य रूपमा जडान गर्नुपर्ने सीसी क्यामेरा, ड्यासबोर्ड क्यामेरा लगायत सुरक्षा उपकरण जडान गरिएका छन् वा छैनन् भन्ने विषयमा विशेष ध्यान दिएर अनुगमन शुरू गरिएको कार्यालयका प्रमुख एवं वरिष्ठ परीक्षक नवराज अधिकारीले जानकारी दिनुभएको छ। सार्वजनिक गाड़ीहरूको सरसफाई, चालक तथा सहचालकको व्यवहार, क्षमताभन्दा बढ़ी यात्रु बोकेको अवस्था र ट्राफिक नियमको पालना सम्बन्धी विषयमा समेत निगरानी गरिएको छ। काठमाडौँमा रोकिराखेको ट्रकमा ठोकिएर गाड़ी दुर्घटना हुँदा काभ्रे पलाञ्चोकका एक पुरूषको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका 32 जडीबुटी मनोहरा पुल नजिक भएको दुर्घटनामा परेर
सिन्धुपाल्चोकको साँगाचोक गढी नगरपालिका 13 घर भएका 50 वर्षीय सीताराम ढुङ्गानाको मृत्यु भएको छ। ढुङ्गाना सवार प्रतिन सेना 1 सेना 23 छ सेना 3100 नम्बरको गाडी बिहिबार आज बिहान रोकिराखेको बाप्रत सेना 6 सेना 01 ख 0573 नम्बरको ट्रकमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भएर भक्तपुरको ठिमी बस्ने ढुङ्गाना दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका गाड़ी चालक र सोही गाड़ीमा सवार एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारतको उत्तर प्रदेशमा गैराती आएको ठूलो आँधी र वर्षाको कारण 56 जनाको ज्यान गएको छ। दर्जनौ मानिस घाइते भएका छन्। भारतीय संचार माध्यमका अनुसार सबैभन्दा बढ़ी क्षति प्रयागराज भदोही र मिर्जापुर जिल्लामा भएको छ। तीव्र गतिको हावाहुरीको कारण सयौं रूखहरू र बिजुलीको पोलहरू ढलेका छन् भने कच्ची घरहरू भत्किएका छन्। अधिकांश ज्यान घरको पर्खाल भत्केर वा रूखले च्यापेर भएको छ। आँधीको कारण मानिसको साथै पशु चौपाएको पनि ठूलो क्षति भएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। तत्काल आर्थिक सहायता रकम उपलब्ध गराउन र घाइतेहरूको निशुल्क उपचार गर्न जिल्ला प्रशासनलाई निर्देशन दिनुभएको छ। आँधीको कारण धेरै ठाउँमा विद्युत सेवा अवरूद्ध भएको छ र राहत तथा उद्धार कार्य जारी छ। मृतकको संख्या अझै बढ़न सक्ने आशंका गरिएको छ। भारतीय ब्याटर विराट कोहली T20 क्रिकेट सबैभन्दा छिटो 14,000 रन पूरा गर्ने खेलाड़ी बन्नुभएको छ। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गैराती कोलकाता नाइट राइडर्सको खेलमा रोयल च्यालेन्जर गर्नुभएको छ। तत्काल आर्थिक सहायता रकम उपलब्ध गराउन र घाइतेहरूको निशुल्क उपचार गर्न जिल्ला प्रशासनलाई निर्देशन दिनुभएको छ। आँधीको कारण धेरै ठाउँमा विद्युत सेवा अवरूद्ध भएको छ र राहत तथा उद्धार

यो कीर्तिमान बनाउनु भएको छ। 37 वर्षीय कोहलीले 409 पारीमा 14,000 रन बनाउनु भएको छ। उहाँले वेस्ट इण्डिजका पूर्व क्रिकेटर क्रिस गेलको कीर्तिमानी तोड्नु भएको छ। गेलले 423 पारीमा 14,000 रन पूरा गर्नुभएको थियो। यस्तै विराट कोहलीले टी20 क्रिकेटमा 10 शतक बनाउने पहिलो भारतीय खेलाड़ी उहाँ बन्नुभएको छ। समग्रमा उहाँ 10 वा त्योभन्दा धेरै शतक बनाउने चौथो खेलाड़ी पनि बन्नुभएको छ। अवस्था हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाको सीएफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको दिउँसो 2 बजेको हजुरको खबर सकियो। खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुन चाँदीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निसाग हतराज, सम्पर्क नम्बर 9855069780, 9829044342। सुबिना सुन चाँदी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ। वाउ देव, पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी, कहाँ गएर बनायौ?
2: हेर न प्रसीमा, हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको, अहिले साउन्ड पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भने।
0: हजुर, तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ। इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ। पार्ट पूर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ। सावधान, उस्तै देखिने स्पियर पार्ट होइन, पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन्। बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9860584530, 0848590530, एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्क रामेछाप।
3: Kajaria Tiles, your world-class luxury.
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौ।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5414।
3: Kajaria Tiles, your world-class luxury.
4: दैनिक रु 197 मा रु 50 लाखको बीमा।

0: तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: हजुरको रेडियो 102.5।

भनेको सुन्दिन शैले मान्छेसँग साँचो माया गर्ने एउटा मन हुन्छ र त्यो मन मेरो टुटिसकेको छ।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ, के पिर गरिरहेको? हाम्रै रामेसाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेसाप नगरपालिका 8, तल्लो बजार, रामेसाप।
4: Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury.
5: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
1: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
7: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
7: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: Ajaria Tiles, your world-class luxury.
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
0: Kajaria Tiles, your world-class luxury.
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छुट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संघीय संसदका दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल चल्दै नीति तथा कार्यक्रममा दिशाहीन र अस्वस्थ रहेको एमालेका सांसदहरूको टिप्पणी। जेठ महिनाका लागि बैंकको ब्याज दर थप घट्यो, व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा कम। बहुमूल्य जड़ीबुटी यार्सा गुम्मा संकलनको सीजन शुरू, तापक्रम वृद्धिसँगै यार्सा गुम्माको उत्पादन निरन्तर घट्दो। इरानसँग युद्धका बीच गोप्य रूपमा यूएई भ्रमण गरेको नेतान्याहुको दावी, खाड़ी क्षेत्रमा नयाँ बहस। र आईसीसी लीग टू क्रिकेटमा अमेरिका स्कटल्याण्डले दिएको 322 रनको लक्ष्य पछ्याउँदै भारतीय क्रिकेटर कोहली टी20 क्रिकेटमा सबैभन्दा छिटो 14,000 रन पूरा गर्ने खेलाड़ी बने। नेपाल खबरमा अब पूरा खबर। संघीय संसदको दुवै सदनमा सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ। राष्ट्रिय सभामा हिजोदेखि नै छलफल शुरू भएको हो। प्रतिनिधि सभामा भने प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गरेपछि संसद अवरूद्ध हुँदा छलफल शुरू हुन सकेको थिएन। नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव भने दुवै सदनमा अर्थमन्त्री स्वर्णिम वाग्लेले हिजै पेश गर्नुभएको हो। छलफलमा उठेका प्रश्नको जवाफ पनि आज अर्थमन्त्री वाग्लेले नै दिनुहुने कार्यसूची रहेको छ। प्रतिनिधि सभाको छलफलमा एमालेका सांसदहरूले नीति तथा कार्यक्रममा जन अपेक्षा अनुसार आउन नसकेको बताएका छन्। एमाले सांसद सुहाङ नेवाङले सरकारले नागरिकको भरोसा अपेक्षा र प्रश्नको जगमा उभिएर नीति तथा कार्यक्रम ल्याउन नसकेको जिकिर गर्नुभयो। एमाले प्रमुख सचेतक एन महरले सरकारकै प्रधानमन्त्री र मन्त्रीहरू नीति तथा कार्यक्रमप्रति उदासीन देखिएको आरोप लगाउनुभयो। एमाले सांसद क्षितिज थेबेले सरकारको नीति तथा कार्यक्रमले देशलाई स्पष्ट वैचारिक आर्थिक र संरचनात्मक दिशा दिन नसकेको टिप्पणी गर्नुभयो। यसैबीच नेपाली कांग्रेसले दुई तिहाई संख्याको आडमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएको छ। प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री संसदप्रति जिम्मेवार नभएको आरोप लगाउनु भएको हो। प्रधानमन्त्री संसदबाट केही सय मिटर दूरीमै रहेको कार्यालयमा उपस्थित हुँदाहुँदै पनि नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थित हुनु दुःखद भएको उहाँको भनाई छ। वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर थप घटाएका छन्। सञ्चालनमा रहेका 20 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार वैशाखको तुलनामा जेठमा निक्षेपको ब्याजदर घटेको छ। सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दतीको ब्याजदर 4% बढ़ाएर 4.05% पुर्याएको छ भने 7 घटाएका र 12 स्थिर रहेका छन्। वैशाखमा औसत 4.4% रहेकोमा जेठमा औसत ब्याजदर 4.3% झरेको छ। जेठमा सबैभन्दा बढ़ी राष्ट्रिय वाणिज्य बैंकको 4.75% र सबैभन्दा कम कुमारी बैंकको 3.96% ब्याजदर रहेको छ। लामो समयदेखि बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएकाले ब्याजदर घटेको हो। अहिले बैंकहरूसँग झण्डै 12 खर्ब भन्दा बढ़ी कर्जा दिन मिल्ने रकम छ। कर्जा प्रवाह कमजोर रहेकाले बैंकहरू 2.50% -3% ब्याजदरमा राष्ट्र बैंकमा पैसा राखिरहेका छन्। अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग 79.59 खर्ब रूपियाँ निक्षेप रहेकोमा 58.77 खर्ब रूपियाँ मात्रै कर्जा लगानी भएको छ। निर्माण व्यवसायहरूले सरकारी पूर्वाधार आयोजना निर्माणको मूल्य समायोजन गर्न माग गर्दै दबावमूलक कार्यक्रम शुरू गरेका छन्। आन्दोलनको कार्यक्रम अन्तर्गत उनीहरूले आज सड़क विभाग र ऊर्जा जलस्रोत तथा सिंचाई विभागमा धरना दिएका हुन्। त्यसअघि उनीहरूले महानिर्देशकहरूलाई ज्ञापन पत्र बुझाएका छन्। निर्माण उद्योगमा प्रयोग हुने इन्धन, बिटुमिन र विविध अन्य निर्माण सामग्रीको 2 गुणा बढ़ी मूल्य बढ़ेको कारण समायोजन गर्नुपर्ने उनीहरूको माग छ। बहुमूल्य जड़ीबुटी यार्सा गुम्मा संकलनको सीजन शुरू भएको छ। मनाङमा वैशाखको मध्यदेखि नै संकलन भइरहेको छ भने डोल्पाका पाटनमा जेठ 10 गते र मुगुमा जेठ 13 गतेदेखि खुल्ला हुनेछन्। पालिकाहरूले आपसमा समन्वय गरी संकलनको अनुमति दिने गरेका छन्। तर हिमाली जिल्लाको प्रमुख आयस्रोत मान्ने यार्सा गुम्माको उत्पादन वर्षेनी घट्दै गएको तथ्याङ्कले देखाएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र इकाई एक्यापका अनुसार आर्थिक वर्ष 2078-79 107 किलोभन्दा बढ़ी संकलन भई 32 लाख बढ़ी राजस्व उठेकोमा आर्थिक वर्ष 2081-82 घटेर 51 किलोमा सीमित भएको छ। 5 वर्षमै उत्पादन र आमदानी दुवै झण्डै आधाले घटेको छ। मनाङका राज गुरूङ पहिला केही घण्टामै दर्जनौ संख्यामा भेटिने यार्सा गुम्मा अहिले दिनभर खोज्दा 3-4 पनि पाउन मुस्किल हुने बताउनुहुन्छ। एक्यापका प्रमुख डक बहादुर भुजेलका अनुसार तापक्रम वृद्धि, हिमपातमा कमी र वर्षाको अनियमितताले यसको प्राकृतिक चक्र प्रभावित बनेको छ। उत्पादन गर्दा हिमाली भेगका हजारौं परिवारको आर्थिक जीवन कठिन बन्दै गएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भिडभाडका बेला हावाहुरी चल्दा भाग दौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल
0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: बाट बच्न घरको संरचना बलियो बनाऊ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गा धनी प्रमाण पूर्जा अर्थात लाल पूर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 रूपियाँ घर भाडा उपलब्ध गराउने भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका समिति सभापति हरि ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार घर भाडा दिने कामका लागि स्रोत सुनिश्चित भइसकेको जानकारी प्राप्त भएको छ। अहिले काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि स्क्रिनिङ भइरहेको छ। प्रक्रिया सके लगत्तै फास्ट ट्र्याकबाट लाल पूर्जा वितरण गर्ने सरकारको लक्ष्य छ। वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पाँच थरको मिक्लाजुङ गाउँपालिका पाँचका 36 वर्षीय सुभाष लावती पक्राउ परेका छन्। एनसीबी अबुधाबीको संयुक्त अरब इमिरेट्स यूएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कार्यवाही गर्ने गराउने प्रयोजनका लागि आज नेपाल फिर्ता ल्याएको प्रहरीले जनाएको छ। लावतीले आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै पीड़ितहरूलाई विभिन्न मितिमा 11,61,000 रूपियाँ बैंक खातामा जम्मा गर्न लगाई सम्पर्कविहीन भएका थिए। अब विदेशको खबर। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानसँगको युद्धका क्रममा गोप्य रूपमा संयुक्त अरब इमिरेट्स यूएईको भ्रमण गरेको दावी सार्वजनिक भएपछि मध्यपूर्वको कूटनीतिक समीकरण फेरि चर्चामा आएको छ। इजरायली प्रधानमन्त्री कार्यालयको विज्ञप्ति अनुसार नेतान्याहुले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल न्यानसँग भेटवार्ता गर्नुभएको थियो, तर यूएईले दावी अस्वीकार गरेको छ। यूएईको सरकारी समाचार संस्था डब्ल्यूएएमले कुनै पनि गोप्य भ्रमण वा गैर औपचारिक वार्ता भएको दावीलाई गलत ठहर्याएको छ। गएको हप्ता मात्र नेतान्याहुले इरानी आक्रमणको निन्दा गर्दै यूएईका राष्ट्रपतिलाई फोन गरेको समाचार सार्वजनिक भएको थियो। सन् 2020 अब्राहम सम्झौतापछि यूएई र इजरायल बीच सुरक्षा, व्यापार र प्रविधि क्षेत्रमा सहकार्य बढ़दै गएको छ। इरानले भने यो सम्झौता प्रति श्रुदेखि नै आपत्ति जनाउँदै इजरायलले यूएईमा सैन्य तथा गुप्तचर उपस्थिति विस्तार गरेको आरोप लगाउँदै आएको छ। युद्धको संवेदनशील अवस्था बीच नेतान्याहुको कथित गोप्य भ्रमण सार्वजनिक हुनु क्षेत्रीय राजनीतिमा नयाँ बहसको विषय बनेको छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू एकदिवसीय त्रिदेशीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई 322 रनको लक्ष्य दिएको छ। कृतिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 47 ओभरमा 6 विकेट गुमाएर 321 रन बनायो। स्कटल्याण्डले दिएको 322 रनको लक्ष्य पछ्याइरहेको अमेरिकाले ताजा अवस्थामा 7 ओभर 5 बलको खेल सकिँदा 1 विकेट गुमाएर 52 रन बनाएको छ। कीर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलाको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपाल अस्ति स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको थियो। नेपालले आफ्नो दोस्रो खेलमा आउँदो आइतबार जेठ 2 गते अमेरिकासँग, तेस्रो खेलमा जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 गते फेरि अमेरिकासँग खेल्नेछ। लीग टू अंक तालिकामा नेपाल 25 खेलमा 18 अंकसहित 7 स्थानमा छ। अमेरिका 24 खेलमा 36 अंकसहित शीर्ष र स्कटल्याण्ड 30 खेलमा 36 अंकसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। र भारतीय ब्याटर विराट कोहली टी20 क्रिकेटमा सबैभन्दा छिटो 14,000 रन पूरा गर्ने खेलाड़ी बनेका छन्। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गए राति कोलकाता नाइट राइडर्सको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरूका खेलाड़ी कोहलीले नट आउट 105 रन बनाउँदै एक कृतिमान बनाएका हुन्। 37 वर्षका कोहलीले 409 पारीमा 14,000 रन बनाएका हुन्। उनले वेस्ट इण्डिजका पूर्व क्रिकेटर क्रिस गेलको कृतिमान तोडे।

0: 423 पारीमा 14,000 रन पूरा गरेका थिए। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संघीय संसदका दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल चल्दै नीति तथा कार्यक्रम दिशाहीन र अस्वस्थ रहेको एमालेका सांसदहरूको टिप्पणी। जेठ महिनाका लागि बैंकको ब्याजदर घट्यो, व्यक्तिगत मुद्दतीको ब्याज 5% भन्दा कम। बहुमूल्य जड़ीबुटी यार्सगुमा संकलनको सीजन शुरू, तापक्रम वृद्धिसँगै यार्सगुमाको उत्पादन निरन्तर घट्दो। इरानसँग युद्धका बीच गोप्य रूपमा यूएई भ्रमण गरेका इजरायली प्रधानमन्त्री नेतान्याहुको दावी, खाड़ी क्षेत्रमा नयाँ बहस। र आईसीसी लीग टू क्रिकेटमा अमेरिका स्कटल्याण्डले दिएको 322 रनको लक्ष्य पछ्याउँदै भारतीय क्रिकेटर कोहली टी20 क्रिकेटमा सबैभन्दा छिटो 14,000 रन पूरा गर्ने खेलाड़ी बने।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
5: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो कुकुटमा।
6: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
5: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
6: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0475904353।
5: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।

0: के तपाई दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
1: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854340305 0485 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप।
2: Kajaria Tiles, your world class luxury.
3: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
1: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुकर बेचकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
3: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
1: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
0: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
1: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: Kajaria Tiles, your world class luxury.

0: Kajaria Tiles, your world-class luxury.
1: घर बनाने को लगी रात सीमेंट जैसा पता चाइने कहाँ बात चल रहा होने वाला फिर ये मंचली में टेस्टो राम राजू को पसंद से कहाँ वाला बातें
2: काका तीमला ये तीनी था चाइना अब हमरे मंथली में दीप ज्योति हार्डवेयर एंड सप्लायर्स खुले नहीं काका
3: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
4: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
5: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
6: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73-65 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप

0: Ajaria Tiles, your world-class luxury.
1: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
2: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
1: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
2: त्यसो भए ध्यान दिएर सुन्ने।
3: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा। सुन्नु भए त
1: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
5: मंगल सूत्र झुम्का र पाउजु कहाँ बनाएर ल्याउनु।

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069 80 9924443 42। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।

0: PRBT 01600 33205, PRBT 6054 0017, UTL 77 32 56 05.
1: शब्द संगीत र स्वर माधव केसी, अरेन्जर यमन खनाल, उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली काठमाडौँ, प्रबन्धक यमन खनाल, सम्पर्क 9849

0: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
1: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
1: सम्पर्क नम्बर 0845410043 9863023422।
2: Kajaria Tiles, your world-class luxury.
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: Kajaria Tiles, your world-class luxury.

नमस्कार हजुरको रेडियो 102.1 मेगाहर्जको अपराह्न 4 बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 मेगाहर्ज तमाकुसी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। अक्सिजनमा राम्रो मूल्य पाउने आशामा किसान केन्द्रमा जुनार भण्डारण गरेका रामेछाप किसानले यस वर्ष भने अपेक्षित लाभ लिन सकेनन्। लगातार विद्युत अवरूद्ध हुँदा किसान केन्द्र तातिएपछि ठूलो परिमाणमा जुनार बिग्रिएको किसानहरूको गुनासो छ। रामेछाप नगरपालिका छ गैटारका किसान धनबहादुर तामाङले आफ्नो निजी किसान केन्द्रमा राखिएको करिब 15% जुनार बिग्रिएको बताउनुभयो। उहाँका अनुसार यस वर्ष 4.5 टन जुनार भण्डारण गरिएकोमा करिब 700 केजी जुनार नष्ट भएको छ। किसानका अनुसार चैत्र महिनातिर लगातार 3 दिन विद्युत आपूर्ति बन्द हुँदा किसान केन्द्रको तापक्रम बढ़ेको थियो। वैकल्पिक ऊर्जा प्रणाली नहुँदा जुनारको बोक्रा कालो हुने र भित्रसम्म कुहिने समस्या देखिएको छ। उखरेनी क्षेत्रमा रहेका 6 वटा साना किसान केन्द्रमा पनि उस्तै समस्या देखिएको जुनार सहकारी संस्थाका संचालक शेरबहादुर तामाङले जानकारी दिनुभएको छ। उहाँका अनुसार औसतमा 20% जुनार बिग्रिएको छ। जुनारको मुख्य सिजन मंगिरदेखि माघसम्म भए पनि किसानले अक्सिजनमा बढ़ी मूल्य पाउने आशामा करिब 3 महिना किसान केन्द्रमा भण्डारण गर्दै आएका छन्। यस वर्ष भने प्रति केजी करिब 125 रूपियाँमा बिक्री भएको जुनार गत वर्ष 150 रूपियाँसम्ममा बिक्री भएको किसानहरूको भनाइ छ। यसपटक डीपी राजमार्ग पटक पटक अवरूद्ध हुँदा सिन्धुलीतर्फका व्यापारी खरिदका लागि आउन नसकेको किसानहरूले बताएका छन्। त्यसले पनि बजार मूल्य घट्न पुगेको उनीहरूको भनाइ छ। व्यावसायिक जुनार खेती हुने ओखरेनी सुकादोर र रामपुर क्षेत्रमा किसानहरूले चिस्यान केन्द्रका लागि वैकल्पिक विद्युत व्यवस्थाको माग गर्दै आए भने हालसम्म सुनवाई नभएको गुनासो रहेको छ। यता बागमती प्रदेश सरकारको सहयोगमा मन्थलीमा निर्माणाधीन 250 टन क्षमताको आधुनिक किसान केन्द्र भने 7 वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। किसानहरूले समयमै किसान केन्द्र निर्माण सम्पन्न भएको भए आफूहरूले यस्तो क्षति बेहोर्न नपर्ने बताएका छन्। सरकारबाट मुआवजा बुझेको 1 वर्ष बितिसक्दा पनि सड़क रेखामा पर्ने घर टहर नहटाएपछि सेलेघाट रामेछाप सांगुटा र सड़क आयोजनाले डोजर चलाउन थालेको छ। गत असार अघि नै मुआवजा बुझेका घर टहर धनीले आफ्नो संरचना बारम्बार सूचना गर्दा पनि अठेर गरी नभत्काएपछि डोजर लगाएर भत्काएको हो। बुधबार आयोजनाले मन्थली नगरपालिका छ भलुवाजोरको हुलाक डाँडादेखि रामेछाप नगरपालिका 2 देउरालीसम्म विभिन्न स्थानमा रहेका 7 वटा घर टहर डोजर लगाएर लड़ाएको छ। आयोजनाका सामाजिक परिचालक कृष्ण हरि खत्रीका अनुसार मुआवजा वितरण सकिएपछि गत वर्षको मंगिरमा नै आयोजनाले सूचना जारी गरेर सड़क रेखामा पर्ने घर टराको क्षतिपूर्ति बुझेका घरधनीहरूले आफ्नो संरचना हटाउन आग्रह गरेको थियो। उक्त सूचनालाई अटेर गरेपछि दोस्रो सूचना जारी भएको र घर दैलोमै पुगेर सूचना टास गर्नुका साथै सड़कमा माइकिङ समेत गरी सम्बन्धितलाई जानकारी दिएको थियो। खत्रीका अनुसार त्यति गर्दा पनि सड़क निर्माण स्थल खाली नभएपछि जिल्ला प्रशासन कार्यालयमा बैठक बसेर आवश्यक निर्णय लिएको थियो। उक्त निर्णय बमोजिम सुरक्षाकर्मीहरूको समेत सहयोग लिएर घर टहरा हटाउन हिजो डोजर चलाइएको हो। खत्रीका अनुसार डोजर लगाएर घर भत्काउने क्रममा केहीको संरचना मात्रै र केहीमा सामान समेत परेका छन्। अझै 2 दर्जन घर टहरा हटाउन बाँकी रहेको उल्लेख गर्दै आयोजनाबाट सुरक्षाकर्मी समेतको सहयोग लिएर डोजरले घर लडाउन थालेपछि सांगुटारतिरबाट केही दिनको म्याद मागिएको बताउनुभयो। भारतीय एक्जिम ब्याङ्कको सहयोगमा निर्माण भइरहेको 50 किलोमिटर लामो उक्त सड़क निर्माणको लागि स्थानीयले निशुल्क जग्गा उपलब्ध गराएका थिए। उक्त सड़कको रेखामा कुल 242 वटा घर टहरा परेको र ती सबैको राज्यले मूल्याङ्कन गरी मुआवजा वितरण गरिसकेको छ। इन्धन लगायतको निर्माण सामग्रीमा भइरहेको मूल्यवृद्धिको कारण निर्माण उद्योग धराशय भएको कारण मूल्य समायोजनको माग गर्दै आएको निर्माण व्यवसायीहरूको छाता संस्था रामेछाप जिल्ला निर्माण व्यवसाय संघले आज जिल्ला प्रशासन कार्यालय रामेछापमा धरना दिएको छ। संघका वरिष्ठ उपाध्यक्ष कृष्ण थापा मगरको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेको निर्माण व्यवसायीको टोलीले सहायक प्रमुख जिल्लाधिकारी रामबहादुर केसीलाई ज्ञापन पत्र हस्तान्तरण गर्दै कार्यालय परिसरमा धरना दिएको छ। निर्माण उद्योगमा प्रयोग हुने डिजेल मटितेल बिटुमिन सहितको विविध निर्माण सामग्रीहरूको डुबानी खर्च तथा श्रमिक लागतमा अस्वाभाविक वृद्धि हुँदा
निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको सन्दर्भमा नेपाल निर्माण व्यवसायी महासंघले सबै प्रकारको ठेक्काहरूमा मूल्य समायोजन गरिदिन बारम्बार अनुरोध गर्दै आएको कुरा ज्ञापन पत्रमा उल्लेख गर्दै तर हालसम्म समस्याको समाधान नभएको प्रति गम्भीर ध्यानकर्षण भएको उल्लेख गरेको छ। संघले निर्माण व्यवसायीहरूले पुरानै दर रेट र लागत अनुमानको आधारमा काम गर्न सक्ने कुनै अवस्था नरहेको, जति काम गर्यो उति घाटामा गएर आर्थिक रूपमा धाराशायी हुने भएकोले अब व्यवसायीहरू कुनै पनि निर्माण कार्यमा सहभागी हुन नसक्ने कुराको अवगत पनि गराइएको छ। संघले सरकारले समयमा नै मूल्य समायोजन नगरेका कारण निर्माण कार्य ठप्प हुँदा त्यसबाट उत्पन्न हुने सबै परिमाणको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने कुरा समेत ज्ञापन पत्रमा उल्लेख गरेर संघले निर्माण व्यवसायीहरूलाई यही बीचमा कालो सूचीमा राख्ने र बैंक ग्यारेन्टी जफत गर्ने जस्ता कार्यहरू नगर्न समेत अनुरोध गरेको छ। संघले ठेकामा अस्वाभाविक लागत बढ़ने अवस्थामा निर्माण आयोजनाहरू समयमा सकिने सम्भावना नभएको हुँदा बैंक ग्यारेन्टी, बीमा तथा थप क्षतिपूर्ति सहित म्याथप र बजेट व्यवस्थापनको समेत माग गरेको छ। ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नम्बर 8 का कृषकहरूलाई जैविक विषादी बनाउने सिपसँगै आवश्यक सामग्री वितरण गरिएको छ। कृषि ज्ञान केन्द्र ओखलढुङ्गाले हिजो 50 जना कृषकहरूलाई जैविक तथा वनस्पतिक विषादी प्रयोग विस्तार गर्ने उद्देश्यले तालिमसहित सामग्री हस्तान्तरण गरेको छ। चालू आर्थिक वर्ष 2082-83 अन्तर्गत स्वीकृत 85,000 रूपियाँ बजेटबाट कृषकलाई 50 लिटर क्षमताको ड्रम र हजारी एक एकवटा वितरण गरिएको कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका निमित्त प्रमुख पेशल खतिवड़ाले जानकारी दिनुभएको छ। नक्कली गहना धितो राखेर ठगी गरेको आरोपमा दोलखाका एकजना सहित 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको बैदेश्वर गाउँपालिका एक घर भएका 38 वर्षीय कालिदास घतानी, भक्तपुर नगरपालिका 8 बस्ने झापा अर्जुनधारा नगरपालिका 3 घर भएका 27 वर्षीय अजित विश्वकर्मा र काठमाडौँ महानगरपालिका 14 बस्ने 45 वर्षीय मीना कुमारी सुनवार रहेका छन्। ललितपुरको एक सुन चाँदी व्यवसायीलाई आमा बिरामी भएको भन्दै उनीहरूले नक्कली बिल विजक बनाएर नक्कली सुन राखेर 5 लाख ऋण दिएर ठगी गरी फरार भएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट प्रहरीले सुन तथा चाँदीको देखिने विभिन्न गहना समेत बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ। र काठमाडौँमा रोकिराखेको ट्रकमा ठोकिएर गाड़ी दुर्घटना हुँदा सिन्धुपाल्चोकका एक पुरूषको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका 32 जडीबुटी मनोहरा पुल नजिक भएको दुर्घटनामा परेर सिन्धुपाल्चोकको सांगाचोक गढ़ी नगरपालिका 13 घर भएका 50 वर्षीय सीताराम ढुंगानाको मृत्यु भएको छ। ढुंगाना सवार P301-0230-0310 नम्बरको गाड़ी आज बिहान रोकिराखिएको P006-001-057 छ। र काठमाडौँमा रोकिराखेको ट्रकमा ठोकिएर गाड़ी दुर्घटना हुँदा सिन्धुपाल्चोकका एक पुरूषको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका 32 जडीबुटी

हुंगाना दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ। अवस्थ हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै त्यस खबरबाट म राजन पनि विदा हुन्छु। तपाई भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि। प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98174845746, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: Kajaria Tiles, your world class luxury.
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदै

0: हो यही मिति 2083 साल वैशाख 2 गते देखि असार 7 गते सम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायको क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
0: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
2: Kajaria Tiles, your world-class luxury.
0: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाई खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

नमस्कार नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम कालियो र आलीको पर्खाईमा बस्नुहुने तपाईँहरू सम्पूर्णलाई हजुरको रेडियो 102.1 MHz हरेक दिन यसै बेला प्रसारण हुँदै आइरहेको कार्यक्रम कालियो र आलीको बसाईमा सदा दिन जस्तै आज पनि तपाईँको आडैमा भएको रेडियो सेटमा कार्यक्रम लिएर उपस्थित भइसकेकी छु म निशा भण्डारी। प्राविधिकबाट मिठो साथ मिलेको छ सञ्जना खड्कीको भने साथमा हुनुहुन्छ तपाईँहरू के गर्दै हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ होइन अब साँझ ढल्किन लागिसक्यो होइन पक्कै पनि साँझ ढल्किन लागिसक्यो घाँस काट्न जाने तयारीमा हुनुहुन्छ होइन मेलाबाट आउनुभयो भर्खरै अथवा व्यापार व्यवसायतिर व्यस्त हुनुहुन्छ त घर धन्दाको काममा नै व्यस्त हुनुहुन्छ विद्यालयबाट पनि भर्खर आइसक्नु भएको छ होइन एकदम थकित अवस्थामा हुनुहुन्छ सो थकाइ मेट्नको लागि एकदमै मनोरञ्जन लिनको लागि आफ्नो थकाइलाई हल्का गर्नको लागि होइन पक्कै पनि कार्यक्रम कालीवाडाले सुनेर एकदमै मनोरञ्जन लिइराख्नु भएको छ होइन एउटा न एउटा हुन्छ नि त अब तपाईँहरूको थकाइ मेट्नको लागि होइन तपाईँलाई एकदम मनोरञ्जन दिनको लागि तपाईँहरूलाई रमाइलो गर्नको लागि बोरिङ भइराख्नु भएको छ भने तपाईँहरूलाई फ्रेस बनाउनको लागि हामी फरक फरक कार्यक्रम लिएर घन्टाइ घन्टाइमा तपाईँहरूमा माझ उपस्थित भइरहेका छौँ होइन कति बेला कुन कार्यक्रम त कति बेला कुन कार्यक्रम सो तपाईँहरूको लागि छ सबै कुरा हेर्नुहोला पनि सुन्नुहोला पनि भन्न चाहन्छ होइन हामीले तपाईँहरू देश तथा विदेश जहाँ हुनुहुन्छ होइन जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ हाम्रो कार्यक्रम सजिलै सुन्न सक्नुहुन्छ हाम्रो कार्यक्रमको वेबसाइट www.hajurkoradio.org.np तथा हाम्रो पात्रो नेपाली पात्रो र फेसबुक लाइभबाट पनि हामीलाई सजिलै हेरिराख्नु भएको छ होइन सुनिराख्नु भएको छ सो हेरिराख्नु भएको छ हामीले तपाईँहरूले धेरै माया गर्नुहुन्छ धेरै माया देखाउनुहुन्छ होइन तपाईँको यो मायाप्रति हामी आभारी छौँ तपाईँहरूको सधैँभरि यो माया पाइराखौँ है पनि भन्न चाहन्छु हामी भने कार्यक्रम उकाली ओह्रालीमा फरक भएर फरक फरक विषयवस्तु लिएर तपाईँहरूमा आज उपस्थित हुँदै आइरहेका छौँ पक्कै पनि सो तपाईँहरूलाई थाहा नै छ है तपाईँहरूलाई थाहा नै छ हामी फरक दिन फरक फरक विषयवस्तु लिएर तपाईँहरूमा आज एकदमै रमाइलोको लागि आइरहेका छौँ होइन आज भने हामीले निकै नै मिठा मिठा गीतहरू बजाउनेछौँ तपाईँले आफ्नो आफन्तीहरू सम्झिन मात्रै पर्ने हुन्छ आज तपाईँहरू आएर मात्रै आफ्नो आफन्तीहरू सम्झिएर मात्रै जान सक्नुहुन्छ होइन आज तपाईँहरूले केही पनि गर्नु पर्दैन सो मलाई थाहा छ आज धेरै साथीहरूको आगमन हुन्छ होइन म खुसी पनि छु तपाईँहरूको आगमनले तपाईँहरूले फोन डायल गर्नु होला होइन 048 40 40 00 26 तपाईँहरूको लागि खुल्ला छ आएर आफ्ना प्यारा प्यारा साथीहरूको लागि होइन गीत सम्झेर कसको लागि सुनाउन चाहनुहुन्छ होइन तपाईँहरू फटाफट फोन गरेर आएर मजाले आफ्नो साथीहरूको नाम मजाले भनेर होइन आफू बिदा हुन सक्नुहुन्छ होइन पक्कै पनि यता फेसबुक लाइभतिर पनि छौँ हामी होइन सबैलाई सेयर गरेर फेसबुकहरू सेयर गरेर आफ्नो आफन्तीसम्म पुर्याइदिनु होला पनि भन्न चाहन्छु भन्दै तपाईँहरू भने आउँदै गर्नुहोला होइन कार्यक्रम काली बरालीको बसाईमा छौँ पक्कै पनि तपाईँहरू आउँदै गर्नुहोला यति बेला भने कार्यक्रमको शुभारम्भमै रहेर एउटा मिठो गीत बजाउँछौँ तपाईँहरूको लागि तपाईँहरू भने फोन डायल गर्दै गर्नुहोला

0: अहँ निकै नै मिठो गीत सुनिसक्यौं होइन, निकै नै मिठो गीत बजाइसक्नु भएको छ हाम्रो सम्झना आजले कार्यक्रमको शुभारम्भमै रहेर यो मिठो गीतबाट हाम्रो कार्यक्रम अब शुरूआत भइसक्यो होइन। अब तपाईँहरूको पालो भके पनि 0484040026 एकदमै सजिलो होइन, एकदमै मजा आएको छ। तपाईँहरू फोन गरेर आउन सक्नुहुन्छ होइन, तपाईँहरूको फोन प्रतीक्षामा छु म पक्कै पनि। तपाईँहरूसँग आज मिठो कुराकानी हुन्छ होइन, हामीले निकै नै मिठा मिठा गीतहरू राख्छौँ होइन, कोही नाच्ने, कोही सुन्ने होइन, कोही रमाइलो गर्ने, कोही कमेडी, अब जस्तो खालको नै हुनसक्छ होइन। सो तपाईँहरू आउन सक्नुहुन्छ 0484040026 डायल गरेर, हामी तपाईँहरूको प्रतीक्षामा छौँ होइन, हामी उकालीबाट अलिको बसाइमा छौँ होइन। हामी सधैँ हरेक दिन छुट्टा छुट्टै विषय वस्तु लिएर तपाईँको माझमा उपस्थित हुँदै आइरहेका छौँ, तपाईँहरूलाई थाहा नै छ होइन। सोही क्रममा आज भने बिहिबारे बसाइ छ, आज भने तपाईँहरूले आएर मिठा मिठा कुराकानी र यसो एउटा आफ्नो आफन्तहरू सम्झिन सक्नुहुन्छ होइन। हामीले मिठो गीत बजाउँछौँ, सोही गीतलाई आफ्नो आफन्तहरू सम्झिन सक्नुहुन्छ भन्ने भन्न चाहन्छु। यति बेला भने कोही साथी हुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। अहँ, कोही साथी हुनुहुन्थ्यो होइन, उहाँसँग भने हामी कुराकानी गर्न सकेनौँ, तपाईँहरू पनि आउन सक्नुहुन्छ होइन भन्दै थिएँ। यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते नमस्कार। कहाँदेखि, कसको नमस्कार?
1: हजुर, म ओखलढुङ्गाबाट धनुगजमा बोल्दैछु।
0: के छ हाम्रो धनुजीको हालखबर?
1: एकदम ठिकै छ, पानी परिरहेछ, कार्यक्रम सुनिरहेको छु, ठिकै छ दिदी।
0: पानी परिरहेछ, कार्यक्रम सुनिराख्नु भएको छ है?
1: हजुर, मजाले कार्यक्रम सुनिरहेको छु, अनि यसो फोन ट्राई गरेँ, ठ्याक्कै लाग्यो।
0: कति लक्की मान्छे त नि है, फोन ट्राई गर्ने बित्तिकै लाग्ने।
1: खै को साथीले फोन गर्नु भएको
0: थियो, कोही साथीले फोन गर्नु भएको थियो, उहाँको कट हुने बित्तिकै तपाईँको लागिहाल्यो है?
1: हजुर, नलाग्ने त कुरै
0: हुँदैन,
1: पनि अब भ्याइँदैन, अब बिजी हुन्छ, त्यही भएर पनि नलागेको हुनसक्छ है।
0: पक्कै पनि ट्राई गरेपछि त अवश्य लागिहाल्छ नि है।
1: हजुर, एकदमै
0: ठिक छ, हाम्रो धनुजीले धेरै माया देखाउनुहुन्छ है।
1: हजुर, अब माया गरिहाल्नु पर्यो नि हजुरहरूलाई, हामीले माया गरेन भने कसले गर्ने हो र, अनि यिनीहरूले फेरि हामीलाई माया गर्नु भएन भने कसले गर्ने हो र, होइन?
0: पक्कै पनि हामी एकअर्का बिना अधुरा नै हुन्छौँ होइन त।
1: एकदमै, एउटाहरूले ताली बज्दैन रे नि त, अब दुइटैहरूले ताली बजायो भने बच्चा होइन, त्यही भएर चाहिँ अब हामीले माया गर्नुपर्छ हजुरहरूलाई।
0: हजुरहरूले माया गर्नुपर्छ, केही कमी कमजोरी भएछ लासु जहाँ पनि दिनुपर्छ होइन तनुजी। पक्कै पनि,
1: अब दोहोरी गाउने कार्यक्रमहरू पनि आए हुन्थ्यो भनेर
0: भन्दै हुनुहुन्छ, तर त्यो कार्यक्रम आइसकेको छ नि धनुजी।
1: हजुर, कुन बार नि?
0: हामीले शनिबार पनि उकाली ओह्राली सञ्चालन गरिरहेका छौँ नि आज भोलि।
1: ए हजुर, ल, रमाइलो पो लाग्यो मलाई त यो कुरा।
0: हाम्रो तपाईँहरूको प्रतिक्रिया, तपाईँहरूको प्रतिक्रियालाई नै मध्यनजर गरेर करिब दुई हप्ता जति भयो है, हामीले चाहिँ दोहोरी पनि सञ्चालन गरिसकेका छौँ शनिबार होइन। यही कार्यक्रम उकाली ओह्रालीमै हुन्छ नि, पहिला चाहिँ हाम्रो छ दिन मात्रै हुन्थ्यो होइन यो कार्यक्रम, सो आज भोलि चाहिँ सातै दिन राखिरहेका छौँ। सो सात दिनको क्रममा चाहिँ शनिबार चाहिँ हामीले दोहोरी मजाले घम्चा घम्ची गर्नुपर्छ है त।
1: हजुर, एकदमै, अब मैले अब सुने, हिजो सुनेको थिएँ, अलिक याद गरिनँ होइन, शनिबार कसो कसो, अब चार बजेको प्रोग्राम चाहिँ के हुन्छ भने कति काममा बिजी हुन्छ, अनि त्यही भएर पनि कहिले कसो सुन्न पाउँदैन नि त, अनि त्यही भएर पनि अब सबै बारमा के कार्यक्रम छ भने अलिक थाहा हुँदैन मलाई, तर आज चाहिँ थाहा भयो, शनिबारको चाहिँ थाहा मलाई होइन।
0: पक्कै पनि एकदमै रमाइलो दिन छ शनिबार, विशेष अब शनिबार होइन, सबैजनाको छुट्टी पनि हुने, सबैजनालाई अलिकति फुर्सद पनि मिल्ने, सो सबैजना अब दिसभरि घरमा बस्दा बस्दा अलिकति बोरिङ टाइप पनि हुने, सो राति साँझ परेपछि टक्क चार बजी भयो, 4:15 देखि 5 बजेसम्म होइन साथीहरू आउनुहुन्छ, मजाले रमाइलो भाकाहरूमा दोहोरी गाउन त मजा पो हुन्छ त है।
1: हजुर, मलाई पनि दोहोरी भनेपछि त लास्टै मन पर्छ पनि, अनि गाउन मन पनि अचम्मै लाग्छ होइन, पक्कै पनि हजुरसँग दोहोरी एकदमै गाउन पाउँछु भन्ने मलाई एकदमै ढुक्का भए है।
0: म पनि एकदमै धनुजीसँग दोहोरी गाउन घम्चा घम्ची गर्नलाई तयारी अवस्थामा रहेर बस्छु है त।
1: हुन्छ, एकदमै म 4 बजीको शनिबारको प्रोग्राम मजाले सुनेर चाहिँ हजुरसँग दोहोरी
0: पक्कै पनि. अब यो अब आउने शनिबार चाहिँ धनजीको र म बिचको चाहिँ थोरै एकदमै रमाइलो हुनेवाला छ है.
1: म बिजी नभए त हुन्छ, तर बिजी भएछु भने त आउन सक्दैन, त्यही हो.
0: पक्कै पनि अब समय मिलाएर आउने हो होइन, सधैँभरि सबै कुरा मिल्दैन धनुजी, ठिकै छ. अब सो कुरालाई हामी पनि मध्यनजर गर्ने नै छौँ है, हामी पनि त्यो कुरालाई ख्याल राख्ने नै छौँ है त.
1: ओके हुन्छ, थ्याङ्क यू दोहोरी कार्यक्रम लिनु भएकोमा पनि विशेष धन्यवाद हजुरलाई होइन. यतिको आवाजमा झन् आज त यति मिठो छ भने गाउँदा झन् कति रमाइलो कति मिठो हुँदो होला होइन.
0: पक्कै पनि अब स्वर त त्यस्तै हो होइन, तर दोहोरी अब जित्न त तपाईँहरूले नै जित्नुहुन्छ होइन, तर पनि म तपाईँहरूको कमेन्ट हुन्छ नि तपाईँहरूको चाहिँ सल्लाह सुझावलाई चाहिँ अलिकति ठाउँ राख्नुपर्छ है, उहाँहरूको इच्छा हामीले पुरा गरिदिनुपर्छ है भनेर मात्रै हो है.
1: त्यही भन्दा पनि अब दिनभरि गाउन पाइने होइन, कसले जित्यो जित्यो नि, के गर्नु 6-7 मिनट बढीमा 5 मिनट गाइन पाइने होला.
0: तपाईँले अब त्यो त अब समयलाई पनि ख्याल राख्नुपर्ने हुन्छ त अनुजी, के गर्नु है. तपाईँसँग दिउन दिसभरि नै दोहोरी गाएर बस्ने भने त हाम्रो पनि पक्कै पनि हुन्छ, तर के गर्नु है, सबै कार्यक्रमहरूलाई पालो दिनुपर्ने हुन्छ.
1: त्यही त नि भनेको त्यही नै हो होइन, कार्यक्रममा अब एउटैले समय बिताउनु पनि भएन होइन, त्यही भएर चाहिँ अब पालो पनि दिनुपर्ने हुन्छ. अनि साथीहरू सबैजना अब रमाइलो गर्नलाई मनपर्ने हुन्छ, अनि त्यही भएर पनि त्यस्तो हुन्छ नि त. अब एउटैले मात्रै घन्टा बितायो, अब 1 घन्टाको कार्यक्रम अब त्यसरी 4:15 प्रोग्रामलाई 5 बजे ठ्याङ्गै कटायो भने त त्यो अलिक भएन नि त.
0: पक्कै पनि हाम्रो धनुजी धेरै बुझ्ने हुनुहुन्छ है. ठिक छ, अब खुसी लाग्यो होइन, निकै नै मिठो कुराकानी गर्न पायो हाम्रो धनुजीसँग, निकै नै खुसी लाग्यो. हामीले केही समयमा एउटा निकै नै मिठो गीत बजाउँछौँ होइन, कसका लागि सुनाउन चाहनुहुन्छ, सुरु गर्नुहोस्.
1: हुन्छ, फर्स्टमा हजुरलाई नै भन्न
0: चाहे
1: कार्यक्रम सञ्चालन गर्नुहुन्छ हजुरलाई नै, अनि प्राविधिकमा सपोर्ट गर्नुहुने दिदी सम्झना दिदी हुनुहुन्छ अथवा ललिता दिदी हुनुहुन्छ, सबैलाई भन्न चाहन्छु. ललिता दिदी, सम्झना दिदी, राजन दाई, हाम्रो गिरिजा दाई, सबैलाई सम्झना गर्न चाहन्छु खेराको समयमा. अनि घरमा सुन्दै हुनुहुन्छ मेरो मम्मी बाबा चाहिँ काठमाडौँतिर हुनुहुन्छ बाबाको लागि, अनि दाई दुबईतिर हुनुहुन्छ दाईको लागि, भाउजूहरू भाइ बहिनी सबैको लागि भन्न चाहन्छु, सुन्दै छिन् छोरी निशानाको लागि भन्न चाहन्छु, अनि बहिनी करिना खड्का, बहिनी सम्झना प्रधानको लागि पनि सम्झना चाहियो भन्न चाहन्छु, रिया योगी बहिनीलाई पनि धेरै सम्झना छ भन्न चाहन्छु, अनि साथी कमला ऋषिलाई पनि सम्झना छ, सोलुको साथी कमला ऋषिलाई पनि भन्न चाहन्छु, अनि हुनुहुन्छ रोल्पाको साथी हिमाली छेत्रीलाई धेरै सम्झना छ भन्न चाहन्छु, दोलाखाको छोरी हुनुहुन्छ अनुलुङ्गेली मगर, जेनिसा श्रेष्ठ, सम्पली शेर्पा, आयुष्मा भुजेल हुनुहुन्छ साथी, हुनुहुन्छ युनि सामुक्तान, रमेश घतानी साथी, ईश्वर बस्नेत, सञ्जय बस्नेत, अनि दिपा बस्नेतको लागि पनि भन्न चाहन्छु. यतिखेर सुन्दै हुनुहुन्छ होला रामे छापको साथी मौसम अछामी, बेली अछामीको लागि पनि भन्न चाहे, उदयपुरको साथी राज घले मगरलाई पनि धेरै सम्झना है भन्न चाहन्छु, दोलाखाकै साथी अमिना सुनवारलाई पनि धेरै सम्झना छ भन्न चाहन्छु, दाई हुनुहुन्छ अविश लिम्बू, दाई हुनुहुन्छ भरत शिवकोटी दाईलाई पनि सम्झना छ भन्न चाहन्छु, शङ्खला तामाङ दाईलाई पनि, अनि दाई हुनुहुन्छ सिन्धुलीको दाई देव माझीलाई पनि भन्न चाहन्छु, धुर्पा पाण्डे दाई, रामेछापको दाईलाई पनि सम्झना छ है भन्न चाहन्छु. अनि साथीहरू त धेरै हुनुहुन्छ, यता सिन्धुलीको साथी नाचुङ्गेली मगर दुबई, हाल दुबईतिर हुनुहुन्छ, उहाँलाई पनि सम्झना छ भन्न चाहन्छु. अनि त्यसै गरी निशा श्रेष्ठलाई पनि धेरै सम्झना, दुर्गा मगरलाई पनि धेरै सम्झना, निशा लामालाई पनि धेरै सम्झना भन्न चाहन्छु, अनि उदयपुरको साथी नानु मनिषा मगरलाई पनि, मगरनी नानीलाई पनि धेरै सम्झना भन्न चाहन्छु, हिमा मगरलाई पनि धेरै सम्झना छ भन्न चाहन्छु. ल धेरै साथीहरू हुनुहुन्छ उहाँहरू सबैको लागि, विशेष नाम छुटेको साथीहरूलाई र साथी शिला अधिकारीलाई पनि धेरै सम्झना छ भन्दै जान्छु ल. नमस्ते.
0: नमस्कार धनुजी, आउनु भएको थियो, उहाँले निकै नै आफ्नो प्यारा प्यारा साथीहरूलाई सम्झेर गइसक्नु भएको छ. अब पालो तपाईँको 0848 40 00 26 तपाईँहरूको लागि खुल्ला छ होइन, हजुरहरू यदि परदेशमा हुनुहुन्छ भने हाम्रो हजुरको रेडियो 102.1 MHz भन्ने फेसबुकमा पेज छ होइन, सो त्यो आइडीमा गएर तपाईँले कमेन्टहरू गर्न सक्नुहुन्छ। हामी हरेक कार्यक्रमको लाइभमा बस्छौँ होइन, सो त्यही लाइभभित्र तपाईँले गएर कमेन्टहरू गर्नुभयो भने त्यो कमेन्ट पनि हामी यहाँ वाचन गर्छौँ। पक्कै पनि तपाईँको मिठा मिठा कमेन्टहरू हामी कार्यक्रमको अन्तिममा वाचन गर्छौँ। तपाईँहरूले त्यतातिर गएर पनि कमेन्टहरू गर्न सक्नुहुन्छ होइन, परदेशीहरूले र घरदेशीहरूले त मजाले फोनमै नै कुराकानी गर्न सक्नुहुन्छ भन्दै थिएँ। यति बेला भने कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
2: नमस्कार हजुर।
0: कहाँदेखि कसको नमस्कार?
2: हजुर म खाडदेहीबाट विक्रम सेवा हजुर।
0: विक्रमजी के छ, आरामै हुनुहुन्छ?
2: एकदम आराम हजुर, एकदम आराम, कसैलाई राम्रै छ हजुर,
0: आरामै हुनुहुन्छ है?
2: एकदमै हजुरहरूको कार्यक्रम सुनेर बसिरहेको छु, ठिकठाक
0: भनेपछि हजुरको रेडियो 102.1 MHz चाहिँ धेरै सुन्नुहुन्छ है?
2: यसमा त खै मोहनी नै लागे हो कि के हो, अनि अब मेरो अरू कुनै सहारा नभएको भएर पनि हो कि के हो, एकदम यो त मेरो फेभरेटै हो हजुर,
0: फेभरेटै हो है। ठिक छ, हजुरको माया सधैँभरि पाइराख्यौँ है विक्रमजी।
2: एकदम एकदम हजुर।
0: अनि हाम्रो विक्रमजीले खाजा खानुभयो?
2: खाजा भर्खरै खाइसके मैले त,
0: हामीले पनि खाइसक्यौँ विक्रमजी आज भने।
2: धन्यवाद। खानुपर्छ, नखाइकन त जोस चाँगर पनि आउँदैन होइन, टाइम टेबल खायो भने मात्रै हो जोस चाँगर आउने भनेको।
0: पक्कै पनि अलिकति खाने अनि तपाईँहरूको यो मायाले एकदम म अगाडि हालिन्छ के। तपाईँहरूको माया बिना हामी अधुरो, हाम्रो माया बिना तपाईँहरू अधुरो होइन त?
2: एकदम एकदम।
0: ठिक छ विक्रमजी, होइन निकै नै मिठो कुराकानी भयो, हामीले केही समयमा अब निकै नै एउटा मिठो गीत बजाउँछौँ होइन, सो को कसका लागि सुनाउन चाहनुहुन्छ?
2: यो सुनाउनु पर्दा चाहिँ अब यो मैले एउटा सानो एउटा सुझाव पनि दिन चाहे सिस्टर, अब यो जस्तै कुरा अलि लम्बियो भनेदेखि साथी सङ्गिनी क्रम चाहिँ अलिक कम गराउनु, साथीहरूलाई यो सुझाव दिन चाहन्छु म है, अब जति कुरा पनि लम्ब्याएर गएको छ साथी सङ्गी पनि त्यत्तिकै त सम्झ्यो भनेदेखि त एकैजनाले कार्यक्रम फुत्तै सकिन्छ, न गीत सुन्नु न यसो गीतको व्याख्याहरू सुन्न पाउनु, त्यो मजा आउँदैन, त्यसले गर्दाखेरि साथी सम्झिने दिन कुनै दिन एकदम राम्रो धेरै पनि सुन्ने सम्झिने दिन पनि छ भन्दै म यो सुझावको लागि अब कुनै गल्ती भएमा पनि चाहन्छु, र म विक्रम सेवा भनेर चिनि नचिनी सबैलाई भन्दै छुट्छु। धन्यवाद हजुर।
0: नमस्कार विक्रमजी, आउनु भएको थियो, उहाँले निकै नै मिठो सल्लाह सुझाव पनि दिनुभयो होइन, हामी कुरा लामो गर्छौँ त्यस बावजुद पनि हामी साथीहरू पनि धेरै सम्झिन्छौँ होइन, सम्झिन मन लाग्छ के गर्नु होइन, अर्कोको नामले अर्को छुट्यो भन्ने जस्तो लाग्छ, त मलाई पनि हुन्छ तपाईँहरूलाई पनि हुन्छ, ठिकै छ अब त्यो हुन्छ, तर बिस्तारै अलिकति कम हामीले समयलाई पनि ध्यान दिनुपर्ने हुन्छ, तपाईँहरू बुझ्ने हुनुहुन्छ होइन, सानो कुरा पनि बुझ्नुहुन्न जस्तो लाग्दैन मलाई, हामीभन्दा धेरै बुझ्ने हुनुहुन्छ तपाईँहरू, तपाईँहरूले आफैले बुझ्नुहुन्छ होइन यस्ता कुराहरू। यति बेला भने अर्को कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
3: नमस्कार दिदी।
0: नमस्कार निर्मलाजी, रमिलाजी हो?
3: हजुर।
0: के छ हाम्रो रमिलाजी कालखबर?
3: मेरो त ठिकै छ, तपाईँ सन्जी हुनुहुन्छ?
0: म पनि एकदमै ठिकै छु हाम्रो रमिलाजीको मायाले। अनि के छ रमिलाजी, खाजा नास्ता खानुभयो?
3: मेरो खाजा भइसक्यो दिदी, तपाईँ पनि भयो होला?
0: हाम्रो पनि भइसक्यो भन्नुपर्छ है।
3: हजुर हजुर।
0: अरू के छ न रमिलाजी नयाँ खबर?
3: नयाँ त्यस्तै हो नि, खायो बस्यो त्यस्तै हो नि दिदी, प्रोग्रामहरू सुन्यो,
0: खायो बस्यो प्रोग्राम सुन्यो होइन। ठिक छ, निकै नै रमाइलो अनि मिठो कुराकानी गर्न पायो रमिलाजीसँग होइन, पाइराखिन्छ पनि। एकछिनमा हामीले एकदमै मिठो गीत बजाउँछौँ होइन, ककसका लागि सुनाउन चाहनुहुन्छ? सुरु गर्नुहोस्।
3: पहिला प्रथम दिदी तपाईँको लागि खाडदेवीवासी अनि साथीहरू सम्पूर्णलाई सम्झिरहेको छु भन्दै छु, नमस्कार।
0: नमस्कार शमिलाजी आउनु भएको थियो होइन उहाँले पनि छोटो मिठो अनि सम्पूर्णलाई सम्झेर जानुभयो तपाईँहरू पनि आउन सक्नुहुन्छ होइन हामी कार्यक्रम कालीबाट अलिको बसाइमा छौँ पक्कै पनि तपाईँलाई थाहा नै छ होइन तपाईँहरू पनि आउँदै गर्नुहोला फेसबुकतिर पनि कमेन्ट गर्दै गर्नुहोला होइन लाइभ सेयर पनि गर्दै गर्नुहोला फोन डायल पनि गर्दै गर्नुहोला 048 40 40 0026 तपाईँहरूको लागि खुल्ला छ यति बेला भने एउटा निकै नै मिठो गीत आँसुको कारखाना भन्ने गीत सुन्छौ त्यसपछि पुनः तपाईँहरूमा आउने नै छौं

सबै थोक मिल्छ भन्थे पापी सहरमा मेरो माया हरायो होइन त पापी सहरमा पक्कै पनि माया हराउँछन् होइन कहिले हराउँछन् त कहिले आउँछन् त्यो स्वाभाविकै हो होइन हामी कार्यक्रममा काली हो डालीको बसाइमा छौँ होइन समयले नेटवर्क आफ्नो सकिसकेको लागिसकेको छ होइन तपाईँहरूलाई थाहा नै छ हामी 5 बजेसम्म मात्रै तपाईँहरूसँग मनोरञ्जन लिने गर्दछौँ तपाईँहरूलाई थाहा नै छ होइन अब 5 बज्न आँटिसक्यो तपाईँहरू छिटो छिटो फोन गर्न होला होइन हामीले समयले साथ दिएसम्म 2 जनासित अथवा 1 जनासित कुराकानी अवश्य नै गर्ने नै छौँ तपाईँहरू आउन सक्नुहुन्छ 0484040026 तपाईँहरूको लागि खुल्ला छ कार्यक्रम कालीओरालीको बसाइमा छौँ होइन आज बिहिबारे बसाई आज एकदमै रमाइलो कुराकानी र साथी सङ्गीत सम्झिने मात्रै छ तपाईँहरूलाई थाहा नै छ तपाईँहरू धेरैको प्रतिक्रिया दोहोरी दोहोरी दोहोरी भइरहेको छ होइन तपाईँहरूलाई दोहोरी एकदमै मन पर्दो रहेछ मैले बुझेँ सोही कुरालाई मध्यनजर गर्दै हामीले शनिबार कार्यक्रम सञ्चालन गर्दै आएका छौँ होइन उकालीओरालीबाट तपाईँहरूले अब पहिला नचल्ने भएर तपाईँहरूलाई जानकारी नभएको हुनसक्छ होइन तर करिब 2 हप्ता भइसक्यो होइन तपाईँहरूमा आज दोहोरी लिएर आएका छौँ हामीले शनिबार पनि हाम्रो कालीओराले आउने गर्छ हप्ताको 7 दिन कार्यक्रम सञ्चालन गर्ने गरेका छौँ शनिबार बिस पक्कै पनि शनिबारको दिन 4 बजे 4:15 देखि 5 बजेसम्म तपाईँहरूसँग हामी घम्सा घम्सी दोहोरीमा आउनेछौँ तपाईँहरू सुन्न र फोन गरेर नभुल्नुहोला पनि भन्न चाहन्छु होइन पक्कै पनि गर्नुहुन्छ तपाईँहरूले तपाईँहरूलाई धेरै रमाइलोको आवश्यकता छ होइन रमाइलो रुचाउनुहुन्छ थाहा छ पनि भन्न चाहन्छु हामी अहिले कार्यक्रममा कालीओरालीको बसाइमा छौँ होइन समयले नेटो काटिसकेको छ 50 मिनट लगाइसकेको छ होइन अब भने म फेसबुकतिर ढलक ढलक ढल्किन पर्ला जस्तो भइसक्यो होइन अब फेसबुकतिर पनि हामीलाई धेरै साथीहरू हुनुहुन्छ धेरै माया गर्नुहुन्छ उहाँहरूको माया देखेर हामी होइन के भन्नु कुरै नगरौँ कि तपाईँहरूको यो माया देखेर हामीलाई धेरै खुसी लागेको छ होइन तपाईँहरूको यो माया सधैँभरि पाइरहेको केही सल्लाह सुझाव छ भने पनि तपाईँहरू निर्धक्क भएर दिन सक्नुहुन्छ होइन तपाईँले कुनै अड मान्नु पर्दैन तपाईँहरूको सल्लाहले नै हामी चल्ने केही पिरालो नमानिकन होइन केही भन्नुहुन्छ कि केही हुन्छ कि भन्ने डर केही नमानिकन आनन्दले ढुक्क भएर सल्लाह सुझाव दिँदा पनि हुन्छ होइन किनभने तपाईँहरूको सल्लाहले नै हामी चल्ने हो त्यसै कारणले पनि धेरै नसोचिकन तपाईँहरू आनन्दले आफ्नो मनमा लागेको कुरा चाहिँ हामीलाई भन्न सक्नुहुन्छ है पनि भन्न चाहन्छु यति बेला भने म फेसबुकको कमेन्टतर्फ जाँदैछु पढ्दै सिकान्छु सुमन रिजालले हेलो दिदी दर्शन नमस्कार के छ खबर हजुर सन्चै हुनुहुन्छ म नि आइपुगेँ है लालीगुराँस मिडिया ग्रुपको मेम्बर नेपालको घर गुलन्जोर गाउँपालिका डुडु भन्ज्याङ भइहाल बिरानो मुलुक 7 समुद्र पार साउदी अरेबियाबाट कार्यक्रम सुन्दैछु धेरै मनपर्छ नियमित सुन्ने गर्छु अब बज्ने गीत हजुरको लागि एफएम परिवारको लागि विशेष गरी मेरो घर फ्यामिलीमा हुने जीवनसाथी कमला रिजाल मेरो प्यारी छोरी झरना छोरा देवराज दाई जित विश्वकर्मा दिदी बिना आज बाजा निशान भतिज पूर्वेडी जेठा सुनिल रिजाल साथीहरू भन्नुपर्दा टिका थापा मगर होइन युनिक बे नारायण सागर विश्वकर्मा दिपराज थापा हेमराज मगर युनिक बस्ने टिकाराम सुनवार दर्नाल मेनुका अनि दर्नाल कमल छेत्री कमल दर्नाल एक बहादुर हायो ओ होम राज नेपाली प्रदीप रामा राणा रमेश विकास सुनिल नेपाली प्रशान्त लक्कनब्री भुवन सुन्दास बहिनीहरू रोशन बहिनीहरू सीता सिलवाल सीता चम्पा लगायत मबाट परिचित सम्पूर्णलाई भन्नुभएको छ तपाईँलाई विशेष धन्यवाद छ मनोज सुन्दासी हुनुहुन्छ हेलो सिस नमस्ते के छ खबर हजुर म पनि सुनिरहेको छु सिन्धुलीको झाँगा झोली रातमाटा बजारबाट सबैलाई मिठो माया भन्नुभएको छ तपाईँले पनि धेरै माया छ मनोजी बाबुराम मगरजी हुनुहुन्छ दिदी नमस्ते म बाबुराम मगर हो है ओखलढुङ्गा पोकाली घर भई हाल 7 समुद्र पारीदेखि रियादबाट सुन्दैछु सबैमा धेरै माया छ र विशेष गरी त मेरो प्यारो साथी सँगै सबैमा धेरै सम्झेको छु र विशेष गरी त मेरो प्यारो साथी रञ्जित कालेलाई भन्नुभएको छ तपाईँलाई नै विशेष धन्यवाद छ बाबु रामजी सौरभजी हुनुहुन्छ हेलो सिस गुड आफ्टरनुन म बागबजार बागसौर नगरपालिका 8 को मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु मेरो घरमा आउने बुढी छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ विशेष धन्यवाद छ सत्यकलाजीले पनि मिस्यु भन्नुभएको छ तपाईँलाई नि धेरै माया रिमाजीले पनि मिस्यु भन्नुभएको छ तपाईँलाई नि धेरै माया छ भन्न चाहन्छु
प्रकाश जी हुनुहुन्छ, मेरो नाम प्रकाश केसीआई दिदी, मैले साथी कहाँबाट कमेन्ट गरेको छु, पुरा पढिदिनु होला है हजुरले दिदी। मेरो मोबाइल आएपछि आइफोन गएर आइफोनको त्यही भएर हो, नयाँ लिएपछि फेरि कमेन्ट गर्नेछु भन्नुभएको छ। विशेष धन्यवाद छ तपाईँलाई प्रकाशजी, नेपालतिर पानी कतिको परेछ भन्नुभएको छ, आज भने परेको छैन जीवनजी, जीवनजीको कमेन्ट छ। दिदी नमस्ते, सन्ची हुनुहुन्छ अनि खाजा खानुभयो दिदी हजुरले, मैले ड्युटी भएर सुनिराखेको छु है हजुरलाई, एकदम खुसी लागेको छ है दिदी मलाई। कुशल बेरबारे र देवी घरती मगरको नयाँ गीत आएको छ बजारमा, त्यही गीत बजाइदिनु होला है। स्पेशल बेरबारे र देवी मगरको हिजो मात्रै बजारमा आएको छ भन्नुभएको छ, हामीले कोसिस गर्ने नै छौ होइन। कुशल बेलवासीको गीत पक्कै पनि एकदमै राम्रो हुने गर्दछ होइन, सो गीत बजाउने हामी जबरकोमा जुट्ने नै छौ पक्कै पनि। तपाईँहरूको यो माया देखेर हामी एकदमै खुसी छौ होइन, तपाईँहरूले धेरै माया गर्नुहुन्छ पक्कै पनि, तपाईँहरूको यो माया सधैँभरि रहिरहोस् पनि भन्न चाहन्छु भन्दै कार्यक्रम काली ओरालीको बसाइमा छौँ होइन। तपाईँहरूलाई थाहा नै छ हामी हरेक दिन छुट्टा छुट्टै विषयवस्तु लिएर तपाईँहरूको माझ उपस्थित हुने गर्दछौँ, तपाईँहरूलाई थाहा नै छ। सोही क्रममा आज भने बिहिबारे बसाइमा थियौँ होइन, बिहिबार चाहिँ मजाले तपाईँहरू चाहिँ आफ्नो आफन्तीहरू साथी सङ्गीहरू सम्झिन पाउनुहुन्थ्यो होइन, तपाईँहरूले सम्झिनु पनि भयो होइन, सम्झिनु पनि भयो, तपाईँहरूले धेरै माया गर्नुहुन्छ होइन। तपाईँहरूको यो माया देखेर हामी अत्यन्तै खुसी छौँ, तपाईँहरूको यो माया सधैँभरि पाइराख्नु भए पनि भन्न चाहन्छु भन्दै, मलाई अब समयले जाऊ अब भनिसकेको छ होइन, के गर्नु तपाईँहरूसँग रङ्ग रमाइलो गर्न त कति मन हुन्छ, के गर्नु है, अब हरेक कुराको प्रब्लमहरू हुन्छ, कहिले नेटको हुन्छ त कहिले तपाईँहरूको, कहिले हाम्रो, कहिले विशेषताको कारण हुन्छ होइन। कहाँ हुनुहुन्छ पक्कै पनि, अब त घाँस दाउरा काट्न हिँड्न सक्नु भएको छ होला, खाना बनाउने तर्खरमा हुनुहुन्छ होला, अब त होइन बिस्तारै बिस्तारै खाना बोलाउने पनि बेला भइसक्यो, परिवार आनन्दले गफगाफमा व्यस्त हुनुहुन्छ, तैपनि रेडियोलाई पनि प्राथमिकता दिइराख्नु भएको छ होइन, परिवार सँगसँगै रेडियोलाई पनि सुनेर साथ दिइराख्नु भएको छ, व्यापार व्यवसायतिर मस्त व्यस्त हुनुहुन्छ होइन, आफ्नो व्यापार व्यवसाय पनि रङ्ग्याउनुहोस्, उज्यालो बनाउनुहोस् होइन, धेरै बेच्नुहोस्, राम्रो कमाउनुहोस्, मेरो शुभकामना पनि छ तपाईँलाई। अब जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ हजुरको रेडियोलाई सुनिदिनु होला, सुन्नु होला होइन, हजुरको रेडियोलाई माया गरिदिनु होला, के सल्लाह सुझाव भए सजिलै आएर दिनुहोला, हाम्रोबाट धेरै सूचनाहरू पनि प्रसार भइरहेको हुन्छ होइन, प्रसारण भइरहेको हुन्छ, सुसूचना पनि सुन्नु होला, कहाँ के भइरहेछ भनेर जानकारी पाउने एकमात्र आधार हो रेडियो, तपाईँहरूलाई नै थाहा नै छ होइन। आजभोलि मोबाइलमा पनि आउँछ, तर मोबाइलमा पनि अनावश्यक चाहिने पनि हुन्छ नचाहिने पनि हुन्छ तपाईँहरूलाई थाहा नै छ, सो अलिकति जे हो त्योलाई मात्रै बढी प्राथमिकता दिनुहोला पनि भन्न चाहन्छु भन्दै, हामी कार्यक्रम मुकाली एउटा अलिक बसाइबाट भने अब बिदा माग्नु पर्ने हुन्छ होइन, समयले नेटो काटिसकेको छ। आज कार्यक्रममा सहभागिता हुने धनु, विक्रम, रमिला तपाईँहरू सम्पूर्णलाई विशेष धन्यवाद छ होइन, जसको फोन लागेन तपाईँहरू पनि पिर नमान्नुहोला, भोलि अवश्य नै फोन लाग्छ। हाम्रो रमिलाजीले भने जस्तै, हाम्रो धनुजीले भने जस्तै, कति बेर फोन लागेको, हिजो लागेन आज लाग्यो, पक्कै पनि एकचोटि आफूले फेरि ट्राई गरिरहेछ होइन, आफूले गरिराखेपछि पक्कै पनि एकचोटि लाग्छ भन्दै हुनुहुन्थ्यो, सो त्यही नै हो होइन, आज लागेन त के भयो, भोलि फेरि ट्राई गर्नुहोस्, भोलि अवश्य नै लाग्छ पनि भन्न चाहन्छु भन्दै, मलाई यतिन्जेलसम्म प्राविधिकमा बसेर साथ दिने हाम्रो प्यारी रसिली अनि हाँसिली सबैकी प्यारी मान्छे र सम्झना खड्कीलाई विशेष धन्यवाद दिँदै, हजुरहरूको माझमा हातेको पौजाले एउटा फोटो पठाइदेऊ नौजाले हेर्छु मैले हातेका पौजाले भन्ने गीत एकदम राम्रो, कुशल बेलवासे र शान्ति श्री परियारको एकदमै मिठो एकदमै मन छुने खालको गीत तपाईँहरूकोमा आज छोड्दै, आज पनि कार्यक्रम काली ओरालीको बसाईबाट म निशा भण्डारी पनि बिदा हुन चाहन्छु, नमस्कार, बाई बाई।

0: तपाईले त हुस्के चाहिँ गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्किएकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्किएकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
3: दुध दही भनेपछि छोराछोरी हिरुक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
6: हावा हुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
6: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
6: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
6: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावा हुरी चलेको बेला के नगर्ने?
6: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
6: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
7: अहिले साँझको 5 बजे
8: हजुरको रेडियो 102.1 MHz।
9: मंगल सूत्र झुमका पाउजू कहाँ बनाएर ल्याउनु।

0: गहना आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुन चाँदीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069080 9924443042। सुबिना सुन चाँदी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: दाँत दुखेर मर्न लागे, म हेर्दै त मेरो दाँतमा के भन्छ
5: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
4: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
0: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यहीँ गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवै जनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
6: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845404305, 0485403005। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
7: Kajaria Tiles, your world-class luxury.
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
6: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
8: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
6: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
7: Kajaria Tiles, your world-class luxury.

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ तपाईँको देशमा सही छैन नगरपालिकाले के गर्ने चिसुले के गर्ने
2: गाडी भाडा कताको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब पाँच रुपियाँ हतदाम बस्यो त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति गरेछ
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी खाने आलु तिन करोडको बिक्री भएको छ एउटा कालो गोदारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
6: म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दुई मिटर चामलसँग ल्याएर भजन गर्ने मेरो काम त्यो थियो किसानले सुध ल्याउनु पर्दैन देख्नु किसान नलाग्नु देख्नुको लाग्दैन
7: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब आउँदैछ राता खरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री गिरताबाट अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
8: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज एफएम 92.2 मेगाहर्ज गरिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर

सौगात एफएम 103.6 मेगाहर्ज बैतरी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतरी र बैतरीमै रहेको रेडियो बैतरी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। आजको श्रृंखलामा पनि हामीसँग विभिन्न विषयहरू रहेका छन् र देशमा विशेष गरी चुनावको चर्चा हुँदैछ। फागुन 21 गतेको निर्वाचन, प्रतिनिधि सभाको निर्वाचनले गर्दा देशैभरि माहौल छ। कृषिका कुराहरू पनि हामीले विभिन्न संचार माध्यममा राखी पनि राखेका छौँ र हामीले कार्यक्रम कृषि सवालमा चाहिँ अलिकति समृद्धका कथाहरू बढ़ी नै राखेका थियौँ। यद्यपि हामीले चुनावसँग सम्बन्धित विषयलाई पनि पक्कै पनि समेटेछौँ र चुनाव पछाडि पनि हामीले यो विषयलाई अलिकति कृषिका मुद्दाका कुराहरूलाई अलिक बढ़ी उठाउने प्रयास पक्कै पनि गरेछौँ। आजको श्रृंखलामा हामीले मौरीका सारथी नवबुद्ध मौरी पालनका संचालक सुन्दर तामाङको चाहिँ सफलताको कथा, मौरी पालनका सारथी रहँदै गर्दा चाहिँ उहाँले गर्दै गरेको कार्यलाई उच्च महत्व दिएर आजको श्रृंखलामा अलिकति बोल्ड गर्ने प्रयास गरेका छौँ। हामीले रैथा नेपालीको प्रबन्धनका कुराहरू त हामीले विभिन्न सन्दर्भ माध्यममा हामीले गरि नै राखेका छौँ र कृषि सवालमा पनि यो विषयलाई हामी पटक पटक साना साना रिपोर्ट रिल्सको रूपमा चाहिँ हामी सामाजिक सञ्जालमा एग्रो टाइम्स मन्थली यो फेसबुक पेजबाट राख्ने नै गरेका छौँ र हामीले यो अत्यन्तै धेरैले मन पराउनु भएको छ, छोटा तर बहुमूल्य अथवा बहुजानकारीमूलक भनेर पनि यहाँहरूले रुचाउनु भएको छ। हामीले यस्ता रिपोर्टहरू पनि राखेका छौँ र आजको श्रृङ्खलामा पनि हामीले उवा विशेष गरी मुरुले जौको रूपमा पनि परिचित छ र उवा धेरैलाई थाहा छ हाम्रो रैथाने बालीको कुरा रह्यो र हामीले उवा त्यसै गरी पोखरेलीको सान, जेठो बुढो चामलको चर्चा, जेठो बुढो धानको चर्चा चाहिँ विश्व बजारमै छ र जसले भौगोलिक संकेत चिन्ह अर्थात जीआई ट्याग पनि प्राप्त गरेको छ। हामीले जेठो बुढोको महिमाको विषयमा एउटा रिपोर्ट पनि तयार पारेका छौँ। हामीले कार्यक्रमको शुरूआतमा चाहिँ क्रमशः यहाँहरूलाई म जानकारी गराउन चाहन्छु। शुरूआतमा जेठो बुढो चामल धानको महिमाको रिपोर्ट राख्छौँ। त्यसभन्दा पछाडि लगत्तै सुन्दर तामाङको सफलताको कथालाई हामीले रिपोर्ट अलिकति उहाँको ब्याकग्राउन्ड केही बोलेका छौँ र उहाँले बोलेका कुराहरूलाई हामी उहाँको फार्ममै उद्योगमै पुगेका थियौँ र हामीले त्यहाँबाट गरी कुराकानीलाई पनि राखेका छौँ र त्योभन्दा लगत्तै चाहिँ मैले अगाडि भने जस्तै उहाँको चाहिँ विषय राख्नेछु। त्योभन्दा पछाडि हामी अन्तिम खण्डमा फेरि पनि आउनेछौँ। हामी सँगै रहनु होला। जेठो बुढो धान नेपाली माटोको यस्तो अनुपम उपहार हो जसले पोखराको पहिचानलाई विश्वभर चिनाएको छ। विशेष गरी कास्कीको फेवाफाट, पुलहर, पामे र अर्घौले जस्ता क्षेत्रको चिसो पानी र विशिष्ट माटोमा फल्ने यो धान आफ्नो अद्वितीय बास्नाका लागि प्रख्यात छ। यसको नाम जेठो रहनुको पछाडि ढिलो पाक्ने र पाकेपछि पनि यसको स्वादमा निखार आउने हुनाले बुढो शब्द सम्मानका साथ जोडिएको पाइन्छ। यो केवल खाद्यान्न मात्र नभई नेपाली संस्कार र संस्कृतिको एउटा अभिन्न अंग समेत हो। पौष्टिक तारा गुणस्तरीय विशेषता, पोखरेली जेठो बुढो चामल अन्य हाइब्रिड चामलको तुलनामा बढी पौष्टिक मानिन्छ। कोमलता, यो चामल पकाउँदा निकै नरम हुन्छ र सेलाएपछि पनि कडा हुँदैन, जुन यसको मुख्य विशेषता हो। पाचन प्रणाली, यसमा प्राकृतिक फाइबरको मात्रा सन्तुलित हुने हुनाले यो सजिलै पच्छ र स्वास्थ्यको लागि हितकर मानिन्छ। प्राकृतिक स्वाद, यसमा कुनै पनि कृत्रिम सुगन्ध मिसाउनु पर्दैन, खेतबाटै यसको मगमगाउँदो बास्ना शुरू हुन्छ। बजार ब्रान्डिङ र भौगोलिक पहिचान अर्थात जीआई ट्याग, जेठो बुढो धान नेपालको पहिलो यस्तो कृषि उपज हो जसले भौगोलिक संकेत चिन्ह प्राप्त गरेको छ। यसको अर्थ पोखरेली जेठो बुढो नाममा अन्य ठाउँको चामल बेच्न पाइँदैन। ब्रान्डिङ, हाल यसलाई आकर्षक भ्याकुम प्याकेजिङ गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रिमियम चामलको रूपमा ब्रान्डिङ गरिँदैछ। बजार माग, काठमाडौँ पोखरा जस्ता ठूला शहरका होटल, रिसोर्ट र धनाढ्य परिवारमा यसको माग सधैँ उच्च छ। विशेष गरी तिहार, माघे संक्रान्ति र चाड पर्वमा यसको व्यापारिक कारोबार भात्तै बढ्ने गर्छ। अवसर र आर्थिक सम्भावना, जेठो बुढोको व्यवसायिकतामा ठूलो आर्थिक सम्भावना लुकेको छ। निर्यातको अवसर, नेपाली रहेका देशहरू जस्तै अमेरिका, अस्ट्रेलिया, बेलायतमा यसको माग बढ्दो छ। अर्ग्यानिक प्रमाणीकरण गर्न सके यसले डलर आर्जनमा ठूलो सहयोग पुर्याउन सक्छ। मूल्य वृद्धि, किसानले सामान्य धानको तुलनामा जेठो बुढोबाट करिब दुई गुणा बढी मूल्य प्राप्त गर्न सक्छन्। कृषि पर्यटन, पोखरामा पर्यटकहरूलाई जेठो बुढोको रोपाई र कटानीको अनुभव गराउँदै यसको परिकार खुवाउने प्याकेजहरू बनाउन सकेमा ठूलो अवसर छ। अव्यवस्थित शहरीकरण र प्लटिङका कारण जेठो बुढो फल्ने धानहरू खुम्चिँदै जानु चिन्ताको विषय हो। यदि सरकार र निजी क्षेत्रले यसको बिउको शुद्धता कायम राख्दै आधुनिक मिलिङ र प्याकेजिङमा लगानी गर्ने हो भने पोखरेली जेठो बुढो धान
नेपालको सेतो

0: सुन साबित हुन सक्छ।
1: जसले इच्छा राख्छन् इच्छालाई शक्तिमा बदल्नु पर्ने रहेछ। मैले पनि त्यही प्रयास गरेँ र म अहिलेसम्म कुनै पनि फिल्डमा लाग्दाखेरि चाहिँ म लागिसकेपछि एकदम सकेसम्म चाहिँ त्यसमा लागेको लागेको गर्छु र कुनै पनि फिल्ड चाहिँ तपाईँको अलिकति गर्ने छोड्ने अलिकति गर्ने छोड्ने चाहिँ म गर्दिनँ र गरेको पनि छैन। यो मौरीमा पनि मैले चाहिँ विगत 76 सालदेखिबाट चाहिँ मैले मेरो परिवारको काम नै भनेको यो नै हो। छोटो छोटो तरिकाले भन्छौँ, हजुरहरू पनि मौरी पाल्न चाहनुहुन्छ, मौरीलाई बचाउन चाहनुहुन्छ, मौरी बचायो भने पर्यावरण बच्छ, यो धेरैजनाले बुझ्न बाँकी पनि छ भने मैले पनि धेरै पछि बुझेँ। जब मौरीमा लागेँ, मौरीको काम के रहेछ, होइन, मौरीको आवश्यकता के रहेछ भन्ने कुरा बिस्तारै बुझ्दैछु। पाल्न चाहनुहुन्छ भने हजुरले सबैभन्दा पहिलो नम्बरमा चाहिँ विषादी चाहिँ एकदम कम चल्ने, अब न्यूनीकरण नै जिरो भन्ने त अब हामीले पनि भन्न सकिन्न किनभने नेपालको परिस्थिति त्यस्तै छ।
0: नेपाली युवाहरू वैदेशिक रोजगारको मृगत दृष्टमा अल्झिरहेका बेला आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने ज्वलन्त उदाहरण बनेर उभिनु भएको छ सुन्दर तामाङ। काभ्रे पलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर 2 स्थायी घर भएका तामाङले हाल ललितपुरको महालक्ष्मी नगरपालिका 9 आरु बोटलाई आफ्नो कर्मथलो बनाउनु भएको छ। उहाँले सञ्चालन गर्नु भएको नवबुद्ध मौरी पालन केवल एउटा फार्म मात्र होइन, यो नेपाली कृषि क्षेत्रलाई कर्पोरेट ढाँचामा रूपान्तरण गर्ने एउटा सफल अभियान पनि हो। सुन्दर तामाङ भिजनरी उद्यमी र नेतृत्वको नयाँ मानक। सुन्दर तामाङको व्यक्तित्वमा एउटा कुशल व्यवस्थापक र दूरदर्शी उद्यमीको गुण पाइन्छ। उहाँ शुरूमा अर्कै कार्यक्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो तर विक्रम सम्बत 2076 सालबाट उहाँले कृषिको अथाह सम्भावनालाई पहिचान गर्दै मौरी पालनको क्षेत्रमा प्रवेश गर्नुभयो। उहाँको कार्यशैली अत्यन्तै प्रोफेसनल र शिष्ट छ। कृषि कर्मलाई केवल दुःखको काम मात्र मान्ने समाजमा तामाङले यसलाई एउटा मर्यादित र कर्पोरेट पेसाको रूपमा स्थापित गर्नु भएको छ। उहाँको स्पष्ट भिजन र कार्यप्रतिको निष्ठाले नै आज उहाँलाई धेरै युवाहरूको सारथी र आदर्श बनाएको छ। असफलताबाट पाठ, उद्यमशीलताको वास्तविक परीक्षा। कुनै पनि सफल व्यवसायको पछाडि संघर्षको एउटा लामो श्रृंखला हुन्छ। सुन्दर तामाङको हकमा पनि यो लागू हुन्छ। कृषि क्षेत्रको पूर्व अनुभव र पर्याप्त तालिम बिना नै उहाँले शुरूमा 15 गोलाबाट आफ्नो यात्रा शुरूआत गर्नुभयो तर विलम्बमा 6 महिना नपुग्दै उहाँका सबै लगानी जिरोमा झरे। तर एक सच्चा उद्यमी कहिल्यै हार मान्दैन भने जस्तै उहाँले यसलाई असफलता भन्दा पनि महँगो तर महत्वपूर्ण पाठको रूपमा स्वीकार्नुभयो। उहाँ भन्नुहुन्छ, त्यो मेरो अज्ञता थियो, व्यवसायको खोट होइन। उहाँले जाडो महिनाभरि धैर्यताका साथ अध्ययन गर्नुभयो, मौरीको स्वभाव बुझ्नुभयो, सिजन शुरू हुन साथ पुनः नयाँ जोसका साथ काम शुरू गर्नुभयो। यही दृढ संकल्पले नै उहाँलाई आज यो उचाइमा पुर्याएको छ। नमबुद्ध मौरी पालन गुणस्तर र प्रविधिको संगम। तामाङले आफ्नो व्यवसायलाई केवल मह उत्पादनमा मात्र सीमित राख्नु भएको छैन, उहाँले मौरी पालनका लागि आवश्यक पूर्वाधार र सामग्रीहरूको उत्पादनमा पनि त्यत्तिकै ध्यान दिनुभयो। उहाँको उद्योगमा उत्पादित न्यूटन बी टाइपका आधुनिक हारहरू आज नेपालभर चर्चित रहेका छन्। उहाँले भूगोल अनुसारको प्रविधि विकासमा जोड़ दिनुभएको छ। उदाहरणका लागि तराई र पहाड़का लागि सामान्य घार र हुम्ला जस्तो अत्याधिक चिसो हुने ठाउँका लागि 2 बाक्लो काठ प्रयोग गरी विशेष डिजाइनका घारहरू निर्माण गर्नु उहाँको प्राविधिक विशिष्टता थियो। हालसम्म नेपालका 60 भन्दा बढी जिल्लामा उहाँका उत्पादनहरू पुगिसकेका छन्। काठमाडौँबाट यातायातको पहुँच भएको जुनसुकै ठाउँमा पनि सामग्री पुर्याउने उहाँको चुस्त लजिस्टिक प्रणाली कुनै ठूलो व्यापारिक घरानाको भन्दा कम छैन। मौरी र पर्यावरण एक दिगो सोच। सुन्दर तामाङको व्यवसायको मूल मन्त्र पर्यावरण र प्रकृतिसँग जोडिएको छ। उहाँ केवल आर्थिक लाभका लागि मात्र मौरी पाल्नु भएको छैन, बरु पर्यावरण सन्तुलनमा मौरीको भूमिकालाई लिएर अत्यन्त सचेत हुनुहुन्छ। उहाँका अनुसार मौरी बच्यो भने मात्र हाम्रो पर्यावरण बच्छ र पर्यावरण बचे मात्र मानव अस्तित्व सम्भव छ। उहाँले किसानहरूलाई रासायनिक विषादीको प्रयोग कम गर्न र प्राङ्गारिक खेतीतर्फ लाग्न निरन्तर

0: ठूलो टेवा पुर्याएको छ। सुन्दर तामाङको कथा केवल एउटा व्यक्तिको सफलताको कथा मात्र होइन, यो त नेपाली माटोमा सम्भावना देख्ने हरेक युवाको साहसको कथा हो। उहाँको शालीनता, व्यावसायिक इमान्दारिता र कामप्रतिको समर्पणले नै उहाँलाई बलाद्मी र कर्पोरेट उद्यमीको रूपमा स्थापित गरेको छ। पाँच सालको माटोबाट शुरू भएर हुम्लाको सिमीकोटसम्म फैलिएको उहाँको यो नवबुद्ध मौरी पालनको यात्रालाई के प्रमाणित गर्छ भने, यदि हामीसँग स्पष्ट दृष्टिकोण र अटुट मेहनत छ भने सफलता हाम्रै वरिपरि छ। सुन्दर तामाङ आजका युवाहरूका लागि साँच्चै नै एक भरोसा योग्य सारथी र प्रेरणाको स्रोत हुनुहुन्छ। उहाँको यो यात्रा अझै फलोस फुलोस र नेपालको कृषि क्षेत्रमा यस्ता धेरै सुन्दर कथाहरू लेखिँदै जाउ। सुन्दर तामाङको यो कथाबाट प्रष्ट हुन्छ, काम सानो वा ठूलो हुँदैन, तर गर्ने तरिका पनि व्यावसायिक हुनुपर्छ।
1: नमोबुद्ध मौरी पालन भनेर चाहिँ हामीले काम सुरु गरिराखेका छौँ। विगत 76 सालबाट चाहिँ मैले चाहिँ यो मौरी पालनमा चाहिँ काम गर्ने प्रयास गरिरहेको छौँ। हेरौँ अब मौरीमा मैले के गर्न सकिन्छ, कसरी गर्न सकिन्छ। म पनि सिक्दैछु, कसैलाई सिकाउँदैछु, जान्नेबाट सिक्दैछु। यस्तै छ, प्रयास गर्दैछु। मौरी पाल्ने र घर बनाउने काममा चाहिँ म बिस्तारै लागिरहेको छु। अहिलेसम्म चाहिँ म सुरुवाती अवस्थामा के गडबड भए तापनि, मेरो अज्ञानताले गडबड भए तापनि, अहिलेसम्म चाहिँ म पनि सुरक्षित छु जस्तो लाग्छ, र मौरी पालिराखेको काम पनि सुरक्षितै छ जस्तो लागेको छ। र अहिलेसम्म निरन्तर मैले चाहिँ मौरी बाहेक, यो मौरी र मौरीको घरको भन्दा बाहेक मैले अरू कुनै पनि काम गरेको छैन। सामान्य हामीले चाहिँ हजुरहरूलाई चाहिँ मौरी पाल्न चाहनुहुन्छ भने चाहिँ हामीले घर, गोला, मौरीजन्य अति आवश्यक सामग्रीहरू हामीले चाहिँ सबैलाई ठाउँ ठाउँमा हजुरहरूले जहाँ चाहनुहुन्छ नि, नेपालमा जस काठमाडौँबाट गाडी पाइन्छ अथवा ट्रान्सपोर्ट छुट्छ भनेदेखि हामीले त्यो ठाउँसम्म चाहिँ पुर्याउने व्यवस्था चाहिँ हामीले मिलाइराखेका छौँ। अहिलेसम्म हजुरले जहाँबाट अर्डर गर्नुभयो भने हामी त्यहीँ पुऱ्याउँछौँ। सामान्य मैले अब मौरी चाहिँ कसरी पालियो भन्ने कुरा हजुरहरूले बुझ्न चाहनुहुन्छ भने, अहिले चाहिँ म छोटोमा भन्दैछु कि म चाहिँ फरक फिल्डमा काम गर्दै हिँडेको मान्छे, अचानक कृषिमा के गर्ने भनेर चाहिँ मेरो सोच आयो। त्यसमा चाहिँ मैले चाहिँ अनि कृषिमा के गर्ने के गर्ने, अब सोचेर मात्रै भएन, ज्ञान केहीमा पनि छैन। अब होइन मौरी पाल्ने भनेर चाहिँ मैले सानो सोच बनाएर मौरी पाल्छु भनेर लाग्दाखेरि चाहिँ अनि मैले सुरुमा चाहिँ 15 गोला मौरी किनेर पालेँ। मसँग खासै त्यस्तो तालिम पनि थिएन, मौरीको ज्ञान पनि थिएन, म कृषि फिल्डमा काम गरेको मान्छे पनि होइन। पहिला मैले काम गर्न सक्ने उमेरदेखि चाहिँ म अलिकति फरक फिल्डहरूमा काम गर्दै थिएँ। अनि अब मौरी पाल्छु भनेर त लाग्यो, मौरी पाल्छु भनेर लाग्दै जाँदाखेरि चाहिँ तपाईँको कतिपय परिस्थिति चाहिँ अब सबै कुरा भने जस्तो नहुन नि सक्छ नि त। अनि मनले चाहेको काम हो, तै पनि गर्नुपर्छ भनेर लाग्दै जाँदाखेरि 15 गोला मौरी किनेर पाल्दाखेरि लगभग 6 महिनामा चाहिँ मेरो मौरी जिरो भयो। तर मैले काम रोकिनँ, किनभने त्यो मेरो अज्ञानताले हो भनेर चाहिँ मैले अनि होइन, यसले 6 महिनाभित्र चाहिँ मलाई अब त्यसले धेरै सिकाइसकेको थियो, र त्यही सिलसिलामा चाहिँ मैले निरन्तर घर बनाउने काम चाहिँ रोकिन सुरु गरेदेखि नै बनाएको बनाइ गरेँ भने, मौरीलाई चाहिँ मैले 2 महिना जति ब्रेक गरेँ, 2-3 महिना अर्थात् जाडो मौसमभरि ब्रेक गरेर, अनि मैले अब फेरि सिजन सुरु भएपछि मौरीमा सुरु गरेँ। अहिलेसम्म चाहिँ अनि मौरीमा चाहिँ त्यसरी अप्ठ्यारो पर्ने नै परिस्थिति चाहिँ आउँदैन रहेछ। तर हुन त कुनै पनि काममा तपाईँको इच्छा चाहिँ हामीले राख्नै पर्छ, जसले इच्छा राख्छ नि इच्छालाई शक्तिमा बदल्नु पर्ने रहेछ। मैले पनि त्यही प्रयास गरेँ, र म अहिलेसम्म कुनै पनि फिल्डमा लाग्दाखेरि चाहिँ म लागिसकेपछि एकदम सकेसम्म चाहिँ त्यसमा लागेको लागे गर्छु, र कुनै पनि फिल्ड चाहिँ तपाईँको अलिकति गर्ने छोड्ने, अलिकति गर्ने छोड्ने चाहिँ म गर्दिनँ र गरेको पनि छैन। यो मौरीमा पनि मैले चाहिँ विगत 76 सालदेखिबाट चाहिँ मैले मेरो परिवारको काम नै भनेको यही नै हो, कोही काहीँ जाँदैन, कसैको केही अरू बाहेक काम पनि छैन होइन। हाम्रो परिवार चाहिँ सबैजना मिलेर चाहिँ सामान्य चाहिँ अब घर बनाउने, मौरी पाल्ने, घर गोलाहरू खरिद गर्नुपर्नेहरूलाई हामीले बिक्री वितरण गर्ने, यसै गरी चलिरहेको छ अहिलेसम्म चाहिँ। सामान्य मौरी पाल्नको लागि चाहिँ हजुरहरूले अब यो भिडियोमा चाहिँ हामीले छोटो छोटो भन्नुपर्ने भएको कारणले अहिले चाहिँ हामी विस्तृत रूपमा हजुरहरूले भेटेर कुरा गर्न सक्नुहुन्छ भने हामीले भिडियोमा चाहिँ छोटो छोटो तरिकाले भन्छौँ। हजुरहरू पनि मौरी पाल्न चाहनुहुन्छ, मौरीलाई बचाउन चाहनुहुन्छ, मौरी बचायो भने पर्यावरण बच्छ, यो धेरैजनाले बुझ्न बाँकी पनि छ भने मैले पनि धेरै पछि बुझेँ। जब मौरीमा लागेँ, मौरीको काम के रहेछ होइन, मौरीको आवश्यकता के रहेछ भन्ने कुरा बिस्तारै बुझ्दैछु। पाल्न चाहनुहुन्छ भने हजुरले सबैभन्दा पहिलो नम्बरमा चाहिँ विषादी चाहिँ एकदम कम चल्ने, अब न्यूनीकरण जिरो भन्ने त अब हामीले पनि भन्न सकिन्न, किनभने नेपालको परिस्थिति

0: त्यस्तै छ। सकेसम्म कम चल्ने ठाउँमा चाहिँ हजुरले ठाउँ छनौट गरेर अलिक पारिलो ठाउँ, बिहान छिट्टै घाम लाग्ने जाडो महिनामा यस्तो ठाउँहरू छनौट गरेर चाहिँ मौरी पाल्नको लागि चाहिँ खर्क छनौट गरेर मौरी पालन व्यवसायमा चाहिँ अगाडि बढ्न सक्नुहुन्छ। अहिलेसम्म मौरीमा चाहिँ लागेर चाहिँ मैले छातरबाट लागेँ, म पछि हट्नुपर्ने र म किन लागेँ भन्ने चाहिँ मलाई लागेको छैन। यसमा एक चाहिँ पर्यावरणको लागि हामीले केही गरिराखेका छौँ भने, एक चाहिँ मौरी हामीले संरक्षण गर्दैछौँ, मौरीलाई संरक्षण गरेपछि उसले पनि हामीलाई संरक्षण गर्छ, ताकि ऊ मान्छे जस्तो स्वार्थी छैन कि कुनै पनि बेलामा चाहिँ आफूलाई चाहिँदा चाहिँ ऊबाट केही सेवा लिन चाहने र आफूले दिनुपर्दाखेरि चाहिँ दिन नचाहने, चाहे ज्ञान होस् चाहे कुनै पनि कुरा, मौरीलाई चाहिँ हामीले अक्सिजनमा चाहिँ बचाइदिउँ जोगाइदिउँ भने उसले सिजनमा आफ्नो कर्तव्यबाट चुक्दैन। त्यही भएर चाहिँ अनि हामी चाहिँ अहिलेसम्म मौरीमा लागिरहेका छौँ, घारहरू बनाउँछौँ, घारहरू चाहिँ आवश्यकता अनुसार हामी नेपालभरि कुनै पनि कुनामा अहिलेसम्म चाहिँ लगभग हामीले 60 भन्दा बढी जिल्लामा चाहिँ धेरथोर पुर्याइसकेका छौँ। लक्ष्य चाहिँ छ अब नेपालको सबै जिल्लामा पुर्याउने, मौरी पाल्न योग्य ठाउँसम्म पुर्याउने लक्ष्य चाहिँ छ। हेरौँ समय परिस्थिति भौगोलिक परिस्थितिहरूले कति साथ दिन्छ, त्यसमा चाहिँ अब हामीले सकेसम्म चाहिँ प्रयास गरेर नेपालको कुनै पनि कुनामा मौरी पाल्न योग्य ठाउँहरूमा पठाउने प्रयास गर्दैछौँ भने हामीले चाहिँ भूगोल अनुसारको पनि यस्तै न्युटन बी टाइपकै आधुनिक घरकै फ्रेम लाग्ने गरी हामीले चाहिँ भूगोल अनुसार यो काठको चाहिँ मोटाइहरू बढाएर ठाउँ ठाउँमा चाहिँ कतै तपाईँको 16 फ्रेम, 18 फ्रेम, 14 फ्रेम राखेर पनि हामीले काठको मोटाइ चाहिँ 5 सेन्टी अर्थात् 2 इन्चसम्म मोटो राखेर पनि हामीले घरहरू अहिले विभिन्न ठाउँको लागि चाहिँ हामी आफैले फ्रेम चाहिँ यही लाग्ने न्युटन बी टाइपकै, तर त्यो घरलाई चाहिँ ठाउँ भूगोल अनुसार हामीले आवश्यकता अनुसार पनि बनाउन थालिसकेका छौँ। किनभने मौरी सबैले सबै ठाउँमा सम्भावना रहँदासम्म बचाउनु पर्छ भन्ने सोच आएर हो हामीले चाहिँ मौरीलाई जोगाउनको लागि चाहिँ कुनै पनि परिस्थितिमा हामीले चाहिँ पछाडि हट्नुहुन्न भन्ने चाहिँ विचार छ। अहिलेसम्म चाहिँ हजुरहरूले पनि मौरी पाल्न चाहनुहुन्छ भने तराई पहाड हिमाल अहिले हामीले हुम्लासम्म पनि पठाइराखेका छौँ घरहरू, हुम्लाको सिमीकोटसम्म पनि पठाइसक्यौँ। त्यहाँको लागि हामीले छुट्टै नै डिजाइन गरेर यो फ्रेम लाग्ने गरे तर छुट्टै नै डिजाइन गरेर पठाएका छौँ। त्यहाँको साथीहरूको रिजल्ट पनि अब हामी लिँदै गर्छौँ भने हामीले पनि त्यही घरमा हाम्रो यो स्थानमा र हाम्रो काभ्रेको कुनै त्यो रोसीमा पनि हामीले राखेका छौँ त्यही घरमा, किन ताकि यसलाई यहाँ पनि गर्न सकिन्छ कि सकिँदैन, लागत बढ्छ होइन, लागत बढे पनि उत्पादन राम्रो र संरक्षण गर्नलाई सजिलो हुन्छ भनेदेखि लागत बढे पनि गर्नुपर्छ भनेर चाहिँ हामीले त्यो घरलाई यता पनि परीक्षण गरिराखेका छौँ। हामीसँग चाहिँ अहिले विभिन्न खालको घरहरू बनिरहेको छ, तैपनि हामीले काम चाहिँ व्यावसायिक रूपमा मौरी पाल्न चाहने साथीहरूलाई चाहिँ आधुनिक घरमा नै गर्नुपर्छ है, मौरी पालन व्यवसाय बन्नको लागि चाहिँ भनेर भन्छौँ हजुरहरूलाई। मौरी पालन सम्बन्धी जस्तै घरहरू अब हामीले चाहिँ न्युटन बी टाइपको घरहरू चाहिँ यसरी बनाइराखेका हुन्छौँ। यो चाहिँ महकक्ष भयो, महकक्षको फ्रेमहरू, यो चाहिँ न्युटन बी टाइपको छाउरा कक्षको फ्रेमहरू भयो। घर मात्रै भनेर पनि हुँदैन, घर त अब अहिलेसम्म हामीले पनि धेरै खालको घर भेटेका छौँ। पार्टेसन बोर्ड, प्रत्येक घरमा चाहिँ एउटा पार्टेसन बोर्ड हुन्छ मौरी पाल्नलाई। घर पनि तपाईँको आधुनिक पर्यो व्यावसायिक रूपमा जानको लागि, अब एक दुई घर मौरी राखेर मह खानको लागि त अब हजुरले चाहेको र सम्भावना भए अनुसार घरमा पनि पाल्न सक्नुहुन्छ। घर, खोपा होइन, मुढे घर कुनै पनि घरमा पाल्न सक्नुहुन्छ भने व्यावसायिक रूपमा अलिकति विस्तृत रूपमा पाल्ने, मौरीले मात्रै पाल्ने होइन, मौरीलाई पनि पाल्नु पर्यो अक्सिजनमा। हामीले धेरैजना साथीहरू चाहिँ के भन्नुहुन्छ, मौरी पाल्ने हो, मौरी पालेपछि त केही न केही सजिलो होला भन्नुहुन्छ। कुनै पनि काममा चुनौती पनि छ, अवसर पनि छ, लागिरहनु पर्यो, मौरीको सानो सानो भाषाहरू बुझ्ने प्रयास गर्नु पर्यो। हुन त हामीले पनि बुझिसकेका छैनौँ, तैपनि कोसिस त गर्दैछौँ नि त। जान्न त मौरीको बारेमा सामान्य जान्नलाई त त्यति सजिलो छैन, किनभने बान्न मिल्दैन, थुन्न मिल्दैन, छेक्न मिल्दैन होइन, उसले दिएको सानो सानो निर्देशनहरू बुझेर त्यसलाई पछ्याउँदै हामीले त्यसलाई कसरी चाहिँ समाधान गर्ने, कसरी चाहिँ यसलाई अड्याउने, जस्तै ऊ अब घरबाट चाहिँ तपाईँ गृहत्याग गर्ने भयो भने उसले केही लक्षणहरू दिन्छ, जस्तो हुल निर्यास हुने भयो भने त्यही अनुसार लक्षण दिन्छ, काम राम्रो चलेको छ भने त्यो अनुसारको लक्षणहरू दिन्छ। ती सामान्य कुराहरू चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ र व्यवसायमा लाग्नु पूर्व चाहिँ सम्भावना रहँदासम्म सबैजनाले अलि राम्रोसँग तालिम प्राप्त भएर गर्नुभयो भने चाहिँ अझ राम्रो हुन्छ। होइन भने चाहिँ मैले जस्तै अब कि त्यहीसँगै सिक्नु पर्यो, सिक्नको लागि आफूले व्यक्तिगत लगानी गरेर होइन भन्ने भन्नाको मतलब मैले त 15 गोला किनेर सिद्ध्याएर सुरु गरेको हो भनेपछि त्यो अवस्थामा सबैजना पुग्नु नपरोस्। त्यही भएर सबैजनालाई चाहिँ म के भन्न चाहन्छु भने सकिन्छ तालिम लिएर गर्नुहोस्, होइन केही घर पालेर सिकेर गर्दै जान्छु भन्नुहुन्छ भने म या म जस्तै कुनै पनि मौरी पालन स्रोत केन्द्रमा सम्पर्क गर्नुहोला, त्यहाँ जानुहोला, बुझ्नुहोला, उहाँसँग समन्वय गरेर मौरीले संरक्षण गर्ने प्रयास गर्नुहोला। मौरीले चाहिँ आफ्नो काम उसको समयमा हामीले अक्सिजनमा हामीले उसलाई व्यवस्थापन गरिदियो भने समय र सिजनमा उसले आफ्नो काम गर्नबाट चाहिँ चुक्दैन। मौरीको चाहिँ तिन किसिमको मौरी हुन्छ एउटै घरमा, तर भाले चाहिँ सिजनमा मात्रै हुने भएको कारणले सामान्य अवस्थामा चाहिँ रानी र कर्मी मात्रै हुन्छ। अनि यो चाहिँ माथि चाहिँ मह अर्थात् पुष्परस अर्थात् मह भयो, त्यसपछि फुट पोलन, अनि यो बिचतिरको चाहिँ कर्मी मौरी प्युपा अवस्थामा गएको हो भनेदेखि यो चाहिँ भाले खोस्छ, यसमा चाहिँ अन्डा प्युपा लार्भाको अवस्था छ भने प्युपा अवस्थामा गइसकेको भाले खोस्छ। भाले खोस् चाहिँ यसरी ठुल्ठुलो हुन्छ, हेर्दाखेरि सामान्य सबैले चिनिन्छ। रानी कोष चाहिँ यसरी सुरु गर्न थाले, भाले सक्रिय हुँदै भाले जन्मिने यिनीहरूले निश्चित भइसकेपछि अब यहाँ रानी कोषहरू बिस्तारै सुरुवाती अवस्थामा छ, त्यो चाहिँ बिस्तारै अब उनीहरूलाई आवश्यक भयो अब हामीले चाहिँ त्यसको गोला विभाजन गरेन भने ऊ आफै पनि विभाजन भएर चाहिँ घुल्ने रियास हुनसक्छ। हामीले चाहिँ यसलाई समय समयमा सिजनमा चाहिँ हेरेर चाहिँ अब गोला भुल्ने रेस भएर आफै जान दिनु भएन भन्ने विचारले चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्छ। यो चाहिँ छाउरा कसैको छेउको फ्रेममा चाहिँ उनीहरूले पुष्परस बाहिर पर्याप्त पायो भने यसरी मह राखेर चाहिँ उनीहरूले सिल गरेर राखेको हुन्छ सुरक्षित भोलि पछि खानको लागि भनेर। यो छेउको फ्रेममा चाहिँ अन्डाको चाहिँ कुनै पनि अवशेष छैन, यसमा चाहिँ थोरै कुट कतै छ भने सबै चाहिँ मह थाकिसकेको मह मात्रै छ छेउको फ्रेममा चाहिँ, भनेको यसलाई अहिले बाहिर चाहिँ चरण पर्याप्त छ।
1: उहा अर्थात् बाबी कसरी यसलाई यसको विशेषताको कारण मुडुले जौ पनि भन्ने गर्छन्, के तपाईँले कहिले सोच्नु भएको छ हाम्रा पुर्खाहरूले त्यो कठोर हिमाली विकट भूगोलमा कसरी जीवनको ज्योति बालेर राखे? यसको एउटै उत्तर हो उहा। सामान्य जौको तुलनामा यसको दाना सजिलै छोडिने भएकाले यसलाई मुडुले जौ भनिएको हो, तर यो केवल एउटा अन्न मात्र होइन, यो त मानव सभ्यताको बिहानीदेखि नै हाम्रो भोक र शक्तिको पर्याय बनेर उभिएको एउटा जीवित इतिहास हो। हाम्रो वैदिक परम्परामा एवको रूपमा अत्यन्तै पूजनीय मानिने यो अन्न अर्थात् उहा आज पनि हाम्रा संस्कार र संस्कृतिहरूको अभिन्न अङ्ग बनेर ढुकढुकी जसरी धर्किरहेको छ। विशेष गरी कर्णाली र उच्च हिमालका ती अनकन्टार ठाउँहरूमा जहाँ प्रकृति आफैमा चुनौतीपूर्ण छ, त्यहाँ उहा अर्थात् मुरुले जौले शताब्दीदेखि जीवनको सञ्जीवनी छर्दै आएको छ। विज्ञानको आँखाबाट हेर्ने हो भने उहा प्रकृतिको एउटा अदृश्य प्रयोगशाला जस्तै हो। यसमा विद्यमान बेटा ग्लुकन नामक विशिष्ट फाइबरले हाम्रो बुट्टुको रक्षा मात्र गर्दैन, बरु आधुनिक जीवनशैलीले निम्ति आएको कोलेस्ट्रोल र मधुमेह जस्ता जटिल समस्याहरू विरूद्ध एउटा अजम्य साहस बोकेर उभिदिन्छ। म्याग्नेसियम, सेलेनियम, भिटामिन बी कम्प्लेक्सको यो भण्डारले हाम्रो शरीरलाई भित्रैबाट ऊर्जावान र रोग प्रतिरोधात्मक क्षमता बढाउन वृद्धि गर्छ। यसको सामर्थ्य खानपानमा मात्र सीमित छैन, यो एउटा योद्धा बाली हो जसले जलवायु परिवर्तनको कठोर थप्पडलाई पनि हाँसेर सहिदिन्छ। सुक्खा खडेरी होस् वा हड्डी काँप्ने जाडो, उहाँ कहिले थाकेर हार्दैन। आज जब विश्व सुपर फुडको खोजीमा भौतरिरहेको छ, हाम्रो आफ्नै आगमनमा फल्ने यो हिमाली सुनलाई हामीले बिर्सनै हुँदैन। आउनुहोस् आयातित र रसायन युक्त खानेकुराको चक्रव्यूहबाट बाहिर निस्कौं, हाम्रै हिमालको माटोमा पसिनाले सिंचित यो रैथाले शक्तिलाई चिनौं। उहाँ खानु भनेको केवल पेट भर्नु मात्र होइन, यो हाम्रो स्वास्थ्य, संस्कृति र गौरवशाली विरासतलाई पुनर्जीवित गर्नु पनि हो। उहाँ हाम्रो माटोको सुगन्ध, हाम्रो स्वास्थ्यको भविष्य। यिनै जानकारीहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिसकेको छ। यहाँहरूको कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू, अनिलहरू छन् भने हामी सिधा हटलाइन नम्बरबाट टिपोट गर्ने गरेका छौँ, जसको लागि 98510 97192 98510 97192 टेलिफोन, एसएमएस अथवा वाट्सएप गरेर पनि आफ्नो कुराहरू लेख्न सक्नुहुन्छ भन्दै आजको श्रृङ्खलाबाट असीम सापरेहरूको माझबाट बिदा हुने अनुमति माग्छु। सदेशमै रहौँ, कृषि कर्म गरौँ, नमस्कार।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0475211158 9954 0145575 9841690669 9864 1488।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि। रामेछाप नगरपालिकाको अनुरोध
4: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
7: Kajaria Tiles, your world class luxury।
8: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
9: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
8: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर व्हाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
9: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
10: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485403998 0485403998।
10: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
4: Kajaria Tiles, your world class luxury.
5: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: Kajaria Tiles, your world-class luxury.
1: होइन ये बुढा डस्न बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्न पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टर वालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
3: 9840-3778-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
7: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
8: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
8: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
8: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
10: सम्पर्क नम्बर 0475-90-466, 9896-62-998।
0: Kajaria Tiles, your world class luxury.
8: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
12: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
8: हाम्रा विशेषताहरू,
12: 40% मात्रै डाउन पेमेन्ट,
8: सजिलो मासिक किस्ता सुविधा,
12: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
8: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
12: आवश्यक कागजातहरू,
8: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
12: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0485-41-106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्, सीमित समयको अफर नछुटाउनुहोस्।

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। लाल पूर्जा वितरण नगर्दासम्म सुगमवासीहरूलाई मासिक 15,000 दिने सरकारको तयारी। सार्वजनिक पदाधिकारीको गैर कानूनी सम्पत्तिबारे उजुरी दिन सर्वसाधारणलाई आयोगको आग्रह। सेलेघाट रामेसाप सांगुटार सड़क अन्तर्गत मुआवजा बुझेका घरमा डोजर चल्यो। हुलाक डाँडादेखि देउरालीसम्म 7 घर नष्ट। इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ। भारतको उत्तर प्रदेशमा हिजो आएको तीव्र हावाहुरीको कारण मृत्यु हुनेको संख्या 104 पुग्यो र भारतीय ब्याटर कोहली बने T20 क्रिकेटमा सबैभन्दा छिटो 14,000 रन पूरा गर्ने खेलाड़ी। हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाड़ी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआतिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने?
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904660 98692695998।
6: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 18 खर्ब 90 अर्ब रूपियाँको बजेट सीमा सिलिङ निर्धारण गरेको छ। मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले राष्ट्रिय स्रोत अनुमान समितिले स्रोतको अवस्था र खर्च आवश्यकताको मूल्याङ्कन गर्दै उक्त सिलिङ तय गरेको जानकारी गराउनु भयो। उहाँका अनुसार तोकिएको समय सीमाभित्र रहेर बजेट निर्माण गर्न सबै मन्त्रालय तथा निकायलाई बजेट सीमा पठाइसकिएको छ। मन्त्रालयगत बजेट सूचना प्रणाली मार्फत सबै मन्त्रालयले आफ्नो योजना तथा कार्यक्रम प्रविष्ट गरिसकेको र अहिले अर्थ मन्त्रालयले मन्त्रालयगत रूपमा प्राथमिकता निर्धारण, अनावश्यक खर्च कटौती तथा अधुरा आयोजनाको अवस्थाबारेमा छलफल गरिरहेको सचिव उपाध्यायले जानकारी दिनुभएको छ। सरकारले आगामी बजेटमा नयाँ योजना थप्ने भन्दा पनि पुराना तथा अधुरा आयोजनाहरूलाई सम्पन्न गर्ने, उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्ने र वित्तीय अनुशासनलाई कड़ाई गर्ने रणनीति लिएको सचिव उपाध्यायको भनाई छ। सरकारले वास्तविक सुगमवासीहरूलाई जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 रूपियाँ घर भाड़ा उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका छन्। समिति सभापति हरि ढकालका अनुसार शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीहरूले सुकुम्बासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण पेश गर्दै उक्त योजनाबारे जानकारी गराएका छन्। हाल काठमाण्डुका विभिन्न होल्डिङ सेन्टरहरूमा रहेका भूमिहीनहरूको पहिचानका लागि स्क्रीनिङ भइरहेको र सो प्रक्रिया सकिए लगतै फास्ट ट्र्याकबाट लाल पूर्जा वितरण गरिने सरकारको लक्ष्य छ। शहरी विकास मन्त्रालयले यस प्रयोजनका लागि आवश्यक स्रोतको सुनिश्चितता भइसकेको समितिलाई जानकारी गराएको छ। यसका साथै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारका बालबालिकाहरूको शिक्षाका लागि विद्यालय बसको व्यवस्था गरिएको र सुत्केरी महिलाहरूको पोषणका लागि उचित प्रबन्ध मिलाइएको सरकारी पक्षको दावी छ। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अस्वाभाविक आर्जनबारे सूचना तथा उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आयोगले राजनैतिक पदाधिकारीदेखि सरकारी कर्मचारीसम्मले गैर कानूनी ढंगले सम्पत्ति आर्जन गरेको आशंका भए प्रमाणसहित जानकारी उपलब्ध गराउन आग्रह गरेको छ। आयोगका अनुसार सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले आफू, परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा नेपाल तथा विदेशमा सम्पत्ति लुकाएर राखेको हुन सक्ने भएकोले त्यस्ता विवरण संकलन गर्न सूचना जारी गरिएको छ। आयोगले शंकास्पद व्यक्तिहरूको सम्पत्ति सम्बन्धी विवरण, सम्पर्क नम्बर तथा ईमेल उपलब्ध गराइदिन पनि आग्रह गरेको छ। उजुरीकर्ताको पहिचान पूर्णरूपमा गोप्य राखिने आयोगले स्पष्ट पारेको छ। आयोगले सकेसम्म कार्यालयमा उपस्थित भएर सूचना दिन आग्रह गरे पनि उपस्थित हुन नसक्नेले हुराक वा ईमेल मार्फत पनि उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ। यद्यपि त्यस्ता उजुरीमा नाम, ठेगाना र सम्पर्क नम्बर खुलाउनु पर्नेछ। यसैबीच आयोगले प्रधानमन्त्रीदेखि सचिव स्तरसम्मका बालवाला तथा अवकाश प्राप्त सार्वजनिक पदाधिकारीहरूलाई एक महिनाभित्रै सम्पत्ति विवरण बुझाउन निर्देशन पनि दिएको छ। संघीय सांसद, पालिकाका प्रमुख तथा उपप्रमुख लगायत दायराभित्र पर्ने सबै पदाधिकारीहरूलाई अनिवार्य रूपमा सम्पत्ति विवरण पेश गर्न भनिएको आयोगले जनाएको छ। सुनको भाउ आज सामान्य बढ़ेको छ। सुनको भाउ 300 बढ़ेर तोलाको 3,02,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन साथी व्यवसायिक महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको 3,02,200 रूपियाँ रहेको थियो। आज चाँदीको भाउ पनि बढ़ेको छ। चाँदीको भाउ 35 रूपियाँले बढ़ेर तोलाको 5,745 रूपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। अफसिजनमा राम्रो मूल्य पाउने आशामा किसान केन्द्रमा जुनार भण्डारण गरेका रामेछापका किसानले यस वर्ष भने अपेक्षित लाभ लिन सकेनन्। लगातार विद्युत अवरोध हुँदा किसान केन्द्र तातिएपछि ठूलो परिमाणमा जुनार बिग्रिएको किसानहरूको गुनासो छ। रामेछाप नगरपालिका छ गाईटारका किसान धनबहादुर तामाङले आफ्नो निजी किसान केन्द्रमा राखेको करिब 15% जुनार बिग्रिएको बताउनुभयो। उहाँका अनुसार यस वर्ष 4.5 टन जुनार भण्डारण गरिएकोमा करिब 700 केजी जुनार नष्ट भएको छ। किसानका अनुसार चैत्र महिनातिर लगातार 3 दिन विद्युत आपूर्ति बन्द हुँदा किसान केन्द्रको तापक्रम बढ़ेको थियो।

शेरबहादुर तामाङले जानकारी दिनुभएको छ। उहाँका अनुसार औषधमा 20% जुनार बिग्रिएको छ। जुनारको मुख्य सिजन मंगिरदेखि माघसम्म भए पनि किसानले अफ सिजनमा बढ़ी मूल्य पाउने आशमा करिब 3 महिना चिस्याङ केन्द्रमा भण्डारण गर्दै आएका छन्। यस वर्ष भने प्रति केजी करिब 125 रूपियाँमा बिक्री भएको जुनार गत वर्ष 150 रूपियाँसम्ममा बिक्री भएको किसानहरूको भनाइ छ। यसपटक बीपी राजमार्ग पटक पटक अवरोध हुँदा सिन्धुलीतर्फका व्यापारी खरिदका लागि आउन नसकेको किसानहरूले बताएका छन्। त्यसले पनि बजार मूल्य घट्न पुगेको उनीहरूको भनाइ छ। व्यावसायिक जुनार खेती हुने उख्रेनी सुकाजोर र रामपुर क्षेत्रका किसानहरूले किसान केन्द्रका लागि वैकल्पिक विद्युत व्यवस्थाको माग गर्दै आए पनि हालसम्म सुनवाई नभएको गुनासो गरेका छन्। यता बागमती प्रदेश सरकारको सहयोगमा मन्थलीमा निर्माणाधीन 250 टन क्षमताको आधुनिक चिस्यान केन्द्र भने 7 वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। किसानहरूले समयमै चिस्यान केन्द्र निर्माण सम्पन्न भएको भए आफूहरूले यस्तो क्षति बेहोर्न नपर्ने बताएका छन्। सरकारबाट मुआवजा बुझेको 1 वर्ष बितिसक्दा पनि सड़क रेखामा पर्ने घर टहरा नहटाएपछि सेलेघाट रामेसाप साङुटार सड़क आयोजनाले डोजर चलाउन थालेको छ। गत असार अघि नै मुआवजा बुझेको घर टहरा धनीले आफ्नो संरचना बारम्बार सूचना गर्दा पनि अटेर गरेर नभत्काएपछि डोजर लगाएर भत्काइएको छ। बुधबार आयोजनाले मन्थली नगरपालिका 6 भलुवाजोरको हुलाक डाँडादेखि रामेसाप नगरपालिका 2 देउरालीसम्म विभिन्न स्थानमा रहेको 7 वटा घर टहरा डोजर लगाएर भत्काएको छ। सामाजिक परिचालक कृष्णहरि खत्रीका अनुसार मुआवजा वितरण सकेपछि गत वर्षको मंगिरमा नै आयोजनाले सूचना जारी गरेर सड़क रेखामा पर्ने घर टहराको क्षतिपूर्ति बुझेको घरधनीहरूले आफ्नो संरचना हटाउन आग्रह गरेको थियो। उक्त सूचनालाई अटेर गरेपछि दोस्रो सूचना जारी भएको र घरदैलोमा पुगेर सूचना टाँस गर्नुको साथै सड़कमा माइकिङ समेत गरी सम्बन्धितलाई जानकारी गराइएको थियो। खत्रीका अनुसार त्यति गर्दा पनि सड़क निर्माण स्थल खाली नभएपछि जिल्ला प्रशासन कार्यालयमा बैठक बसेर आवश्यक निर्णय लिएको थियो। उक्त निर्णय बमोजिम सुरक्षाकर्मीहरूको समेत सहयोग लिएर घर टहरा हटाउन हिजोदेखि डोजर चलाउन थालिएको हो। इन्धन लगायतका निर्माण सामग्रीमा भइरहेको मूल्य वृद्धिको कारण निर्माण उद्योग धराशय भएको कारण मूल्य समायोजनको माग गर्दै आएको निर्माण व्यवसायीहरूको छाता संस्था रामेसाप जिल्ला निर्माण व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय रामेसापमा धरना दिएको छ। संघका वरिष्ठ उपाध्यक्ष कृष्ण थापा मगरको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेको निर्माण व्यवसायीहरूको टोलीले सहायक प्रमुख जिल्लाधिकारी रामबहादुर केसीलाई ज्ञापन पत्र हस्तान्तरण गर्दै कार्यालय परिसरमा धरना दिएको छ। निर्माण उद्योगमा प्रयोग हुने डिजेल मटितेल बिटुमिन सहितका विविध निर्माण सामग्रीहरूको डुवानी खर्च तथा श्रमिक लागतमा स्वाभाविक वृद्धि हुँदा निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको सन्दर्भमा नेपाल निर्माण व्यवसायी महासंघले सबै प्रकारका ठेक्काहरूमा मूल्य समायोजन गरिदिन बारम्बार अनुरोध गर्दै आएको कुरा ज्ञापन पत्रमा उल्लेख गर्दै हालसम्म समस्याको समाधान नभएको प्रति गम्भीर ध्यानकर्षण भएको कुरा पनि उल्लेख गरेको छ। संघले निर्माण व्यवसायीले पुरानै दर रेट र लागत अनुमानको आधारमा काम गर्न सक्ने कुनै अवस्था नरहेको, जति काम गर्यो उति घाटामा गएर आर्थिक रूपमा धराशय हुने भएकोले अब व्यवसायीहरू कुनै पनि निर्माण कार्यमा सहभागी हुन नसक्ने कुराको अवगत पनि गराएको छ। तपाईँ यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम पछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: रामेछाप नगरपालिका

0: को अनुरोध।
1: घरेलू हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। नक्कली गहना धितो राखेर ठगी गरेको आरोपमा दोलखाका एकजना सहित तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखा वैद्येश्वर गाउँपालिका एक घर भएका 38 वर्षीय कालिदास रतानी, भक्तपुर नगरपालिका 8 बस्ने झापाका 27 वर्षीय अजित विश्वकर्मा र काठमाडौँ महानगरपालिका 14 बस्ने 45 वर्षीय मीना कुमारी सुनवार रहेका छन्। ललितपुरको एक सुन चाँदी व्यवसायीलाई आमा बिरामी भएको भन्दै उनीहरूले नक्कली बिल बिजक बनाएर नक्कली सुन राखेर 5 लाख ऋण लिएर ठगी गरी फरार भएको प्रहरीले बताएको छ। उनीहरूको साथबाट प्रहरीले सुन तथा आदिको जस्तो देखिने विभिन्न गहना समेत बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँमा रोकिराखेको ट्रकमा ठोकिएर गाडी दुर्घटना हुँदा सिन्धुपाल्चोक एकजना पुरूषको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका 32 जडीबुटी मनोहरा पुल नजिक भएको दुर्घटनामा परेर सिन्धुपाल्चोकको साँगाचोकडी नगरपालिका 13 घर भएका 50 वर्षीय सीताराम ढुङ्गानाको ज्यान गएको छ। ढुङ्गाना सवार प्रदेश 301/023 छ। 0310 नम्बरको गाडी बिहान रोकिराखेको बाप्र 0601/0573 नम्बरको ट्रकमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पाँच थरको मिक्लाजुङ गाउँपालिका 5 का 36 वर्षीय सुभाष लावती पक्राउ परेका छन्। एनसीबी अबुधाबीको संयुक्त अरब इमिरेट्स सीबीबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कार्यवाही गर्ने गराउने प्रयोजनार्थ नेपाल फेर्दा ल्याएको प्रहरीले बताएको छ। लावतीले आकर्षक तलबको प्रलोभन पारेर वैदेशिक रोजगारीमा सर्वे पठाइदिने भन्दै पीड़ितलाई विभिन्न मितिमा 11,61,000 रूपियाँ ब्याङ्क खातामा जम्मा गर्न लगाएर सम्पर्क विहीन भएका थिए। भारतको उत्तर प्रदेशमा आएको तीव्र हावाहुरीको कारण मृत्यु हुनेको संख्या 104 पुगेको छ। बीबीसी हिन्दीका अनुसार पछिल्लो अपडेटमा मृतकको संख्या 100 नागेको छ। उत्तर प्रदेश सरकारको विपद विभागका स्पेशल ड्युटी अफिसर मनोज कुमारले अहिलेसम्म 104 जनाको मृत्यु भएको सूचना प्राप्त भएको बीबीसीलाई बताउनु भएको छ। यस्तै 52 जना घाइते भएको पनि उहाँको भनाइ छ। यस्तै करिब 130 वटा पशु मरेका छन् र 98 वटा घर भत्किएको पनि बताइएको छ। र अन्त्यमा खेल समाचार। भारतीय ब्याटर विराट कोहली टी20 क्रिकेटमा सबैभन्दा छिटो 14,000 रन पूरा गर्ने खेलाड़ी बन्नुभएको छ। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गैराती कोलकाता नाइट राइडर्ससँगको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरका खेलाड़ी कोहलीले नट आउट 105 रन बनाउँदै यो कीर्तिमान बनाउनु भएको छ। 37 वर्षीय कोहलीले 409 पारीमा 14,000 रन बनाउनु भएको छ। उहाँले वेस्ट इण्डिजका पूर्व क्रिकेटर क्रिस गेलको कीर्तिमान पनि तोड्नु भएको छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जान जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पठाउँ। लाल पूर्जा वितरण नगर्दासम्म सुकुम्बासीलाई मासिक 15,000 दिने सरकारको तयारी। सार्वजनिक पदाधिकारीको गैर कानूनी सम्पत्तिबारे उजुरी दिन सर्वसाधारणलाई आयोगको आग्रह। सलेघाट रामेछाप साङगुटार सड़क अन्तर्गत मुआवजा बुझेको घरमा डोजर चल्यो। हुलाक डाँडादेखि देउरालीसम्म 7 घर नष्ट। इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युवैबाट पक्राउ। भारतको उत्तर प्रदेशमा हिजो आएको तीव्र हावाहुरीको कारण मृत्यु हुनेको संख्या 104 पुग्यो। र भारतीय ब्याटर कोहली भने टी20 क्रिकेटमा सबैभन्दा छिटो 14,000 रन पूरा गर्ने खेलाडी। अवस्थ हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: Kajaria Tiles, your world-class luxury.
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: किन आँखा मिचेको मिचे गरेको
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाइसि क्या
6: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: Kajaria Tiles, your world class luxury.
0: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्याङ्कन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
9: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
0: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
9: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
0: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
9: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
0: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
10: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50(4) बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
11: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
12: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
13: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
12: हुर्केकै गिरिराज चल्ला 150मा?
13: हजुर। हुर्किएकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
14: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
13: विराज किसानको साथी।
14: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
13: प्रोप्राइटर जय मानन्दर। फोन 0485402349 0485402353 र 98540420349। विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।
2: Kajaria Tiles, your world-class luxury.
15: Wow, Deb, पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी कहाँ गएर बनायो?
10: हेर न प्रसीमा, हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको अहिले साउन्ड पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भन्या।
16: हजुर, तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ। इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ। पार्ट पुर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ। सावधान, उस्तै उस्तै देखिने स्पियर पार्ट होइन, पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन्। बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्।
15: थप जानकारीको लागि सम्पर्क नम्बर 9860845030 0485905030 एपेक्स अटो इन्टरप्राइजेस ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्क रामेछाप।
2: कजारिया टाइल्स, योर वर्ल्ड क्लास लक्जरी।
15: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
10: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
15: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
15: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
10: सम्पर्क नम्बर 0485401443 9863023422।
16: हावा हुरी चलेको बेला के गर्ने?
10: घरको झ्याल र ढोका बन्द गर्ने।
16: आगोका स्रोतहरू बन्द गर्ने।
10: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
16: भिडभाडमा भए नआत्तिने। भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
10: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
16: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
10: हावा हुरी चलेको बेला के नगर्ने?
16: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
10: बिजुलीको तार लत्रिएको छ भने नछुने।
16: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
10: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
16: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
0: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
9: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
0: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
9: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
0: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
9: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
0: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
10: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
11: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: मन्थली नगरपालिकाको दीर्घकालीन सोच शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थानशील र समृद्ध मन्थली नगर। नमस्कार, रामेछापको मन्थली नगरपालिकाको सम्पूर्ण गतिविधि समितिको रेडियो कार्यक्रममा हाम्रो मन्थलीमा हार्दिक स्वागत छ। म नवराज श्रेष्ठ। रामेछापको मन्थली नगरपालिकासँगको सहकार्यमा युनिभिजन मीडिया ग्रुप प्रहरीले तयार पारेको कार्यक्रम हाम्रो मन्थली रामेछाप जिल्लामा संचालित पाँचवटा रेडियोहरू मार्फत हरेक हप्ताको बिहिबार साँझ 36 बजेदेखि इनर्जी, हजुरको रेडियो, रेडियो तिफदी, रामेछाप रेडियो र झंकार एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ। रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले भौतिक तथा सामाजिक विकासमा ठूलो फड्को मारिसकेको छ। सुशासन र पारदर्शिता, नागरिक सहभागिता, समावेशिता लगायतको प्रयोग गरी विकास निर्माणमा मन्थली नगरपालिका अगाडि छ। शिक्षित, स्वस्थ, व्यावसायिक शहर, उत्थानशील र समृद्ध मन्थली नगर भन्ने मूल नाराका साथ नगरपालिकाले सञ्चालन गरेका हरेक गतिविधिमा नागरिक सहभागिता र सञ्चालित क्रियाकलापमा सूचनाको पहुँच स्थापनाका लागि नगरपालिकाले आवश्यक छलफल, अन्तर्क्रिया, भेला, गुनासो सुनवाई, सार्वजनिक सुनवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण लगायतका सुशासनका विभिन्न औजारहरूको पर्याप्त मात्रामा प्रयोग गर्दै आएको छ। नागरिकका सूचनाको अधिकारलाई अझै प्रभावकारी बनाउने तथा नगरपालिकाले गर्ने समग्र गतिविधिहरू नागरिक समक्ष पुर्याउने उद्देश्यले रेडियो कार्यक्रम हाम्रो मन्थली प्रसारणमा ल्याइएको हो। कार्यक्रम हाम्रो मन्थलीको आज 137 अंक हो। आजको कार्यक्रममा रामेछापको मन्थली नगरपालिकाले एक हप्ताभित्र सञ्चालन गरेको विभिन्न क्रियाकलाप समेटिएको नगरको गतिविधि र कार्यक्रमको अन्त्यमा रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 सालुको समग्र विकासको अवस्था, चालू आर्थिक वर्षमा सञ्चालन भएका योजना तथा कार्यक्रमहरू, पूर्वाधार निर्माणको अवस्था, खानेपानी, सिंचाई तथा अन्य आधारभूत पूर्वाधार निर्माणदेखि विद्यालयको शैक्षिक गुणस्तर सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार, कृषिलाई व्यावसायिक बनाउने प्रयास लगायतका बारेमा वडा अध्यक्ष राजन घिमिरेसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौ। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। श्रोता, रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले शिक्षित, स्वस्थ, व्यावसायिक शहर, उत्थानशील र समृद्ध मन्थली नगर भन्ने मूल नाराका साथ नगर विकासका विभिन्न कार्यक्रम निरन्तर अघि बढ़ाइरहेको छ। अब प्रस्तुत छ मन्थली नगरपालिकाले पछिल्लो एक हप्ताभित्र सञ्चालन गरेका विभिन्न क्रियाकलाप तथा उपलब्धिहरू समेटिएको नगरको गतिविधि। गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ नगरपालिकाका वरिष्ठ शाखा अधिकृत तथा सूचना अधिकारी दीपक प्रसाद सुवेदी।
1: हाम्रो टोटल 1,04,65,00,000 भन्दा माथिको समग्र स्वीकृत बजेटमा हामीले हालसम्म 63% चालु खर्च, 25% पुँजीगत खर्च र जम्मा गर्दाखेरि 51% समग्रमा खर्च गरिसकेका छौँ। धेरै आयोजनाहरू ठेक्का सम्झौताको मा रहेका र कामहरू तीव्र रूपमा अगाडि बढ़िरहेको हुनाले र बिल बन्ने क्रम पनि जारी भएको हुनाले यो खर्च प्रतिशत, पुँजीगत खर्च अलिक थोरै देखिए पनि यसको डिमान्ड हुने बित्तिकै बिलहरू प्राप्त हुनासाथ भुक्तानीको चरणमा जाने र भुक्तानी हुने क्रम हुने भएको हुनाले पुँजीगत खर्च दिनमै वा एक दुई दिनमै बढ्ने सम्भावना छ। चालू खर्च भनेको नियमित खर्च हुने भइहाल्यो। त्यसै गरी हामीले मन्थली नगरपालिकाको राजस्व अन्तर्गत यो वर्षको लागि 4,23,55,000,000 आमदानी हुने लक्ष्य राखेको, यसमा हामीले 3,53,51,000 हिजका मितिसम्म प्राप्त भएको छ। यो चाहिँ हाम्रो 83% भन्दा माथि आमदानी देखिन्छ। हाम्रो आमदानीको लक्ष्य अनुसार चाहिँ प्रगति सन्तोषजनक रहेको छ। त्यसै गरी मन्थली नगरपालिकाको समग्र विकासका योजनाहरू 608 योजनाहरू, कार्यक्रमहरू रहेका, यी सफ्टवेयर तालिम गोष्ठी आदि इत्यादि भन्दा बाहेकका पूर्वाधार आयोजनाहरू, यसमा हामीले 431 सम्झौता भइसकेका, यो सम्झौता गरेर चाहिँ काम पनि सम्पन्न गरेर भुक्तानी चाहिँ 240 भएको छ। यो 40% भुक्तानी भइसकेको छ हालसम्म। र 70% सम्झौता भएका छन् र ती पनि तीव्र रूपमा विकास निर्माणको स्थानीय स्तरका साना ठूला आयोजनाहरू जुन 25 लाख भन्दा मुनिका आयोजनाहरू उपभोक्ता समितिबाट हामीले काम गर्ने गर्छौँ, 25 लाख भन्दा माथिका आयोजनाहरू ठेक्का मार्फत हुन्छन्, यो कामहरू भइरहेका छन्। त्यसै गरी हाम्रो प्रशासन विशेष गरी सुशासन समिति अन्तर्गतका कामहरूमा हामीले अहिले भू वर्गीकरणको भू उपयोगको वर्गीकरणको काम पनि गरेको र त्यसको लागि सिफारिस गर्नुपर्ने मन्थली नगरपालिकाबाट कुनै पनि आम नागरिकको जग्गा किता कार्डको लागि केही फरक पर्न गएको खण्डमा अमिन वा सर्वेक्षकको खाँचो पर्छ। सर्वेक्षकको पद रिक्त भएको हुनाले हामीले यो लोकसेवा आयोगबाट अर्को पदपूर्ति नभएसम्मको लागि वा यो असारसम्मको लागि भनेर तत्काल यो सेवा प्रवाहलाई अक्षुण्ण राख्नको लागि अमिन विज्ञापन गरेका थियौँ। त्यसको परीक्षा पनि सम्पन्न हिजो मात्रै भएर त्यसको परीक्षण हुने काम भइरहेको छ। त्यसै गरी हामीले गत हप्ता नै यो सार्वजनिक जग्गा नेपाल सरकारका विभिन्न स्तरका निर्णयहरू जिल्ला प्रशासनको ताकेता पत्र लगायतका विषयहरूलाई उल्लेख गरेर हामीले सार्वजनिक सूचना प्रसारण गरेका छौँ, आम नागरिकहरूलाई अनुरोध गरेका छौँ। सार्वजनिक जग्गामा व्यक्तिगत स्वामित्वको प्रक्रिया वा हकभोग गर्ने काम चाहिँ अलिकति फरक किसिमको भएको हुनाले आफ्नो भोगाधिकार वा आफ्नो स्वामित्वमा रहेको जग्गा, जमिन, घर, टहरा आदि इत्यादि पसल व्यवसाय नभएको अवस्थामा आफै स्वत चाहिँ सरकार वा स्थानीय सरकारले त्यसमा अघि बढ्दाखेरि नागरिकहरूमा असन्तुष्टि, गुनासो चाहिँ अलिकति अप्ठ्यारो दुःख पर्ने भएको हुनाले त्यसमा जानुभन्दा अगाडि आफ्नो तयारी गर्नुहुनको लागि भनेर र आम नागरिकहरूलाई त्यस्ता कब्जा गरिएको अवस्था छ भने सूचना गर्न भनेर पनि हामीले सूचना प्रसारण गरेका छौँ। त्यसमा समुदाय स्तरमा, नागरिक स्तरमा वा विभिन्न तहमा व्यापक छलफल, गुनासोहरू आइरहेका छन्, जिज्ञासाहरू आइरहेका छन्। स्थानीय तहले त्यसमा आवश्यक अघि बढ्ने कुराहरू बिस्तारै कार्यपालिकाको बैठक मार्फत अघि बढ्ने काम हुन्छ नै होला। त्यसपछि हामीले आगामी वर्ष 83-84 को लागि बजेट तर्जुमाको प्रक्रियामा पनि यो महिना हामी जानुपर्ने हुन्छ र त्यसमा समग्र नगरपालिकाको सेवा प्रवाह र विकास निर्माणका क्रियाकलापहरूलाई बजेट मार्फत सम्बोधन गर्ने र चाहिँ अघि बढ्ने कुराहरू हुन्छ। त्यसमा विषयगत समितिका बैठकहरू हामीले सेरिज रूपमा बसिरहेका छौँ, दफावार छलफल, नागरिक सुझावहरू पनि लिने क्रम सुरु भएको छ र विषयगत समितिमा छलफल भएर तोकिएको सिलिङभित्र रहेर शाखा, उपशाखागत, वडागत रूपमा योजना तर्जुमाको प्रक्रिया पनि सुरु भएको छ। त्यसै गरी हामीले कृषि उद्यमका कामहरू पनि अघि बढाएका छौँ। कृषितर्फ खास गरिकन यो किसानहरूलाई आगामी अब असार साउनमा धान रोपाइँको लागि आवश्यक पर्ने धानको बिउ लाई चाहिँ उन्नत धानको बिउमा जानको लागि किसानहरूसँग सूचना आह्वान गरेका थियौँ र त्यो सूचना अनुसार मलाई यो चाहिन्छ, यो धानको बिउ यति चाहिन्छ भन्ने हिसाबले किसानहरूले माग गरेको आधारमा हामीले निश्चित एग्रोभेट छानेर त्यो एग्रोभेटलाई चाहिँ तोकिएको सरकारले तोकिएको ठाउँबाट धानको बिउ ल्याएर त्यहीँबाट 50% अनुदानमा हामीले वितरण गर्ने गर्छौँ। त्यो एग्रोभेट पनि छानेको अवस्था छ। यो किसान एग्रो सोल्युसन प्रणाली रामेछाप मन्थलीको यो प्रणालीबाट वितरण गर्ने गरी यो टुङ्गिएको अवस्था छ। किसानहरूलाई आफूलाई चाहिएको चाहिँ दर रेट तोकिएको छ र त्यो दर रेटमा 50% रकम दाखिला गरेर उहाँहरूले लाने गर्नुहुन्छ। त्यसै गरी चाहिँ उद्यम विकासतर्फ पनि हामीले वडा नम्बर 13 25 नयाँ लघु उद्यमी सिर्जना गर्ने हाम्रो टार्गेट अनुसार हाम्रो लक्ष्य अनुसार त्यहाँ चाहिँ घरधुरी सर्वेक्षण वडा स्तरीय अभिमुखीकरण लगायतका कामहरू सम्पन्न गरेर शिव विकास 7 शिव विकास यसपालि सबै त्यहाँका उद्यमीहरूले कृषि उत्पादनमा जोड दिने भनेर तरकारी फलफुल लगायतका खेतीमा काम गर्ने भनेर 29 किसानहरूले उद्यमशीलता तालिम र शिव विकास कृषि उत्पादनको तरकारी खेतीको 7 तालिम पनि लिइसक्नु भएको छ। यसमा उपप्रमुखज्यूले उद्घाटन र समापनमा समेत गएर प्रमाणपत्र वितरण गर्नुभएको छ। उद्यमशीलताको कामहरू सुरु भएको छ। त्यसै गरी यो विगतमा प्रधानमन्त्री रोजगारको कार्यक्रम थियो र यसैको नाम चाहिँ अहिले यो स्थानीय श्रममा आधारित रोजगारी कार्यक्रम छ। यो कार्यक्रम अन्तर्गत श्रम स्वीकृतिको काम 1 भएको छ यो हप्ता। यसरी हामीले समग्र नगरपालिकाको विकास सेवा प्रवाह शासन लगायतका कामहरूमा अघि बढेका छौँ।
0: श्रोता रामेछापको मन्थरी नगरपालिका वडा नम्बर 4 प्राकृतिक सामाजिक तथा विकासका दृष्टिले सम्भावना बकेको वडा मानिन्छ। सदरमुकाम नजिकैको क्षेत्र भएकाले यहाँ शिक्षा स्वास्थ्य सड़क तथा बजार पहुँच क्रमशः विस्तार हुँदै गएको छ। पछिल्ला वर्षहरूमा सड़क स्तर उन्नति खानेपानी सिंचाई विद्यालय सुधार तथा सामुदायिक विकासका विभिन्न योजनाले वडाको विकासलाई थप गति दिएको स्थानीयवासीहरूको भनाइ छ। कृषि तथा पशुपालनमा आधारित यहाँका अधिकांश नागरिक अहिले व्यावसायिक खेतीतर्फ पनि आकर्षित हुँदै गएका छन्। युवाहरूलाई स्वरोजगार र सिपुलभ कार्यक्रममा जोड्ने प्रयास समेत भइरहेको छ। सामुदायिक सहकारी जनसहभागिता र स्थानीय तहको सक्रियताका कारण वडा नम्बर 4 विकास निर्माणका गतिविधिमा अघि बढ़िरहेको देखिन्छ। कार्यक्रम हाम्रो मन्थलीमा अब सुनौ रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 सालुको समग्र विकासको अवस्था, चालू आर्थिक वर्षमा सञ्चालन भएका योजना तथा कार्यक्रमहरू, पूर्वाधार निर्माणको अवस्था, खानेपानी सिंचाई तथा अन्य आधारभूत पूर्वाधार निर्माणदेखि विद्यालयको शैक्षिक गुणस्तर सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार, कृषिलाई व्यावसायिक बनाउने प्रयास लगायतका बारेमा वडाध्यक्ष राजन घिमिरेसँग गरिएको यो कुराकानी।
2: हाम्रो अहिले मन्थली नगरपालिका वडा नम्बर 4 को 2082-83 को विनियोजित रकम मध्येबाट गर्नुपर्ने कामहरूमा हामीले प्रायोरिटी दिएर काम गरेका थियौँ। शिक्षा, कृषि, खानेपानी र सड़कलाई चाहिँ एकदम प्राथमिकता राखेर काम गरेका थियौँ। जस अनुसार अहिले हाम्रा धेरै कामहरू भइसकेको अवस्था छ र केही कामहरू चाहिँ हुँदैछन्। त्यसमा हामीले धेरै ठुलो हामीले विकासका कुरा गर्दा गर्दा स्थानीय तहमा मैले तपाईँलाई पहिले नै भन्ने गर्छु, स्थानीय तहमा हामीसँग धेरै ठुलो बजेट हुँदैन। 70 लाखको काम गर्नुपर्ने हुन्छ हामीले र नगरबाट केही सारा थुप्रै योजना थपिँदै गर्दाखेरि 1 करोडसम्मको काम हुन्छ जस्तो लाग्छ। त्यसकारणले विकासका कुरा गर्दै गर्दा साह्रै दुःख लाग्छ। स्थानीय तहले विकासको कुरा गर्दै गर्दा हामी स्थानीय तहले विकास गर्ने ठाउँ पक्कै पनि धेरै रहँदैन। हामीले जनतासँग समन्वय गरेर काम गर्ने माध्यम मात्रै हो भन्ने लाग्छ नवराजी मलाई।
0: हजुर, जस्तो अब यो समयमै योजनाहरू सम्पन्न गराउन, अब यो उपभोक्ता समिति र अब निर्माण व्यवसाय मार्फत पनि कति कामहरू भइराखेको अवस्था छ। यी उपभोक्ता समिति र निर्माण व्यवसाय मार्फत भएको काम प्रति उडा चाहिँ कतिको सन्तुष्ट छ सर? यहाँको ठ्याक्कै वेबाट भन्नुपर्दा
2: यो उपभोक्ता समिति र जुन व्यावसायिक रूपमा काम गर्न आउने ठेका प्रथाबाट जुन काम हुन्छ त्यो कामलाई चाहिँ हामीले के देख्छौँ भने ठेकाको काम पनि मलाई लाग्छ हामीले हाम्रो यो अहिले वडामै रहेको सड़कको काम थियो 30 लाखको ठेकाबाटै काम सुरु भएको हुनुपर्ने, माघबाटै सुरु हुनुपर्ने काम भर्खर सुरु भइरहेको छ। जुनसुकै ठाउँमा पनि जुनसुकै ठेकामा होस् अथवा उपभोक्ता होस् काम गर्नलाई एकदम अहिलेको अवस्थामा चाहिँ कठिनै छ नवराजी। हामी सन्तुष्टिको कुरा गर्छौँ भने अब उपभोक्ताले काम गर्दै गर्दा आफ्नै काम गरेको अवस्था देखिन्छ भने व्यावसायिकले केही रकम कमाइसके भन्ने कुराले अत्यन्तै बिल्लोमा काम गरेको अवस्था भेटिन्छ। त्यसले पुनः अब प्राविधिक रूपमा अब क्वान्टिटी त पुग्छ नि, तर गुणस्तरीयमा चाहिँ के हुन्छ भन्ने कुरा चाहिँ सम्बन्धित प्राविधिकहरूले नै जान्नुहुन्छ होला। त्यो कुरा त अब हामी प्राविधिक होइनौँ, तर काम चाहिँ अब देख्दाखेरि ठिकै हो, राम्रै हो भन्ने जस्तो देखिन्छ। तर त्यो कुरालाई चाहिँ प्राविधिक रूपमै प्राविधिकलाई नै थाहा हुन्छ जस्तो लाग्छ। तर उपभोक्ताको कुरा गर्दै गर्दा अब सानो सानो काम हुन्छ, 1 लाख 2 लाख 5 लाखको काम हुन्छ, त्यो चाहिँ हाम्रो स्थानीय आफ्नै काम गर्दै गर्दा ढिलै गरे पनि राम्रै काम हुन्छ भन्ने मलाई लाग्छ।
0: हजुर, अब अध्यक्षज्यू जस्तो अब ढिला सुस्ती र अब गुणस्तरहीन काम गर्ने पक्षलाई पनि उडाले त जसरी पनि जिम्मेवार बनाउनु पर्ने हुन्छ, यहाँले जिम्मेवार बनाउन चाहिँ के कस्ता कसरतहरू गर्नुभएको छ यो कामलाई समयमै सम्पन्न गर्ने अथवा गुणस्तरहीन भयो भने त्यसलाई गुणस्तरीय बनाउने कुराहरूमा यस वक्ता प्रयासहरू बारे पनि भनिदिनुहोस् न।
2: हाम्रा आजसम्म मन्थली नगरपालिका 4 नम्बर वडामा जुन मैले निर्वाचित भए पश्चात काम गर्ने क्रममा चाहिँ प्रत्येक ठाउँमा काम गरेको ठाउँमा म आफै पुगेर हेर्ने गरेको छु र हाम्रो टिम त्यसै गरी लागेको अवस्था पनि छ। जुन कुराले हाम्रो ठेकाको काम भइरहेको हुन्छ नगरबाट, त्यो कुरालाई पनि हामीले अवलोकन गर्ने गर्छौँ। तर अब सबै कुरा प्राविधिक रूपमा सन्तुष्ट आफै भनेको मतलब सबै कुरा प्राविधिक ज्ञान पनि नभएको कारणले गर्दाखेरि जे हुन्छ, तर कुनै पनि प्राविधिकले आएर हेर्दै गर्दा पनि यो काम यस्तो भएछ नराम्रो भएछ भन्ने ठाउँ चाहिँ रहेर काम गरेको अवस्था चाहिँ छैन दादाजी।
0: हजुर, अब जस्तो यो विशेष गरी वडाभित्र अब यो सड़क स्तरोन्नति अब नयाँ सड़क विस्तारको अवस्था चाहिँ के छ, जस्तो हाम्रो सड़क पूर्वाधारको अवस्थालाई हेर्दा कस्तो छ, किनभने हामीले लामो समयदेखि यो यताउता जसरी जे जे भने तापनि व्यवहारतामा त हामीले हेर्दाखेरि परिणाम हेर्दाखेरि सड़क पूर्वाधारमै धेरै बजेटहरू हाम्रो केन्द्रित भएको अवस्था छ। त्यसैले हाम्रो यो वडाको सड़कको अवस्था के छ, यो पटक नयाँ सड़क विस्तारको योजना थिए कि थिएनन्, छन् भने के छ कार्यान्वयनको अवस्था, यसबारे पनि भनिदिनुहोस् न सर।
2: यो कुरामा चाहिँ म यो कुराको चाहिँ पक्कै पनि के भन्नलाई चाहिँ के भन्न चाहन्छु भने म पूर्वाधारमा सडक खनेर समुदाय विकास हुन्छ भन्ने पटक्कै मनस्थितिको मान्छे होइन, र मैले पहिलेदेखि नै सडकको सामान्य सरसफाई र आवाजावतलाई चाहिँ समस्या नपरोस् भन्ने तवरले मात्रै काम गरेको अवस्था हो मेरो सडकमा कुरा गर्नुहुन्छ भने। र जुन अहिले हाम्रो धेरै वर्षदेखि यो रणजोर खोलामा पुल बन्ने क्रममा थियो र यो वर्ष पुल सम्पन्न भएको कारणले गर्दा हाम्रो मन्थली रालतार सालो सडक थियो, त्यसमध्येमा चाहिँ प्रदेश सरकारले र संघीय सरकारले काम नगरेको अवस्था भएको कारणले गर्दा मैले जुन अहिले यो गत सालमा 82-83 को बजेटमा जुन नगर र वडाको साझेदारीमा 30 लाखको कार्यक्रम राखेका थियौँ त्यो काम चाहिँ भर्खर शुरू भएको छ। पहिलो कुरा हो यो मेरो सडकमा भनेको पहिलो कुरा हो काम गरेको
0: यहाँको कार्यकालमा।
2: त्यति धेरै प्रायोरिटी दिने अवस्थामा म रहन्न, किनकि पहिलेकै स्थानीय सरकारले सम्बन्धित निकायमा सडक सबै ठाउँमा पुर्याइसकेको अवस्था छ, त्यसलाई सरसफाई गर्ने मात्रै दायित्व मसँग हो भन्ने कुरा लाग्छ। हामीले स्थानीय तवरमा पिच गर्छौँ बाटो भनेर कसैलाई झुट्टा आश्वासन दिन सक्दैनौँ र हामी काम त्यो काम गर्न नि सक्दैनौँ। हामीले पहल गर्ने प्रदेश सरकारसँग संघीय सरकारसँग हो, त्यो पहल गरिराखेका छन् राज्य। अरू गर्नुपर्ने कुराहरूमा हामीले स्थानीय तहमा सडकलाई बजेट छुट्याएर सडक खनेर पक्कै पनि विकास हुन्छ जस्तो मलाई लाग्दैन राज्य।
0: हजुर, अब यो वर्षायाममा सड़कमा धेरै समस्याहरू आइरहेको छ होइन, यसलाई ध्यान दिएर चाहिँ हाम्रा सड़क अवस्था कस्तो छ, यो समस्या समाधानका लागि चाहिँ उडाले के कस्तो योजना बनाएको छ सर? अब वर्षायाम शुरू हुनै लागिसकेको अवस्था छ, फेरि पनि भइ नै सक्यो भन्दा पनि फरक नपर्ला।
2: यसमा चाहिँ मन्थली नगरपालिकाले हामीसँग पर्याप्त रूपमा जुनसुकै अवस्थामा पनि बिग्रेको अथवा बाटो बर्खामा समस्या बनायो भने भयो भने नगरपालिकाको डोजर जतिखेर पनि अब ठूलो भूगोल छ 14 वटा भ्याउनुपर्छ, अनुकूलतामा सडक नगरपालिकाबाटै सरसफाईको काम धेरै जति भएको छ भन्ने मलाई लाग्छ। र हाम्रो तवरबाट स्थानीय तवरबाट पनि हामीले त्यस्तै अप्ठ्यारो परेको खण्डमा जुनसुकै बेला पनि अब साधन खोजेर त्यो जुन कच्ची सड़क भए तापनि त्यसलाई चाहिँ समुदायसँग आवाजावतलाई रोक्नु हुँदैन, विद्यालय जानलाई रोकावट गराउनु हुँदैन भन्ने मनसायले हामीले त्यसलाई चाहिँ आफ्नै तवरले काम गरेको छौँ नराजी।
0: हजुर, अब जस्तो यहाँको वडाको कुरा गरौँ न, जस्तो अब खानेपानीका कुरा होइन, अब त्यस्तै गरी आधारभूतहरू, कृषिका कुरा, शिक्षाका कुरा, स्वास्थ्यको कुरा हामी क्रमशः जोड्दै जान्छौँ। सबैभन्दा पहिला चाहिँ अब विशेष गरी यो खानेपानीको समस्या यहाँको वडामा कस्तो छ, अब यो खानेपानी समस्या समाधानका लागि यहाँले के कस्ता पहल कदमीहरू गरिराख्नु भएको छ? विशेषतः अब सुक्खाग्रस्त वडाभित्रै पर्छ, त्यसका लागि हाम्रो लिफ्ट सिंचाईको विकल्प अन्य पनि नहुन सक्छ, त्यसरी पनि यी लिफ्ट सिंचाई आयोजनाहरू बनेका छन्, वृहत खानेपानी लिफ्ट सिंचाईका नाममा योजनाहरू छन्, अलपत्र छन्, के छन् भन्ने खालका समाचारहरू पनि आइराखेको अवस्था छ। त्यसरी यी सबैलाई हेरेर चाहिँ हामीले खानेपानीको समस्या कस्तो छ वडामा, त्यसको समाधानका लागि चाहिँ यहाँले के कस्ता प्रयास गरिराख्नु भएको छ?
2: खानेपानीको कुरा गर्दै गर्दा हाम्रो मन्थली नगरपालिका 4 नम्बर वडा चाहिँ सुखाग्रस्तमै पर्छ र योभन्दा 5 वर्ष अगाडि नै पाँच सात वर्ष अगाडि पहिले जन स्थानीय सरकारले नै यो वृहत खाने पानी भनेर जुन लिफ्ट खाने पानीको कार्य सुरु गरेको थियो त्यो अहिले अलपत्रै अवस्थामा रहेको छ। हामीले विभिन्न सम्बन्धित निकायसँग गरेर धेरैपल्ट कुरा राख्यौं, जसरी पनि हामी यो साल चाहिँ भालुखोप डाँडासम्म चाहिँ पानी झार्ने प्रयास गर्छौं भनेर हाम्रो संघीय खाने पानीको हाकिम साहबले भनिसकेको भन्नुभएको छ। हामीले पहल गर्ने कुरामा काहीँ पनि रोकावट अथवा कमी गरेका छैनौं।
0: विद्यालयको सुधारको अवस्था चाहिँ के छ, त्यसलाई नतिजाले हेर्ने, कक्षा आठको एससीको लगायतका नतिजा हेर्ने प्रचलन रहिआएको अवस्था छ। विशेष त भर्खरै केही दिन अगाडि एससीको नतिजा पनि आइसकेको छ। मलाई लाग्छ यहाँको वडाको एउटा विद्यालयले एकजना विद्यार्थीले फोर जीपीए पनि ल्याएको भन्ने खबरहरू बाहिर आइराखेको अवस्था छ। समग्रमा हेर्दाखेरि यहाँको वडाका विद्यालयहरूको अवस्था के छ, जुन खालको अपेक्षा गरेर यहाँहरूले चाहिँ सामुदायिक शिक्षा सुधारका लागि प्रयास गर्नुभयो, त्यो प्रयास अनुसार यहाँ कतिको सन्तुष्ट हुनुहुन्छ, यसबारे पनि भनिदिनुहोस् न।
2: सामुदायिक विद्यालयलाई सबल बनाउन सकियो भने समुदाय बन्छ र हुन्छ भन्ने मनसायले काम गर्न सुरु गरेको र आज आएर मेरो लगानी चार वर्षको लगानी विद्यालयमा भइसक्यो र अहिले आएर जुन सालबाट मैले लागेँ र कमै रूपमा पूर्वबाट एउटा विद्यालयले डिएलईमा पनि 100% पास गर्यो भने एससीमा पनि 100% पास गर्यो, अर्को विद्यालयले पनि पोहोर अलि 85% डिएलईमा पास गर्यो भने दुईटा नानी बाबुले फोजीपे ल्यायो भने अरू समग्र माविहरूले दुईटै माविहरूले डिएलई र एससीमा 100% पास गरेर मेरो लगानीलाई सफल बनाइदिएकोमा विशेष गरी म विद्यालय र शिक्षकहरू अभिभावकहरूलाई पनि धन्यवाद दिन चाहन्छु। यो मेरो एकदम लगानी जुन थियो, म जुन कुरामा सोचेर लागिरहेको थिएँ त्यो कुरामा मैले पक्कै पनि मेरो टिम लागेपछि पक्कै परिवर्तन भयो भन्ने लाग्छ नवराजी मलाई।
0: हजुर, अब यो बिस्तारै विद्यार्थीहरूले चाहिँ अब विद्यालय छोड्ने एउटा ड्रप आउटको चाहिँ ठूलो समस्या छ हाम्रो जस्तो अब गाउँघरमा होइन, विशेष गरी अब यो गाउँमै मान्छे नबस्ने जस्तै गर्दा बारीहरू खेतबारीहरू बाँझा बस्ने कुरा छन्, घरहरूमा तारा लाग्ने कुराहरू त छँदैछ, त्यो सँगसँगै विद्यालय पनि अब खाली हुने क्रम चाहिँ जोडिराखेको अवस्था छ। यसरी हेर्दा नतिजालाई हेर्दाखेरि समग्रतामा विद्यालयको चाहिँ शैक्षिक अवस्था सुधार भएको देखिन्छ, तर विद्यालयप्रति चाहिँ विद्यार्थीहरूको अभिभावकहरूको क्रेज जुन हुनुपर्ने हो बढ्नुपर्ने ठाउँमा झन् घट्दो क्रममा छ, यो चाहिँ समस्या कहाँनिर रहेछ र यसरी यो विद्यार्थीहरू ड्रप आउट हुनबाट चाहिँ अलिकति रोक्नका लागि समाधान गर्नका लागि चाहिँ अब सिङ्गो कार्यपालिका भनौँ अथवा वडा कार्यालय पनि कसरी लागेको अवस्था छ, कसरी सोचेको छ, यसबारे पनि भनिदिनुहोस् न सर।
2: यस विषयमा चाहिँ म के भन्न चाहन्छु भने जुन कुरा मैले अघि नै भने जस्तै सामुदायिक विद्यालयलाई चाहिँ एउटा राम्रोसँग पठन पाठन भयो भने हाम्रो मान्छेहरू सहरीकरणबाट कम हुन्थे र यहीँ बसेर आफ्नो खेतीपाती गर्थे भन्ने मान्यता थियो। तर त्यही मनसायले मैले यो काम गर्न पढाइलाई सामुदायिक विद्यालयलाई चाहिँ अलिकति लगानी गर्नुपर्छ र केही गर्नुपर्छ भन्ने लाग्यो। त्यसको मकसद चाहिँ के थियो भने समुदायमा छोराछोरी पढाउनेमा हाम्रा नानी बाबुका आमाहरू बाबुहरू धेरै विदेश आफै जाने र श्रीमतीलाई सहर राख्ने बच्चा पढाउनेको न्युमा भरेर भयो र खेतीबारी बाँझै बस्यो भन्ने कुराको बुझाइ थियो मसँग। जति गरे पनि त्यो कुरालाई चाहिँ अहिलेको सन्दर्भमा के देखियो भने टिए नै बसिसक्यो, अब बच्चा बच्ची पढाउनेको न्युमा गाउँ छोड्न पाए हुन्थ्यो भन्ने चाहिँ अभिभावकको कुराहरू आयो। जब पनि गाउँमा जति हुनुहुन्छ त्योलाई चाहिँ यो खेती बारी जुन बाँझै बस्यो त्यो बाँझै बस्नुको चाहिँ पहिलो उद्देश्य भनेको बच्चा बच्चीलाई पढाउने न्युमा हो भन्ने जस्तो मलाई लाग्छ। र यहाँ आय स्रोतको कुरा गर्नुहुन्छ भने त्यो मैले शिक्षामा लगानी गरेर समुदायमा कृषि पेसामा लाग्ने दाई जस्तो आर्थिक रूपमा कसरी सबल बनाउन सकिन्छ भन्ने उद्देश्यले के गर्दाखेरि चाहिँ हुन्छ, अब जस्तो कृषि क्षेत्रमा लगानी गरेपछि पक्कै पनि त्यहाँ केही आय स्रोत बन्छ र समुदायका विद्यालयहरूमा बच्चा बच्ची रहन्छन् भन्ने मानसिकता बोकेर काम गर्न थालेको। तर त्यो कुरामा चाहिँ पक्कै पनि अहिले हाम्रा सामुदायिक विद्यालयमा स्कुलहरू अब 10 जना 12 जना 15 जना जुन भए हाम्रो आवि स्कुलमा त्यसले गर्दाखेरि साँच्चै नै अप्ठ्यारो परेको अवस्था छ। तर मेरो वडामा मात्रै नभएर समग्र यो देशभरि नै हो जस्तो लाग्छ। र मेरो वडामा हेर्नुहुन्छ भने र मन्त्री नगरपालिकाले जुन कुरालाई सोच बनाएको छ यो मेरो वडाले मात्रै नभएर नगरपालिकाले नै बनाएको छ। विद्यालयलाई चाहिँ अलिकति हामीले स्तरीय बनाउन सक्यो भने त्यो रहन्छ कि भन्ने आश गरेर काम गर्दैछौँ, तर काम गर्दै गर्दा पनि यसको रिजल्ट चाहिँ दिन सकेको अवस्था छैन अझै अहिले हामीले।
0: हजुर, अब जस्तो अलिकति कृषि नै उहाँले यहाँले छुवाउनु भयो, विशेष गरी अब कृषिको समग्र अवस्थालाई हेर्दा हाम्रो वडा कुरा के छ विशेष गरी अब किनभने यो ओडाको सम्भावना र चुनौतीका कुराहरू त यहाँले लामो समयदेखि हेरिराख्नु भएको अवस्था छ विशेषतः कृषि क्षेत्रको विकासका लागि चाहिँ हामीले के कस्ता प्रयास गरेछौं उत्पादनकै हिसाबले हेर्दाखेरि हाम्रो कुन कुन उपजहरू चाहिँ सम्भावना बोकेको ठाउँ छ हाम्रो भूगोल छ यसबारे पनि भनिदिनुहोस् न अध्यक्षज्यू यहाँको ओडामा
2: हामीले धेरै पर्सेन्टमा यो चार नम्बर ओडा चाहिँ अमिलो जातिको खेती योग्य ठाउँ छ भन्ने कुराबाट जुनार सुन्तलालाई जोड दिएर हामीले धेरै लगानी गरिसकेका छौँ नगरपालिकाले अथवा ओडाले धेरै लगानी गरेको छ त्यसको पनि अब सायद अब त्यो एकै वर्षमा फल्ने कुरा होइन क्रमशः दुई वर्षमा त्यो कुरा पनि देखिन्छ जस्तो लाग्छ त्यसमा पनि हाम्रो राम्रै लगानी छ र त्यसै गरी अहिले हाम्रो जुन मन्थालीमा तपाईँले कृषि को पाटोमा जाँदै गर्दाखेरि बजारीकरणमा बजारमा तरकारी किन जाँदै गर्दाखेरि पनि हाम्रो गैरा थोकको तरकारीहरू धेरै मात्रामा मन्थली गएको अवस्था देखिन्छ त्यसैलाई चाहिँ हेरेर जुन समुदायमा रहनुभएका गैरा थोकमा एउटा समुदाय छ काम गर्नुपर्छ कृषिमा लगानी गर्नुपर्छ तपाईँहरू लगानी गर्दै पनि हामी काम गर्छौँ र हामी तरकारी मन्थालीलाई पर्याप्त रूपमा पुर्याउँछौँ भनेर लाग्नुभएछ त्यसमा चाहिँ हाम्रो त्यो काममा पनि हामी पूर्ण रूपमा ओडाले हुन्छ नगरले हुन्छ र यो अरू समन्वयकारीहरूसँग काम गर्दाखेरि हुन्छ त्यो काममा चाहिँ हामी पक्कै लागेर केही देखाउनेवालामा छौँ र देखाइराखेका पनि छौँ जस्तो लाग्छ र त्यो चाहिँ अहिले भूगोलमा आएर फिल्डमा हेर्दै गर्दा र त्यो समुदायसँग बुझ्दै गर्दाखेरि त्यो प्रति हामीले काम गरेका छौँ जस्तो मलाई चाहिँ लाग्छ।
0: अब हामीले कृषि गर्यौं शिक्षा गर्यौं अब स्वास्थ्य बाँकी छ विशेष गरी अब कम्तीमा आधारभूत लेभलको स्वास्थ्य सेवा चाहिँ नागरिकले घर घरमै पाउनुपर्छ भनेर संवैधानिक व्यवस्था पनि गरिएको अवस्था छ लामो समयदेखि प्रयासरत पनि हामी छौं तपाईँहरू पनि आफै हुनुहुन्छ विशेष गरी नागरिकलाई नजिकै सबैभन्दा गुणस्तरीय स्वास्थ्य सेवा दिउँ भनेर लागिराख्नु भएको छ विशेष गरी अब यहाँको ओडामा स्वास्थ्य संस्थाहरू के कति छन् स्वास्थ्य संस्थाहरूको अवस्था के छ त्यसमा चाहिँ दक्ष जनशक्तिको व्यवस्थापन आवश्यक पूर्वाधारका कुराहरू त्यस्तै गरी त्यहाँ प्रविधिका कुराहरू लगायतका कुराहरू जोडेर आउँछन् अनि नागरिक कतिको सन्तुष्ट छन् स्वास्थ्य सेवाप्रति यसबारे पनि भनिदिनुहोस् न सर।
2: स्वास्थ्य क्षेत्रको कुरा गर्दै गर्दा जस्तो हामीले स्वास्थ्य शिक्षा जुन कुराहरू भनेर भन्छौँ त्यो भन्दै गर्दा हाम्रो मेरो वडामा एउटा सहरी स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी छ दुईटै ठाउँमा पर्याप्त रूपमा आवश्यकता अनुसारको जनशक्ति अब सबै दरबन्दी पूरा नभए पनि कमी भएको जस्तो लाग्दैन त्यसकारणले हामी फेरि मन्थली नगर हस्पिटल नजिकै पनि भएको कारणले गर्दाखेरि अलिकति बढी हुने बित्तिकै समुदाय आफै मन्थलीसम्म जाने र जाने त्यस कारणले गर्दा ओडामा भएको कुरामा कहिले पनि हामीलाई भएन भन्ने कुराहरूको छ जस्तो मलाई लाग्दैन जस्तो हामीले गाउँघर क्लिनिक पनि चलाउने गरेका छौँ महिना प्रत्येक महिनामा त्यो बेलामा पनि जस्तो नसक्नेहरूलाई हामीले सुगरको रोगीहरूलाई अथवा जुन राज्यले 98 औषधि एभाइलेबल गर्नुभएको छ त्यो चाहिँ हामीले सब तरिकाले स्वास्थ्य स्वयं सेविकाबाट होस् अथवा स्वास्थ्य क्लिनिक यो गाउँघर क्लिनिक राखेर होस् त्यो कुरामा हामीले पुर्याएको छौँ जस्तो लाग्छ मलाई नडाजी।
0: हजुर अब यो महिला दलित ज्येष्ठ नागरिकहरू तथा विपन्न समुदाय लक्षित त्यस्ता हामीले केही विशेष योजना कार्यक्रमहरू सञ्चालन गरेका छौँ सर तर पछिल्लो समय अब यो जुन यस्ता संघीय संरचनामा जानुभन्दा अगाडि ठ्याक्कै तोकिएर 80% बजेट भनेर यो क्षेत्रमा आउने गर्थ्यो तर पछिल्लो समय आएन भनेर खालेर त्यस्ता खालका प्रश्नहरू चाहिँ सार्वजनिक फ्लोरमै कहीँ कतै हामी उठेको सुन्छौँ देख्छौँ होइन त्यसैले यस्ता कुराहरूमा चाहिँ कतिको ध्यान पुर्याएका छौँ सर हामीले के छ यो अवस्था
2: यो कुरामा चाहिँ म प्रष्ट रूपमा के भन्न चाहन्छु भने कसैलाई पनि नगरिकन यो कुराले के देखिन्छ भने अब जस्तो दलित समुदाय विपन्न समुदाय भनेर जुन राज्यले नै दिन सकेको अवस्था छैन हामीले तपाईँलाई भन्दै गर्दा जुन ओडाले जुन 70-80 लाखको बजेट पाउँछ त्योबाट सबै कुरा समेटेर सबै गर्छौँ भनेर हामीले भाषण गरेर मात्रै पनि अर्थ राख्दैन होइन त्यो रूपमा राज्यले नै सोच्नुपर्ने हो यो विषयमा चाहिँ यति रकम चाहिँ यसरी चाहिँ दलित यो अपाङ्ग अथवा यो अशक्त यो यसलाई चाहिँ यसरी दिनुपर्छ भनेर छुट्याएरै आयो भने हामीलाई काम गर्न सहजीकरण होला नत्र पनि यो कुरा पनि ठ्याक्कै छुट्याएरै काम गर्नको लागि चाहिँ स्थानीय तहमा पक्कै पनि गाह्रो छ जस्तो लाग्छ मलाई।
0: हजुर अब हामी कुराकानीको अन्तिममा पनि छौँ जस्तो विशेष गरी वडामा अब सुशासन होइन अब सेवा प्रवाह सुधार गर्न अब गुनासो सुन्ने व्यवस्था के कसरी गरिरहेको छ अवस्था यसबारे पनि अन्तिममा भनिदिनुहोस् न।
2: जनताका गुनासा पक्कै पनि आउनु हुँदैन भन्ने आशयले कुन तवरले हुन्छ जनताका समस्याहरू न्यूनीकरण गर्नको लागि अब मान्छेहरूले हुँदै नहुने कामहरू पनि गर्नुपर्छ भनेर आउँछन् हामीलाई पनि कानूनले बाँधेको छ जति सकिन्छ जुन कुन तरिकाले समन्वय गर्न सकिन्छ त्यो कुरामा हामीले गुनासो आउने नगरी अब गुनासो गर्ने अथवा विरोधै गर्ने मान्छेलाई त समस्या छैन विरोध गर्दा पाइयो तर त्यो कुराले नभइकन हामीले समग्रमा अप्ठ्यारो परेका कुरालाई आफूसँग त्यो पावर नभए पनि कसैसँग सेयरिङ गरेर अन्तबाट सहकार्य गरेर पनि सक्ने कामहरूलाई हामीले पनि पब्लिकलाई गुनासो आउनुपर्ने ठाउँ गरी हामीले काम गरेका छैनौँ। हामीले आफ्नो तरिकाले सहज गरेका छौँ र गुनासो आउने ठाउँ मलाई पक्कै लाग्दैन। आएका कुराहरूलाई हामीले सेयरिङ गरेर समन्वयसँग गरेर काम गर्ने गरेका छौँ। नराजी
0: रामेछापको मन्थरी नगरपालिका वडा नम्बर 4 सालुको समग्र विकास, चालू आर्थिक वर्षमा सञ्चालन भएका योजना तथा कार्यक्रम, पूर्वाधार निर्माणको अवस्था, खानेपानी, सिंचाई तथा अन्य आधारभूत पूर्वाधार निर्माणदेखि विद्यालयको शैक्षिक गुणस्तर सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार, कृषिलाई व्यावसायिक बनाउने प्रयास लगायतका बारेमा वडा अध्यक्ष राजन घिमिरेसँग गरिएको कुराकानी सुन्दा सुन्दै रेडियो कार्यक्रम हाम्रो मन्थलीको आजको समय सकियो। कार्यक्रमको आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफ्ना सुझाव, सल्लाह र प्रतिक्रिया अवश्य दिनुहोला। साथै मन्थरी नगरपालिका, नगरपालिकाका विषयगत शाखाहरू र वडा कार्यालयहरूले सम्पादन गरेको कामका बारेमा कुनै प्रश्न वा जिज्ञासा छन् भने तपाईँले हाम्रो फोन नम्बर 0 48 590 018 फोन गरेर रेकर्ड गराउन वा टिपाउन पनि सक्नुहुनेछ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। कार्यक्रमको अर्को अंकमा यहाँका सुझावहरू समेतलाई समेटेर नयाँ विषयवस्तुका साथ आउनेछौं। आजको कार्यक्रमबाट मनवराज श्रेष्ठ सहित कार्यक्रम उत्पादक टीमलाई पनि बिदा दिनुहोस्। अर्को कार्यक्रममा फेरि भेटौंला। नमस्कार।

0: मनसुन पानी पर्ने समय मात्रै होइन, यो विपदको घण्टी पनि हो। यो वर्षको मनसुनमा तपाईँ बस्ने ठाउँ कतिको सुरक्षित छ, कहाँ कहाँ बढी खतरा छ त, र तपाईँले आजैदेखि के तयारी गर्नुपर्छ? नमस्कार, कार्यक्रम हेलो मौसममा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ। आजको हेलो मौसममा हामी यो मनसुनका समयमा हुने विपदका जोखिमका घटना र त्यसबाट बस्नका लागि हामीले अपनाउन पर्ने उपायका बारेमा कुराकानी गर्दैछौ। कुराकानीको लागि आज हाम्रो स्टुडियोमा हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। यहाँलाई स्वागत छ। अघिल्लो पालिको मनसुनमा करिब 19 लाख घर दूरी घर परिवार चाहिँ प्रभावित हुने भनेर आकलन भइरहँदाखेरि यो वर्ष चाहिँ घटेर करिब 2.5 लाख चाहिँ प्रभावित हुने भनेर आकलन हुँदैछ भन्ने तयारी पनि सुनियो। खास यो चाहिँ त्यति धेरै ठूलो संख्याबाट सट्टै 2.5 लाखमा घट्नुको कारण चाहिँ के होला?
1: अब एउटा त पहिला हामीले इस्टिमेट गरेको अलिकति बढी र अब प्र्याक्टिकली चाहिँ लास्टमा चाहिँ वास्तवमा चाहिँ अलिकति थोरै चाहिँ भएको हो होइन। त्यो अनुसार अहिलेको चाहिँ अझ पोहोरको भन्दा पनि अलिकति फोरकास्ट अझै राम्ररी गरेको थप पनि हुने भयो एउटा। अर्को विषय चाहिँ यो वर्षको मनसुन चाहिँ अब मनसुन जलवायु विज्ञान विभागले चाहिँ जुन डीएचएम छ उहाँहरूले प्रक्षेपण गरिसकेपछि चाहिँ त्यही अनुसार हेर्दाखेरि हामीले यो वर्षको मनसुन अलिकति सरदरभन्दा अलिक कम वर्षा हुने र अलिकति सुक्खा हुने र तुलनात्मक रूपमा अलि तापक्रम बढ्ने भनिएको छ।
0: पानी कम पर्ने भएको कारणले विपदबाट प्रभावित हुनेको संख्या पनि घट्यो त्यसो भए?
1: होइन, त्यसरी भनिहाल्न सक्ने अवस्था चाहिँ हुँदैन। अहिले सरदरभन्दा केही पानी कम पर्छ भनिएको हो, त्यो पनि फोरकास्ट हो नि त, त्यो 100% हामीले भन्न
0: सक्छौँ।
1: अलिकति कम पर्छ भन्ने विषय भयो होइन, र यो कम पर्छ भन्ने कुरा भन्दै गर्दा फेरि विपदै पनि कमै हुन्छ भन्ने चाहिँ होइन।
0: तर संख्यात्मक रूपमा हेर्दाखेरि के जस्तो 19 लाखबाट करिब 2.5 लाखमा झरेको छ नि त अनुमान
1: अहिले चाहिँ यो हामीले जस्तो अनुमान अहिलेको चाहिँ अब स्वीकृत भइसकेका छैन होइन, अब स्वीकृति भएर सार्वजनिक हुने चरणमा छ, केही दिनमा हुन्छ, एक दुई दिनमा। अहिले चाहिँ टेन्टेटिभ हामीले चाहिँ समग्रमा 2,26,000 मानिसहरू चाहिँ यसबाट प्रभावित हुने भनिएको छ भने घर परिवार घरधुरीको कुरा गर्दा चाहिँ 51,878 घरधुरी चाहिँ प्रभावित हुन सक्छ यो मनसुनबाट भनिएको छ। र यो चाहिँ नि अब अलिकति चाहिँ यहाँले भने जस्तै यो मनसुन अलि सरदरभन्दा कम पानी पर्ने किसिमले पनि अलिकति प्रभावित पनि कम भएको
0: त्यो पनि भयो। अर्को चाहिँ वास्तविक अनुमान डेटामा आधारित भएर पूर्वानुमान गर्ने प्रयास पनि गरियो, अलिकति तथ्यमा आधारित भएर,
1: त्यो पनि सुधार
0: यसो हजुवाको भरमा भन्दा पनि तथ्यमा आधारित भएर गर्ने कोसिस हो भनेर बुझ्दा पनि भयो,
1: त्यसरी नै बुझ्दा हुन्छ।
0: योभन्दा अगाडि चाहिँ कसरी त्यत्रो 19 लाख त्यस्तो अनुमान गरिन्थ्यो प्रभावित हुने आकलन हुने? के फरक यसपालिको एनालाइसिस अलिकति फरक तरिकाले गर्नुको कारण चाहिँ के हो त?
1: अब पहिला चाहिँ नि कस्तो थियो भन्दा पहिला चाहिँ 7 वटा प्रदेशमा अलिक बढी नै प्रभाव पर्ने जस्तो वर्षाको बढी नै देखिएको भएर बढी जनसङ्ख्यालाई प्रभाव गर्ने भयो। अनि फेरि त्यसमा पनि कस्तो हुन्छ भन्दाखेरि बढी जनसङ्ख्या भएको स्थानहरूमा बढी जनसङ्ख्या भएको जिल्ला र प्रदेशमा चाहिँ प्रभाव पर्छ भने त्यो टेन्टेटिभली अब हामीले घर परिवार संख्या पनि बढी र जनसङ्ख्याको संख्या पनि बढी हुने भयो होइन। अब अहिलेको पटक चाहिँ यो जुन प्रभावित हुने ठाउँहरू र प्रदेशहरूलाई हेर्दाखेरि पनि त्यहाँको ओभरअल जनघनत्व कति थियो होइन, घर परिवार घरधुरी कति थियो भन्नेले पनि अलि असर गर्ने भयो। किन भन्दा हिमाली क्षेत्रमा त जनसङ्ख्या र घरधुरी अलिक कम छ होइन, जस्तो अब मध्य प्रदेशको अलिक सहरी ठाउँहरूको भन्दा, र अब पोहोर चाहिँ सबैतिर भनेको थियो भने अहिले अझ बढी चाहिँ नि हिमाली क्षेत्रमा चाहिँ अलिकति बढी सरदरै पानी पर्छ, अन्त कम पर्यो पनि भन्ने छ नि त। त्यो भएको भए चाहिँ अब हिमाली क्षेत्रमा त फेरि जनसङ्ख्या त अरू
0: कम छ,
1: मायरिकन कम छ, त्यसले पनि असर गर्छ।
0: जस्तो अब 2.5 लाख जनसङ्ख्या भने पनि जनसङ्ख्या, 19 लाख भने पनि जनसङ्ख्या, ज्यान त ज्यान हो नि त। करिब करिब यहाँले 2,25,000 भन्नुभयो होइन, यो प्रभावित हुने मानिसको जनसङ्ख्या जुन अनुमान गरिएको छ यो आँकडा चाहिँ कतिको गम्भीरताको संकेत चाहिँ हो?
1: यस्तो हामीले यो पनि यतिजना चाहिँ प्रभावित हुन सक्छ भनेर हामीले अनुमान हो यो पनि है, यसमा पनि अलिक बढी चाहिँ प्रत्यक्ष रूपमा चाहिँ प्रभावै पार्ने भनेको चाहिँ यसको 10% चाहिँ बढी प्रभाव पर्छ प्रत्यक्ष, उनीहरू चाहिँ प्रभावितै हुन्छन् यतिजना चाहिँ भन्ने हो। अब 2,26,000 10% भनेको चाहिँ 22,000 होइन, 22,000 जति करिब चाहिँ प्रत्यक्ष प्रभावित हुने जनसङ्ख्या हो भने
0: पनि ठुलै अनुमान हो 22,000 भनेको पनि
1: हो ठुलै अनुमान हो
0: त्यसमध्ये पनि अब 51 सैल करिब घर परिवार प्रभावित हुने भनिएको छ होइन यो पनि विपदको चाहिँ ठुलै घन्टी बज्छ है भन्ने खालको संकेत पनि हो एक किसिमको
1: अब यस्तो
0: पानी नपरे पनि अब
1: होइन पानी नपर्ने नै भन्ने पनि छैन फेरि अलि अलिक कम पर्ने हो सरदर भन्दा अलिक
0: पर्न पनि
1: भयो होइन
0: 40% पानी पर्न सक्ने सम्भावना
1: त्यो भनिसक्दाखेरि त अब फेरि सरदरै पानी पनि नपर्ने भन्ने पनि होइन नि त फेरि पूर्वानुमान भन्नु र त्यसमा त अब हाम्रा विभिन्न कारणहरू अहिले जलवायु परिवर्तनका कारणले पनि हामीले कतिपय विषयहरू चाहिँ फोरकास्ट गरे भन्दा ठ्याक्कै नमिल्न पनि सक्ने हुन्छ होइन त्यो बेलाको अब अहिले झन् धेरै अगाडि नै गरेका छौँ नि त हामीले होइन मन सुरु नै भएको छैन सुरु भएपछि पनि अझ चार पाँच महिनासम्म रहि नै रहन्छ भनेपछि त्यो हामीले फोरकास्ट गरेको भन्दा थोरै यताउता पर्न त सक्छ नै त्यो भनिसकेपछि हामीले अहिले टेन्टेटिभ हो यो अनुमान गरेको र यहाँ अनुमानित गरेको जति घर परिवारहरू हुनुहुन्छ जति जनसङ्ख्याहरू हुन्छ त्यतिलाई चाहिँ प्रभाव पर्छ है भन्ने किसिमले हामीले तयारी गर्यौँ भने पो अलिक बढीलाई प्रभाव परे पनि गर्न सक्यो त
0: यसपालि कम प्रभाव पर्छ भनेर ढुक्कले बस्न सक्ने स्थिति त छैन हामीले तयारी गर्नु पर्ने
1: विपदको दृष्टिबाट त हामीले सरदर भन्दा कम भन्दै गर्दा पनि विपद त घट्छ भन्ने अनुमान छैन हाम्रो
0: त्यसो भए अब कुन कुन क्षेत्र चाहिँ अलि बढी प्रभावित हुने जोखिम चाहिँ यहाँले अनुमान गर्नु भएको छ त्यहाँको मानिसले अब तयारी त गर्नु पर्यो नि
1: होइन विशेष गरी अहिले अहिलेको मनसुनमा चाहिँ सबैभन्दा बढी प्रभाव हुने बढी प्रभाव पर्ने भनेर प्रदेशगत हिसाबले चाहिँ लुम्बिनी प्रदेशलाई लिएको छ त्यसै गरी अब क्रमागत रूपमा भन्दा लुम्बिनी पछि कोशी मधेस होइन सुदूरपश्चिम बागमती गण्डकी हुँदै सबैभन्दा कम चाहिँ कर्णाली प्रदेशमा पर्छ भनिएको छ
0: लुम्बिनी प्रदेशलाई चाहिँ बढी जोखिमको हिसाबले किन अगाडि राखियो
1: होइन होइन यसमा एउटा त यहाँ संख्यात्मक हिसाबले भन्नुपर्छ जुन हामीले यो घर परिवार र जनसङ्ख्याको जुन अघि भन्यौँ यतिजना त्यहाँबाट अलिकति त्यहाँको जनघनत्वको पनि हिसाबले र त्यो प्रदेशमा अलिकति बढी पानी पनि अलिक बढी पर्ने जस्तो हाम्रो अनुमान भएको भएर त्यही अनुसार त्यहाँ बढी प्रभावित हुन्छ भनिएको
0: जिल्लागत हिसाबमा छुट्याउन सकिने अवस्था छ कि छैन
1: जिल्लागत हिसाबमा त अहिले फाइनल भइसकेको छैन हामीले कार्ययोजना स्वीकृति गरेर पब्लिस गरेपछि त्यो पछि नै फाइनल हुन्छ त्यो क्रम चाहिँ
0: प्राधिकरणको यस अघिको त्यो एउटा विश्लेषण अनुमान अनुसार चाहिँ 33 जिल्ला भनेर प्राय आउने गर्छ कि त्यो 33 जिल्लामा त यसपालि पनि छँदै नै होला विपदको जोखिम त्यो सँगसँगै थप अरू कुन कुन जिल्ला पर्न सक्ने सम्भावना छ भन्ने कुरा टुङ्गिसकेको छैन
1: यहाँलाई भने जस्तै अब जुन बढी चाहिँ अब लुम्बिनीमा बढी भनिएपछि लुम्बिनीका धेरै जस्ता जिल्लाहरू सबै पनि पर्न सक्ने भए होइन
0: कस्तो खालको जोखिम चाहिँ अलिक बढी हुन सक्ने सम्भावना देखिएको छ जस्तो बाढी पहिरो चट्याङ भयो होइन
1: यहाँले भने जस्तै अब जुन यो प्रदेशहरूमा जिल्लागत रूपमा हेर्दा पनि हामीले ओभरअलमा चाहिँ हाम्रो 3 पहाडी हिमाली र तराई क्षेत्रको अलिकति फरक किसिमको विपद हुने गर्छ र त्यसमा बाढी र पहिरोको हिसाबले चाहिँ पहाडी क्षेत्रमा चाहिँ विशेष गरी अझ पहिरो र बाढी पनि आउन सक्ने भने मधेसमा चाहिँ बाढी र डुबानको समस्याहरू र त्यो सँगसँगै अब अलिकति पानी कम परेर त्यही मनसुनकै समयमा पनि ड्राउट अलिक सुक्खाको समस्या पनि तराई
0: खडेरी पनि गत वर्ष पनि तराई मधेसमा त खडेरीले धान रोप्न नपाएर धेरै किसान मारमा पर्ने देखिएको थियो यो वर्ष पनि त्यो दोहोरिने सम्भावना
1: छ तर यसको लागि हामीले फेरि छुट्टै कार्ययोजना अलि अघि नै यसको तयारी गरेर हामीले कार्यान्वयन चाहिँ आइरहेको छ यदि यस्तै समस्या आयो भने पनि त्यही कार्ययोजना अनुसार नै हामीले काम गर्छौँ
0: अब अलिकति तयारीको कुरा गरौँ सरकारले गर्ने तयारी
1: समस्याहरू र त्यो सँगसँगै अब अलिकति पानी कम परेर त्यही मनसुनकै समयमा पनि ड्राउट अलिक सुक्खाको समस्या पनि तराई
0: खडेरी पनि गत वर्ष पनि तराई मधेसमा

0: विपदबाट जोगिनको लागि चाहिँ अहिले नै गर्नुपर्ने तयारी चाहिँ के छन्?
1: एकदम यहाँले राइट भन्नुभएको छ। अब विपद व्यवस्थापन चाहिँ एउटा हामी सबैको साझा जिम्मेवारी नै हो। एउटा निकाय एउटा व्यक्तिको मात्र सिंगल प्रयत्नबाट यो व्यवस्थापन त्यति सहज हुँदैन। तर अर्को विषय भनेको चाहिँ अब विपद भन्ने बित्तिकै यति धेरै सेन्सिटिभ हुन्छ कि गभर्मेन्टका आर्म्सहरू चाहिँ त्यहाँ पुग्नुभन्दा अगाडि नै उहाँलाई सपोर्ट चाहिसकेको हुन्छ कि। गभर्मेन्टको मेकानिजमहरू त जान्छ होइन, पुग्छ पनि, तर उहाँहरू नपुग्दाखेरि तुरन्तै 5 सेकेन्ड 10 सेकेन्ड 1 मिनटभित्रमा पनि रेस्क्यु गर्नुपर्ने अवस्था हुन्छ।
0: बाढी आइसकेको हुन्छ, अब प्रहरीलाई फोन गरेर प्रहरी पुगुन्जेल त बगाई सक्छ नि,
1: एउटा बगाई पनि सक्छ, अर्को चाहिँ नि उहाँहरूलाई अब फिजिकली रूपमा अलिकति समस्या परेको छ होइन, विपदबाट भने कोही व्यक्तिहरू त 5-10 सेकेन्डको वा आधा मिनट 1 मिनटको पनि सपोर्ट नपाएर पनि ज्यान जाने हुन सक्छ नि त। त्यस्तो अवस्थामा तुरन्त कम्युनिटी होइन, परिवार त्यहाँ वरिपरि जो हुनुहुन्छ उहाँहरूकै सपोर्ट नै सबभन्दा महत्वपूर्ण हुन्छ। त्यही भएर आम नागरिकहरू सबैले चाहिँ आफ्नो तर्फबाट चाहिँ एकअर्कालाई सहयोग गर्ने होइन, आफ्नो विपद कुन विपद पर्दाखेरि कसरी सजग रहने भन्ने विषयहरू जुन हामी प्राधिकरण लगायत विपद सम्बन्धी निकायहरूले विभिन्न श्रव्य दृश्य सामग्री मार्फत हामीले प्रचार प्रसार गरेका छौँ, त्यो विषयहरूमा पनि यहाँहरूले चनाखो भएर अलिक सचेत।
0: प्रचार प्रसार चाहिँ कहाँ हेर्ने त, कसरी हेर्ने
1: त्यो प्रचार प्रसार? यहाँहरूको एउटा मिडियम पनि भयो भने यस्तै हामीले आम सञ्चार माध्यमहरू पनि छ, सोसियल मिडियाहरू धेरै जसो सबै
0: सामाजिक सञ्जालहरूमा विपद व्यवस्थापन प्राधिकरणको त आफ्नै फेसबुक पेज पनि छ,
1: हामीले विभिन्न हाम्रो विभिन्न अब डिजिटल प्लेटफर्महरू छ होइन, सबै ती प्लेटफर्महरूमा यहाँले भने जस्तै फेसबुकमा होइन, भाइबरमा, युट्युबमा, टिकटकमा सबै हाम्रो प्राधिकरण पनि छ आफ्नो हाम्रो प्लेटफर्म, भने अरू जस्तै विपद सम्बन्धी निकाय सुरक्षा निकायहरू तिनटैको पनि आफ्नो प्लेटफर्महरू छ। त्यस्तै गरी स्थानीय पालिकाहरू प्रदेशहरूको होइन धेरै निकायहरू हुनुहुन्छ जो विपदमा आपदा हुनुहुन्छ, उहाँहरूका आफ्ना प्लेटफर्महरू छ।
0: निकायहरू चाहिँ के छन् जस्तो? एउटा त विपद राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण,
1: एउटा गृह मन्त्रालय आफै
0: नजिकैको जस्तो
1: स्थानीय पालिका भयो, ओडा स्तरमै पनि विपद समितिहरू हुन्छ होइन, त्यसै समुदाय स्तरका समितिहरू हुन्छन्, स्वयंसेवकहरू हुन्छन्, अनि त्यसपछि अब सिडिओ कार्यालयहरू भयो, डीडीएमसी त्यहाँ हुन्छ होइन, जिल्ला विपद व्यवस्थापन समिति हुन्छ, फेरि त्यस्तै अनुसार आपतकालमा चाहिँ तुरन्त परिचालन हुने गरी चाहिँ जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र हुन्छ, केन्द्रमा एनयुसी, प्रदेशमा पीयूसी हुन्छ, प्रदेश स्तरको आपतकालीन तुरन्त मोबिलाइज हुने गरी।
0: यहाँले भन्दै गर्दाखेरि अब यी सबै संस्था काम गर्ने निकायहरूको संख्या चाहिँ धेरै देखियो होइन, तर कतिपय अवस्थामा चाहिँ स्थानीय नागरिकलाई जो विपदबाट प्रभावितको जोखिममा छन्, हुन सक्ने जोखिममा छन्, उनीहरूलाई यो विषयमा थाहा पनि हुँदैन कि, अनि कसलाई फोन गर्ने, कहाँ फोन गर्ने, 100 भनेको चाहिँ प्रहरीलाई फोन गर्ने, 102 भनेको एम्बुलेन्सलाई फोन गर्ने, त्यसपछि 101 एकदमकालाई फोन गर्ने भन्ने विषयहरूको पनि त्यो जुन नम्बर चाहिँ हटलाइन नम्बर जसलाई जहाँ फोन गर्दाखेरि पैसा पनि लाग्दैन, 1155 यस्ता नम्बरहरू चाहिँ कमैलामा त थाहा भएको कारणले गर्दाखेरि पनि विपदबाट जोगिने सम्भावना हुँदाहुँदै पनि कहिले कहिले चाहिँ क्षति बिहोर्नु परेको स्थिति पनि छ नि त। अब यहाँले लाइक बुझाएर भन्दाखेरि विपदबाट बच्नको लागि चाहिँ तत्कालै सम्पर्क गर्ने ठाउँहरू यहाँले जुन भन्नुभयो नि तिनीहरूको नेपालीमा नाम, स्थानीय तवरमा चाहिँ त्यसलाई कसरी बुझिन्छ र त्यसलाई त्यहाँ चाहिँ सम्पर्क गर्ने नम्बर यदि सकिन्छ भने, त्यस्तो केही छ भने भन्न सकिन्छ भने थोरै जानकारी
1: गराउनुहोस्। यहाँले भन्नुभएको जस्तै अब यहाँ हामीले कुरा गर्दै गरेर पनि भएन, फेरि ठ्याक्कै जसलाई विपद पर्छ उहाँहरूलाई आफैलाई थाहा हुनु पर्यो कि हामीले के गर्ने र आफूले नै सपोर्ट गर्न नसकेको, आफूले स्वयंले चाहिँ त्यो बेला आफूले विपदबाट फुत्किन नसकेको अवस्था छ भने चाहिँ सम्बन्धित निकायलाई सहयोगको लागि त भन्नु नै पर्ने हुन्छ।
0: जस्तो अब स्थानीय सरकार, घर नजिकैको सरकार, सबैभन्दा नजिकको सरकार हुनुको स्थानीय सरकार हो, त्यसमा पनि वडा कार्यालय, वडा अध्यक्षको नम्बर, वडा सदस्यको नम्बर, तर उहाँहरू आफै विपदमा पर्नु भने त उहाँहरूले पनि अरूलाई बोलाउनु पर्ने
1: हुन्छ। मैले भन्दैछु त्यही विषयमा, हामीले उहाँहरूलाई त्यसरी समस्यामा पर्नु भएको बेलामा चाहिँ अहिले मैले केन्द्र स्तरबाट भन्नुपर्दाखेरि हाम्रो जुन यो विपदकै समयको लागि विपदमै पर्दाखेरिलाई भनेर यो 1149 नम्बर छ, आपतकालीन नम्बर हो त्यो,
0: पैसा लाग्दैन, जति बेला फोन गरे पनि
1: हुन्छ, हुन्छ, यो 24 घण्टा सञ्चालन हुन्छ, कुनै दिन बिदा हुने भन्ने हुँदैन।
0: 1149
1: नम्बरमा मा चाहिँ कल गर्ने र यो यो हामीले केन्द्रको यो नम्बरलाई चाहिँ अहिले सबै 77 जिल्लामा चाहिँ अब धेरै जसो भइसकेका छ र केही नम्बरहरू चाहिँ हामीले उता एनटिसीहरूसँग कोअर्डिनेसनमा चाहिँ त्यसलाई त्यो सिस्टम अहिले के बनाएका छौँ भन्दा मनसुन पनि आउँदैछ कुनै पनि जिल्लाको व्यक्तिहरूले चाहिँ 11:49 कल गर्नुभयो भने उहाँहरूको आफ्नै सम्बन्धित जिल्लाको डिओसीमा चाहिँ उठ्छ डिओसी भने चाहिँ डिस्ट्रिक्ट इमर्जेन्सी
0: अपरेसन सेन्टर
1: भने तत्काल
0: नउठ्ने सम्भावना
1: छैन त्यो उहाँहरूको चाहिँ हामीले जिल्लाको

0: रूपमा जुन नम्बर छ हाम्रो त्यहाँ आपतकालीन कार्य सञ्चालन केन्द्रले जिल्लागत रूपमा उठाउने त्यो नम्बरलाई हामीले केन्द्रमा इन्टिग्रेटेड गरेर अहिले जहाँ नेपालभरिको जुनै पनि व्यक्तिहरूले कल गर्नुभयो भने 1149 त्यो चाहिँ आफ्नो सम्बन्धित जिल्लामा जान्छ र उहाँको तुरन्त रेस्पोन्स भएर उहाँलाई रेस्क्यु गर्नुपर्ने हो कि के सपोर्ट गर्नुपर्ने हो उहाँहरूले गर्नुहुन्छ। त्यो एउटा छ भने अर्को चाहिँ हाम्रो जस्तो सय त नेपाल प्रहरीको त्यो त सधैँ नै भइहाल्यो र यहाँहरूले अर्को चाहिँ स्थानीय आफ्नो सम्बन्धित पालिकामा पनि भन्न सक्ने हुने भयो।
1: पालिकाको नम्बर पनि राख्नु पर्यो सुरक्षित तवरले, त्यो सम्पर्क गर्ने कुरा भयो होइन। अब व्यक्ति स्वयं आफैले घर परिवारका लागि गर्नुपर्ने तयारी चाहिँ के गर्न सक्छन्?
0: सबैभन्दा पहिला चाहिँ हामीले यो विपद सम्बन्धी चाहिँ आधिकारिक निकायबाट जारी भएका सूचनाहरू सन्देशहरू चाहिँ हेर्ने गर्नुपर्छ, त्यसमा अलिकति सजग पनि हुनुपर्छ र अलिकति फेक न्युजहरूबाट चाहिँ टाढै बस्नुपर्ने।
1: भनेको गलत न्युजहरू
0: आएको हुनसक्छ तर आधिकारिक हाम्रो वेबसाइटहरू आधिकारिक निकायले आधिकारिक पदाधिकारीले जारी गरेको हो कि होइन भन्ने विषयमा पनि अलिकति हेर्नुपर्छ।
1: आधिकारिकको कुरा गर्दै गर्दाखेरि कुन कुन छ त नेपालमा मौसम सम्बन्धी विपद सम्बन्धी?
0: अहिले मौसम सम्बन्धी चाहिँ डीएचएम छ होइन, डिपार्टमेन्ट अफ जियोलोजी डिपार्टमेन्ट अफ हाइड्रोलोजी एन्ड मेट्रोलोजी भन्ने भयो होइन, त्यो चाहिँ जल तथा मौसम विज्ञान विभाग नै हो। यसको सबैभन्दा मनसुनकै विषयमा निकाल्ने भने विपदको विषयमा निकाल्ने चाहिँ हामी प्राधिकरण लगायत प्राधिकरणलाई नै समन्वय गरेर हाम्रै नोटिसहरूलाई चाहिँ सुरक्षा निकायहरूले पनि गर्नुहुन्छ नि, उहाँले आफैले पनि गर्नुहुन्छ, स्थानीय पालिका पनि आधिकारिक भइहाल्यो, सिडिओ कार्यालयहरू हुनुभयो, विभिन्न सरकारी लाइन मिनिस्ट्रीहरू आफ्ना मिनिस्ट्रीहरू भए, विभागहरू भए, कार्यालयहरू भए, सरकारी निकायहरू नै हो आधिकारिक मान्नु पर्यो होइन, उहाँ सबै जुन जुनले निकाल्नुहुन्छ उहाँहरूको सूचनाहरू
1: त्यहाँभन्दा अरू माध्यमबाट आएका जानकारीहरू चाहिँ गलत पनि हुन सक्छ है भनेर शंका चाहिँ लिन पर्यो।
0: त्यहाँबाट आएका विषयलाई आम सञ्चार माध्यमले त्यसैलाई कोड गरेर गरेको छ होइन, त्यसपछि सोसियल मीडियाहरूमा पनि त्यही आधिकारिक सूचनाहरू नै उहाँहरूले चाहिँ सर्कुलर गर्नुभएको छ, डिस्मिट गर्नुभएको छ भने त्यो पनि आधिकारिक नै भयो। यहाँहरूले अब हामी सरकारी निकाय मात्र सबै सञ्चार मीडियम मार्फत अब जनस्तरमा पुग्न सक्दैनौँ।
1: विश्वासिलो सञ्चार माध्यम अहिले त त्यही त फेसबुक खोल्यो भनेदेखि त मौसम सम्बन्धी समाचार भने कति धेरै नामै नसुनेका च्यानलहरू युट्युबमा पनि छ, त्यसै गरी फेसबुकमा पनि थुप्रै छ कि लाज चाहिँ भयंकर ठुलो पानी पर्दैछ अरे भनेर भनिरहनु भएको हुन्छ।
0: त्यही मैले यहाँलाई भन्न खोजे पनि यसरी सबै जुन जुन आयो सरसरी हेर्दै त्यसलाई पत्याउँदै जानु भएन, त्यो चाहिँ कहाँबाट जारी भएको छ, कसले सेयर गरेको छ होइन, विश्वासिलो मीडिया पनि धेरै हुनुहुन्छ नि त यहाँ, एकदमै
1: भ्युज र लाइक्स र कमाईको लागि मात्रै पनि एकदमै खबर बनाउने पनि छ।
0: त्यही मैले त्यही भने आधिकारिक निकायबाट र आधिकारिक एवं विश्वसनीय मीडियाहरूबाट आएका सूचनाहरूको मात्र भर पर्नु पर्यो। एउटा
1: जस्तो तपाईँहरूको जुन सामाजिक सञ्जाल छ यो पब्लिकसँग चाहिँ एक्सेस मतलब त्यो पहुँच पनि नपुग्ने, नामै खोज्न पनि त्यो संस्थाको नामै पनि कति पहिला थाहा नभएको पनि छ कि त्यस्तो के हो त यो भनेर सोद्धाखेरि थाहा छैन हामीलाई अहिलेसम्म सुनेकै छैन भन्ने पनि अस्ति भर्खरै मैले भेटेको थिएँ होइन, अनि फेसबुकमा खोज्न लगाएको भेट्दै भेट्नु भएन कि पेज नै आधिकारिक तथ्य कलिनको लागि पनि अनि इङ्ग्लिसमा छ नाम होइन, अनि त्यो भइसक्दाखेरि चाहिँ अहिले त सबैको हातमा मोबाइल छ नि त, इभन हजुरबा हजुरआमा उमेरका हाम्रा आमाहरूसँग पनि स्मार्टफोन छ कि उहाँहरूले पनि फेसबुक चाहिँ चलाउनुहुन्छ होइन, अनि तर एनडीआरआरएमको आधिकारिक पेज खोज्नलाई चाहिँ मुस्किलै हुँदो रहेछ अलिकति त्यो सबै समुदाय सबै व्यक्तिलाई पहुँच पुग्ने गरी चाहिँ त्यो सामाजिक सञ्जालको डिजाइन पो गर्न नसकेको हो कि जस्तो यता कता मलाई मनमा लागेको थियो त्यति बेला।
0: यसमा मैले थोरै सरी कुरा राख्छु, अब जस्तो हजुरले भने जस्तो अब हाम्रो चाहिँ यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अब इङ्ग्लिसमा सर्टमा चाहिँ एनडीआरआरएमए भन्छौँ, अलिक अप्ठ्यारै पनि छ होइन, हामीलाई पनि सुरु सुरुमा यसमा आबद्ध हुँदाखेरि अलि लामो नाम जस्तो चाहिँ लाग्थ्यो, तर हामीले गरेका कामहरूबाट चाहिँ अहिले पहिलाको तुलनामा चाहिँ धेरै पहुँच चाहिँ यसले अभिवृद्धि गरेको छ होइन, धेरैजनालाई अहिले नाम पनि र काम पनि थाहा हुँदै गएको छ भन्छु मैले, धेरैजनाले त भन्दिनँ तर त्यसको चाहिँ संख्या चाहिँ एकदमै ऱ्यापिडली ग्रोथ भएको देखिन्छ एउटा। र अर्को मैले के भन्छु भने यो 2076 सालमा हाम्रो प्राधिकरण त्यति पुरानो होइन होइन, हाम्रो अब पहिला पनि विपदको चाहिँ नेपाल सरकारले विपदका व्यवस्थापनका काम त गृह मन्त्रालय अन्तर्गत गरे मन्त्रालयले गरेकै थियो, अहिले पनि गृह मन्त्रालय अन्तर्गत नै हामी प्राधिकरण छौँ जुन चाहिँ नि अलिकति नयाँ संरचनाको रूपमा आएको भएर धेरैलाई थाहा छैन, यो एकदम यथार्थ हो,
1: लामो नाम पनि
0: नाम पनि अलिकति लामो छ र यसको स्थापना पनि भर्खर केही वर्ष भयो, यसले आफ्ना संस्थागत संरचनाहरू बनाउने नीति नियम कार्यजनाहरू बनाउने काम चाहिँ लगभग सकेर अब अपरेसनल लेभलमा विपदमै हामीले चाहिँ अब फाइट गर्ने चाहिँ फेजमा छौँ क्या अहिले, त्यो भएको भएर सूचना एकदम प्रचार प्रसार गर्ने, कोअर्डिनेसन गर्ने, सहजीकरण गर्ने तिनै तहसँग होइन, यस्ता विषय वस्तुहरू जस्तो प्रिपोजिसनका सामग्रीहरू के कस्तो अवस्थामा राखेका छ

0: चाहिँ उहाँलाई सपोर्ट गर्ने, फिनान्सियली लास्टमा चाहियो भने रकमको पनि जोहो गर्ने विषय पनि अब प्राधिकरण
1: नभएदेखि प्राधिकरणकै फेसबुक पेजमा सामाजिक सञ्जालमा पनि यहाँले गएर हेर्नुभयो भने त्यहाँदेखि कस्तो विपदबाट कसरी जोगिने र कुन बेला चाहिँ पानी पर्ने सम्भावना छ, कुन बेला हावाहुरी आउँदैछ, कुन बेला चट्याङ पर्ने सम्भावना छ भन्ने कुराको चाहिँ दैनिक जस्तो अपडेट भइरहेको हुन्छ नि त। त्यो मेसेज मात्रै पनि हामीले हेर्न पायौँ भनेदेखि विपदबाट जोगिन सक्ने सम्भावना चाहिँ धेरै छ, तर त्यहाँसम्म पनि पुग्न सकिरहेका छैनौँ भन्ने मात्रै प्रश्न हो। अब अलिकति यो जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने जुन मानिसहरू हुन्छ उहाँहरूले तुरुन्तै अहिले अपनाउनु पर्ने सावधानीहरू चाहिँ के हुन सक्ला?
0: हो, एउटा सबैभन्दा पहिला चाहिँ अब आफू कस्तो खालको जोखिममा छु भनेर पहिला थाहा हुनु पर्यो। म डुबानको जोखिममा छु कि म बाढीको जोखिममा छु कि मेरो घर चाहिँ पहिरोको जोखिमको स्थानमा छ कि होइन, यस्ता विषयहरू चाहिँ पहिला थाहा पाउनुपर्छ। र त्यो थाहा भइसकेपछि आफ्नो पहिचान कुन जोखिम छ भनेर पहिचान भइसकेपछि बल्ल त्यो जोखिमबाट बस्ने विषय चाहिँ सेकेन्डमा आउने भयो।
1: भनेपछि सुरुमा म कुन खालको विपदको जोखिममा छु भन्ने कुरा पहिल्याउनु पर्यो। खोला छेउ छ भने बाढीको जोखिम हुने भयो, भिराल ठाउँमा छ भने पहिरोको जोखिम हुने भयो,
0: होइन, अनि अलिक खाडल जस्तो छ होइन, अलिकति डुबान पर्ने जस्तो छ भने त्यही डुबानकै विषय पनि भयो होइन,
1: तराई मधेसमा बाढीको डुबानको जोखिम हुने भयो, अलिकति पहाडी क्षेत्रमा पहिरोको जोखिम हुने भयो है, हिमाली क्षेत्रमा चाहिँ अघिल्लो वर्ष त हिमताल विस्फोटको सम्भावना छ भनेर पनि आकलन भएको छ, पानी चाहिँ त्यस्तो छ कि छैन?
0: होइन, अहिले पनि अलिअलि मैले यहाँलाई भने हिमाली क्षेत्रमा चाहिँ अलिकति अन्य क्षेत्रमा समग्रमा चाहिँ सरदरभन्दा अलिकति कम भन्दै गर्दा हिमाली क्षेत्रमा चाहिँ सरदरै पानी पर्छ भन्ने अनुमान छ। त्यो भएको भएर अलिकति विपदको दृष्टिले पनि त्यहाँ बढी सेन्सिटिभ हुने देखिन्छ। यो सिजनमा अलिकति बढी ध्यान दिनुपर्ने हुन्छ त्यहाँका बासिन्दा।
1: अब हरेक वर्ष प्राधिकरणले यो पूर्वानुमान जोखिमको पूर्वानुमान आकलन गर्छ, सार्वजनिक गर्छ, अनि पब्लिकबाट पनि सञ्चार माध्यमहरूले सकेसम्म पुर्याउने प्रयास गरिरहेका हुन्छन्, गइरहेको हुन्छ होइन। सार्वजनिक हुने बित्तिकै प्राय देशभरिका सञ्चार माध्यमहरूले त्यो प्रकाशन प्रसारण गर्छन् होइन, तर मानिसहरूले चाहिँ यसलाई त्यति धेरै सिरियसली साँच्चै हुन्छ र यस्तो भनेर गम्भीर रूपमा नलिने जुन प्रवृत्ति छ यसलाई चाहिँ के भन्नुहुन्छ तपाईँ?
0: यस्तो छ, पहिला यो विपदकै केसमा मैले यहाँहरूलाई पनि त्यस्तै नै होला, विपदकै क्षेत्रमा भने आफै पनि अहिले जसरी चाहिँ गभर्मेन्टले अलिकति एग्रेसिभ र प्रो एक्टिभ रूपमा अगाडि बढाएको छ त्यो तुलनात्मक रूपमा पहिलेको भन्दा अलिकति राम्रो पनि गरिएको छ होइन। र अहिले आम जनमानसले पनि पहिला यो चाहिँ एउटा प्राकृतिक कुरा हो, मनसुन आउँछ जान्छ भन्ने खालको जुन सोच थियो अहिले पनि कतिपयमा त्यस्तै पनि छ, र यो विपद पनि अब सबैलाई पर्दैन, मलाई चाहिँ पर्दैन कि भन्ने खालको सोच पनि हुन्छ क्या कतिपयमा, अब जे अलिकति नराम्रा कुरा आएर त म चाहिँ सुरक्षित छु अरू चाहिँ छैनन् भन्ने खालको हाम्रो मानसिकता हुन्छ क्या, तर त्यो चाहिँ होइन, त्यसमै हामी पनि आफै स्वयं पनि पर्न सक्ने अवस्था हुनसक्छ। त्यो भएको भएर अब चाहिँ हामी के गर्नु पर्यो भन्दा अलिकति डिजास्टरको हिसाबले पनि हामी सेन्सिटिभ बन्नुपर्नेछ।
2: हजुरको रेडियो 102.1 मेगा
3: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावाहुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
5: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड। Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury.
9: Mangalsutra jhumkara pauju ka banaira lyaunu.

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069080 9924342। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
2: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नि?
2: त्यसो भए ध्यान दिएर सुन्ने।
3: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
2: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
5: Kajaria Tiles, your world class luxury।
6: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: के तपाईँलाई थाहा छ, तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
0: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
8: निरूपण गर्ने प्रकृतिका विवादहरू
0: आलिधुर, बाँध, पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
8: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
0: चरण घाँस दाउरा सम्बन्धी विवाद,
8: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
0: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
8: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
0: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
8: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
0: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
8: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
0: सदियारको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
8: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
0: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
8: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
0: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
8: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
0: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
8: गाली बेइज्जती सम्बन्धी विवाद,
0: लुटपिट सम्बन्धी विवाद,
8: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
0: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
8: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
0: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
8: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बादी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद।
0: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
8: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप।
9: हजुरको रेडियो 102.1 मेगा
10: पनि सघायो
11: र दिल्लीमा ऊर्जा बचतका लागि दुई दिन घरबाटै काम गर्न निर्देशन। 50% बैठक अनलाइनबाटै हुने।
9: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
11: जेठ 15 गते नजिकिँदै गर्दा बजेट कस्तो ल्याउने भनेर सुझाव दिने क्रम र लिने क्रम पनि बढ़ेको छ। अहिलेको आवश्यकता महत्वाकांक्षी र ठूलो आकारको बजेट होइन, बरू सानो र नतिजामुखी बजेट हो भन्ने सुझाव धेरै आइरहेको छ। स्थानीय सिप र स्रोतमा आधारित साना कार्यक्रमलाई प्राथमिकता दिने र व्यवस्थापकीय सुधार गर्नेतर्फ बजेट केन्द्रित गराएर जनता सामु नै बजेटको असर पुर्याउन सक्नुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
12: संघीय संसदका दुवै सदनका विपक्षी दलहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको कार्यान्वयनको आधार माग गरेका छन्। सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसदहरूले परम्परागत र महत्वाकांक्षी कार्यक्रमले भार मात्रै दिने तर्क गरेका छन्। कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले सरकारको नीति तथा कार्यक्रम राष्ट्रको वार्षिक नीति, आर्थिक दिशा, सामाजिक तथा अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषय समेट्ने भएकाले यसले महत्व राख्ने बताउनुभयो। तर उहाँले छलफलका क्रममा प्रधानमन्त्रीको अनुपस्थिति प्रति भने असन्तुष्टि व्यक्त गर्नुभयो।
13: देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय सामाजिक परिवेशदेखि लिएर आर्थिक विकासका मेरुदण्ड र नीतिहरूको सम्बन्धमा छलफल गर्नुपर्ने हुन्छ। त्यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि मानिएको आवाजलाई निस्तेज गरेर 6 घण्टाभित्र यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु।
12: बैठकमा नेकपा एमाले सांसद पद्मा अर्यालले सरकारको नीति तथा कार्यक्रम जनताको सोच अनुसार नभएको टिप्पणी गर्नुभयो। उहाँले नीति के हो कि कार्यक्रम के हो भन्ने नछुटिएको दावी गर्नुभयो।
14: आफूलाई नवीन सोचको अवतार भन्ने सरकारले ल्याएको दस्तावेजमा न नवीनता देखियो, न स्पष्टता, न जनताको जीवन बदल्ने साहसिक संकल्प नै देखियो। नीति हो कि कार्यक्रम हो यो पनि स्पष्ट छुट्याइएको छैन। नीति के हो, कार्यक्रम के हो, त्यो पनि स्पष्ट छुट्याउन गाह्रो छ। यो नीति तथा कार्यक्रम सरकारको मात्र होइन, राष्ट्रको साझा दस्तावेज हो। यसको उत्कृष्टता हामी सबैको चाहना हो। त्यसैले यसप्रति आलोचना गर्नु विरोधको लागि विरोध होइन, यो राष्ट्रप्रतिको जिम्मेवारी हो।
12: नेकपाका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको टिप्पणी गर्नुभयो। उहाँले नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय उपलब्ध नगराइएको प्रति समेत असन्तुष्टि व्यक्त गर्दै विगतका अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
15: यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ। निर्वाचनका बेला व्यक्त वाचा, जनताका आकांक्षा, युवा र नवयुवाहरूको भावना बोक्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ। कतिपय सन्दर्भमा सत्तारूढ दलको चुनावी वाचापत्र, सही बुझे कार्ययोजना र सही बुझे नै नीति कार्यक्रम बीच तादात्म्यता देखिँदैन। हरेक सरकारको आफ्नो दृष्टिकोण र प्राथमिकता हुन्छ, तर विगतकै कार्यक्रमहरूको निरन्तरतामा सरकारको प्राथमिकता के हो भन्ने कुरा स्पष्ट देखिँदैन।
12: यसैबीच राष्ट्रिय सभा सदस्य महन्त ठाकुरले सरकारको सुशासनको परिभाषा र पछिल्लो कार्यशैलीमाथि प्रश्न गर्नुभयो। उहाँले सरकारले जनआन्दोलनको मर्म विपरीत काम गरिरहेको टिप्पणी गर्नुभयो। राष्ट्रिय सभा सदस्य भुवन बहादुर सुनारले भने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट खाका दिन नसकेको दावी गर्नुभयो।
16: नेपालको अर्थतन्त्र कता लान खोजिएको स्पष्ट छैन। जस्तै पहिलो वर्ष के गर्ने, दोस्रो वर्ष के गर्ने, पाँचौं वर्ष के गर्ने, एउटा खाका सहितको चाहिँ यो पहिलो वर्ष सुरु हुनु पर्थ्यो। त्यस्तो केही देखिन्न। सरकारले प्रविधिको उच्चतम प्रयोग गर्दै लगानी वृद्धि गर्दै सुशासनलाई पहिलो प्राथमिकतामा राखेको छ। सरसा जनताको जनताले समेत निकै चासोका साथ हेरिरहेको कस्तो नै आउँछ यो बजेट, कस्तो नै आउँछ यो नीति तथा कार्यक्रम भनेर निहालिरहेको अवस्थामा वास्तवमा भनियो भने सर्वसाधारण जनतालाई समेत निराश बनाएको छ।
12: यसैबीच राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव पेश गर्नुभएको थियो। उक्त प्रस्ताव बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रममा राष्ट्रिय सभाका सदस्यहरूले संशोधन प्रस्ताव पेश गरेको भए पनि सबै अस्वीकृत भएका थिए। संघीय संसद सचिवालयका अनुसार दुवै सदनको बैठक भोलि पनि बस्नेछ। सरकारले वास्तविक सुकुम्बासी परिवारलाई लालपूर्जा नपाउन्जेलसम्मका लागि मासिक 15,000 रूपियाँ घर भाड़ा दिने तयारी गरेको छ। यो व्यवस्था अस्थायी राहतका रूपमा ल्याउन लागि सरकारले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुकुम्बासी व्यवस्थापनको प्रगति र आगामी योजना प्रस्तुत गरेका थिए। उक्त योजनामा यी विषय उल्लेख रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति आयोजनाका निर्देशक मचा काजी महर्जनले सीआईएनसँग बताउनुभयो।
10: ए मन्त्रीजीले त्यो कुरालाई भन्नुभयो हो होइन? त्यो कति उपलब्ध गराउनु भन्ने किसिमको टुङ्गो चाहिँ लागेको छैन, सोच चाहिँ मन्त्रालयले बनाउनु भएको छ। अब त्यो टुङ्गो लागेपछि हामी खबर गर्छौँ। अब केही राहत रकम चाहिँ दिनुपर्छ भन्ने हिसाबले कुरा चाहिँ भएको थियो होइन? अनि त्यही कुरा निर्णय चाहिँ भएको छैन। अब निर्णय नभए मैले त्यो भन्न चाहिँ सकिएन।
12: उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्नमा विषादी भेटिएको भन्दै परेको मुद्दा दर्ता गर्न आदेश दिएको छ। अदालत प्रशासनले क्षेत्राधिकार नभएको मुद्दा दर्ता गर्न नखोजेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो। उपभोक्ता अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्ट, सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले उपभोक्ताको हक हितसँग जोड़िएको विषयमा फिराद परेको भन्दै दर्ता गर्न आदेश दिएको हो। यसैबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसोदा फूड्स प्रणालीद्वारा उत्पादित 100 ग्रामवाला करेन्ट चाउचाउ र 50 ग्रामको लाली चाउचाउलाई बजारबाट फिर्ता गर्न आदेश दिएको छ। यी दुवै चाउचाउ सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरूप नभएको विभागले जनाएको छ। यस वर्षको पहिलो महिना वैशाखमा आगलागी र वन डढेलोका घटनामा परेर हुने मानवीय क्षति पोहोरको तुलनामा करिब 63% घटेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष वैशाख महिनामा आगलागी र डढेलोका कारण 10 जनाले ज्यान गुमाएका छन्, जुन संख्या पोहोरको 27 जनाको तुलनामा करिब 62.96% कमी हो। यो वर्ष घटना घट्नुको कारणबारे सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले भन्नुभयो,
17: आगलागीका घटनाहरू चाहिँ अलिक बढी नै घटना विगतका घटनाहरू मध्ये अलिक बढी घटना आगलागीको नै हुने गरेको छ। त्यसको विशेष कारण चाहिँ अब यो ग्यासको पनि लिकेजका कुराहरू, ग्यासको प्रयोगमा लापरवाही गर्ने विषयहरू पनि भयो भने अर्को चाहिँ यो विद्युत सर्किटद्वारा पनि बढी भएको छ। मेन चाहिँ विद्युत सर्किट र ग्यासका केसहरू छन् भने अरू चाहिँ आगो बाल्दाखेरि, जाडो महिनामा विशेष गरी आगो ताप्दाखेरि होइन, मकलहरू बाल्दाखेरि विशेष तराई क्षेत्रहरूमा चाहिँ बढी आगलागी घटना घटेको छ।
12: गएको एक वर्षमा भने डढेलो र आगलागीमा परेर 109 जनाको मृत्यु भएको छ। यस्तै एक वर्षको अवधिमा आगलागी र डढेलोमा परेर 1405 वटा घर पालुवा जनावर मरेका छन्। इलाममा बर्ड फ्लू नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हटाइएको छ। जोखिम न्यून भएसँगै कुखुराजन्य पदार्थको ओसार पसार सम्बन्धी प्रतिबन्ध हटाइएको जिल्ला बर्ड फ्लू नियन्त्रण समितिले इलामले जनाएको छ। यसअघि वैशाख 9 जिल्ला बर्ड फ्लू नियन्त्रण समितिको बैठकले कुखुरा तथा कुखुराजन्य पदार्थको ओसार पसारमा रोक लगाएको थियो। साझा खबरमा अब विदेशको खबर। रेखा गुप्ता नेतृत्वको दिल्ली सरकारले ऊर्जा बचत र खर्च घटाउन नयाँ नियम लागू गरेको छ। भोलिदेखि लागू हुने गरी अब 2 दिन 100% काम कर्मचारीहरूले घरबाट गर्नुपर्नेछ। सरकारी कार्यालयहरूको इन्धन 20% घटाइने र मन्त्री विधायकले मेट्रो तथा बस प्रयोग गर्नुपर्नेछ। विदेश भ्रमण र ठूला सार्वजनिक कार्यक्रम पनि अस्थायी रूपमा रोकिएका छन्। मुख्यमन्त्री गुप्ताले आफ्नै सवारी साधन संख्या 13 बाट 4 झार्दै करिब 69% कटौती गर्नुभएको छ। र खेल खबरमा आईसीसी क्रिकेट विश्वकप लीग दुई एक दिवसीय त्रिदेशीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई डीएलएस नियमका आधारमा 2 रनले हराएको छ। वर्षाले प्रभावित खेलमा 32 ओभरमा 249 रनको लक्ष्य पछ्याएको अमेरिकाले 8 विकेट गुमाएर 246 रन मात्रै बनाउन सक्यो।
11: सुशीला श्रेष्ठ आठ पहरिया समुदाय आदिवासी जनजातिमा सूचीकरण नहुँदा समस्या
18: आफ्नै भाषा संस्कार संस्कृति वेशभूषा हाम्रो आफ्नै पहिचान रहेको हुनाले चाहिँ हामी पनि आठ पहरिया जातिमा चाहिँ सूचीकृत हुनुपर्छ।
11: समुदायको सामाजिक शैक्षिक तथा आर्थिक स्तर उकास्नको लागि पहल रिपोर्टसँगै सांसदमा प्रतिपक्षी दलहरूले गरेका विरोध हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि सासै फेर्न गाह्रो भयो।
20: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
21: रामे दाईको कुरा त ठिकै हो तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
19: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
22: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
20: जनप्रतिनिधि नानी पनि आउनुभएछ नि।
22: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
20: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
21: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
23: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
21: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
12: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
24: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
11: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। यो वर्ष मनसूनमा 2 लाख भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 34 औं बैठकले यस वर्षका लागि तयार पारिएको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरेको छ। कर्णाली प्रदेश सरकारले तुइन र जोखिमपूर्ण नदी नालाहरूमा पार गर्ने समस्यालाई समाधान गर्न बहुवर्षे ठेक्का मार्फत 41 झोलुङ्गे पुल निर्माण शुरू गरेको छ। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका प्रदेश सचिव अर्जुन कुमार बलका अनुसार आर्थिक वर्ष 2082-83 भित्र निर्माण सक्ने गरी काम अघि बढ़ाइएको थियो। स्रोत सहमति लिएको 5 महिनाभित्र ठेक्का नभए योजना स्वत रद्द हुने उल्लेख गरिएकाले कामलाई तदारूकताका साथ अगाडि बढ़ाउनुपर्ने उहाँले बताउनु भएको छ। 2078 सालको जनगणना अनुसार धनकुटा आसपासमा मात्रै बसोबास गर्दै आएका आठ पहरिया समुदायको जनसंख्या 5878 रहेको छ। आदिवासी जनजातिमा सूचीकरण नहुँदा यो समुदाय सामाजिक शैक्षिक तथा आर्थिक रूपमा कमजोर बन्दै गएको छ।
25: धनकुटा नगर क्षेत्रमा मात्रै बसोबास गर्दै आइरहेका सीमान्तकृत आठ पहरिया समुदायले 2052 सालदेखि संगठित रूपमा आदिवासी जनजातिमा सूचीकृत गर्न पहल थालेका थिए। आठपहरीय छुट्टै जातीय पहिचान भएको समुदाय भएकाले अन्यसँग मिसाएर होइन पृथक रूपमा सूचीकृत गरिनुपर्ने उनीहरूको माग छ। किराँत आठपहरीय समाजका केन्द्रीय महासचिव सूर्य आठपहरिया,
1: हाम्रो आइडेन्टिटी अनुसारको सबै डकुमेन्ट बन्नुपर्छ भन्ने कुरा पनि हो। त्यो हिसाबले हामी आठ गते देख्दै हो, त्यो हिसाबले चाहिँ नेपालको आदिवासी जनजातिमा सूचीकृत हुनुपर्छ भन्ने प्रस्ताव हो।
25: आफ्नै भाषा वेशभूषा संस्कृति परम्परा तथा लिपि भएकाले पनि आठपहरीय समुदाय जनजाति भित्रै पर्ने दावी छ। आठपहरीय समुदायका चाड पर्व लगायत आफ्नै परम्परा छन्। अधिकार कर्मी सचेता आठपहरिया,
2: भित्रको धेरै पाठहरू छ। हाम्रो आफ्नै भाषा संस्कार संस्कृति वेशभूषा हाम्रो आफ्नै पहिचान रहेको हुनाले चाहिँ हामी पनि आठपहरिया जातिमा चाहिँ सूचीकृत हुनुपर्छ।
25: धनकुटा नगरपालिकाले आठपहरियाले मनाउने मक्सिर चाडमा स्थानीय बिदा दिने गरेको छ। अहिले धनकुटामा मूलवासीको रूपमा रहेका आठपहरिया समुदायले आफ्नै जनजातिभित्र सूचीकृत हुने माग राख्नु जायज भएको बताउनुहुन्छ धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ।
3: राज्यहरू के जान्थे सूचीकृत गर्दाखेरि होइन त्यो समस्या छ, तपाईँ तयारी गरेर सूचीकृत हुनुपर्छ भन्नेमा नगरपालिका सपोर्टेड छौ होइन।
25: आठपहरिया समुदायभित्र छारा होम्बारक किम्दाहाङ लेङसुवा पाङसुङ लगायत गरी 19 जाति छन्। अहिले यो भाषा बोलिएको संख्या पनि कम हुँदै गएको छ। आठपहरिया समुदायका अगुवा धन आठपहरिया,
4: यो भाषा चाहिँ लोपन्मुख अवस्थामा पुगेको छ। यसको मूल कारणहरू भनेको चाहिँ अन्य भाषाको प्रभाव, नेपालीले पनि आठपहरीय भाषालाई अलिक बढी गाँचेको छ। त्यस्तै गरी अलि अभिभावक अथवा आठपहरीय समुदायमा पनि अंग्रेजीको मोह त्यसको प्रभाव देखिन्छ। त्यस्तै गरी यो आफ्नो मातृभाषामा त्यसको प्रोनाउन्सिएसन अथवा उच्चारणमा केही समस्या आएको हुनाले त्यो पनि मातृभाषामा त्यसले पनि समस्या सिर्जना गरिरहेको देखिन्छ।
25: परम्परागत किपट प्रणाली अन्तर्गत रहेको आठपहरियाको ऐतिहासिक भूगोल अहिलेको धनकुटा नगरपालिकाका 10 वडासम्म फैलिएको छ। स्थानीय सरकारले उनीहरूको पहिचान स्थापित गर्नका लागि केही सकारात्मक कदम चाले पनि आदिवासी जनजातिमा सूचीकृत हुने अभियान भने हालसम्म पनि सफल हुन सकेको छैन। गोपाल बराइली, सीआईएन, रेडियो धनकुटा एफएम, धनकुटा।
11: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भन्नेमै सांसदहरू दुई दिनसम्म अलमलमा।
5: प्रधानमन्त्रीको असमर्थताको कारण दिनुहुन त भन्या त हो नि, हामीले नीति कार्यक्रम पेश गर्ने जिम्मा उहाँकै हो र फेरि नीति कार्यक्रम पेश गर्ने कुरा मात्रै होइन।

0: संसदीय परम्परालाई मान्नको लागि आग्रह संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
2: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
3: हो सक्छ, जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
1: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौँ।
2: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरोकारबारे सांसद अनि विज्ञ संघको छलफल पछि निस्कन्छ निष्कर्ष।
4: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
5: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
3: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिने छन् तपाईँका सवालहरू।
6: हाम्रा दुःख नै त सरकारी खेती गरिछौ र पानी पिग्रला, अखन त यी हाम्रो खेती
2: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद।
3: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधिसँगै तपाईँको सहभागिताको साथी।
2: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
8: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा नेकपाका प्रमुख सचेतक युवराज दुलालसँग सहकर्मी सन्तोष गन्धर्व कुराकानी गर्दै हुनुहुन्छ।
9: अहिलेको संसदमा यो जे गतिविधिहरू देखिराखेको छ, हिजो प्रतिपक्षहरूले जुन स्थिति त्यहाँ देखाउन विवश भयो, त्यो चाहिँ वर्तमान सरकारको नेतृत्वको कारणले सिर्जित परिस्थिति हो र प्रतिपक्षहरूलाई त्यहाँ जनताले पुर्याएका हुन्। जनताले यो सरकारको कार्यकारी प्रमुखको आवाज सुन्न चाहेका छन्। कार्यकारी प्रमुखको सदनमा देखिएको, सम्मानित सदनमा देखिएको व्यवहारहरूमाथि प्रश्नहरू उठेका छन्। आफ्नै नेतृत्वमा आफ्नै क्याबिनेटले पारित गरेको नीति कार्यक्रम राष्ट्र प्रमुखले वाचन गरिरहँदा सरकार प्रमुखले जुन अशोभनीय क्रियाकलाप त्यहाँ देखाउनुभयो, त्यसबाट संसारभरि रहेका नेपालीहरूले के हो यो भन्ने एउटा जिज्ञासा राखि नै रहनु भएको छ। र प्रतिपक्ष हुनुको नाताले तपाईँहरूको भूमिका के हो, तपाईँहरूले किन त्यसमाथि बोल्नु भएन भन्ने प्रश्न पनि हामीमाथि छ। नागरिकले हामीमाथि राखेका प्रश्नलाई हामीले संसद मार्फत सरकारमाथि राखेको मात्रै हो। के यो सरकार यो संसदमा अहिलेको पार्लियामेन्टमा 5 वर्षसम्म हामीले प्रधानमन्त्रीको आवाज सुन्न नपाउने हो भनेर हामीले प्रश्न गरेको, अरू केही पनि होइन। जहाँसम्म नियमावलीको धारा 38 को सवाल छ, त्यो धारा 38 मा के लेखिएको छ र नियमावलीका धेरै ठाउँहरूमा के लेखिएको हुन्छ भने प्रधानमन्त्रीले वा निजले तोकेको व्यक्ति भन्ने प्रोभिजन चाहिँ किन राखिएको हुन्छ भने कुनै असाधारण परिस्थिति हुन सक्छ, कहिलेकाहीँ प्रधानमन्त्री देश बाहिर हुने स्थिति हुन सक्छ, कहिलेकाहीँ बिरामी अस्वस्थ अवस्था हुन सक्छ या अन्य त्यस्तो विशिष्ट कारण हुन सक्छ जसको कारणले प्रधानमन्त्रीले आफूले नभ्याएर आफ्नो काम गर्न कुनै प्रतिनिधि तोकिन्छ। किन भन्दा प्रधानमन्त्रीको असमर्थताको कारण दिनु न त भन्या त हो नि, हामीले नीति कार्यक्रम पेश गर्ने जिम्मा उहाँकै हो र फेरि नीति कार्यक्रम पेश गर्ने कुरा मात्रै होइन, उहाँलाई दिनभरि बसेर त्यहाँ सुनिदिनुपर्छ पनि हामीले भनेका छैनौं। तर संसदमा नीति कार्यक्रममाथि उठेका प्रश्न नेपालको संसदीय इतिहासमा सबै प्रधानमन्त्रीले आफैले दिनुभएको छ, सबै प्रधानमन्त्रीले। त्यसकारणले अहिले पनि जनताले सुन्न पनि चाहनुभएको छ उहाँको आवाज र हामीले त्यही आवाजलाई प्रतिनिधित्व गर्दै तपाईँले संसदमा सरकार प्रमुखका हैसियतले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्छ भन्ने माग राख्नु सर्वथा संवैधानिक छ, न्यायिक छ र संविधानको यही संविधानको धारा 76:10 मा स्पष्ट लेखिएको छ, सरकार प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसदप्रति उत्तरदायी हुनेछन्, जवाफदेही हुनेछन् र पार्लियामेन्ट भन्दा माथि सरकार हुँदैन र संविधान भन्दा माथि राष्ट्रपति या सरकार प्रधानमन्त्री कोही पनि हुँदैन भन्ने कुरा चाहिँ हाम्रो संविधानमा छ। त्यसकारणले हामीले त्यही कुरालाई जनताको आवाजको रूपमा सदनमा उठाएका हौं।
10: जस्तो कि अहिले तपाईँले सदनमा प्रधानमन्त्रीले प्रश्नको जवाब दिनुपर्छ अर्थात नीति तथा कार्यक्रममाथिको उठेका विषयहरूमा जवाब दिनुपर्छ भन्दै गर्दाखेरि हिजोको परम्परा त थियो नि तर संसदीय अभ्यासमा हिजोको परम्परालाई अहिले निरन्तरता दिने या प्रधानमन्त्रीले तोकेको कुनै एउटा व्यक्तिले त्यसमा जवाफहरू दिनुहुन्छ भन्दै गर्दाखेरि विपक्षले चाहिँ यो राजनैतिक स्वार्थका लागि प्रश्न गर्दैछ या त राजनैतिक स्वार्थका लागि या त राजनैतिक दबावका लागि चाहिँ अहिलेको सरकारमाथि प्रश्न उठाइरहेछ भन्दै गर्दाखेरि एउटा विपक्षी दलको प्रमुख सचेतकको हिसाबले के भन्नुहुन्छ?
9: त्यो कुरा होइन, हामीलाई त हामीले नागरिकलाई हेर्ने हो, नागरिकले हामीलाई के भन्नुहुन्छ, नागरिकको प्रतिक्रिया के छ भन्ने कुरा हो। तपाईँलाई भनौँ म नागरिकको प्रतिक्रिया के थियो भने जब राष्ट्रपति नीति कार्यक्रम वाचन गर्दै हुनुहुन्थ्यो बीचमा अशोभनीय तरिकाले प्रधानमन्त्री जुरुक्को उठेर हिँड्नुभयो, मानव एकछिन केही जरूरी पर्यो होला, दुई मिनटको लागि बाहिर जानु होला भयो होला भन्ने हामीले सोच्यौं र त्यही मेरा मोबाइलमा मेसेजहरू आएका थिए, संचार जगतका साथीहरूबाट नै आएका थिए, केही अन्य चासो राख्ने साथीहरूबाट नै आएका थिए, प्रधानमन्त्री राष्ट्रपति बोल्दै गर्दा तपाईँहरूले नियमावती किन गर्नु भएन भन्ने जिज्ञासा नै आएको थियो र हामीलाई के लाग्यो भने राष्ट्रपति बोलिराख्नु भएको छ, सभापति बोलिराख सभामुख बोलिराख्नु भएको होइन, त्यो बीचमा हामीले बोल्नु पनि फेरि शोभनीय हुँदैन, प्रधानमन्त्रीले एउटा अशोभनीय व्यवहार गर्नुभयो र फेरि हामीले त्यसलाई बढाउँदै लान हुँदैन भनेर पनि हामीले धैर्य साँचेकै हो। त्यसपछि उत्पन्न परिस्थिति के भयो भने उहाँले नीति कार्यक्रम टेबल गर्नुभयो, अब टेबल गर्दा बोल्ने नबोल्ने त्यसमा ठूलो कुरा भएन, त्यसमाथि पनि नागरिक स्तरबाट प्रधानमन्त्रीले किन नबोलिकन टेबल गरेको भन्ने कुरा पनि आयो, हामी त्यसमा पनि लागेनौ। त्यसपछि संसद के अरे सरकारवादी दलको बैठक भयो र त्यसका निर्णयहरू त्यहाँ भएका कुराहरू बाहिर आए, यो नीति कार्यक्रमको जवाफ पनि प्रधानमन्त्रीले नदिने, प्रधानमन्त्री तोकेको मन्त्रीले दिने भन्ने कुराहरू आए र हेर्दै जाँदाखेरि प्रधानमन्त्री चाहिँ डमी हुने यो व्यवस्थाको यो सरकारको र प्रधानमन्त्रीका नाममा कार्यक्रम चाहिँ सबै अरूले गर्ने त्यो मात्रै होइन, उहाँका विधेयकहरू यस अगाडिका पनि संसदमा अध्यादेशका चाहिँ पेश गर्ने कुराहरू कोही पनि प्रधानमन्त्रीले नगर्ने, कुनै कुरामा नि प्रधानमन्त्रीले नबोल्ने र संविधानमा र कानूनमा भएको व्यवस्थालाई वकालत गरेर अगाडि बढ्ने हो भने तपाईँलाई म उदाहरण दिन्छु, उहाँहरूले आठवटा अध्यादेश ल्याउनुभयो, संविधानमा अध्यादेश ल्याउने प्रोभिजन छ, कस्तो अवस्थामा ल्याउने भन्ने कुरा त्यो अहिले छोडौं। त्यसो भए कुनै पनि संसदको बैठक नराखेर अहिले करिब 40-45 विधेयक हामीले तयार गरेका छौं भन्ने कुरा सरकारबाट इन्फर्मल आएको छ, सबै संविधानमा प्रोभिजन छ नि त, सबै विधेयक अध्यादेशबाट ल्याए भइहाल्यो नि, छलफल गराउन नै परेन, आजको आजै पनि उहाँले कार्यान्वयन गर्न पाउनुभयो भनेपछि संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन, त्यसकारणले त्यो लजिकल छैन। र परम्पराको कुरा के छ भने असल परम्परा त मान्नुपर्छ, हेर्नुहोस् असल परम्परा इग्नोर गरेर जान मिल्दैन, त्यो असल परम्परा हो, नीति कार्यक्रमको ओनरसिप सरकारले लिने र नीति कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ सरकार प्रमुखले दिने, 275 सदस्यीय अथवा 334 सदस्यीय संघीय संसदका सांसदहरू जनताका प्रतिनिधि हुन्, नेपाली जनताबाट निर्वाचित भएर आएका प्रतिनिधि हुन्, उनीहरूले बोल्ने भावनाहरू नेपाली जनताका भावनाहरू।
0: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ भने प्रतिनिधि सभामा छलफल जारी रहेको छ। सरकारले वास्तविक सुकुम्बासी परिवारलाई लालपूर्जा नपाउन्जेलसम्म मासिक 15,000 रूपियाँ घरबाट दिने तयारी गरेको छ। उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्नमा विषादी भेटिएको भन्दै मुद्दा दर्ता गर्न आदेश दिएको छ। दिल्ली सरकारले ऊर्जा बचत र खर्च घटाउन भोलिदेखि लागू हुने गरेर अब हप्ताको 2 दिन कर्मचारीहरूले घरबाटै काम गर्ने व्यवस्था मिलाएको छ। र आईसीसी क्रिकेट विश्वकप लीग 2 एक दिवसीय त्रिदिवसीय श्रृंखलामा स्कटल्याण्डले अमेरिकालाई 2 रनले हराएको छ। हवस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 1 बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 MHz दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: Kajaria Tiles, your world class luxury.
3: बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ
4: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुस्
5: माउ किन खोज्नु भएको होला हजुर को पर्नु भयो
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
4: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
5: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
6: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
10: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
9: हाम्रा विशेषताहरू
10: 40% मात्रै डाउन पेमेन्ट
9: सजिलो मासिक किस्ता सुविधा
10: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
9: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
10: आवश्यक कागजातहरू
9: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
10: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप
9: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
2: Kajaria Tiles, your world-class luxury.
9: हावाहुरी चलेको बेला के गर्ने
11: घरको झ्याल र ढोका बन्द गर्ने
9: आगोका स्रोतहरू बन्द गर्ने
11: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
9: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
11: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
9: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
11: हावाहुरी चलेको बेला के नगर्ने
9: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
11: बिजुलीको तार लत्रिएको छ भने नछुने
9: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
11: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
9: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश
12: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
11: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
12: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
11: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
2: Kajaria Tiles, your world-class luxury.

0: रेडियो पाव घटना विषय को सशक्त संवाद
1: शारदा त्रितालज्यू म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद।
1: यो सरकारले गठन गरेको जो सम्पत्ति छानबिन आयोग छ, यो आयोगले अब सम्पत्तिको विवरण बुझाउनका लागि सूचना जारी गरेको छ। त्यो सूचना अनुसारको क्राइटेरियामा त तपाईहरूले पनि सम्पत्ति विवरण बुझाउनु पर्ने अवस्था आयो। के हुन्छ यसको थप प्रोसिडरहरू अलिकति सुनाउनु।
2: अब डिटेल चाहिँ अब उहाँहरूले कसरी कार्यविधि आफै निर्धारण गर्ने भनेर उहाँहरूको होइन
1: हजुर,
2: तर अब सामान्यतया अब सबैले चाहिँ बुझाउनु भनेकाहरूले बुझाउने हो, बुझाउने मात्रै होइन उहाँहरूको सूचना अनुसार चाहिँ कसैको बारेमा उजुरी पर्यो भने पनि छानबिन गर्ने अधिकार रहेको देखिन्छ
1: होइन।
2: अब त्यो त्यसरी भयो भने जस्तो भनौँ न, अब मैले बुझाएँ, मैले बुझाइसकेपछि आयोगले एउटा निर्धारण गरेको हुन्छ त्यसको क्राइटेरियाहरू,
1: हजुर,
2: त्यो क्राइटेरियाभित्र मेरो पर्छ पर्दैन त्यो हेर्छ
1: हजुर
2: होइन। मैले बुझाएको विवरणमा उपयुक्त तथ्यहरू छ कि छैन, प्रमाणित गर्ने खालका तथ्यहरू छन् कि छैनन्, आय स्रोत के थियो होइन, तलब कति थियो, अनि जग्गा जमिन छ भने कस्तो छ, कति रहेछ, अनि पुर्ख्यौती सम्पत्ति कति रहेछ, त्यो सबै कुराहरू खुल्छ त्यहाँ।
1: अझ
2: फारम मैले डिटेलमा हेरेको छैन, तर यिनै कुराहरू नै देखिन्छ त्यो सूचनामा हेर्दाखेरि पनि
1: हजुर
2: होइन। अब त्यसरी चाहिँ प्राप्त उसमा कुनै धेरै देखियो होइन, जस्तो एउटा सचिवले सामान्यतया कतिसम्म चाहिँ जगेरा गर्न सक्छ अथवा चाहिँ बचाउन सक्छ त उसको जीवनभरिमा सचिवमा पुग्ने व्यक्तिले भन्ने कुराहरू उहाँहरूको क्यालकुलेसन होला
1: होइन,
2: त्यसका आधारमा उहाँहरूले मूल्याङ्कन गर्नुहुन्छ
1: हजुर।
2: अनि अब उजुरी पर्यो, तर त्यहाँ उजुरी पर्दा धेरै सम्पत्ति छ भनेर उजुरी पर्यो, तर त्यो मान्छेले जो पदाधिकारी हो पूर्व पदाधिकारी उसले चाहिँ कम बुझायो भनेदेखि त्यसमा अनि आयोगले चाहिँ त्यो कारणहरू उसलाई बोलाएर गर्न सक्छ अथवा चाहिँ थप लेखापढी गरेर गर्न सक्छ होइन
1: हजुर,
2: त्यो चाहिँ बुझ्छ बुझेर अनि त्यो उजुरी र उसले पेश गरेको विवरणका बिचमा के कति फरक पर्यो के कारणले पर्यो भन्ने कुराहरू आउँछ। र उजुरी गर्ने व्यक्ति अब त्यो बाहिरको मान्छेले त थाहा पाउँदैन, तर आयोगलाई थाहा हुन्छ
1: हजुर
2: को मान्छेले गर्यो भन्ने कुरा नाउँ राख्नुपर्छ भनिएको छ
1: हजुर
2: होइन। अनि त्यहाँदेखि त्यो व्यक्तिसँग पनि उसले प्रमाण खोज्छ
1: हजुर,
2: अनि यी भिडाएर यदि बढी देखियो भने यो व्यक्तिको चाहिँ अस्वाभाविक सम्पत्ति देखियो अथवा चाहिँ गैर कानुनी सम्पत्ति देखियो भनेर उसले चाहिँ रिपोर्ट दिन्छ। रिपोर्ट भइसकेपछि त्यो हेर्ने सम्बन्धित निकाय अब सामान्यतया अख्तियारमै जान्छ होइन
1: हजुर,
2: अकुत सम्पत्तिहरूको हेर्ने अथवा चाहिँ धेरै नै देखियो भने सम्पत्ति शुद्धिकरण विभागमा पनि जाला
1: होइन
2: हजुर। सरकारलाई बुझाउँछ, सरकारले बुझाएपछि अब कुन संस्थामा पठाउने भन्ने कुरा निर्धारण हुन्छ होला, त्यसको कार्य प्रक्रियाहरू जेलमा हेरेको छैन।
1: अनि हजुरको यो अब सम्पत्ति भनेको त फ्रिज भएर बस्दैन, यसको बढ्ने प्रक्रिया पनि हुन्छ लगानी भयो भने, यसको क्यालकुलेसन कसरी हुन्छ त?
2: होइन त्यो त उसले कसरी बढ्यो भन्ने कुरा देखाउनु पर्छ, त्यो देखाएको स्वाभाविक छ कि छैन भनेर आयोगले चाहिँ उसको क्राइटेरियाभित्र बसेर हेर्छ।
1: ए भनेको त्यो बढ्ने प्रक्रियाको पनि स्वाभाविक अवस्था छ कि अस्वाभाविक छ भन्ने कुरालाई
2: त्यो चाहिँ थाहा हुनु पर्यो होइन। जस्तो मैले कुनै ठाउँमा जग्गा किने एक ठाउँमा
1: हजुर,
2: अनि त्यो जग्गा फेरि पे चाहिँ अब सस्तोमा किने त्यस पछाडि महँगोमा बेचेँ भनेदेखि त्यो चाहिँ बेचेको कुरा अब किन्दाखेरि कतिमा किन्यो त्यो कागजमा देखिन्छ
1: हजुर,
2: र कतिमा बेच्यो र कति फाइदा गर्यो त अथवा कति चाहिँ त्यसबाट चाहिँ आर्जन गर्यो भन्ने कुरा त्यसमा देखिनु पर्यो, उसले बुझाउँदाखेरि नै त्यो कुरा देखाउनु पर्यो।
1: अब सम्पत्ति बुझाउँदा त बुझाउने भयो, तर आफन्तकोमा नातागोतामकोमा लुकाको विषयको विवरण चाहिँ कसरी पत्ता लाग्न सक्छ?
2: अनि त्यो उजुरीहरूबाट पत्ता लाग्छ, उसको चाहिँ जीवनशैलीको पनि अब उजुरीहरू पर्न सक्छ, जीवनशैली हेर्न सक्छ, मान्छेको चाहिँ रहन सहन हेर्न सक्छ, आयोगले के कुरा गर्छ भन्ने कुरा चाहिँ अब अहिले डिटेलमा थाहा छैन मलाई पनि होइन
1: हजुर हजुर।
2: अब म बाहिर गएको पनि छैन, त्यही आज सूचना निस्केको हो, अस्ति चाहिँ ऊ हेरिएको हो त्यो राजपत्र
1: हजुर हजुर।
2: अब यसका प्रोसेसहरू फरक हुन सक्छन्
1: हजुर,
2: त्यो चाहिँ आयोगले कार्यविधि निर्धारण गर्दाखेरि गरेको हुन सक्छ।
1: ए अब कार्यविधि पनि मोटामोटी आएको विषय छ, अब यसले चाहिँ न्यायाधीशहरूलाई पनि नछड्ने विषय आएको छ, यसले क्षेत्राधिकार बाजिने, हामी कहाँ न्यायाधीशहरू त जेनरली न्यायाधीशहरूको त छानबिन हुने गरेको त्यति छैन, यसरी यस्ता आयोगहरू मार्फत त्यसलाई पनि न्याय परिषदले गर्थ्यो विगतमा होइन, यसले कस्तो इम्प्याक्ट पार्छ, यो कति सजिलो विषय हो?
2: होइन अब न्याय परिषदले अहिलेसम्म कति छानबिन गर्यो, कति न्यायाधीशहरूलाई कारवाही गर्यो भन्ने त सबैले हामीले देखेका छौँ होइन
1: हजुर,
2: त्यसैले गर्दाखेरि न्यायाधीश चाहिँ त्यो अब पदमा बसिराखेको बेला न्यायलाई अनि त्यहाँदेखि आर्मी सेनाहरूलाई चाहिँ काम गर्न बाधा पुर्याउनु हुँदैन भन्ने मान्यता रहन्छ। त्यही किसिमको कानून पनि छ हामीसँग। तर सेवाबाट अलग भइसकेपछि ऊ चाहिँ त्यो कानून त उसको पेसासँग सम्बन्धित त भयो, तर उसले सम्पत्ति चाहिँ त्यस्तो भ्रष्टाचार गरेको रहेछ अथवा अकुत सम्पत्ति कमाएको रहेछ भने त्यो छानबिन गर्न चाहिँ पाउँछ होइन, अहिले अख्तियारले नै पाउँछ। अब यो आयोगलाई त विशेष अधिकार दिएर चाहिँ छानबिन गर्नलाई दिइएको छ, त्यसैले यसले गर्न मिल्दैन भन्ने त प्रश्नै उठ्दैन।
1: तर आयोगले त अहिले तपाईँ बालवाला न्यायाधीशलाई त छुनै सक्दैन नि, ऊ त्यो
2: होइन, बालवाला न्यायाधीशहरूलाई अब गर्ने चाहिँ अब हाम्रो न्याय परिषद छ
1: होइन,
2: तर न्याय परिषद अब एउटा थपना मात्रै देखिएको छ अहिलेसम्म।
1: हजुर,
2: धेरै न्यायाधीशहरूको बारेमा प्रश्न उठेका छन् तर त्यसको चाहिँ सही छानबिन भएको छैन जस्तो लाग्छ होइन।
1: हजुर,
2: बालवालामा चाहिँ अहिले पनि अब संविधानले नै रोकेको छ होइन, त्यो संवैधानिक परिषदले मात्रै गर्न सक्छ, के अरे न्याय परिषदले मात्रै गर्न सक्छ भनेको छ होइन, त्यसैले त्यो संविधानको कुरालाई काट्न त यस्तो आयोगहरूले सक्दैन। तर यदि अवकाश

0: सरकारले अस्ति भर्खरकै विषय सम्झिने हो भने त सुरक्षा निकायको हकमा फेरि अर्को समिति बनायो
1: होइन, त्यो त त्यो डिटेलमा फेरि सरकारले यसैले यही आयोगले दिएका आधारमा तुरन्तै कारवाही त गर्दै गर्दैन।
0: यही आयोगको यो सम्पत्ति छानबिन आयोगको रिपोर्टको आधारमा कारवाही हुन्छ।
1: सम्पत्ति चाहिँ अकुत देखियो अथवा अस्वाभाविक देखियो भनेर चाहिँ उसले एउटा यो कारणले भनेर इन्डिकेट गरेर दिन्छ। उसले दिएका विवरणहरू यो हुन् र बाहिर आएका कुराहरू यो हुन्, यी कुराहरू चाहिँ प्रमाणित सम्बन्धित व्यक्तिले लुकाएको अथवा चाहिँ यसको प्रमाणहरू पेश गर्न नसकेको भन्ने किसिमले हुन सक्छ।
0: अब एउटा कैफियत चाहिँ के देखिन्छ भने तत्कालीन बेला न्यायाधीश भैरव लम्सालको आयोगले कारवाही सिफारिस गरेकै दुई पूर्व न्यायाधीश यो आयोगमा पनि बसेको देखिन्छ। हेर्नुहोस्, यसले पनि यो व्यवहार जस्तो निकालेको देखिन्छ, जस्तो कि त्यति बेला पुरुषोत्तम पराजुली र चण्डीराज ढकाललाई त कारवाही सिफारिस गरिएको विषय थियो तर कारवाही भएन, न्याय परिषदले जम्मा सचेत गरायो, 2 करोडसम्म आर्जनलाई स्वाभाविक मानौ भनेर सचेत गराएको भन्ने जस्तो विवरण आएको थियो। यो आफैमा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हो कि होइन, यसले के गर्न सक्छ?
1: होइन, अब उसले चाहिँ जब भनौँ न न्याय परिषदले चाहिँ कारवाही भनेको त विभिन्न चरणको हुन्छ, उसको स्थिति हेरेर अपराधको चाहिँ मात्राका आधारमा हुन्छ। यदि उसले चाहिँ सचेत मात्रै गराउने स्तरको चाहिँ अपराध देखेर त्यस्तै अनुसार गरेको रहेछ भने त त्यसलाई अन्यथा मान्नु भएन, किनभने त्यो पनि एउटा चाहिँ के भने न्यायिक निकाय हो होइन, अथवा चाहिँ आधिकारिक निकाय हो, आधिकारिक निकायले गरेको कुरामा कसैले फेरि त्यसमा थप ऊ गरेको छैन भने त्यो नै अन्तिम फैसला हो उसको र ऊ चाहिँ निर्दोष भन्ने अथवा दोषी नै भने पनि दोषीको सजाय उसले पाइसक्यो
0: होइन,
1: त्यसैले गर्दाखेरि त्यसलाई त्यति ठुलो मान्नु हुँदैन। तर अब परिषद त्यस्तो भएका व्यक्तिहरू नपरेको भए हुन्थ्यो भन्ने एउटा स्वाभाविक चासो चाहिँ हुन्छ सबैलाई।
0: अब यो सम्पत्ति छानबिन आयोग 2083 को कार्यक्षेत्र र छानबिनको दायरालाई चाहिँ मन्त्री परिषदकै बैठकले थप परिष्कृत र व्यापक पनि गरेको छ। यसले तपाईँको राज्यका उच्च ओहदामा रहेका राजनीतिक व्यक्तित्वदेखि प्रशासनिक कर्मचारीसम्मलाई छानबिनको घेरामा ल्याउने गरेको त्यो व्यवस्था गर्यो। यसले यो हेर्दा चाहिँ हुन्छ यो 48 देखि भनिएको छ र पहिलो खण्डमा 62 देखि यो अहिलेसम्मको विषय छ, कति जति मानिस तानिने देख्नुहुन्छ सरसर्ती स्क्यान गर्दा?
1: त्यसरी त भन्न सकिँदैन, तर अब प्रशासन र पदाधिकारीहरूको हेर्दाखेरि अब जति चाहिँ रिटायर भएका छन् अथवा चाहिँ अवकाशित भएका छन् अथवा चाहिँ पदबाट बाहिर भएका छन्
0: हजुर,
1: त्यो मध्ये धेरै पर्छन्।
0: करिब करिब यो सबै हेर्ने भने 14-15 हजार मानिससम्म पर्न सक्ने खालको आकलन छ नि?
1: पर्न सक्छन्,
0: 14-15 हजार
1: लगभग जति संख्या छ त्यसको आधा उदो चाहिँ पक्कै पर्छन्।
0: अब यहाँ सिन्सियर हुनुपर्ने यो आयोगले सावधानीपूर्वक कदम चाल्नुपर्ने विषयहरू चाहिँ के हुन सक्छन्? तपाईँ आफ्नै अनुभव पनि छ विगतमा, खास गरी ललिता निवासको जग्गा प्रकरणको विषयमा, टियुके जग्गाको विषयमा तपाईँको अनुभवले पनि धेरै थोरै काम गर्छ नि?
1: होइन, त्यो र यो चाहिँ अलिक फरक छ, किनभने त्यतिखेर चाहिँ हामीले कागजात हेर्ने हो
0: हजुर,
1: पहिले त्यो जग्गाको अवस्था कस्तो थियो र पछि कसरी आएर चाहिँ त्यस्तो भयो भन्ने कुराहरू हेर्ने हो, सरकारका रेकर्डहरू हेर्ने हो। अब यसमा चाहिँ अहिलेको आयोगलाई त्यसको तुलना

0: आफै खोज्न सक्ने त अब कर कति तिरेको छ के गरेको छ इत्यादि गरेर खोज्न पनि सक्ने हुन्थ्यो नि त, यो सबै कुरा खोज्न नसकेर नै विशेष खालको आयोग गठन गरेको हो।
1: तर लुकेको कुरा चाहिँ यदि उजुरी पनि परेन आदि इत्यादि पनि भएन भने त त्यति सजिलो विषय छैन नि
0: आयोगलाई, त्यही चाहिँ चुनौती हुन्छ।
1: उसका मेकानिजम के हुनुपर्छ यस्तोमा?
0: होइन उसले चाहिँ अब विभिन्न चरणमा कस्ता कस्ता पदहरूमा बसेर काम गर्यो होइन
1: हजुर,
0: त्यो हेर्नुपर्छ। जस्तो भनौँ न अब हामीले सरसर्ती हाम्रो बाहिरको चाहिँ एउटा अवलोकन के छ भने भन्सारमा बस्ने, मालपोतमा बस्ने होइन यातायातमा बस्नेहरूको चाहिँ जीवन अस्वाभाविक तरिकाले देखिन्छ
1: हजुर
0: होइन। अब त्यो चाहिँ यो बस्न चाहिँ सधैँ भन्सारमा बसेको देखिन्छ, तर सम्पत्ति चाहिँ यसरी थोरै देखायो भनेपछि उसले चाहिँ अलिकति अरू केही प्रक्रिया चाहिँ बड दोहोऱ्याएर हेर्न सक्ने अधिकार पनि उसँग पक्कै छ होइन, त्यसरी हेर्नु चाहिँ जरुरी पनि हुन्छ।
1: अनि जस्तो यहाँले जो चुनौतीको कुरा गरिराख्नु भएको छ, त्यहाँ चाहिँ तपाईँको मिहिन ढंगले खोजिनु पर्ने र हेरिनु पर्ने विवरणहरूको पाटो चाहिँ के हुन्छ यसमा? यो कति भेग काम छ नि आफैमा एउटा ठुलो
0: होइन, असाध्यै भेग छ त्यो त पक्कै हो
1: हजुर।
0: तर अब के हुन्छ भने व्यक्तिले अब उसले चाहिँ पेश गरेका पहिले पनि त सम्पत्ति विवरणहरू पेश गरेका हुन्छन्
1: हजुर,
0: त्यो सम्पत्ति विवरणसँग ट्याली हुन्छ हुँदैन त्यो पनि हेर्छ हेर्नुपर्छ होइन, त्यो चाहिँ अब रेकर्ड त छ सरकारसँग
1: हजुर
0: होइन। जस्तो भनौँ न मैले हरेक वर्ष चाहिँ पेस गरेको छु, पेस गर्दाखेरि मैले अब बढेको छ भने बढेको देखाएको छु, नभएदेखि पहिले जति थियो त्यति देखाएको छु, सबैले त्यसै गर्ने हो
1: हजुर।
0: यो गर्ने र अहिलेसम्म आएको अवस्थामा भनौँ न जुन बेलासम्म आफू बसेको आफू चाहिँ काम गरेको वर्षको सम्म मात्रै पेस गरिएको हुन्छ, त्यसभन्दा पछाडि त अब पेस हुँदैन
1: हजुर।
0: यो ती वर्षको अवस्था र अहिले पेस गरेको अवस्थामा फरक देखियो भने आयोगले विस्तृत अनुसन्धान गर्छ
1: एउटा त्यो हो। तर मानौ एउटा मान्छेले नजिकको पनि होइन अलिक टाढा टाढाकै आफन्तकोलाई सहकार्य गरेर सम्पत्ति त्यतातिर लुकाउन त्यतातिर ट्रान्सफर गराएर छ भने त त्यो त साध्य छैन, त्यो त उजुरी परे उजुरी परेमा बाहेक त त्यति सजिलो छैन। अनि एक वर्षमा जो यसलाई कार्यादेश दिएको छ भले यो थपिएला भोलिको दिनमा 48 अहिलेसम्मको पहिलो फेज चाहिँ 62 अहिलेसम्मको यो कति सम्भव छ यति यति वर्षमा? यो खास टार्गेटेडलाई मात्रै हो भने त सम्भव होला होइन भने त
0: होइन, टाइम थप्नै पर्छ यतिमा पुरा हुन सक्दैन, निकै ठुलो हो अब यसले यसको मलाई मैले सुने अनुसार चाहिँ यसले चाहिँ अब कुनै व्यक्तिहरूको बारेमा चाहिँ अध्ययन गरिसकेपछि पुरा गरेपछि त्यो चाहिँ अब पहिलेको जस्तो एकमुष्ट जस्तो भैरव लम्सालको जस्तो एकमुष्ट लास्टमा दिने भन्दा पनि जसको सकियो त्यसको चाहिँ प्रतिवेदन दिने भन्ने किसिमको छ क्यारे यिनीहरूको कार्यदेश, त्यो भएपछि यिनीहरूको चाहिँ क्रमशः चाहिँ दिँदै जान्छन् र मान्छेलाई कारवाही पनि हुँदै जान्छ
1: हजुर।
0: त्यसैले अहिलेको चाहिँ अब सरकारले अब नयाँ ढंगले काम गर्न खोजिराखेको पनि छ
1: हजुर,
0: अब त्यतिखेरको जस्तो चाहिँ अब वर्ष दिनपछि अथवा दुई वर्षपछि एक वर्ष थपेर दुई वर्षपछि एकमुष्ट चाहिँ दिने हो भने त त्यसको खास अर्थ रहँदैन
1: हजुर।
0: त्यसैले अहिले चाहिँ जुन जुन उसको जस्तो भनौँ न पछिल्लो मन्त्री परिषदको चाहिँ हेरेर त्यो मन्त्री परिषदका सदस्यको केही देखियो भने पेश गरिहाल्ने
1: हजुर
0: होइन, अथवा कुनै व्यक्ति विशेषमा पनि चाहिँ अस्वाभाविक देखियो भने पेश गर्ने चाहिँ म्यान्डेट छ जस्तो लाग्छ अहिलेको आयोगलाई, त्यसैले गर्दाखेरि यो अलिक प्रभावकारी हुन्छ।
1: ओके, अनि जस्तो तपाईँले यो भन्नुभयो एकछिनको लागि मानौ केपी शर्मा ओलीको छानबिन भयो, उसले प्रतिवेदन दियो, कार्यवाही प्रक्रिया अगाडि बढिहाल्नु भयो, खास केस केस हेर्छ नि अख्तियारले, त्यस्तै केस केसमा जाने भयो होइन? अनि यसले गर्ने काम र अख्तियारले गर्ने कामहरूमा डुप्लिकेसन हुन्छ कि हुँदैन, यो के हुन्छ? आफैमा कारवाही गर्ने निकाय त होइन होला यो?
0: अख्तियारले के हुन्छ भने कहीँ भ्रष्टाचार भयो भन्ने उजुरी पर्यो अथवा चाहिँ अख्तियारलाई लाग्यो
1: पनि अकुत आर्जनसँगै सम्बन्धित संस्था हो नि,
0: त्यो त्यस्तो भयो भनेदेखि उसले चाहिँ गर्ने हो। अब जस्तो भनौँ न मेरो बारेमा कहीँ कुरा केही उठेको छैन तर मैले भ्रष्टाचार गरेर कमाएको छु भनेदेखि मलाई कारवाही गर्न सक्दैन अख्तियारले
1: हजुर
0: होइन, कहीँ पत्र पत्रिकामा निस्किनु पर्यो होइन, त्यस्तो ठाउँमा निर्णय गर्दाखेरि सहभागी हुनु भएको हुनु पर्यो, त्यो कुराहरू हेर्छ अख्तियारले चाहिँ। यसले चाहिँ के भने सम्पत्ति मात्रै कसरी सम्पत्ति मान्छेले कमाइरहेछ र त्यो अनुसार राजस्व तिरेको छैन, उसले पहिलेदेखि सम्पत्ति विवरण पेश गरेको र अहिलेको चाहिँ सम्पत्तिका बिचमा कतिको ट्याली भएको छ होइन, के गरी बढायो, त्यो बढ्नुको औचित्य पुष्टि भएको छ कि छैन उसले पेश गरेका प्रमाणहरूले भन्ने कुराहरू
1: हजुर
0: हेर्छ अहिलेको आयोगले। अब अख्तियारले चाहिँ सिधै न्यायालयमा मुद्दा पेश गर्छ
1: हजुर,
0: आफूले अनुसन्धान गरिसकेपछि अभियोजन पेश गर्छ, अभियोजन गर्छ, तर अब यसले चाहिँ त्यो गर्दैन, उसले यसले चाहिँ सरकार अथवा चाहिँ सरकारले तोकेको संस्थामा अप अनुसन्धान गरेर कारवाही गर्नु
1: भनेर यसले सिफारिस पठाइदिने हो,
0: यसले सिफारिस गर्ने मात्रै हो,
1: अदालतमा यसले अभियोजन गर्दैन अख्तियार अथवा सरकारलाई सिफारिस दिन्छ
0: दिन्छ
1: ती सरकारका निकायहरूले यो यसलाई एउटा फ्याक्ट फाइन्डिङ डकुमेन्टको रूपमा लिएर अनुसन्धान फेरि अर्को चरणको अनुसन्धान हुने रहेछ होइन
0: गर्नुपर्छ हो
1: ए भनेपछि सिधै यो सरकारी वकिलमा जाने अभियोजन प्रक्रियामा अगाडि बढ्ने सम्भावना यसैलाई मात्रै आधार मानेर हुनेवाला छैन त्यसो भए
0: छैन
1: ए जस्ट फ्याक्ट फाइन्डिङ एउटा डकुमेन्ट
0: हो यसले चाहिँ के रहेछ स्थिति भनेर एउटा स्थिति
1: तर यसले जो फ्याक्ट फाइन्डिङ निकाल्छ त्यो किटान गरेरै प्रमाण सहितै दिइसके पछाडि कारवाहीका लागि सिफारिस गर्ने निकायले त्यसैलाई मात्रै आधार मानेर सिधै अभियोजन गर्न सक्दैनन् के हुन्छ त्यो
0: होइन त्यसलाई गर्ने भनेको जस्तो अख्तियारमा गयो मानिलिउँ न धेरै छ भने अख्तियारको आफ्नै प्रोसेस हुन्छ त्यहाँ चाहिँ अनुसन्धान अधिकृत तोकिन्छ उसले चाहिँ बयान लिन्छ होइन अनि त्यहाँदेखि त्यो भएका डकुमेन्टहरूको चाहिँ फेरि थप चाहिँ पुष्टि गर्ने आधारहरू खोज्छ होइन
1: हजुर हजुर
0: उसले त अदालतमा पेश गर्ने हो अदालतलाई पेश गर्ने भनेको त प्रमाण चाहिन्छ
1: हजुर
0: त्यो प्रमाण चाहिँ पुष्टि गरेर उसले चाहिँ फाइलै बनाएर पठाउँछ यिनीहरूले चाहिँ के गर्छ भने व्यक्तिको यो व्यक्तिको विषयमा थप अनुसन्धान गर्नु पर्यो अख्तियारले अथवा चाहिँ कुनै अरू सम्पत्ति शुद्धिकरण विभागहरूले भनेर चाहिँ त्यसरी दिने हो यसले
1: भनेपछि यसले बयानै लिने कागज गराउने आदि इत्यादि गर्दैन सम्पत्तिको सुरुवाती र अहिलेको तुलना गर्छ त्यसको आधारमा रिपोर्ट दिने
0: होइन बयान लिने पनि गर्न सक्छ
1: हजुर
0: होइन अस्वाभाविक देखियो भने कागज थप कागजात माग्ने काम पनि गर्न सक्छ होइन
1: हजुर
0: अनि त्यो कागज चाहिँ पुष्टि हुन्छ हुँदैन यो चाहिँ यसरी कागज उसले पेश गरे पनि पुष्टि हुने देखिँदैन
1: हजुर
0: अथवा चाहिँ यति कागज चाहिँ उसले पुष्टि गर्न नसकेको पेश गर्न नसकेको भन्ने कुरा कैफियत जनाएर उसले चाहिँ प्रतिवेदन दिन्छ
1: ए भनेपछि यसको आफ्नै प्रोसेस छ सारमा बुझ्दा एउटा प्रमाण जुटेको कागजात तथ्य दस्तावेज दिन्छ सम्बन्धित निकायलाई त्यसले फेरि थप पुनर्पुष्टिका अरू कामहरू प्रक्रिया गरिसकेपछि यो अदालती प्रक्रियामा
0: जान्छ
1: ए तपाईँ के देख्नुहुन्छ यसले एक खालको पार लगाउने अवस्था यो सरकारले त्यो बाटो समाएको देख्नुहुन्छ सर र हेर्दा
0: जरुर त्यो नलाइकन धरै छैन
1: त्यसमा जानै पर्छ
0: जानै पर्छ नभएदेखि अब यत्रो जनताले यति ठुलो विश्वास गरेको अर्कोपल्ट त फेरि शून्यमा प्रेरिन्छ नि त जनताले काम त गर्दा रहन्छ तिमीहरू भनिहाल्छन्
1: भैरव लम्सालको आयोग पारा हुन्छ कि
0: होइन हुँदैन अब त्यो हुने सम्भावना छैन अब त्यसरी चुप लाग्दैन नि मान्छेहरू
1: हस् यहाँको यो महत्वपूर्ण समय संवादको लागि धेरै धेरै धन्यवाद
0: हस् थ्याङ्क यू
2: रेडियो पाव घटना विषयको सशक्त संवाद हजुरको रेडियो 102.1 मेगाहर्ज
3: Kajaria Tiles, your world-class luxury.
4: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
6: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप
3: Kajaria Tiles, your world-class luxury.
7: सूचना सूचना सूचना
8: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ यस अन्तर्गत लक्ष्य समूह गरीब असहाय अपाङ्गता भएको व्यक्ति ज्येष्ठ नागरिक शहीद परिवार प्रहरी हिरासतमा भएका थुनुवा बिरामी विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति लैंगिक हिंसाबाट पीड़ित सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ
7: जिल्ला अस्पताल रामेछाप
9: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
10: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
9: हुर्केकै गिरिराज चल्ला 150मा?
10: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
11: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
10: विराज किसानको साथी,
11: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
10: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
12: Kajaria Tiles, your world-class luxury.
13: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरीशंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
1: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
7: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस्, यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
1: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
7: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
1: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
7: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
1: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
2: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50(4) बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
8: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: हजुरको रेडियो 102.1 MHz। रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक चेक छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM। सयौं रेडियो, हजारौं रेडियो
10: बीबीसी नेपाली सेवाको सहकर्मीबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सामुदायिक सूचना नेटवर्क राष्ट्रिय सभाबाट पारित प्रतिनिधि सभामा आज पनि उठ्यो प्रधानमन्त्रीको अनुपस्थिति बारे प्रश्न।
11: संसद भन्दा माथि हाम्रो प्रधानमन्त्री होइन, प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारू ढंगले अगाडि जान दिन सक्ने अवस्थामा छैनौ।
10: भारतले चिनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपालमा कस्तो असर पार्ला?
12: यो आर्थिक वर्षमा सर्टेज हुनेवाला छैन, प्राइसमा यो कमोडिटी हो, यो इन्टरनेशनल प्राइसको हिसाबले अलिकति खटबड भइ नै रहन्छ।
10: र अन्तर्राष्ट्रिय प्रसंगमा अमेरिका चीन सम्बन्ध विश्वमै सबैभन्दा महत्वको रहेको चीनी राष्ट्रपतिको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
13: अशोक दाहालबाट समाचार सुन्नुहोस्। युकेमा प्रधानमन्त्री कियर स्टारमरका एकजना प्रमुख मन्त्रीले राजीनामा दिएका छन्। स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले प्रधानमन्त्रीमाथि आफ्नो विश्वास गुमेको भन्दै पदबाट राजीनामा दिएको चिठी सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनले आगामी आम निर्वाचनमा स्टारमरले लेबर पार्टीलाई नेतृत्व दिन नसक्ने उल्लेख गरेका छन्। स्ट्रिटिङले अब प्रधानमन्त्रीमा आफ्नो दावी गर्ने ठानिएको छ। उनका सहयोगीहरूले आफ्नो दावी पेश गर्नका लागि उनीसँग पर्याप्त सांसदहरूको समर्थन रहेको बीबीसीसँग बताएका छन्। बीबीसीका राजनीतिक संवाददाता इएन वाटसन भन्छन्, यसले औपचारिक रूपमा नेतृत्वमा कुनै चुनौती खडा त गरेको छैन, तर उनले नेतृत्वको तयारीकै लागि स्वास्थ्य मन्त्रीबाट राजीनामा दिएको कुरा लुकेको छैन। बीबीसी संवाददाता इएन वाटसनको भनाई। आफ्नो देशको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिइएको रात्रिभोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र अमेरिका प्रतिस्पर्धी नभई साझेदार हुनुपर्ने बताएका छन्। सीले दुई देशबीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वपूर्ण रहेको बताए। ट्रम्पले पनि सकारात्मक भाव देखाउँदै चिनियाँ राष्ट्रपतिलाई आगामी सेप्टेम्बरमा व्हाइट हाउसको निम्तो दिएका छन्। दुई शक्ति राष्ट्रका राष्ट्रपति बीचको भेट दुई घण्टा चलेको थियो। व्हाइट हाउसले आर्थिक सम्बन्ध सबल बनाउने विषयमा केन्द्रित कुराकानी सकारात्मक भएको जनाएको छ। सबैभन्दा संवेदनशील रहेको ताइवानको विषय व्हाइट हाउसले उल्लेख गरेको छैन। इरानको अर्ध सरकारी समाचार संस्थाले होर्मुज जलमार्गबाट थप चिनियाँ पानी जहाजहरू पार गर्न तेहरानले अनुमति दिएको उल्लेख गरेको छ। चिनियाँ विदेश मन्त्री र इरान स्थित बेजिङका राजदूतको आग्रहमा अझैसम्म इरानी नियन्त्रण कायम रहेको उक्त जलमार्गमा चिनियाँ जहाजहरूलाई अनुमति दिइएको जानकार स्रोतलाई उद्धृत गर्दै फार्स समाचार संस्थाले जनाएको छ। बेजिङले यसको पुष्टि गरेको छैन। इरानले यसअघि युद्ध चलिरहँदा पनि चीनसँग सम्बन्ध भएका जहाजहरूलाई यो मार्ग प्रयोग गर्न दिने जनाएको थियो। जहाजहरूको निगरानी गर्ने तथ्याङ्कले चिनियाँ सुपर ट्याङ्कर यो जलमार्गबाट अघि बढेको देखाएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले झिकाएका एकजना फिलिपिन्सका सांसद संसद भवनबाट बाहिरिएका छन्। उनले संसद भवनभित्र शरण लिने प्रयास गर्दा हिजो हतियारधारी सैनिकले घेरा हालेका थिए। यसअघि रोड्रिगो डुटेर्टेका पालामा प्रहरी प्रमुख हुँदा दर्जनौं मानिसहरूको गैरन्यायिक हत्या गरेको आरोप उनले अस्वीकार गर्दै आएका छन्। संसद भवनबाट बाहिरिएका सांसद रोनाल्ड डेला रोजा कहाँ गए भन्ने उनका वकिलहरूले बताएका छैनन्। र नेपालसँगको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशमा शक्तिशाली चट्याङ र वर्षाका कारण 89 जनाले ज्यान गुमाएका छन्। एकजना विपद व्यवस्थापन अधिकारीले अधिकांशको ज्यान पर्खाल भत्किएर रूख डालेर र चट्याङ लागेर गएको बताए। यो बीबीसी नेपाली सेवा हो।
10: सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको बताइएको छ। तर प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले विरोध शुरू गरेपछि प्रतिनिधि सभाको आज बैठक पनि प्रभावित भयो। उक्त बैठकमा आज प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने कार्यक्रम तय भएको थियो। एक रिपोर्ट। विपक्षीहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा लगातार प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको खोजी गरिराखे पनि सांसदहरूको प्रश्नको जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए। तर नीति तथा कार्यक्रममाथि दिनभरको छलफल पश्चात सभामुख डोल प्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई जवाफ दिन बोलाएसँगै विपक्षी सांसदहरूले उभिएर विरोध गरे। त्यसक्रममा विपक्षी सांसद मध्येका युवराज दुलालले भने,
11: जुन नेपाली नागरिकले प्रधानमन्त्रीलाई निर्वाचित गराएर पठाउनु भएको छ हामीलाई पनि त्यसै गरी निर्वाचित गराएर पठाएको सम्माननीय सभामुख महोदय, त्यसकारणले यो संसद भन्दा माथि हाम्रो प्रधानमन्त्री होइन, हामीले उहाँलाई यो संसदमा चाहेका छौं, प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारू ढंगले अगाडि जान दिन सक्ने अवस्थामा छैनौं।
10: लगत्तै सभामुख अर्यालले विपक्षीहरूलाई सहमत गराउने कोशिश गरे।
14: हामीले छलफल भइसके पछाडि हाम्रा कुराहरू राखिसके पछाडि सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूले लिखित रूपमा जिम्मेवारी सुम्पिएर पठाउनु भएको माननीय मन्त्रीज्यूले त्यसको जवाफ दिँदाखेरि हामीलाई के समस्या पर्ला।
10: तर विपक्षी सांसदहरूले विरोध जारी राखेपछि बैठक केही बेरका निम्ति स्थगित गरियो। यो सामग्री तयार पार्दा सभामुख अर्याल बैठक सञ्चालनका सम्बन्धमा आन्तरिक छलफलमा रहेको बताइएको छ। दिउँसो भएको छलफलमा आफ्नो धारणा राख्ने क्रममा कतिपय विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि पर्याप्त छलफल हुन नपाएको भन्दै असन्तुष्टि जनाएका थिए। दलीय आधारमा छलफलमा भाग लिने क्रममा नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले भने,
15: सभामुख महोदय, पहिलोचोटि देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ त्यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि मान्यको आवाजलाई निस्तेज गरेर छ घण्टाभित्र जम्मा आजको कार्यक्रम छ घण्टा नीति कथा कार्यक्रममा छ। यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु।
10: कतिपय सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई यथास्थितिकै निरन्तरता भएको टिप्पणी गरे। नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुनले भने,
16: सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम 2083 यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ। निर्वाचनका बेला व्यक्त वाचा, जनताका आकांक्षा, युवा र नवयुवाहरूको भावना बोक्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ। कतिपय सन्दर्भमा सत्तारूढ दलको चुनावी वाचापत्र, सही बुझे कार्ययोजना र सही बुझे नै नीति कार्यक्रम बीच तादाम्यता देखिँदैन।
10: नीति तथा कार्यक्रममाथि 35 जना सांसदहरूले संशोधन हालेका थिए। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पनि पेश गर्ने भनिएको थियो। बजेट आउनु 15 दिन अगावै उक्त प्रस्ताव पेश गर्नुपर्ने कानूनी बाध्यता रहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले बीबीसीलाई बताए। अब अर्को विषय, भारतले तत्काल लागू हुने गरी चीनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ। भारतीय प्रतिबन्धका कारण बजारमा चीनीको अभाव हुन सक्ने चिन्ता सर्वसाधारण उपभोक्तामा देखिन्छ। नेपालमा हुने चीनीको खपत स्वदेशी उत्पादनले मात्रै नधान्ने व्यवसायीहरूले बताउने गरेका छन्। यसै सन्दर्भमा हामीले चीनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाललाई टेलिफोन सम्पर्क गरी शुरूमा भारतले चीनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपाली बजारमा कस्तो असर पर्ने देखिन्छ भनेर सोधेका छौं।
12: हामीले चिनीको कुरा गर्ने बेलामा क्रसिङ सिजनको गर्छौँ कि आर्थिक वर्षको गर्दैनौँ। क्रसिङ सिजन भनेपछि नेपालमा जनरली तिहार पछि क्रसिङ सिजन शुरू हुन्छ र करिब 4 महिना क्रसिङ सिजन चल्छ, त्यसपछि चाहिँ चिनी कारखाना बन्द हुन्छ। हाम्रो चिनी उत्पादन 2 लाख मेट्रिक टन जति भएको थियो र यो वर्ष चाहिँ अलरेडी 90,000 मेट्रिक टन चिनी नेपालमा आयात भइसकेको छ।
17: नेपाललाई वार्षिक चाहिने खपत जति पुग्छ?
12: एकदम पुग्छ। यो आर्थिक वर्षमा कुनै सर्टेज छैन र यो आर्थिक वर्षमा अर्को के हो भने लास्ट इयर हाम्रो चाहिने चिनी कारखानाहरूको बोर्डरबाट चिनी इम्पोर्ट पनि भयो र तस्करी बढ्ने पनि आयो। हाम्रो चिनी नबिकेर लास्ट इयरको स्टक पनि क्यारी फरवर्ड छ यहाँ। त्यस कारण यो क्रसिङ सिजन शुरू हुनुभन्दा पहिले नेपालमा यथेष्ट मात्रामा चिनी छ, त्यो चाहिँ ट्रेडरहरूका पनि छ र इन्डस्ट्रीको गोदाममा पनि छ। त्यस कारण चिनीको आयात मतलब हामीले गर्न नपाएपछि या इन्डियाको निर्यात प्रतिबन्धले नेपालमा यो आर्थिक वर्षमा केही फरक पर्दैन, यो क्रसिङ सिजनलाई फरक पर्दैन।
17: नेपालको वार्षिक खपत कति हो, उत्पादन कति हुँदै आएको छ औसत?
12: वार्षिक खपत हेर्नुहोस् अब यद्यपि सरकारी कुनै पनि तथ्याङ्क छैन, हामीहरूले इस्टिमेट गर्ने चाहिँ नि नेपालको खपत करिब करिब 2,70,75,000 टन जति छ जस्तो हामीलाई आलङ्कन छ।
17: त्यसमध्ये यो वर्ष 2,00,000 मेट्रिक टन चाहिँ उत्पादन नै भएको छ।
12: उत्पादन भयो र करिब करिब चाहिँ नि 75,000-80,000 मेट्रिक टन अहिले चाहिँ सरकारी आँकडाको हिसाबले अलरेडी नेपालमा आयात भइसकेका छ।
17: त्यसो भए उपभोक्ताहरू त्यस्तो आतिनुपर्ने अवस्था छैन।

0: हुन सक्छ।
1: हेर्नुहोस् अहिले चाहिँ त नेपालको जुन चिनी छ त्यो हाम्रो लागत मूल्य भन्दा कम्तीमा नै बिकिराखेको छ, किनभने मार्केट साह्रै स्विङ भयो नेपालको चिनीको, यो हाम्रो मार्केट स्विङ भएको हुनाले हाम्रो अहिले चाहिँ त अन्डर कस्टिङमा नै चिनी बिकिराखेको छ नेपाली चिनी होइन। अब यो प्रतिबन्धले कुनै पनि त्यस्तो प्राइसमा खासै केही असर आउँदैन। हेर्नुहोस् अब अलिकति केही सामान्य वृद्धि घटी भनेको त यो कमोडिटी हो, यो इन्टरनेसनल प्राइसको हिसाबले अलिकति घटबड भइ नै रहन्छ, तर कुनै कस्तो त्यस्तो मेजर चाहिने उपभोक्तालाई असर पर्ने प्रकारको चाहिने यसमा कुनै पनि त्यस्तो आउनेवाला छैन। अर्को एउटा के भन्न चाहन्छु भने नेपालमा हाम्रो डोमेस्टिक चिनीको खपत यति कम्ती छ, हेर्नुहोस् नेपालमा जति पनि चिनी खपत हुन्छ 80% चिनी त यहाँ चाहिने इन्डस्ट्रियल युजमै हुन्छ। इन्डस्ट्रियल युज भनेको बेकरीमा होला, कन्फेक्सनरीमा होला, जुसहरूमा होला होइन, जुसेसलाई कोक फेन्टा त्यस्तोमा हुन्छ। डोमेस्टिक खपत जम्मा 20% मात्रै छ।
0: उसो भए नेपालमा पर क्यापिटा चिनीको खपत कति हो नेपालमा प्रति व्यक्ति?
1: हामी एउटा परिवारमा नेपालमा एउटा हाउस होल्डमा 3 मान्छेको हुन्छौँ जनरली, थ्री पिपल इन वान होम एभरेजमा। त्यो 3 मान्छेको चाहिने हामीले गर्ने हो भने महिनाको 1 भन्दा बढी डोमेस्टिक खपत हुँदैन चिनी।
0: वर्षको 12 जति भयो
1: त्यो पनि 3 सो चिनीको हाउस होल्ड खपत धेरै नै थोरै हुन्छ हेर्नुहोस् है। त्यस कारण त्यसमा अलिकति भोलि प्राइस करेक्सन भयो या अलिकति प्राइस बढे पनि इन्डिभिजुअल कन्ज्युमरको लागि कुनै पनि ठुलो कुरो हुँदैन त्यो, किनभने यहाँ हेर्नुहोस् तपाईँ चामलमा हेर्नुहोस् या चाहिँ तपाईँ तरकारीमा हेर्नुहोस् घिउ तेलमा हेर्नुहोस् जुन प्रकारको वृद्धि हुन्छ होइन, 10-20% त मतलब तुरन्त चाहिने प्राइस एस्केलेसन हुन्छ। जबकि चिनी यस्तो कमोडिटी छ तपाईँले यसो अध्ययन गर्नुभयो भने लास्ट 15 अहिलेसम्मको गर्यो भने प्राइसै नबढेको त म भन्दिनँ। 15 चाहिने प्राइस बढ्यो भने टोटल चाहिने चिनी त्यो 60 थियो होला, अहिले 90 हो। सो लिस्ट इन्क्रिज प्राइस भनेकै यो खाद्यान्नमा चिनी हो।
0: भनेपछि किलोमा 2-4 बढ्न सक्ने अनुमान गर्न सकिन्छ?
1: त्योभन्दा बढी त बढ्दैन होला। अब यो डिमान्ड एन्ड सप्लाई यो कमोडिटी हो, इन्टरनेसनल प्राइसले पनि धेरै गभर्न गर्छ हेर्नुहोस् होइन। चिनी नबिकेको बेलामा कस्टिङ भन्दा घटीमा पनि बेचिन्छ। अब यो चिनीको जहिले पनि हामीले हेर्ने बेलामा एभरेज इयरली प्राइस हेर्नुपर्छ। जस्तो क्रसिङ सिजन शुरू हुने बित्तिकै सबलाई चिनी बेच्ने हतार हुन्छ, फार्मरलाई पेमेन्ट गर्नुपर्छ, देयर सेल सुगरिङ भेरी भेरी लो प्राइस। दसैँ ताका आएर त्यो 8-10 चिनी होल्ड गरेको हुन्छ, त्यसको इन्ट्रेस्ट कस्ट लाग्छ होइन, अपर्च्युनिटी कस्ट लाग्छ, त्यसको इन्सुरेन्स कस्ट लाग्छ। त्यो बेलामा अलिकति 4-5 बढ्यो भने हामी बढ्यो भन्छौँ, तर हामी इयरली एभरेज गर्यो भने सुगर प्राइस लगभग चाहिँ 1-2 भन्दा बढी तलमाथि पर्दैन।
2: उनी थिए चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल, साथी गनी अन्सारीसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका र चीन बीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वको रहेको बताएका छन्। आफ्नो स्वागतमा आयोजना गरिएको रात्रिभोजमा चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई देश बीच भएको छलफल अत्यन्तै सकारात्मक रहेको बताए। विश्वका दुई शक्ति राष्ट्रका प्रमुख बीच 2 चलेको बैठकमा व्यापार, तेल र इरान लगायतका विषयमा छलफल भएको व्हाइट हाउसले जनाएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट अशोक दाहालबाट।
3: ट्रम्प र सी बीचको भेटमा दुवै पक्षले गत अक्टोबरमा सहमति भएको व्यापार युद्ध स्थगित गर्ने सहमतिले निरन्तरता पाउने संकेत गरेका छन्। व्हाइट हाउसका अनुसार दुवै नेताहरू भविष्यमा हुने व्यापार सम्बन्धका लागि एउटा संयन्त्र स्थापना गर्न सहमत भएका छन्। व्हाइट हाउसले दुई पक्षबीच आर्थिक सहकार्य बढ़ाउने र अमेरिकी कम्पनीहरूको चिनियाँ बजारमा पहुँच विस्तार गर्ने विषयमा छलफल भएको जनाएको छ। अमेरिकी उद्योगमा चिनियाँ लगानीले पहुँच पाउने व्हाइट हाउसले जनाएको छ। बैठकमा केही समय अमेरिकी ठूला कम्पनीका प्रतिनिधिहरू पनि सहभागी भएका थिए। चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरान युद्धबारे खासै उल्लेख थिएन, तर व्हाइट हाउसले इरानलाई परमाणु अस्त्र राख्न नदिने सहमति दुवै देशबीच भएको जनाएको छ। भेटमा चिनियाँ राष्ट्रपतिले होर्मुज जलमार्गमा चीनको निर्भरता कम गर्न अमेरिकी तेल किन्ने विषयमा चीनले चासो राखेको व्हाइट हाउसले जनाएको छ। ट्रम्पले राष्ट्रपति सी र उनकी श्रीमती पङ लियङलाई आगामी सेप्टेम्बर 24 लागि व्हाइट हाउसमा निम्तो दिएका छन्। चिनियाँ राष्ट्रपतिले दुवै देशका 1,70,00,000,000 नागरिकका लागि मात्रै नभएर विश्वका 8 मानिसका लागि दुई देशबीचको सम्बन्ध चासोको विषय रहेको बताए। रात्रिभोजमा ट्रम्पले चीनमा आफूले अरू कसैले नपाएको अद्वितीय स्वागत पाएको प्रतिक्रिया दिएका थिए।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: पनि रातको 9 बजे
6: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज
7: Kajaria Tiles, your world-class luxury.
8: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
9: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
8: हाम्रा विशेषताहरू
9: 40% मात्रै डाउन पेमेन्ट
8: सजिलो मासिक किस्ता सुविधा
9: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
8: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
9: आवश्यक कागजातहरू
8: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
9: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
8: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0845410106 छ इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस् हावाहुरी चलेको बेला के गर्ने
10: घरको झ्याल र ढोका बन्द गर्ने
8: आगोका स्रोतहरू बन्द गर्ने
10: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
8: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
10: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
8: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
10: हावाहुरी चलेको बेला के नगर्ने
8: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
10: बिजुलीको तार लत्रिएको छ भने नछुने
8: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
10: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
8: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश
7: Kajaria Tiles, your world-class luxury.
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: डाक्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
0: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
0: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
2: Kajaria Tiles, your world-class luxury.

0: हजुर को रेडियो 102.1 मेगा।
1: तन्ने पैसो कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
2: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउन जस्तो गरी हतार हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
1: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
3: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका।

0: गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
0: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: Kajaria Tiles, your world-class luxury.
2: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
0: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
2: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
0: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20-596-0-47-590-453।
2: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
0: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
4: Kajaria Tiles, your world-class luxury.
5: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
0: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-8782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
1: के जिस्के किने। शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
0: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
0: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 9896299998।
6: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि, हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
6: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड रामेछ।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: Kajaria Tiles, your world-class luxury.
11: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
11: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
12: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
12: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही

0: विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
0: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: Kajaria Tiles, your world-class luxury.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ,
4: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
3: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
4: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
3: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौ। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौ र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौ।
4: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
3: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
5: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
6: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: Kajaria Tiles, your world-class luxury.
8: के तपाईलाई थाहा छ, तपाईं हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
9: नेपालको संविधान 2072 धारा 217 ले नगरपालिकामा उपप्रमुखको संघजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
8: निरूपण गर्ने प्रकृतिका विवादहरू
9: आलिधुर, बाँध, पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
8: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
9: चरण, घाँस, दाउरा सम्बन्धी विवाद,
8: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
9: घरपालुवा पशुपक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
8: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
9: नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
8: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
9: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
8: आफ्नो घर वा बलेसीबाट अर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
9: सदियारको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
8: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
9: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
8: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी, मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
9: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
8: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
9: अङ्गभङ्ग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
8: गाली बेइज्जती सम्बन्धी विवाद,
9: लुटपिट सम्बन्धी विवाद,
8: पशु पंक्षी छाडा छाडेको वा पशु पंक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
9: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
8: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
9: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
8: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बादी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद।
9: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप्र तामाको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 18 खर्ब 90 अर्ब रूपियाँको बजेट सीमा निर्धारण गरेको छ। मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले राष्ट्रिय स्रोत अनुमान समितिले स्रोतको अवस्था र खर्च आवश्यकताको मूल्याङ्कन गर्दै उक्त सिलिङ तय गरेको जानकारी दिनुभएको छ। उहाँका अनुसार तोकिएको सीमाभित्र रहेर बजेट निर्माण गर्न सबै मन्त्रालय तथा निकायलाई बजेट सीमा पठाइसकिएको छ। सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 रूपियाँ घरबाट उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहिबार सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन्। समिति सभापति हरि ढकालका अनुसार शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीहरूले सुकुम्बासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण पेश गर्दै उक्त योजनाबारे सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अस्वाभाविक आर्जनबारे सूचना तथा उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आयोगले राजनैतिक पदाधिकारीदेखि सरकारी कर्मचारीसम्मले गैर कानूनी ढंगले सम्पत्ति आर्जन गरेको आशंका भए प्रमाणसहित जानकारी उपलब्ध गराउन आग्रह गरेको हो। आयोगका अनुसार सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले आफू परिवार आफन्त वा अन्य व्यक्तिको नाममा नेपाल तथा विदेशमा सम्पत्ति लुकाएर राखेको हुन सक्ने भएकाले त्यस्ता विवरण संकलन गर्न सूचना जारी गरिएको हो। सुनको भाउ आज सामान्य बढ़ेको छ। सुनको भाउ 300 रूपियाँले बढ़ेर तोलाको 3,02,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनसान व्यवसाय महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाउ पनि बढ़ेको छ। चाँदीको भाउ 35 रूपियाँले बढ़ेर तोलाको 5,745 रूपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस वर्षका लागि तयार गरिएको मनसून पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गर्ने लगायतका निर्णय गरेको छ। उक्त राष्ट्रिय कार्ययोजनामा यस वर्ष मनसून जन्य विपदबाट देशभरि करिब 51,868 घर धुरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरिएको छ। यी बिडिङ प्रकरणमा कम्प्युटर अपरेटर नासुथनामा गएका छन् भने राप्रपा नेता विक्रम पाण्डेसहित 11 जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। मुद्दा चलाइएका मध्ये एक सरकारी कर्मचारी तथा कम्प्युटर अपरेटर नासु दिवाकर देउजा पूर्वपक्षका लागि कारागार चलान भएका हुन्। राप्रपा नेता एवं पूर्व मन्त्री पाण्डेलाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्न आदेश गरेको छ। विवाद न्यायाधीश चुरामन खड्काको इजलासले थुन्सेक बहसपछि पाण्डेलाई 4,00,000 रूपियाँ धरौटी जम्मा भएपछि छाड्न आदेश दिएको हो। बागमती प्रदेश सभाको चालू अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय भएको छ। आज बसेको मन्त्री परिषदको बैठकले चालू अधिवेशन शुक्रबार राति 12 बजेदेखि अन्त्य गर्न सिफारिश गर्ने निर्णय गरेको हो। नेपालको संविधानको धारा 183 को पदारा 2 बमोजिम प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष अधिवेशन अन्त्यका लागि सिफारिश गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभएको छ। सरकारले पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न समिति गठन गरेको छ। वैशाख 28 गते बसेको मन्त्री परिषद बैठकले गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको। बैठकले उच्च अदालतका पूर्व न्यायाधीश भण्डारी अध्यक्ष महालेखा नियन्त्रक शुभकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि न्यौपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार दिपा दाहालले जानकारी दिनुभयो। स्व
स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गा जमीन र भौतिक पूर्वाधार सुरक्षा तथा संरक्षणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको छ। मन्त्रालयले यसका लागि परिपत्र नै जारी गरेर अतिक्रमण भएको जग्गाको लगत पनि मागेको छ। मन्त्रालयले आफ्नो जग्गाको साथ सिमाना स्वीकृत नक्सा अनुसार भए नभएको यकिन गरेर जग्गामा कुनै अनाधिकृत संरचना निर्माण वा अतिक्रमण भए नभएको विस्तृत विवरण तयार पार्न भनेको छ। भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ। भारतको वाणिज्य विभागले हिजो सूचना निकालेर चिनी निर्यातमा प्रतिबन्ध लगाइएको जनाएको हो। सूचना अनुसार भारतले तत्काल लागू हुने गरी चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ। यससँगै नेपाली उपभोक्ताहरूले यही मौकामा बजारमा चिनीको अभाव हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। तर नेपाली चिनी उत्पादकहरू भने यो निर्णयबाट खासै असर नपर्ने बताउँछन्। नेपाल निर्माण व्यवसाय महासंघका पदाधिकारीले सड़क विभाग जलस्रोत विभागमा ज्ञापन पत्र बुझाउनुका साथै धरना दिएका छन्। इन्धन लगायतका निर्माण सामग्रीमा भएको अत्याधिक मूल्य वृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वत बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएको भन्दै महासंघ र एसोसिएट सदस्य समन्वय समितिले धरना दिएका हुन्।

अफ सिजनमा राम्रो मूल्य पाउने आशामा चिस्यान केन्द्रमा जुनार भण्डारण गरेका रामेछापका किसानले यस वर्ष पनि अपेक्षित लाभ लिन सकेनन्। लगातार विद्युत अवरूद्ध हुँदा चिस्यान केन्द्र तातिएपछि ठूलो परिमाणमा जुनार बिग्रिएको किसानहरूको गुनासो छ। रामेछाप नगरपालिका

चैत्र महिनातिर लगातार तीन दिन विद्युत आपूर्ति बन्द हुँदा सिसाङ केन्द्रको तापक्रम बढ़ेको थियो। वैकल्पिक ऊर्जा प्रणाली नहुँदा जुनारको बोक्रा कालो हुने र भित्रसम्म कुहिने समस्या देखिएको, उखरिनी क्षेत्रमा रहेका छवटा साना सिसाङ केन्द्रमा पनि उस्तै समस्या देखिएको जुनार सहकारी संस्थाका संचालक शेरबहादुर तामाङले जानकारी दिनुभएको छ। सरकारबाट मुआवजा बुझेको एक वर्ष बितिसक्दा पनि सड़क रेखामा पर्ने घर टहरा नहटाएपछि सेलघाट रामेछाप साङुटार सड़क आयोजनाले डोजर चलाउन थालेको छ। गत असार अघि नै मुआवजा बुझेका घर टहरा धनीले आफ्नो संरचना बारम्बार सूचना गर्दा पनि अटेर गरी नभत्काएपछि डोजर लगाएर भत्काएको बुधबार आयोजनाले मन्थली नगरपालिका छ बलुवा जोरको हुलाक डाँडादेखि रामेछाप नगरपालिका दुई देउरालीसम्म विभिन्न स्थानमा रहेका सातवटा घर टहरा डोजर लगाएर भत्काएको छ। आयोजनाका सामाजिक परिचालक कृष्णहरी खत्रीका अनुसार मुआवजा वितरण गरिसकेपछि गत वर्षको मंगिरमा नै आयोजनाले सूचना जारी गरेर सड़क रेखामा पर्ने घर टहराको क्षतिपूर्ति बुझेका घरधनीहरूले आफ्ना संरचना हटाउन आग्रह गरेको थियो। उक्त सूचनालाई अटेर गरेपछि दोस्रो सूचना जारी भएको र घर दैलोमा पुगेर सूचना टाँस गर्नुको साथै सड़कमा माइकिङ समेत गरी सम्बन्धितलाई जानकारी दिएको थियो। नकली गहना जितो राखेर ठगी गरेको आरोपमा दोलखाका 103 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका एक घर भएका 38 वर्षीय कालिदास धतानी, भक्तपुर नगरपालिका 8 वर्षीय झापा अर्जुन, धारा नगरपालिका 3 घर भएका 27 वर्षीय अजित विश्वकर्मा र काठमाडौँ महानगरपालिका 14 बस्ने 45 वर्षीय मीना कुमारी सुनवार रहेका छन्। ललितपुरका एक सुन चाँदी व्यवसायीलाई आमा बिरामी भएको भन्दै उनीहरूले नक्कली बिल बिजक बनाएर नक्कली सुन राखी 5 लाख ऋण लिई ठगी गरी फरार भएको प्रहरीले जनाएको छ। काठमाडौँमा रोकिराखेको ट्रकमा ठोकेर गाडी दुर्घटना हुँदा सिन्धुपाल्चोका एक पुरूषको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका 32 जलीपुटी मनोहरा पुल नजिक भएको दुर्घटनामा परि सिन्धुपाल्चोको साँगाछो गढी नगरपालिका 13 घर भएका 50 वर्षीय सीताराम ढुङ्गानाको मृत्यु भएको हो।

अवस्थाबाट 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै श्रीराज महात्मा समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

साथमा अनि भनौँ न माया प्रेमका कुराकानी त छँदैछन् होइन, जिन्दगी अब यो संसारमै माया प्रेममा चलेको छ भनिन्छ होइन, सो त्यही भएर पनि हल्का फुल्का कुराकानी त भइहाल्छ, साथमा तपाईँले पठाउनुभएका लेख रचना त वाचन भइहाल्छन् नै, अनि साथमा रोजाइमा रहेका भाकाहरू पनि तपाईँको माझमा राख्नु नै छौँ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु है, कार्यक्रमलाई सुनेर साथ दिनुहोला, म्यासेज गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको सिएफएम 95 MHz, अनलाइनका माध्यमहरूको हाम्रो पात्र नेपाली पात्र, हजुरको एप, हजुरको news.com, सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला हामी अनियर भइराखेका छौँ। हेर्दै हुनुहुन्छ, हेरेर साथ दिनुहोला, सुन्दै हुनुहुन्छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहे। रातको समय छ, यति बेला मिठा मिठा कुराकानी गर्दै हुनुहुन्छ होला नि भाइ होइन, प्रेमी प्रेमिका हुनेको त मिठा मिठा कुराकानी हुँदैछन् होला, श्रीमान श्रीमतीका पनि मिठा मिठा कुराकानी हुँदैछन् होला भने बिहाजी आफुनिका त अब मिठा मिठा कुराकानी हुने नै भयो। खाना खायो कि नै खाया, खाना के कारणले खाएनौ, किन खाएनौ, कसो खाएनौ, होइन मिठाई यस्तै यस्तै विविध कुराकानी हुँदैछन् होला यो रातको समयमा। अब मलाई के थाहा होइन, हुँदैछन् भन्ने चाहिँ मैले एक्सपेक्ट होइन आशा गरेको छु, हुनसक्छ भन्ने मैले अब होइन आकलन गरेर भने। ठिक छ, अब मिठा मिठा कुराकानी त गर्नेछु होइन, सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला, यस्तै हो। यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु, म धेरै कुराकानी गर्न चाहिँ, यति बेलाको समयमा तपाईँको माझमा एउटा मिठो गीत राख्न चाहन्छु, सेन्टिमेन्टल गीत छ, तपाईँको माझमा यति बेलाको समयमा कार्यक्रमको सुरुवातमा राख्न चाहन्छु, त्यसपछि आउँछु। एउटै डोरी पासवाला गाम भो, खुमन अधिकारी विष्णु माझीको आवाजमा रहेको गीत तपाईँको माझमा यति बेलाको समयमा कार्यक्रमको सुरुवातमा।

सँगै भाषामा पाइएन निर्माया एउटै डोरी पासो लगाम भयो यो गीत तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गरिसकेको छु। होइन कहिलेकाहीँ मनले चाहँदा चाहँदैन पनि होइन इच्छा हुँदा हुँदै पनि कहिलेकाहीँ बाधा अडचनहरू धेरै आउँछन् होइन अनि त्यसपछि त्यो बाधा अडचनले गर्दाखेरि कहिलेकाहीँ साँचो माया पनि टुट्न पुग्छ अनि टुटिसकेपछि के गर्ने कसो गर्ने हुन्छ। अनि मैले पछिल्लो समय होइन महसुस गरेको कुरा पनि भन्छु एकैछिनमा भनौँला ठिक छ। कार्यक्रम एसएमएस दोहोरी अनि भइराखेको छ आवाजमा मश्री राजमा छ भर्खर सुन्नुभयो खुमन अधिकारी विष्णु माझीको समयदोर आवाजमा गीत थियो एउटै डोरी पास लगाम्बो यस्तै यस्तै तपाईँले नै रुचाइमा पार्नुभएका लोकधोरी भाकाहरू तपाईँकै माझमा राख्दै राख्दै अगाडि बढ्नेछु। कार्यक्रममा सेयर गरेर साथ दिनुहोला होइन धेरै बेरकुरे सानो तिमीलाई त्यो दो बाटोमा तर तिमी आएनौ समयका सुईहरू टिकटिक गर्दै अघि बढिरहे घाम ढल्केर क्षितिज पहाडी पुग्यो बिस्तारै साँझको अँध्यारोले सारा सडकलाई छपियो तर मेरो आँखा भने त्यही बाटोमा अड्किरह्यो जहाँबाट तिमी आउने बाचा थियो हरेक पटक कुनै पदचाप सुनिदा वा कसैको छाया देखिँदा मन फुरुङ्ग हुन्थ्यो स्वस्थे सायद तिमी नै आयो तर नजिक आउँदा त्यो कोही अपरिचित हुन्थ्यो अनि मेरो मन फेरि अमिलो भएर जान्थ्यो त्यो दो बाटो जहाँ हामीले कति मिठा सपनाहरू बुनेका थियौँ आज त्यही ठाउँ मलाई गिज्याइरहेछ लाग्यो चिस चावाले सर सर गर्दै सोधिरहे जस्तो लाग्थ्यो कतिन्जेल कुट्छौ यसरी मलाई कुराउँछौ यसरी मलाई म भने आफ्नो मनलाई सम्झाउने थिएँ कतै केही काम परेर ढिला पायो होला सानो आउँदै होली तर घडी हेर्दा हेर्दा औँलाहरू थाके मनमा कौतूहलता र डरले डेरा जमाउन थाले तिमीलाई थाहा छ तिम्रो एउटा म्यासेज वा फोनले मेरो यो छटपटे शान्त हुन सक्थ्यो तर मोबाइलको स्क्रिन पनि सुनसान रह्यो सायद तिम्रा आफ्नै बाध्यताहरू होलान् वा कुनै नभनी नहुने काम आइलाग्यो होला तर यो मन त हो यसले बुझ्न कता मान्छ र यसले बुझ्न है कसरी जान्छ र मन न होला नि तिम्रा केही बाधा अडचनहरू आइपुग्यो होलान् तर मन न हो मनले मान्नु परेन अन्तत निराश भएर भारी मनका साथमा त्यही दो बाटोबाट फर्किए बाटो त छुट्टियो तर मनको बोझ झन् गरौँ भएर गयो आशा छ तिमी सकुशल छौ तिम्रो बाटा होइन तिम्रो बाटो हेर्दा हेर्दै थाकेका यी आँखाहरूले अझै पनि तिम्रो प्रतीक्षा गर्न भने छोडेका छन् माया गरेको मान्छेन कार्यक्रममा यस्ता केही कुराहरू पनि गरिन्छन् जुन होइन भन्न मन लाग्छ यो रातको समयमा तपाईँको माझमा अनि अघि मैले भन्दै थिएँ नि के कुरा भन्दाखेरिमा तपाईँ यदि होइन ठिक छ त्यो बिस्तारो भनौँला मनमा कुरा आयो तर बाहिर आएन। हेलो दाई रात्रिकालीन नमस्ते लासो फ्याफुल्ला भोजपुर घर भइहाल्सा समुद्र पारीबाट कार्यक्रम मजाले सुन्दैछ है रात्रिकालीन सन्देश राख्नुपर्दा हजुरको लागि अनि भोजपुर हुनुहुने घर परिवारको लागि सम्झन समर्पण गर्न चाहन्छ है अब गीत भन्नुहुन्छ सोनाकन्दुङमा हुनुहुन्छ सेवारो नमस्कार शुभरात्रि छ आरज श्री राजमा सर हजुर सोचो मान्छेलाई हजुरलाई मुटुको कुनादेखि मिठो याद माया अटुट सम्झना छ तपाईँको यो मिठो आवाजमा रमाउने मान्छे म सुन्दछ है गर्दैछ है रातको बेला मायाका कुराहरू मात्रै सुन्न मनपर्छ मिठो मिठो मायाका कुराहरू सुनाउनुहोस् न ल श्री सर भन्नुहुन्छ मलाई तपाईँको माझमा तपाईँहरूको माझमा आइसकेपछि यस्तै कुराहरू गर्न मन लाग्छ होइन सम्झिन मन लाग्छ केही कुराहरू बिर्सिन मन लाग्छ केही कुराहरूले मुटु बेसरी दुख्छ केही कुराहरूले एकैछिनमा त्यो दुखेको मुटुलाई राहत दिने कोसिस गर्छ
होइन अनि ती भावनाहरू तपाईँकोमा हाँस्न पक्षमा लाग्छ तपाईँहरू नै त हो नि मेरो साथी तपाईँहरू नै त हो नि मेरो त्यो सहयोगी होइन तपाईँ हुनुहुन्छ बुझ्नुहुन्छ तपाईँले मेरो कुरा सुनिराख्नु भएको छ जस्तो लाग्छ त्यही भएर मैले भनिरहेको हुन्छु मनका भावनाहरू मायाका कुराहरू थाहा छ मलाई मायाका कुराहरू गर्न होइन माया गर्न त्यति आउँदैन त्यही पनि म भनिरहेको हुन्छु है प्रेमको बारेमा त्यति थाहा छैन त्यही पनि मैले भनिराखेको हुन्छु अप्सरा खड्का सबिना कन्दङ अन्जिता ठकुरी अप्सरा बस्नेत सुनिता भण्डारी श्री राजमती अमुजरेल देवान देवान टिक्राम घिमिरे प्रेम खड्का टिक्राम सुनवारका लबिरमान हिम्मत खड्की समीर सहयोगी जान थुलुङ विशेष चिने कल्पना साम्पाङ कमल पौडेल सृजना सापकोटा तारा श्रेष्ठ केशव सेन्चुरी त्यस्तै गरेर विनिता गिरी हिराबहादुर लगाई लगायत सबैमा सम्झना छ भन्दा सौरभ केसीमन छ बागसर नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि सुन्दैछ है घरमा हुनुहुन्छ श्रीमती छोरा उहाँहरूलाई सम्झिन चाहन्छु भन्नुहुन्छ शुक्रराज रसाली निर्दोष हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ रात्रिकालीन विवाद पाँच थरी ल्याङ सात कर्पाई हाल फिदिम चार डब्लु चोक बाट शुक्रराज रसाली निर्दोष हो भन्नुहुन्छ यस कार्यक्रम मार्फत साथीहरूलाई सम्झिनु पर्दाखेरि जीवन सहयात्री कमला रसाली प्रेमकला आचार्य दिपेन्द्र सम्भान्थे मनिषा शेर्पा गोपाल भाइ चटपटे सन्चमाया केरुङ तारा शंकर अरूणा सम्बा हान्थे त्यस्तै गरेर सुमी लिम्बु गगनतिर थुमे स्वर्णिम राई मुना खड्का रामकृष्ण एकलयात्री पाँच थरे हरपल रोशनी कविता कथानी राजगालेमा गर्मान मनमाया तिमल्सन सरस्वता पोखरेल कविता कथानी विनिता दाहाल सुवेदी त्यस्तै गरेर सुप्रिया बान्तव राई राम थापा धनुगजमेर ढकाल धर्मराज माया राई डम्बर तामाङ योगिनी मिहाङ लिम्बू धनकुमार खाती दुलुयाम फुलाई भूपाल दुलाल लगायत सबैमा सम्झना छ भन्नुहुन्छ है अनि त्यस्तै गरेर टेक बहादुर पुमा हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उदयपुर चौधण्डीगढी नगरपालिका आठ बेल्टा राई टोल चेकबाट कार्यक्रम फेसबुक लाइभ मार्फत सुन्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ है भिडियो लाइभमा आउनु भएको छैन भन्नुहुन्छ म आइसके मिलन घालमुटु हुनुहुन्छ दोहा कतारबाट सुन्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ पान्तु आजन हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ अनि आज जन्मदिन मनाउने दाई जोसन राईलाई चाहिँ ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु भन्नुहुन्छ मेनी मेनी ह्याप्पी रिटर्न शब्दले ह्याप्पी बर्थडे हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना छ अनि आज मलाई कश्मीर पछ्यौरी दार्जिलिङ होइन दार्जिलिङको रेल भन्ने गीत राखिदिनुहोस् न ल भन्नुहुन्छ ठिक छ राखिहाल्छु नि नाच्न मन छ जस्तो छ रातको समयमा नाच्नुपर्छ है नाच्नु होला पनि भन्न चाहन्छु त्यस्तै शर्मिला आयो हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि सिन्धुलीबाट हुनुहुन्छ प्यारी मुटु सरिना राई उर्मिला दियाली सूचना योगी निष्मा बराल सुनिता आयु जानुका आयु लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ राज कालीकोटी हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ चापाले हिरो राज कालीकोटी हो कि भन्नुहुन्छ मृतामोड चापा घरपयाली सिबिआईबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ मिस्यु माया विश्व प्याकुली मिस्यु माया प्याकुली गीता मिस्टर निस्मा लिम्बू देवेन्द्र दाहाल जेनु बान्तुवा भावना चामलिङ घाल रेणु अलिसा लिम्बू दिलुयाम फुलाई गीता राई फुचे संस्कृति लामानिसा बान्तुवा दुखी बिना लुलाम लगायत सबैमा सम्झना छ भन्नुहुन्छ त्यस्तै प्रकाश कृष्णुहुन्छ दाइ कार्यक्रम कति बेला आउँछ भनेर ड्युटीबाट सुनिरहेको छ है भन्नुहुन्छ हजुरलाई लाउँदैन कोही घरती उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु यति बेला म गीततर्फ लाग्न चाहे धेरै कुराकानी गरेकी जस्तो लाग्यो म्यासेजहरू धेरै वाचन गरे जस्तो लाग्यो अनि धेरै बोले जस्तो लाग्यो है धेरै पक बोलिरहँदाखेरि पनि फेरि नमजा लाग्न सक्छ कति यो बोलेको भन्ने पनि लाग्न सक्छ होइन गीत सुन्नु हतार छ तपाईँलाई पनि होइन मलाई पनि हतार छ यति बेला गीत राख्न चाहन्छु तपाईँको माझमा एकदम हिट होइन कश्मीर पछ्यौरी बाबुकृष्ण फरियार दीपिका बैम्बुको सुमधुर आवाजमा गीत त्यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु त्यसपछि आउँछु ल तपाईँ त्यता नाच्नुहोस् म यता नाच्छु अनि रमाइलो गर्नुपर्छ है त्यति बेलाको समयमा तपाईँको माझमा गीत

나우사이라 비라디 드디니바 진젤 바나는 테나스 발라이 참참테 드디니바 진젤 말 나우사이라 비라디 바네 사이라 비라디 라와이 드디니바 진젤 드디니카 진나이요 하나 바나는 차라 틱스 사이리 나미 헤데 비라디 바나는 차라 카이마 카다 잔스 잔스 마야 프렘케 쿠라카니 가르나 자슬레 아운데나 자슬레 होइन मायाकै बारेमा थाहा छैन त्यसले नै गफ हानिराखेको छ कसरी होइन कस्तो विश्व है कस्तो यो संसार हो कि जसलाई जे आउँदैन त्यही चाहिँ गर्न खोज्छ जसलाई मायाको बारेमै थाहा छैन तर मायाको व्याख्या गरिराखेको छ जसलाई होइन जससँग पैसा छैन उसको नाम के भने जस्तै होइन भइराखेको छ यति बेला यस्तो छ कार्यक्रम एसएमएस दोहोरियानीहरू भइराखेको छ आवाजमा म श्रीराजमा छु साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेर्दै अनि सुन्दै हुनुहुन्छ भन्ने आशा छ कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोस् ल पनि भन्न चाहन्छु है कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला अनि साथसाथै मेसेज गरेर पनि साथ दिन सक्नुहुन्छ ल कार्यक्रममा पनि भन्न चाहन्छु यति बेला म सामाजिक सञ्जाल फेसबुक मार्फत पनि प्रत्यक्ष रूपमा लाइभमा छु भिडियो लाइभ मार्फत पनि हेर्दै हुनुहुन्छ केही मित्रहरू हुनुहुन्छ मुटुका टुक्रा टुक्रीहरू भन्न रुचाउँछु म होइन पहिलादेखि मेरो बानी छ यो अनि थाहा छैन सोच्नु होला पनि भन्न चाहन्छु माया गरेर जिस्किन मन लाग्छ होइन माया गरेर जिस्किन मन लाग्छ अनि जिस्काउन मन लाग्छ आफ्नै भइसकेपछि मनका कुराहरू स्पष्ट रूपमा खोल्न मन लाग्छ भन्न मन लाग्छ होइन तर सोच्नु त भएको छ नि मलाई पनि आफ्नै है ठिक छ मैले सोचिसकेको छु देउमान देवान हुनुहुन्छ बिर्तामोड झापा घर भइहाल्छ रोमानियाबाट कार्यक्रम मजाले सुन्दैछ है भन्नुहुन्छ सना कन्दुङ्गा सन्जु शेर्पा सन्जु सबिना लिम्बु कन्दुङ्गा रेडियो कर्मी छ्या लिम्बु कमला उनिम सानी बुनु सरस्वती श्रेष्ठ पान्तु आजेनु सोनिया शेर्पा सोनिया त्यस्तै सिम्पल सरिना सुप्रिया पान्तो राई सपना शङ्कर सबिना याखा सन्चमाया केरुङ आर्ज सरिता सुनवार खुसी मिरा रोज छेत्री रचना चौहान विष्ट मिडिया प्रेमी अस्मिता मगर पूर्वेली खुसी ममत पया होमी अमर प्रत्यक्ष चामलिङ राई राई अनिता किराती अञ्जनालाई सबैमा सम्झना माया छ भन्नुहुन्छ भोलि त अब जेठको महिना लाउँदैछ अब जेठमा विवाह हुन्छ कि गर्छ मलाई एकचोटि भन्नु है भन्नुहुन्छ मन हो प्रकाशजी मन हो मन हुनुपर्छ मैले भने नि हर कुरामा मन हो जस्तो लाग्छ सबै चिजहरूमा होइन र मन नै त हो नि सबै चिज मनले चाह्यो भने नगर नगर नगर अरूले त्यो नगर नगर हुन्न है भनेका चिजहरू पनि गर्छ तर अब मनले चाहेको छैन भने त्यो अरूले भन्दा भन्दै पनि झन् होइन कि आफू पनि हुन्न है नहुने रहेछ भन्न थाल्छ तपाईँ दुईजना बिचमा अटुट गहिरो प्रेम बसेको छ घर परिवार मानेका छैनन् होइन संसार मानेका छैनन् भनौँ न समाज मानेका छैनन् तर तपाईँको मन मानेको छ तपाईँको मन मिलेको छ होइन भनिसकेपछि त्यहाँ के लाग्छ केही लाग्छ केही हुन्छ हुँदैन नि तपाईँ त जसरी पनि होइन चाहनुहुन्छ आफ्नो बनाउन खोज्नुहुन्छ त्यस्तै हो यो पनि जस्तो लाग्छ मलाई माधव ढुङ्गेल हुनुहुन्छ कार्यक्रम सुन्दैछु है वृत्तमोड झापाबाट भन्नुहुन्छ प्यारे श्रीमती मा ढुङ्गेल बुनु अस्मी सताङ रमिला राई शान्ति विशी राई अनिता कालीभूमिका गीता लिम्बु रञ्जित राई कालो त्रिमान सुनवार पूर्वली आकाश राई दिया लिम्बु आङबहाङ मुना कुन्सी बी मुना मुखिया कमला मुखिया हजारमान राई होइन त्यस्तै गरेर अनिता राई जेनी लिम्बु निशा बान्तो राई लवली मेलिना कल्पना साम्पाङ मनिषा राई कुमारी हुङलावती दिलु सानो एम फुलका सबैमा सम्झना माया छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर अमिना हुनुहुन्छ दोलखा बाटा सुन्दैछु अमिना सुनार हो भन्नुहुन्छ गुड नाइट विशेष विशेषले मिठो मनिषा मगर प्यारी मान्छे सुशीला विश्वकर्मा प्यारो दादा राजघले मगर विवास कुलुङ पृथक तिलक विष्ट माया ललिता लिम्बु कविता कथानी हरपल रोशनी सरस्वता पोखरेल कुमार प्रजा त्यस्तै गरेर
गाला बिरमान सुनवार मिलन नेपाली नवरा श्रेष्ठ किराती अञ्जना युनिस तामाङ धनुकाज मेटलाका सबैमा सम्झना छै भन्नुहुन्छ होइन मेसेजहरू पठाइराख्नु भएको छ शिला अधिकारी हुनुहुन्छ लेख वाचन गरिहाल्छु म मलाई छोडेर कति पनि पछुत छैन र मलाई छोडेर कति पनि पछुत छैन र बिगारे छु म ती पनि पछुत छैन र मलाई छोडेर कति पनि पछुत छैन र बिगारे छु म ती पनि पछुत छैन र मेरो औकातसँग त खुब तुलना गर्थ्यो मेरो औकातसँग त खुब तुलना गर्थ्यो भएन छ प्रगति पनि पछुत छैन र भएन छ प्रगति पनि पछुत छैन र मलाई छोडेर कति पनि पछुत छैन र बिगारे छु म ती पनि पछुत छैन र मेरो औकातसँग त खुब तुलना गर्थ्यो भएन छ प्रगति पनि पछुत छैन र नमस्ते कार्यक्रम सुन्दैछु काठमाडौँबाट शिला अधिकारी हो भन्नुहुन्छ भावना मगरले पनि सम्झना सबैमा भन्नुहुन्छ हामीलाई मलाई एउटा गीत राखिदिनु है भन्नुहुन्थ्यो कल्याणबाट थियो कि सरले होइन गीत यो हो भन्दै हुनुहुन्थ्यो तर म्यासेजमा मैले स्पष्ट रूपमा देख्न चाहिँ सकिनँ होइन त्यही पनि मलाई थाहा छ एउटा गीत चाहिँ होइन उहाँको त्यो गीत चाहिँ म राख्ने कोसिस चाहिँ गर्छु म पनि पक्कै भन्न चाहेँ गीतको बोल उहाँले ठिक छ त्यस्तै गरेर हाम्रो के भनौँ बहुप्रतिभाको धनी हुनुहुन्छ उहाँ होइन एउटा एक चिजले मात्र अब परिचय गरेर कसरी उहाँलाई उ गर्नु होइन बहुप्रतिभाको धनी मान्छेलाई एउटाले मात्र सम्बोधन गर्न हुँदैन जस्तो लाग्छ सबैतिर होइन प्रख्यात पनि हुनुहुन्छ सबै ज्ञान भएको मान्छे हुनुहुन्छ गायक होइन पत्रकार के भनौँ अब सञ्चालक होइन सबै कार्यक्रम एसएमएस दोहोरीको पनि होइन उहाँले हो के अरे सुरुवात गरेको पनि के कस्छ भन्नुहोस् है मलाई जे होस् मैले भने नि म एउटा दुईवटा भनिरहँदाखेरि मलाई फेरि कन्फ्युज जस्तो हुनसक्छ मैले त्यही भएर भन्छु मल्टी ट्यालेन्टेड मान्छे हुनुहुन्छ व्यक्ति हुनुहुन्छ उहाँको गीत रहेको छ मलाई पनि थाहा थिएन पछि धेरैपछि मात्र थाहा पाएको उहाँको गीत छ तपाईँले पनि सुन्न सक्नुहुन्छ हजुरको टिभीमा छ है हजुरको टिभीमा गएर तपाईँले कल्याण बुढा थकीको गीत सुन्न सक्नुहुन्छ आरजे हुनुहुन्छ पत्रकार होइन त्यसपछि के भन्नु सञ्चालक थुप्रै थुप्रै हतरिका डटर गर्छु म भन्दै गयो भने त लामो हुन्छ है यति बेला म्यासेजतर्फ नलागौँ म म्यासेज भनेको वाचन गर्छु म है भिडियो लाइभमा पनि हुनुहुन्छ फेरि रिसाउनुहुन्छ यति बेला मलाई म्यासेज पठाइराख्नु भएको छ भिडियो लाइभमा हेर्दै हुनुहुन्छ सुनाकन्दुङमा हुनुहुन्छ नमस्ते भन्नुहुन्छ मैले यता म्यासेज वाचन गरिसकेको छु राम्रो मान्छे हामीसँग मान्छे हेर्नु बसेको कति रातको बेला खै भन्दै हुनुहुन्छ ओके आएको छु हजुर हेर्नुहोस् हेर्नुहोस् हजुर हेर्नुहोस् राम्रो देख्नु भएको छ तपाईँको नजर राम्रो हुनसक्छ त्यति साह्रो राम्रो पनि त छैन होला जस्तो लाग्छ ठिक छ होइन तर बुलेट छु म आफूले आफूलाई चाहिँ भन्छु सरी मेरो यो भाषा है एउटा भाषा चाहिँ अब कहाँ जहाँ गए पनि हटाउँदैन हट्दैन जस्तो लाग्यो निक्लिहाल्छ माफी माग्न चाहन्छु ल अनिसा केसा हुनुहुन्छ कार्यक्रम सुन्दैछु हेर्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ सबिना राणा मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ सुन्दरी डुट भन्ज्याङबाट सबैमा सम्झना माया छ भन्नुहुन्छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई बान्तु अजयन हुनुहुन्छ सम्झना माया सबैमा भन्नुहुन्छ रूपचना यही हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ है उहाँले पनि सुन्दरी ढुङ्ग्रेवासबाट सबैमा सम्झना माया छ भन्नुहुन्छ रूपचनाजी तपाईँ इन्डियातिर हुनुहुन्थ्यो है यतातिर आउनुभएछ कहिले आउनुभयो मलाई त्यस्तो लाग्थ्यो है कल्याण बुढा थोकी सर सम्झना छ तपाईँको गीत नै बिर्सिएर मैले रोजिन अब सम्झिएको बेला रोज्नेछु 12-14 दिनपछि भन्नुहुन्छ सना कान्दुङ्गाजी कल्याण सरलाई सम्झिँदै हुनुहुँदो रहेछ है ठिक छ मान्छे त्यहाँसम्म प्यार हुनुहुन्छ है एकताल देखेपछि र एकताल बोलेपछि त्यसपछि त फिदा शुभरात्रि प्यारी भान्तु अस्तो प्याराई भन्छु भन्दै हुनुहुन्छ खोटाङदेखि सुरेश थापा हुनुहुन्छ सबैमा सम्झना पनि भन्दै हुनुहुन्छ
त्यस्तै गरेर बान्तु सुफियारा हुनुहुन्छ, कार्यक्रम सुन्दैछ भोजपुरबाट, सबैमा सम्झना माया छ भन्नुहुन्छ, हेर्दै हुनुहुन्छ, अमिना हुनुहुन्छ, हामी सम्प्रद हुनुहुन्छ, थ्याङ्क यू, धन्यवाद पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला प्रकाश लिचेल पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। दिल कुमार लिम्बु हुनुहुन्छ, सेवाहरू सर भन्नुहुन्छ, सेवाहरू। रिना थापा मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, हेर्दै हुनुहुन्छ, सबैमा सम्झना माया छ है भन्नुहुन्छ, होइन ठिक छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मेरो भोइसको तारिफ गरिराख्नु भएको छ, मुक्तक पठाउनु भएको छ हाम्रो अनिसा सुनारजीले, यति बेला उहाँको एउटा मुक्तक पनि वाचन गरौँ, त्यसपछि गीत राख्न चाहन्छु म। जित्न खोज्दा पनि आज हार भएको छ, जित्न खोज्दा पनि आज हार भएको छ, धोका दिने चलन पनि अपार रहेको छ, जित्न खोज्दा पनि आज हार भएको छ, धोका दिने चलन पनि जित्न खोज्दा पनि आज हार भएको छ, धोका दिने चलन पनि अपार रहेको छ, साँचो माया पनि अचेल देखावटी हुन थाल्यो, साँचो माया पनि अचेल देखावटी हुन थाल्यो, त्यसैले त चोखो माया बेकार रहेको छ, त्यसैले त चोखो माया बेकार रहेको छ भन्नुहुन्छ अनिसाजी। बिगारे भने माफी माग्न चाहन्छु, वाचन गर्ने प्रयास गरेँ, यति बेला म गीततर्फ लागिहाल्छु ल। एकदम ह्यान्डसम सर, होइन सुमधुर आवाजको धनी, मल्टी ट्यालेन्टेड सरको गीत राख्न चाहन्छु म, कल्याण बुढा थोकीको आवाजमा गीत छ, हजुरको टिभीमा गएर तपाईँले पनि सुन्न सक्नुहुन्छ, गर्न सक्नुहुन्छ, यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु, त्यसपछि म आउँछु रेडियो सुन्दै गर्नुलाई, मेसेजहरू पठाउँदै गर्नुहोला ल।

तिम्रो मुटु होइन तिम्रो मेरो मन मुटु छुटेपछि त यो गीत तपाईँको माझमा राखेँ मैले भनिहालेँ। मिठो गीत छ, तपाईँले पनि सुन्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ, हजुरको टिभीमा उपलब्ध छ। हाम्रो बहुप्रतिभाको धनी हुनुहुन्छ कल्याण बुढा थुकी सरको आवाजमा एक गीत छ को हो भनेर तपाईँले अब सर्च गर्न पनि सक्नुहुन्छ, होइन फेसबुकतिर गएर कल्याण बुढा थुकी यहाँ गुगलमा सर हान्छ मान्छे देख्न सक्नुहुन्छ है। त्यो ठिक छ, मलाई कस्तो कस्तो मुटु दुखे दुखे जस्तो भयो है, त्यति शब्दहरू एकदम त्यो भनौँ न एउटा छुट्टै उ छ, सास अलि लामो पाराले फेर्दैछु म है। राजेश कुलुङ हुनुहुन्छ कार्यक्रम सुन्ने छ है, सबैमा सम्झना माया छ भन्नुहुन्छ। दाई हजुरको एफएममा सिसी क्यामेरा कतिवटा छन् मलाई देखाउनुहोस् त भन्नुहुन्छ प्रकाशजी। अब सिसी क्यामेरा तपाईँलाई देखाएर मैले के गर्नु होइन प्रकाशजी, अब के भन्नु मैले तपाईँ छन् चार पाँचवटा छन् है, बाहिर भित्र सबै छन् है। ठिक छ, पुरै सेक्युरिटी चेक गर्न खोजे जस्तो गर्नुहुन्छ त तपाईँले त है। त्यस्तै राई सफल आइसक्नुहुन्छ कार्यक्रम सुन्दै छ है भन्नुहुन्छ, आज मिल्छ भने माया पनि मिठो मेरो हजुर ऐलाम बजारको गीत राख्दिनुहोस् त भन्नुहुन्छ। प्रेम तामाङ, युकेश्वर लिम्बू, गोपाल भाई, सुरेन्द्र श्रेष्ठ, राज तामाङ, राजकुमार गुरुङ, सिवन बुढा थोकी, निरुता चामिङ राई, त्यस्तै गरेर सरिता राई, त्यस्तै गरेर रमला स्याम्पाङ राई, सरिता राई, मिडिया प्रेमी राई, अनिसा तीर्थ राई, पान्तुवा सोफिया राई, पान्तुवा अनु मिसिङ रेवत लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। म्यासेजहरू सर्टकटमा भाषण गरेँ मैले, नरिसाउनु होला। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ, माया पुरी हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। मन्थली नौ पुरानो गाउँ सिन्धुघर भए हाल्छ दुबईबाट कार्यक्रममा जाले सुन्दैछ भन्नुहुन्छ। अनि आवाज नै चाहिँ मम्मी बाबा अनि बुनु आइसा पुरी, अञ्जिता पुरी, छोरी दृश्य पुरीको लागि समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला सुप्रिया पान्तो राईले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। हेलो हजुर दर्शन नमस्ते, रात्रिकालीन विवाह आज पनि आएको छ है तारानबाट सुप्रिया राई, आज मलाई मिल्छ भने दीपक लिम्बूको आवाजमा एक गीत सागर बरु सुकेर गइजाला भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ। होइन यो गीतमा राख्दिनँ पनि मलाई चाहे लोकदोरी गीतहरू मैले राख्ने गरेको छु कार्यक्रममा। सरोज श्रेष्ठ रोयल सरोज, त्यस्तै गरेर मिडिया प्रेमी निर्मला उनी, मिडिया प्रेमी राई अनिसा, मिडिया प्रेमी मुस्कान राई, मनको साथी जीवन कार्कीलका सबैमा सम्झना छ भन्नुहुन्छ। निर्दोष सेमले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। होइन पाँच थरको मेकलाङजुङ दुई घर भए आज बिरानो देश कतारबाट घर परिवार सबैमा सम्झना माया छ भन्नुहुन्छ। समीक्षा जिस्का अङ्किता सुनवार, त्यस्तै गरेर फुसल संस्कृति लामा दिलदुखिरिया लिम्बुनी पबिना, त्यस्तै गरेर कमला उनी अभागी सृजना, रूपिना थामी, माया राई, कनुषा सुनार, पूर्वली खुसी, ममता पया, राई अनिता लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ, मलाई वाचन गरिरहेको छु म। पहिला सुरु हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गरिरहेको छु म। यति बेला म्यासेजहरू लगभग सबै वाचन गरे जस्तो लाग्छ हजुरको रेडियोमा प्राप्त म्यासेजहरू चाहिँ। यति बेला म भिडियो लाइभ मार्फत प्राप्त म्यासेजहरू केही छन् वाचन गर्न चाहन्छु पनि मलाई चाहे। अनि गीतहरू त म राखिहाल्नेछु। कमला उनी पनि हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। सानो हुँदाखेरि तापेजुङ घर भई हाल चाहिँ कुवेतबाट कार्यक्रम सुन्दैछ भन्नुहुन्छ। काली कमला उनी लिम्बू हो भन्नुहुन्छ। डियर सन्देश गुरुङ, मिडिया प्रेम निर्मला उनी, खुसी यमुना विष्ट, सृजना विश्वकर्म, अतीत अञ्जन राई, कालो बिरमान सुनार, रत्नबहादुर थापा, अरूण भण्डारी, छिम निर्दोष, खड्ग सुब्बा, जीवन सुब्बा, त्यस्तै मुना मुखिया, कुमार प्रजा, ढकाल धर्मराज, हरपाल रोशनी, छत्रयाम फुलका सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। यति बेला म भिडियोलाई तर्फ जान्छु। म्यासेज पठाउनु भएको छ मलाई, भोलि 11 बजेको कार्यक्रममा के गर्ने हो, म पनि फोनमा बोल्न आउँछु ल सर भन्नुहुन्छ। भोलिको कार्यक्रममा गीत रोजाइमा पार्नुपर्ने हुन्छ हजुर। माया फुरी हुनुहुन्छ कार्यक्रम सुन्दै हुनुहुन्छ होइन। तिमीलाई दिक्क लागेको थियो होला है, कति कल म्यासेज गर्छ भनेर, चिन्ता नल्याऊ, अब तिमीबाट धेरै टाढा जाँदैछु, मैले गर्दा हराएको खुसीहरू मिलोस् तिमीलाई माया, मलाई भन्न आउँदैन मायाजी भन्यो नि, मनका कुराहरू खासै गर्न आउँदैन भावनामा डुबेर। तिमीलाई दिक्क लागेको थियो होला है, कति कल म्यासेज गर्छ भनेर, चिन्ता नलिऊ,
अब तिमीबाट धेरै टाढा जाँदैछ, मैले गर्दा हराएको खुसीहरू मिलोस् तिमीलाई माया। राई सफल आइस हुनुहुन्छ जयपुरबाट निहारिका विसिङ्खे भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु म। त्यस्तै गरेर यति बेला हुनुहुन्छ सुमन छेत्रीले पनि वाचन हाम्रो पनि म्यासेज वाचन गर्नुहोस् भन्नुहुन्छ, वाचन गरिरहेको छ। सुप्रिया बान्त राई हुनुहुन्छ, तापनि आउनु भएको छ, मिल्छ भने भन्नुहुन्छ है। म लोकदोर गीत राख्छु ल, नरिसाउनुहोस् पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ सुमन छेत्री हुनुहुन्छ, दाई मन्थली नगरपालिका नौ बाहुन चुरा घर भइहाल्छ है, मन्थलीबाट कार्यक्रम सुन्दैछ सुमन खत्री हो, सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर ऋतिका श्रेष्ठ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, सबैमा सम्झना माया छ भन्नुहुन्छ, काठमाडौँबाट हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। निहा विसिङ्खे हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। कल्याण बुढाथोकी सर हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। म पनि हेर्दैछु है श्रीराज भाइ भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद सर। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज म वाचन गरिरहेको छु, छुट्यो भने भन्नुहोस् ल। डिएम थापा मगर हुनुहुन्छ, कार्यक्रम हेर्दैछु, सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मुक्तक पठाउनु भएको छ, कति आउँछन् स्वार्थ भोकी माया गर्छु भने, कति आउँछन् स्वार्थ भोकी माया गर्छु भने, तिमीसँगै हजार खोलाको जङ्घार तर्छु भने, कति आउँछन् स्वार्थ भोकी माया गर्छु भने, तिमीसँगै हजार खोलाको जङ्घार तर्छु भने, कोही मान्छे यस्तो हुने नाटक गरेर तन्छुने, कोही मान्छे यस्तो हुने नाटक गरेर तन्छुने, घुर्कीसम्म लाउँछन् हजुर झुन्डी मर्छु भने, घुर्कीसम्म लाउँछन् हजुर झुन्डी मर्छु भने। अनि सासुनाले पठाउनु भएको लेख हो, भाषण गर्ने प्रयास गरे, कस्तो लाग्यो? फुलमाया राई हुनुहुन्छ, धनकुटाबाट सुन्दैछ, सबैमा सम्झना माया शुभरात्रि छ भन्नुहुन्छ। अनिसा के साई हुनुहुन्छ, सबैमा सम्झना माया छ भन्नुहुन्छ, दाई गीत राखिदिनुहोस् ल भन्नुहुन्छ अनिसा सुनारले। होइन अन्तिममा खासै लामो समय गीत बज्दैन, छोटो मिठोमा म कुनै एउटा राख्नेछु। प्रेम भण्डारी हुनुहुन्छ, सबैमा सम्झना माया शुभरात्रि छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। होइन त्यस्तै गरेर यति बेला तिम्रो माया नसालु त्यो शराब जस्तै लाग्छ, तिम्रो माया नसालु त्यो शराब जस्तै लाग्छ, कहिले खोस्ने काना कहिले गुलाब जस्तै लाग्छ, जति बुझ्न खोजे पनि बुझ्नै सकिन कस्तो, जति बुझ्न खोजे पनि बुझ्नै सकिन कस्तो, तिम्रो माया गणितका हिसाब जस्तै लाग्छ, तिम्रो माया गणितको हिसाब जस्तै लाग्छ, जति पढ्छु जति पढ्यो उति पढौँ पढौँ लागेन, जति पढ्यो उति पढौँ पढौँ लाग्ने तिम्रो माया, भन्नुपर्दा उपन्यासका किताब जस्तै लाग्छ, भन्नुपर्दा उपन्यासका किताब जस्तै लाग्छ, मैले फेर्ने हरेक सासमा तिम्रो नाम नहुँदा त, मैले फेर्ने हरेक सासमा तिम्रो नाम नहुँदा त, हृदयमा अक्सिजनको अभाव जस्तै लाग्छ, हृदयमा अक्सिजनको अभाव जस्तै लाग्छ भन्नुहुन्छ। वाचन गर्ने प्रयास गरे, रिसाउनु होला, विष्णु परिवारले हेर्दैछु, सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै दिलकुमार लिम्बु हुनुहुन्छ, सेवारो भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। सबिन श्रेष्ठ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, हेर्दै हुनुहुन्छ, सिन्धुलीबाट सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। भन्दै अब चाहिँ छुट्नुपर्छ ल, अन्तिममा केही मिठो होइन कुराकानी गरौँ भन्दा पनि अब लगभग कार्यक्रमको समयावधि सकिसकेको छ। सुप्रिया भान्त राईजीले फेरि पनि पठाउनु भएको छ, तर म त्यो गीत चाहिँ राख्दिनँ किनकि त्यो गीत होइन, दिपक लिम्बुको आवाजमा गीत सागर बरु सुकेर जा गइजाला होइन, ठिक छ तपाईँले भनिदिएको भने गर्नुभयो, म बरु त्यही राख्छु, कुनै अर्को एउटा गीत छोटो मिठोमा राख्छु भनेको, तपाईँ मेसेज पठाएको पठाइ पठाएको पठाइ गर्नुहुन्छ। लोकदोरी भाकाहरू पछि नै गर्छ कार्यक्रममा, खै त होइन, कम्प्युटर चाल नयाँ जस्तो भयो, ल ठिक छ, कहिले काहीँ कम्प्युटरहरू पनि ह्याङ हुन्छ मान्छे जस्तै है, ठिक छ, निश्चिन्न
हाम्रो एसएमएस नपर्ने हजुर भन्दा पनि सम्झी मैले पढिसकेको छु। ठिक छ, तिनजनासम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेरेर सुनेर साथ दिनुभयो, मलाई धेरै धन्यवाद दिन चाहन्छु। कार्यक्रम कस्तो लाग्यो सर, सल्लाह सुझाव दिनु होला पनि भन्न चाहन्छु। नम्बर 0848 40 26 26, साथसाथै मेसेजहरू मार्फत पनि तपाईँले सरसल्लाह दिन सक्नुहुन्छ। त्यस्तै गरेर झल्टोको बन्द गर्न बिर्सनु भयो कि त्यसमा ध्यान दिनुहोला। त्यस्तै गरेर रातको समयमा विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोला पनि भन्न चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा लामखुट्टेको टोकाईबाट बस्नुहोला। अनि यो तिन जबसम्म हेरेर सुनेर साथीमा मनदेखि धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा सागर बरु सुकेर जा गइजाला यो गीत तपाईँको माझमा राख्दै राख्दै छोटो मिठोमा बज्नुहोस् यो गीत तपाईँको माझमा। यो गीत तपाईँको माझमा राख्दै राख्दै म कार्यक्रम प्रस्तुत श्री राज महत आजको बसाइबाट छुटेँ। हवस् त, नमस्कार, शुभरात्री, मिठो सपनीको कामना गरेँ है त।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिए

0: शर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: होइन हजुरबुबा, झोला बोकेर हिँड्नुभयो त? सहर जान लाग्नुभयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
3: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
2: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
3: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
2: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
3: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
4: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
2: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
5: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
1: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0848 40 0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114 सम्पर्क गर्नुहोस्।
5: जिल्ला अस्पताल रामेछाप।
6: Kajaria Tiles, your world-class luxury.

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: Kajaria Tiles, your world-class luxury.
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: रामेछाप नगरपालिकाको अनुरोध।

0: आज विक्रम संवत 2083 जेठ 1 गते शुक्रवार जेठ कृष्ण त्रयोदशी 15 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: विरोधका बीच नीति तथा कार्यक्रम पारित, प्रधानमन्त्रीलाई रूलिङ नगरेको भन्दै सभामुखको आलोचना, श्रम मन्त्रालयबाट हराएको प्रतिवेदन अझै भेटिएन, पूर्व गृहमन्त्री सुदन कुरूङमाथि छानबिन गर्न समिति गठन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालयमा छापिएको विषादीरहित तरकारी उत्पादनबाट महिलाको आमदानी, आत्मनिर्भरता र नेतृत्व वृद्धि शीर्षकको शुभ समाचार।
0: केही वर्ष अघिसम्म गाउँघरमा भान्सामा आफ्नै करेसाबारीमा फलाइएका ताजा सागसब्जी पाक्थे, अहिले अधिकांश तरकारी बजारबाट आउने गरेका छन्। उत्पादन बढ़ाउने प्रतिस्पर्धामा रासायनिक मलखाद विषादीको अत्याधिक प्रयोग बढ़ेपछि त्यसको असर मानव स्वास्थ्यमा समेत देखिन थालेको छ। चिकित्सकहरूका अनुसार स्वास्थ्य खानपानका कारण क्यान्सर, मृगौला, मुटु लगायतका जटिल रोग बढ़दै गएका छन्। यही कारण पछिल्लो समय गाउँघरमा फेरि सुधारिएको करेसाबारीतर्फ आकर्षण बढ़न थालेको छ। कमलामाई नगरपालिका चार ज्यामिरेकी विष्णुमाया तामाङ अहिले आफ्नै करेसाबारीबाट राम्रो आमदानी गर्न सफल हुनुभएको छ। दुई कट्ठा जमीनमा गरिएको जैविक तरकारी खेती उहाँको परिवारको मुख्य आय स्रोत बनेको छ। बेमौसमी लौका, काँक्रो, घिरौला र करेला उत्पादन गर्दै उहाँले हप्तामै 15,000 रूपियाँ भन्दा बढ़ी आमदानी गर्ने गर्नुभएको छ। पहिला बजारको तरकारी किनेर खान्थे, अहिले आफैले उब्जाएको तरकारी बेचेर घर खर्च चलाइरहेकी छु उहाँले भन्नुभयो। उहाँले रासायनिक मलको सट्टा गढ़ेौला मल, झोल मल र जैविक विषादी प्रयोग गर्दै आउनु भएको छ। यसले उत्पादन स्वस्थकर र स्वादिलो हुने उहाँको अनुभव छ। कमलामाई पाँच आहालेमा पनि सुधारिएको करेसाबारी अभियानले गाउँको जीवनशैली परिवर्तन गरिरहेको छ। घर घरमा हरियाली, करेसाबारी, पशुपालन र बायोग्यास को प्रयोग देख्न सकिन्छ। अहिलेकी आहालेकी इन्द्रक्रान्ति तामाङले पाँच कट्ठा जमीनमा कृषि वन विस्तार गर्नुभएको छ। अम्रिसो, किम्बु र मेन्दोला जस्ता घाँस उत्पादन गरेपछि पशुपालन सहज भएको उहाँ बताउनुहुन्छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबाले पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

अवसरमा एसीएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्सपायर ग्रेटनेस।

0: नया वर्ष को अवसर में सीजी का स्मार्ट डोमेस्टिक अप्लायंसेस को खरीद में हर एक 15 दिन में सेट ऑफ 5 प्रोडक्ट जीतने अवसर र बम्पर उपहार में मेघौली सेराई में लग्जरी स्टे साथ ही हीरो स्प्लेंडर प्लस मोटरसाइकिल जीतने मौका पनी QR कोड स्कैन करी सहभागिता जनाउनुहोस् र यो नया वर्षलाई अझ विशेष बनाउनुहोस् सीजी सँग
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार विरोधका बीच नीति तथा कार्यक्रम पारित सभामुखले प्रधानमन्त्रीलाई रूलिङ नगरेकोमा आलोचना शीर्षकमा कान्तिपुर दैनिकले खबर छापेको छ सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल चल्दा प्रधानमन्त्री बालिन्द्र शाह अनुपस्थित भएको विषयमा विपक्षी दलहरूले चर्को आलोचना गरे संसद बैठकमा उपस्थितिका लागि प्रधानमन्त्रीलाई सभामुखले रूलिङ गर्नुपर्ने माग समेत उनीहरूले जोड़तोड़ साथ उठाए तर न रूलिङ भयो न प्रधानमन्त्री शाह नै बैठकमा जानुभयो प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले सदनमा गरेको अवरोध र बहिष्कारबीच सरकारको नीति तथा कार्यक्रम बिहिबार पारित भएको छ संसद बैठकमा उठेका प्रश्नको जवाब पनि प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री सोरिम वाग्लेले दिनुभएको थियो नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन र सांसदका प्रश्नको जवाब दिन उहाँलाई प्रधानमन्त्री शाहले मंगलबार जिम्मेवारी तोक्नु भएको थियो सांसदहरूले लगातार आवाज उठाइरहँदा पनि सभामुख डोलप्रसाद अरियालले उपस्थितिका लागि प्रधानमन्त्रीलाई किन रूलिङ गर्नु भएन भन्ने विषयमा अहिले चौतर्फी आलोचना भइरहेको छ यसै विषयमा सभामुख डीपी अरियालले भने प्रधानमन्त्री मात्र होइन कोही पनि सदस्य सभामा आउन सक्नुहुन्छ वा सक्नुहुन्न भनेर सभामुखले तोक्न सक्ने कुनै आधार र अधिकार नदेख्ने बताउनुहुन्छ त्यस्तै संसदका पूर्व महासचिव सूर्यकिरण गुरूङले सरकारको नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री अनुपस्थित हुने संसदीय अभ्यास नभएको र सभामुखले रूलिङ गरेर संसदमा बोलाउनु पर्नेमा जोड़ दिनुभएको छ
3: अन्नपूर्ण पोस्टले प्रधानमन्त्रीको जवाफ विनै सरकारको नीति तथा कार्यक्रम पारित शीर्षकमा खबर छापेको छ प्रधानमन्त्री बालेन्द्र शाहको जवाफ विनै सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ विपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री सोरेम वाग्लेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित भएको हो बुधबार विपक्षी सांसदहरूले प्रधानमन्त्रीले संसद छलेको भन्दै छलफल अघि बढ़ाउन दिएका थिएनन् तर बिहिबार पनि प्रधानमन्त्री उपस्थित नभएपछि नीति तथा कार्यक्रमका विषयमा अर्थमन्त्री वाग्लेले उत्तर दिएका थिए अर्थमन्त्रीले प्रधानमन्त्रीका तर्फबाट जवाफ दिन थालेपछि विपक्षी दलहरू एमाले नेपाली कम्युनिष्ट पार्टी श्रम संस्कृति पार्टी र राप्रपाले बैठक बहिष्कार गरेका थिए
2: राज्यको धरपकडले निजी क्षेत्र त्रसित शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे पक्राउ परेपछि बैंकिङ क्षेत्र मात्र होइन समग्र निजी क्षेत्र नै सशंकित भएको छ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले स्मार्ट टेलिकमको तितो लिलामी प्रक्रियामा ठगी तथा आपराधिक विश्वासघात भएको आरोप लगाउँदै उहाँलाई नियन्त्रणमा लिएपछि बैंकिङ क्षेत्र त्रसित बनेको हो सीआईबीले सरकारी नियन्त्रणमा रहेको सम्पत्तिको दुरूपयोग र अनियमितताको विषय भन्दै फौजदारी अनुसन्धान अघि बढ़ाएको छ तर यो घटनालाई बैंकर्स व्यवसायी र निजी क्षेत्रले साधारण कर्जा असुली प्रक्रियामाथिको सरकारी हस्तक्षेपका रूपमा लिएका छन् एनआईएमबीका अनुसार स्मार्ट टेलिकमको ऋण असुली प्रक्रिया पूर्ण रूपमा कानून अनुसार गरिएको हो बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले धितो लिलाम गर्न स्पष्ट अधिकार दिएको दावी बैंकको छ
3: श्रम मन्त्रालयबाट हराएको प्रतिवेदन अझै भेटिएन अन्नपूर्ण पोस्टमा खबर छ करिब डेढ़ महिना अघिदेखि श्रम मन्त्रालयको टेबलबाट हराएको श्रमिकको स्वास्थ्य संस्था अनुगमन प्रतिवेदन अझै भेटिएको छैन मलेसिया जाने श्रमिकको मेडिकल सिन्डिकेट होस् या अन्य देश जाने श्रमिकको स्वास्थ्य परीक्षणमा व्यापक अनियमितता भएको गुनासो बढ़ेपछि अघिल्लो सरकारका श्रम मन्त्री राजेन्द्र सिंह भण्डारीको नेतृत्वमा स्पेशल टास्क फोर्स गठन गरी अनुगमन गरिएको थियो अनुगमन पश्चात तयार पारी तत्कालीन मन्त्रीलाई बुझाइएको शोक प्रतिवेदन अहिले गायब छ। श्रम मन्त्रालयका सहसचिव तथा प्रवक्ता पीताम्बर घिमिरेले प्रतिवेदन अझै नभेटिएको बताए। उनी भन्छन् व्यापक रूपमा खोजी भइरहेको छ, यसमा मन्त्रालयका सबै लागेका छौं तर कसले कता राख्यो पत्तो छैन। मन्त्रालयमा उक्त प्रतिवेदनको फोटोकपी भने भेटिएको छ तर सक्कलीप्रति भेटिएन। मन्त्रीलाई बुझाएको प्रतिवेदन जोगाउने जिम्मा मन्त्रालयका कर्मचारीको होइन र भन्ने प्रश्नमा प्रवक्ता घिमिरेले प्रक्रियागत रूपमा प्रतिवेदन बुझाउने कार्य नभएकाले मन्त्रालयमा रेकर्ड नभएको जानकारी दिए। उनी भन्छन् सम्बन्धित शाखामा दर्ता गरेर बुझाउनु पर्थ्यो तर दर्ता नभई बुझाइएको भन्ने छ। प्रतिवेदन कार्यान्वयनमा जान नपाउँदै गायब भएपछि अहिलेका प्रधानमन्त्री तथा श्रम मन्त्रीले समेत यसलाई विशेष चासोका साथ हेरेका छन्।
2: भारतले चीनी निर्यात रोक्दा मूल्य र आपूर्तिमा दबाव शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। भारतले चीनी निर्यातमा अस्थायी प्रतिबन्ध लगाएपछि यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि पर्ने संकेत देखिएको छ। नेपालले वार्षिक रूपमा उपभोग गर्ने चीनीको ठूलो हिस्सा भारतबाट आयात गर्दै आएको अवस्थामा आपूर्ति र मूल्य दुवैमा दबाव पर्न सक्ने अनुमान गरिएको हो। भारतीय सरकारले बुधबार रातिदेखि लागू हुने गरी आगामी सेप्टेम्बर 30 चीनी निर्यातमा रोक लगाएको जनाएको छ। भारतीय संचार माध्यमहरूका अनुसार घरेलु बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्नु तथा मूल्य नियन्त्रण चरणमा राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो। यद्यपि निर्यात प्रक्रियामा रहेका केही कन्साइनमेन्टलाई भने छूट दिइने उल्लेख गरिएको छ। साथै खाद्य सुरक्षा सम्बन्धी सरकारी सम्झौता अन्तर्गत हुने निर्यातमा प्रतिबन्ध लागू नहुने स्पष्ट पारिएको छ।
3: सरकारले पूर्व गृहमन्त्री सुधन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको 2083 वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा 3 सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। समितिका सदस्यहरूमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने छन्। समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
2: सात 7% चियाको नमूना संकलन गरी परीक्षण गरिनुपर्ने प्रावधान भारतीय ट्युबोर्डले अघि सारेपछि 2 सातादेखि नेपाली चियाको भारत निकासी लगभग ठप्प छ। नेपालको चिया मेची नाका हुँदै 90% भारत निकासी हुने गर्छ। दार्जीलिङकै मौसम अनुसारकै त्यही गुणस्तरको चिया पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने भएकाले भारत लगायत तेस्रो मुलुकमा नेपाली चियाको माग रहेको छ। भारतले ल्याएको नयाँ नियमबाट नेपालका चिया उत्पादक किसान र व्यवसायी प्रभावित भएका छन्। त्यस्तै भारत सरकारले पनि नेपाली उद्योगका लागि ब्यूरो अफ इण्डियन स्ट्यान्डर्ड्स अन्तर्गतको लाइसेन्स नवीकरण तथा नयाँ लाइसेन्स जारी गर्ने कार्य प्रभावकारी रूपमा नगर्दा नेपालबाट भारततर्फ हुने निर्यात प्रभावित भएको भन्दै उद्योगीहरूले सरकारसँग तत्काल पहल गर्न आग्रह गरेका छन्। उद्योगीहरूले भारतीय पक्षको यस्तो कार्यलाई गैरभन्सार अवरोध नन ट्यारिफ ब्यारियरको रूपमा व्याख्या गर्दै यसले नेपाली उद्योग तथा निर्यात व्यवसायमा प्रत्यक्ष असर पारेको बताएका छन्। उनीहरूका अनुसार निर्यात प्रक्रिया अवरूद्ध हुँदा उद्योगी व्यवसायीले आर्थिक तथा व्यावसायिक क्षति बेहोर्नु परेको छ। परीक्षण कडाईले 2 सातादेखि भारतमा चिया निकासी प्रभावित शीर्षकमा आर्थिक अभियानमा खबर छापिएको छ।
3: सम्पत्ति छानबिनले वैदेशिक रोजगारका हाकिमहरू तरंगित शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। सम्पत्ति छानबिन आयोगले 2062 सालदेखि हालसम्म सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति विवरण माग गरेपछि मुलुकका अन्य क्षेत्र झैं वैदेशिक रोजगार प्रशासन पनि तरंगित भएको छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको नेतृत्वमा गत 2 वैशाखमा गठित सम्पत्ति छानबिन